0: यात्रा नगर्न होला। चौथो राशि कर्कट राशि। कर्कट राशि व्यक्तिहरूको लागि समय शुभ छ, स्वास्थ्य पनि भरपर्दो नै रहनेछ। टाढाबाट धन आउने दिन रहेको छ। नयाँ काम धन्दामा लगानी गर्न मन लाग्नेछ। बृहस्पति ग्रह मजबुत रहेकाले मनमा एक प्रकारको ढुक्क पनि रहनेछ। दौडा दौडी पनि आज त्यति गर्नुपर्ने छैन। समयको सही उपयोग गर्नुभएमा तपाईँलाई लाभ मिल्नेछ। शुभ समय रहेकाले सही तरिकाले काम गर्नुहोला। नयाँ व्यवसायमा थाल्ने गर्न सक्नुहुनेछ। तर टाढाको यात्रामा भने ध्यान दिनुपर्ने ग्रह गोचर रहेको छ। अब पाँचौं राशि सिंह राशि। सिंह राशि व्यक्तिहरूको लागि समय मध्यम खालको छ। अरूलाई जति राम्रो गर्छु भए पनि जस पाउनु हुने छैन। मानसिक चिन्ता बढ्ने काम अरूबाट नै हुनेछ। आफन्त मानिएका व्यक्तिले तपाईँको कामको विरोध गर्नेछन्। जताबाट पनि आज खर्च मात्रै हुने दिन रहेको छ। यात्रामा समस्या हुने अवस्था पनि रहेको छ। धनमालको सुरक्षामा पनि ध्यान दिनुहोला। आज सकेसम्म यात्रा नगर्दा नै राम्रो हुनेछ। आज हानि नोक्सानीबाट जोगाउन सके मात्रै धेरै ठूलो उपलब्धि हासिल हुनेछ। अब छैटौं राशि कन्या राशि। कन्या राशिले व्यक्तिहरूका लागि समय खराब रहनेछ। अनावश्यक कार्यमा खर्च गर्न मन लाग्दछ। निराशाका भावना मनमा उठ्नेछन्। पति पत्नी बीच पनि मनमुटाव हुने दिन रहेको छ। आमदानी भन्दा खर्च बढी हुनाले पारिवारिक तनाव अवश्य बढ्नेछ। गरेको कामबाट जस पाउनु हुने छैन। मानसिक चिन्ताले पनि तपाईँलाई सताउनेछ। आफन्तले नै कुरा काट्ने दिन रहेको छ। आज दिनमा 4 बजे पछिको समयमा सुधार हुन सक्ने संकेत रहेको छ। आज यात्रा गर्दा झन्झट हुनेछ। अब सातौं राशि तुला राशि। तुला राशि व्यक्तिहरूको लागि समय शुभ छैन, स्वास्थ्यमा पनि समस्या आउनेछ। टाढाको यात्रा गर्नु पनि उचित छैन। जुनसुकै काममा विघ्न बाधा रहेका छन्। सानो कुरामा चित्त दुखाउने बानीले निकै नराम्रो हानि हुनेछ। नयाँ निर्णय व्यवसायमा लगानी आज नगर्दा नै राम्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। आज जे काम गर्दा पनि खानपानमा पनि निकै विचार पुर्याउनु होला। अब आठौं राशि वृश्चिक राशि। वृश्चिक राशि व्यक्तिहरूको लागि समय राम्रो रहनेछ। आमदानी बढ्ने व्यापार व्यवसायमा लाभ हुनेछ। प्रेम प्रसङ्ग पनि सुमधुर रहनेछ। पति पत्नी बीचको यात्रा निकै रमाइलो हुनेछ। घरमा पारिवारिक सहयोग मिल्नेछ। दिनमा 4 बजे पछि भने हरेक काममा सतर्क हुन आवश्यक छ। यात्रा पनि नगर्दा राम्रो हुनेछ। जे काम गर्दा पनि सतर्क हुनुहोला। आफन्तसँग कारोबार आज कुनै पनि समयमा नगर्नुहोला। आज पिता अथवा पिताजुले व्यक्तिबाट आशीर्वाद लिएर कामको थालने गर्दा भने राम्रो हुनेछ। अब नवौं राशि धनुराशि। धनुराशि व्यक्तिहरूको लागि समय राम्रो रहनेछ। स्वास्थ्य पनि राम्रै रहनेछ। अध्ययनमा प्रगति हुने दिन रहेको छ। ज्ञानलाई निखार्ने अवसर पनि तपाईँलाई प्राप्त हुनेछ। सुखद समाचारले तपाईँमा उत्साह जाग्नेछ। आमदानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। नयाँ काम प्रारम्भ गर्ने दिन पनि आज रहेको छ। मेहनतले सम्मानित स्थान दिलाउन सक्छ। बौद्धिक अभिव्यक्तिको चौथो फिर्ता हुनेछ। भोलिको प्रभावले आर्थिक क्रियाकलापमा सबै निकै राम्रो फाइदा हुनेछ। अब दसौँ राशि मकर राशि। मकर राशि व्यक्तिहरूका लागि समय खराब रहनेछ। विभिन्न अवसर प्राप्त भए पनि नैतिक प्रतिष्ठा जोगाउन निकै सजग हुनुपर्नेछ। परिस्थिति अनुकूल रहे पनि अरूका लागि खर्च गर्नुपर्ने दिन रहेको छ। दिनमा 4 बजे पछिको समयमा भने प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सक्नुहुनेछ। विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। आँटेको काममा अरूको मुख ताक्नाले पछि पर्नुहुनेछ। श्रमको उचित मूल्याङ्कन भए पनि प्रतिफल हात पार्न केही समय लाग्नेछ। अब 11 राशि कुम्भ राशि। कुम्भ राशिले व्यक्तिहरूका लागि समय खराब रहनेछ। पहिलेको सफलताले हौसला जगाए पनि विवाद र मुद्दाहरूमा निकै सजग हुनुपर्नेछ। प्रतिस्पर्धीहरूले अलि दुःख दिने दिन रहेको छ। ऋण शत्रु र रोगबाट तपाईँ निकै सतर्क हुनुहोला। तर विवाद तथा मुद्दाहरूमा आफ्नो पक्षीय बलियो हुने दिन आज रहेको छ। लामो यात्राको प्रक्रिया पनि अघि बढ्नेछ। वैदेशिक रोजगारमा जानेहरूका लागि पनि आजको दिन शुभ रहेको छ। राशिफलको अन्त्यमा मीन राशि। मीन राशिले व्यक्तिहरूका लागि आज समय भरपर्दो रहनेछ। आज केही खर्च लागे पनि नयाँ काममा लगानी गर्ने दिन रहेको छ। मेहनतले प्रतिस्पर्धीहरू पछि पर्नेछन्। प्रयत्न गर्दा देश विदेशको यात्राको अवसर पनि जोड्नेछ। अरूको करकाममा गरिएको कामले समेत तपाईँलाई निकै राम्रो फाइदा हुनेछ। पछिका लागि केही वस्तु त्याग्नु पर्ने दिन रहेको छ भने आफन्तबाट टाढिनु पर्ने परिस्थिति रहनेछ, जसले गर्दा तपाईँको मनमा नरमाइलोपन महसुस हुनेछ। आज गरिएको सश्रापकले पनि मनज्ञ झन आदर हुनेछ। तर आज आफन्तसँग भने कारबार नगर्दा नै राम्रो हुनेछ। सकभर आज उत्तरतर्फको यात्रामा ध्यान दिनुहोला।
1: राशिफल बारे जानकारी सँगै अब लागौं आजको साइत साइत विशेष गरी यात्राका लागि महत्वपूर्ण हुनेछ। सूर्य वृष राशिमा चन्द्रमा वृश्चिक राशिमा रहनेछन्, त्यसैले उत्तर बाहेक अन्य दिशाको यात्रा आज नगर्दा राम्रो हुनेछ। आज आइतबार परेकाले पश्चिम तर्फको यात्रा गर्दै नगर्नुहोला। आज पश्चिम दक्षिण र पूर्वतर्फको यात्रा नपाउने बाध्यतावश गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर आजको शुभलाई पारेर यात्राको थालनी गर्दा राम्रो हुनेछ। धार्मिक उपायमा अमला सक्खर गुँद अथवा दही खाएर आजको शुभलाई पारेर यात्राको थालनी गर्न सक्नुहुनेछ। यस्तै अर्को धार्मिक उपायमा घर नजिकै रहेको शिवालय देवालय एवं देवी देवताका मन्दिरलाई दाहिना पारेर परिक्रमा गरी आजको शुभलाई पारेर यात्राको थालनी गर्नुभएमा तपाईँलाई यात्रा दोष लाग्ने छैन, यात्रा सफलतापूर्वक सम्पन्न हुनेछ। अब आजको शुभ लाभ अमृत बेला अथवा शुभ लाभादी बेला बिहानमा 5:10 छ बजेर 53 मिनटसम्म उद्योग बेला रहनेछ। बिहानमा 6:53 आठ बजेर 35 मिनटसम्म चौर बेला रहनेछ। बिहानमा 8:35 10:18 लाभ बेला रहनेछ। लाभ बेलामा आर्थिक कारोबार गर्दा राम्रो हुनेछ। बिहानमा 10:18 12 बजेसम्म अमृत बेला रहनेछ। अमृत बेला सबैभन्दा राम्रो बेला भएकाले यो समयमा राम्रा काम महत्वपूर्ण काम यसरी गर्न छुटेका र थाकिरहेका काम सम्पन्न गर्दा राम्रो हुनेछ। मध्याहमा 12 बजेदेखि दिनमा 1:43 कालबेला रहनेछ। कालबेला सबैभन्दा खराब बेला भएकाले यो समयमा कुनै पनि काम तथा कर्म र यात्रा पनि नगर्दा राम्रो हुनेछ। दिनमा 1:43 3:25 शुभ बेला रहनेछ। शुभ बेलामा यात्रा र नयाँ कामको शुभारम्भ गर्न सक्नुहुनेछ। दिनमा 3:25 5:08 रोग बेला रहनेछ। दिनमा 5:08 6:50 समय फेरि उद्योग बेला रहनेछ। शुभ लाभादी बेलाको रात्रितर्फ लागौं। साँझमा 6:50 8:08 चौर बेला रहनेछ। साँझमा 8:08 राति 9:25 लाभ बेला रहनेछ। राति 9:25 10:43 अमृत बेला रहनेछ। राति 10:43 12 बजेसम्म काल बेला रहनेछ। राति 12 बजेदेखि 1:18 शुभ बेला रहनेछ। राति 1:18 2:35 रोग बेला रहनेछ। राति 2:35 3:52 उद्योग बेला रहनेछ भने राति 3:52 भोलि बिहानमा 5:10 समय फेरि चर बेला रहनेछ। यसमा चरभन्दा शुभ शुभभन्दा लाभ बेला राम्रो रहेछ। लाभ बेला भन्दा अमृत बेला सबैभन्दा राम्रो हुनेछ। त्यसैले जे काम गर्दा पनि शुभ लाभ र अमृत बेला पार्नुहोला, काल बेला छल्नुहोला। अन्तिममा आजको राहुका लागि सबैभन्दा खराब समय दिनमा 4:30 साँझमा 6 बजेसम्मको समय राहुका लागि अर्थात् सबैभन्दा खराब समय रहनेछ। यो समयभित्र यात्रा लेनदेन ठूलो लगानी नयाँ निर्णय महत्वपूर्ण कामको थालनी केही पनि नगर्नुहोला। हवस् त, सफलतामा राशिफल आजलाई यति नै। भोलि पुनः भेट हुने नै छ। सूचना शिक्षा र मनोरञ्जनका लागि रेडियो सफलता 103.4 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार, शुभ दिन।
2: भाइको विवाह पनि हिजोभन्दा आज झन् नजिकै छ। दुबोको माला कहाँबाट ल्याउने हो? गाडी सजावट गर्नु पर्ने होला र सजावट फुलहरू पनि कहाँबाट ल्याउने हो? लौ न, कसैलाई नर्सरी थाहा छ भने फोन गरिहाल त।
3: हाँ दाइ, पनि कति आचिनु भएको? सिद्धार्थ चोक 8 पोखरामा गोल्डेन नर्सरी छँदैछ नि। हो, त्यही गएपछि दुबोको माला, गाडी सजावट, विभिन्न सजावटका फुलहरू, बुके, गुच्छा, फलफूल तथा धार्मिक बिरुवाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
4: हाम्रा सेवाहरू सिजनल तथा प्यारिनल बिरुवाहरू, इन्डोर तथा आउटडोर प्लान्टहरू, फलफूल तथा धार्मिक बिरुवाहरू, बुके, गुच्छा, दुबोको माला, गाडी सजावट तथा विवाह व्रतबन्धमा सजावट फुलहरू, विदेशी कुखुरा, विदेशी परिवार, रंगीन माछा पनि पाइन्छ। हामी कहाँ ठुला साइजका पामका बोटहरू पाइनुका साथै इन्डोर आउटडोर र ठुला ठुला प्लान्टहरू सुपथ मूल्यमा पाइन्छ।
2: सम्पर्कका लागि गोल्डेन नर्सरी सिद्धार्थ सुक 8 पोखरा, प्रोपाइटर दया कुमार द्वा, मोबाइल 98560 32717 र 98460 55079।
5: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
6: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
5: फोक्सोको क्षयरोगीले खोक्दा, हाच्छु गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्कि हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
6: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
5: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
7: क्षयरोगबाट बस्न बच्चा जन्मिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षयरोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौ।
8: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की। हामी सुरक्षित छौं, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
9: सफा कपडा संकलनमा हातेमालो गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
8: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
9: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
8: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
9: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
8: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 9856061186, 9846035111। सम्पर्क नम्बर फेरि एकपटक 9846035111।
10: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाप रे, अब चाहिँ के हुने हो?
11: खै के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन, यसो त जसले लेखिहाल्छ नि।
10: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
11: तिमीलाई थाहा थिएन?
10: थाहा थिएन।
11: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
10: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
11: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
12: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
13: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
14: नेपाल सरकार, विज्ञापन बोर्ड।
15: Studio Time.

0: नमस्कार, जहाँ संसार त्यहाँ विकास रेडियो सफलता 103.4 मेगाहर्ज तयार पारेको बिहान 6 बजेको खबर संगालोमा समाचार कक्षबाट म मधुको हार्दिक स्वागत छ। खबर संगालोको शुरूमा मुख्य खबरका शीर्षकहरू। 50,000 रूपियाँ घुस लिएका कास्कीका प्रहरी हवलदार विरूद्ध अवचार मुद्दा दर्ता। पोखराका होटल पाहुनाले भरिभराउ, होटलले अकुपेन्सी 90% पुग्यो। मुक्तिनाथ मन्दिरमा पनि दर्शनार्थीको भीड़। पृथ्वीराज मार्गमा पर्यटक बसको ठक्करबाट एकजनाको मृत्यु। पोखरा बहुमुखी क्याम्पसमा राष्ट्रिय अनुसन्धान सम्मेलन सम्पन्न, गुप्तेश्वर बहुमुखीमा शुरू। पत्रकार गोपाल गुरूङले यस वर्षको अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार पाउने। खानी तथा भूगर्भ विभागद्वारा पेट्रोलियम उत्पादनका लागि समझदारको गृह कार्य शुरू। रासुपा पोखरा महानगरको अध्यक्षमा योगेन्द्र केसी निर्वाचित। गरीबी निवारण गर्ने नाममा गरीबलाई विस्थापित गर्नु सरकारको कमजोरी भएको कांग्रेस सभापति थापाको जिकिर। सरकार गलत दिशामा गएमा वा काममा ढिलासुस्ती गरेमा घण्टी बजाएर सचेत गराउन सभामुख अरियालको आग्रह। जीवन बीमा शुल्क मार्फत 1,27,69 करोड़ संकलन। पूर्वी अफगानिस्तानमा ट्रक दुर्घटना हुँदा 10 बालबालिका सहित 18 जनाको मृत्यु, 35 जना घाइते। र मलेसियासँग पराजित हुँदा नेपाल एसियन गेम्स थर्डको फाइनल दौड़बाट बाहिरियो। राष्ट्रपति रनिङ सिलमा कास्कीका सुदीप र एन्जललाई स्वर्ण। आज सुर्तीजन्य पदार्थ विरूद्धको दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। नेपालमा पनि सुर्तीजन्य वस्तुहरूको प्रयोग विरूद्ध सचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदैछ। हरेक वर्ष मे 31 तारीकमा विश्वभर यो दिवस मनाउने गरिन्छ। यो दिवसलाई धूम्रपान विरूद्धको दिवस पनि भनिन्छ। दिवसका अवसरमा सुर्तीजन्य वस्तुहरूको सेवनबाट मानवीय स्वास्थ्यमा हुने हानि नोक्सानी बारे सचेतना जगाउने कार्यक्रमहरू गरिन्छ। स्वास्थ्य अधिकारका क्षेत्रमा काम गरिरहेका सरकारी निकाय र गैर सरकारी संघ संस्थाहरूले सुर्तीजन्य वस्तुको सेवनबाट मानव स्वास्थ्यमा पर्ने असरप्रति चेतना जगाउने खालको अन्तर्क्रिया तथा गोष्ठी कार्यक्रम आयोजना गर्दछन्। यस दिवसका अवसरमा सुर्तीजन्य वस्तुको खपतलाई न्यूनीकरण गर्न नीतिगत वकालतका कार्यक्रम समेत आयोजना गरिन्छ। नीतिगत वकालतका माध्यमबाट सुर्तीजन्य वस्तुको खपतलाई न्यूनीकरण गर्नु नै यो दिवस मनाउनुको मुख्य उद्देश्य रहेको छ। लागू औषध मुद्दामा सहजीकरण गरिदिने र पक्राउ नगरी मुद्दा मिलाइदिने भन्ने सेवाग्राहीबाट 50,000 रूपियाँ घुस लिएको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी हवलदार विष्णु थापा छेत्री विरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बिहिबार थापा छेत्री विरूद्ध भ्रष्टाचार निवारण ऐन 2059 अन्तर्गत मुद्दा दायर गरेको हो। आयोगले बिगो 50,000 रूपियाँ कायम गर्दै सोही बराबर जरिवाना र कारण बमोजिम कैसा जाएको माग गरेको छ। आयोगका अनुसार जिल्ला प्रहरी कार्यालय कास्कीको मुद्दा फाटमा कार्यरत थापा छेत्रीले लागू औषध सम्बन्धी मुद्दामा सहजीकरण गरिदिने तथा पक्राउ नगरी केस मिलाइदिने भन्दै सेवाग्राहीसँग घुस मागेका थिए। उजुरीका आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिएको टोलीले उनलाई सेवाग्राहीबाट 50,000 रूपियाँ लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो। अनुसन्धानका क्रममा थापा छेत्रीले आफ्नो निम्ति 50,000 रूपियाँ घुस माग गरी लिएको पुष्टि भएको अख्तियारको निष्कर्ष छ। त्यसपछि उनी विरूद्ध विशेष अदालत काठमाडौँमा आरोप पत्र दर्ता गरिएको आयोगका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। यो प्रकरण सार्वजनिक भएसँगै थापा छेत्रीको कार्यशैली बारे यसअघि उठ्दै आएका गुनासा पनि फेरि चर्चामा आएका छन्। पोखरा स्वर द्वीपमा अमृत गुरूङले थापा छेत्रीले आफूलाई लामो समयसम्म दुःख दिएको दावी गरे। उनले अनुसन्धान प्रक्रियामा ढिलाइ गर्न, फाइल हराएको बहाना बनाउने र सेवाग्राहीसँग बार्गेनिङ गर्ने प्रविधि रहेको आरोप लगाए। गुरूङका अनुसार उनले थापा छेत्री विरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र, मुख्यमन्त्री कार्यालयदेखि प्रधानमन्त्री कार्यालयसम्म उजुरी दिएका थिए। अर्का एक सहकारी पीड़ितले पनि थापा छेत्रीबाट आफूले दुःख पाएको बताए। उनका अनुसार लाग्दै नलाग्ने मुद्दामा समेत फसाउने कयास गर्ने, बार्गेनिङ गर्ने र दबाव सिर्जना गर्ने काम थापा छेत्रीले गर्दै आएको बताए। जिल्ला प्रहरी कार्यालयको मुद्दा शाखाले अनुसन्धानका आधारमा तयार पारेका फाइल जिल्ला सरकारी वकिल कार्यालयमा पठाउने जिम्मेवारी पाउँछ। प्रहरीभित्र सबैभन्दा प्रभावशाली शाखा मध्ये एक मानिने एक शाखाबाट अनुसन्धानका प्रमाण संकलन, मुद्दा तयारी तथा कानूनी प्रक्रिया अगाडि बढ़ाउने काम हुने गर्छ। यही शाखामा कार्यरत थापा छेत्रीमाथि प्रमाण लुकाउने, नभएका प्रमाणको आधारमा आरोप सिर्जना गर्ने र सेवाग्राहीसँग बार्गेनिङ गर्ने आरोप लाग्दै आएको थियो। घुस प्रकरणमा मुछिएका थापा छेत्री केही समय अघि मात्रै उत्कृष्ट प्रहरीका रूपमा सम्मानित भएका थिए। जिल्ला प्रहरी कार्यालय कास्कीले 2081 पुष महिनाको उत्कृष्ट प्रहरी घोषणा गर्दै उनलाई सम्मान पनि गरेको थियो। तत्कालीन जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख निरीक्षक श्यामबहादुर ओलियाले 81 पुष 19 गते जारी गरेको सूचना मार्फत थापा छेत्रीलाई बेस्ट पुलिस अफ द मन्थ घोषणा पनि गरेका थिए। उक्त सूचनामा सहकारी ठगी संगठित अपराध सम्पत्ति शुद्धिकरण लगायतका कसुरको अनुसन्धानमा प्रभावकारी भूमिका खेलेको प्रमाण संकलन र अनुसन्धान व्यवस्थापनमा उत्कृष्ट कार्य गरेको उल्लेख गरिएको थियो। संगठनको नीति निर्देशन अनुसार जिम्मेवारी इमान्दार वफादार कर्तव्यनिष्ठा भएर पूरा गर्दै नेपाल प्रहरीको छवि उकास्न योगदान पुर्याएको भन्दै उनलाई सम्मान गरिएको थियो। त्यति बेला उनी नवलपरासी पूर्व स्थित प्रहरी चौकी अरूणा खोलाको दरबन्दीमा रहे पनि जिल्ला प्रहरी कार्यालय कास्कीको मुद्दा फाटमा कार्यरत रहेका थिए। तनहुँको म्याग्दे गाउँपालिका एक गुणादी स्थित पृथ्वीराज मार्गमा पर्यटन बसको ठक्करबाट हिजो एक वृद्धको मृत्यु भएको छ। पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको BA1P927 नम्बरको पर्यटक बसले बस टो क्रस गर्ने क्रममा पदयात्री 78 वर्षीय समरबहादुर राणावातलाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका राणावातलाई उपचारका लागि प्रादेशिक अस्पताल दमौली लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक दीपक कुमार कार्कीले जानकारी दिनुभयो। दुर्घटनामा संलग्न बस र चालकलाई जिल्ला प्रहरी कार्यालय तनहुँले नियन्त्रणमा लिएको छ। थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। आछामको पञ्चदेवल विनायक नगरपालिका 4 थापा मोड स्थित मध्य महाडी लोकमा राजमार्गमा जीप दुर्घटना हुँदा 2 जनाको मृत्यु र 3 जना घाइते भएका छन्। दार्चुलादेखि जुम्ला जाँदै गरेको सतलोक आश्रम जनकपुरको बाप्रा 01/27/77 नम्बरको जीप सड़कबाट करिब 200 मिटर तल खसेको थियो। दुर्घटनामा घाइते भएका मकवानपुर हैटौडा उपमहानगरपालिका बस्ने वर्ष 41 नवीन तुलाधर र बर्दियावासकारी नगरपालिका 5 बस्ने 45 वर्षको रामप्रकाश थारू उपचारका क्रममा प्रादेशिक अस्पताल सुर्खेतमा मृत्यु भएको आछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनाले जानकारी दिनुभयो। उहाँका अनुसार घाइते सिराहा कल्याणपुर महानगरपालिका 10 बस्ने 27 वर्षका वसन्त कुमार शाह, स्याङ्जा फेरीखोला गाउँपालिका 4 बस्ने अर्जुन कुमार पौडेल र जीप चालक नेपालगंज उपमहानगरपालिका 5 बस्ने 28 वर्षीय राजेन्द्र भीमराज चट्टान गुप्ताको उपचार भइरहेको छ। घाइतेहरूको बेला बेल खेतबाट खटिएको प्रहरी टोलीले तत्काल उद्धार दैलेखको राकम स्थित राकम कर्णाली आधारभूत अस्पतालमा पुर्याएको थियो। उनीहरूको उक्त अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि सुर्खेत रेफर गरिएको थियो। डेढ महिना अघि घरबाट हराएको म्याग्दीको धवलागिरी गाउँपालिका एक गुर्जाका 76 वर्षीय पूर्ण छन्त्यालको शव करिब डेढ महिनापछि आज भेटिएको छ। हिजो भेटिएको छ। वैशाख 3 गते गुर्जाबाट हराएका छन्त्यालको शव धवलागिरी गाउँपालिका 3 मुनाको पार्वती आमा समूह सामुदायिक वनमा भेटिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ। प्रहरी नायब उपरीक्षक राजन कार्कीले सडेको अवस्थामा भेटिएको छन्त्यालको शव कपड़ाको आधारमा घरबारीबारले सदस्यहरूले सनाखत गरेपछि उनीहरूको जिम्मा लगाएको जानकारी आएको छ। धौलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम पुन मगरले शव भेटिएको जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट प्रहरी निरीक्षक सागर तिमिसना र ताकमा प्रहरी चौकीको टोली घटनास्थल पुगेर अनुसन्धान र शव उठाई परिवारको जिम्मा लगाएको हो। पोखरा स्थित गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसमा व्यवस्थापन संकाय अन्तर्गत एमबीएस तहमा अध्ययनरत विद्यार्थीहरूको अनुसन्धान क्षमता वृद्धि गर्ने उद्देश्यले अनुसन्धान प्रस्तावना लेखा सम्बन्धी 2 दिने कार्यशाला गोष्ठी शुरू गरिएको छ। उच्च शिक्षामा अनुसन्धानको महत्व दिन प्रतिदिन बढ़दै गएको अवस्थालाई दृष्टिगत गरी क्याम्पसको अनुसन्धान व्यवस्थापन समितिको आयोजनामा कार्यशाला आयोजना गरिएको क्याम्पस प्रमुख धर्मराज बरालले जानकारी दिनुभयो। विश्वविद्यालय शिक्षाको प्रमुख उद्देश्य केवल पाठ्यक्रम पूरा गर्नु मात्र नभई अनुसन्धान विश्लेषण र नवीन ज्ञान सिपतर्फ विद्यार्थीलाई प्रेरित गर्नु रहेको उहाँले बताउनुभयो। क्याम्पसले विद्यार्थीहरूको अनुसन्धानमूलक गतिविधिलाई प्रोत्साहन गर्न नियमित रूपमा विभिन्न शैक्षिक तथा प्राज्ञिक कार्यक्रम सञ्चालन गर्दै आएको छ। उनका अनुसार कार्यशालाले विद्यार्थीहरूलाई अनुसन्धान प्रस्तावना तयार गर्ने, अनुसन्धान समस्या पहिचान गर्ने तथा वैज्ञानिक ढंगले अध्ययन सञ्चालन गर्ने सिप विकासमा महत्वपूर्ण योगदान पुर्याउनेछ। अनुसन्धान व्यवस्थापन समितिका संयोजक मोहन भण्डारीले अनुसन्धान प्रस्तावना लेखन अनुसन्धान प्रक्रियाको पहिलो र महत्वपूर्ण चरण भएको उल्लेख गर्नुभयो। गुणस्तरीय अनुसन्धानका लागि समस्या छनौट उद्देश्य निर्धारण साहित्य समीक्षा परिकल्पना निर्माण अनुसन्धान विधि तथा तथ्याङ्क विश्लेषण सम्बन्धी ज्ञान अपरिहार्य हुने उहाँको भनाइ छ। कार्यशाला मार्फत विद्यार्थीहरूले अनुसन्धान प्रस्तावनाको संरचना लेखन शैली उद्धार तथा सन्दर्भ व्यवस्थापन अनुसन्धान नैतिकता र तथ्याङ्कीय विश्लेषणका आधारभूत पक्षहरूबारे व्यावहारिक ज्ञान प्राप्त गर्ने विश्वास लिएको छ। कार्यशालाका सहभागीले दुई दिनको अवधिमा समूह तथा व्यक्तिगत रूपमा नमूना अनुसन्धान प्राप्त प्रस्ताव तयार गरी समापन सत्र अघि प्रस्तुत गर्नुपर्ने व्यवस्था रहेको उहाँले जानकारी दिनुभयो। पोखरा बहुमुखी क्याम्पसको आयोजनामा भएको व्यवस्थापन तथा सामाजिक विज्ञानमा उदयमान प्रविधि विषयका प्रथम राष्ट्रिय अनुसन्धान सम्मेलन 2026 शनिबार सकिएको छ। दुई दिनसम्म चलेको उक्त सम्मेलनमा सर्क देशभरका विश्वविद्यालय र क्याम्पसका प्राज्ञिक व्यक्तित्व तथा अनुसन्धानकर्ताहरूको सहभागिता थियो। सम्मेलनमा व्यवस्थापन र सामाजिक विज्ञानसँग सम्बन्धित 40 अनुसन्धान पत्रहरू प्रस्तुत गरिएको हो। प्राध्यापक विद्यार्थी र विभिन्न विषयमा अनुसन्धानरतलाई आफ्ना प्रस्तुति राखिएका थिए। जेठ 15 गतेदेखि शुरू भएको कार्यक्रमको उद्घाटन त्रिभुवन विश्वविद्यालयका रजिस्ट्रार प्रोफेसर डाक्टर महानन्द चालिसेले गरे। उनले समाजमा रहेका सामाजिक र व्यवस्थापकीय समस्या उजागर गर्न प्राज्ञिक क्षेत्र सशक्त हुनुपर्ने बताउनुभयो। यस्ता सम्मेलनले प्राध्यापक र विद्यार्थीलाई सम्बन्धित विषयमा अनुसन्धान गर्न अभिरुचि जगाउने उहाँको भनाइ थियो। शैक्षिक क्षेत्रमा अनुसन्धान कार्यलाई तीव्र बनाई राष्ट्रिय र स्थानीय स्तरका समस्या सल्झाउन सहयोग पुर्याउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको क्याम्पस प्रमुख शिशुकला पराजुलीले बताउनुभयो। सम्मेलनमा प्रोफेसर डाक्टर महानन्द चालिसे, प्रोफेसर डाक्टर चन्द्र भद्रा र गण्डकी विश्वविद्यालयका कुलपति प्रोफेसर डाक्टर इन्द्र प्रसाद तिवारी मुख्य वक्ताका रूपमा रहेका थिए। त्यस्तै थाइल्याण्डको सिनावात्रा युनिभर्सिटीका पूर्व डिन एवं एसोसिएट प्रोफेसरले पनि की नोट वक्ताको रूपमा प्रस्तुत दिए। प्यालेस्टाइनका रूपमा प्रोफेसर डाक्टर लेखनाथ भट्टराई, पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विश्व शंकर पालिखे र ग्रीन डेभलपमेन्ट ब्याङ्कका कार्यकारी अधिकृत हरि बुढाथोकी सहभागी थिए। क्याम्पस सञ्चालन समितिका अध्यक्ष शंकर गुरूङको अध्यक्षतामा कार्यक्रम भएको थियो। उद्घाटन तथा समापन समारोहमा सञ्चालन समितिका निवर्तमान अध्यक्ष नरेन्द्रमान लालचन, सामुदायिक क्याम्पस संघ गण्डकी प्रदेशका संयोजक ऋषिराम बुढाथोकी र रिसर्च म्यानेजमेन्ट समिति संयोजक दीपक प्रसाद घिमिरेले आफ्नो धारणा राख्नुभयो। कार्यक्रम संयोजक भीमप्रसाद नेउपाने, अनुसन्धानदाता डाक्टर टीका ढकाल र विद्यार्थी गणेश रामदामले पनि कार्यक्रममा बोलेका थिए। एकातिर गर्मी छल्न आएका भारतीय पर्यटक अर्कोतिर चार दिन लामो सार्वजनिक विदा गरेको परिकाले पर्यटकीय राजधानी पोखरामा पर्यटकको चलपल बढ़ेको छ। लेकसाइड लगायत क्षेत्रका होटल बिहिबार यता पाहुनाले भरिभराउँछन्। होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले एसपीचको होटलमा अकुपेन्सी 90% पुगेको बताउनुभयो। बिहिबारदेखि आइतबारसम्म विदा परेका कारण पोखरा घुम्न आउनेको संख्या बढ़ेको छ। यति बेला भारतीय पर्यटकको आगमन बढ़ेको छ। उहाँका अनुसार पोखरासँगै आसपासका गन्तव्य स्थलमा पनि आन्तरिक तथा बाह्य पर्यटकको चलपल बढ़ेको छ। देखि जेठसम्मको समय यसलाई पदयात्राका लागि पनि उपयुक्त मानिन्छ। यो दोस्रो मुख्य पर्यटकीय याम पनि हो। सरकारले हप्तामा दुई दिन विदा दिन शुरू गरेपछि आन्तरिक पर्यटन गतिविधि बढ़ेको अध्यक्ष सुवेदीले बताउनुभयो। सरकारको उक्त निर्णयबाट पर्यटन क्षेत्रलाई चलायमान बनाई राख्न मदत पुग्ने उहाँको भनाइ छ। मनसून भित्रिनु पूर्वको यो याममा पोखरामा भारतीय पर्यटकको संख्या बढ़ने गरेको छ। झरी परिरहने पोखरा गर्मी छल्ने गन्तव्यका रूपमा भारतीयहरूको रोजाईमा पर्ने गरेको छ। पोखरा आउने भारतीय पर्यटक मध्ये झण्डै 40% मुक्तिनाथ दर्शनमा जारी गरेका छन्। पदयात्राका लागि विभिन्न गन्तव्यमा जाने तेस्रो मुलुकका पर्यटकले पनि केही समय पोखरामा बिताउने गरेका छन्। पोखरा आउने विदेशी पर्यटक मध्ये करिब 40% अन्नपूर्ण क्षेत्रको पदयात्रामा जाने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना क्याबका प्रमुख डाक्टर रविन करियाले बताउनुभयो। अन्नपूर्ण क्षेत्र घुम्न जाने दक्षिण एसियाली मुलुकका पर्यटक मध्ये 90% भने भारतीय हुने गरेको उहाँको भनाइ छ। अन्नपूर्ण सक्रिय पदमार्गमा अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक मनाङको तिलिजताल, थोरङला भन्ज्याङ, उपल मुस्ताङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानी लगायतका गन्तव्य स्थल पर्दछन्। कास्की सहित 5 जिल्लामा समेटिएको अन्नपूर्ण संरक्षण क्षेत्र पर्यटकको रोजाईमा पर्दै आएको छ। हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको साझा धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको भीड़ बढ़ेको छ। लगातार 4 दिन विदाको मौका पारेर त्यहाँ दर्शनार्थीको खचाखच छन्। दर्शनार्थीको बाक्लो उपस्थितिले व्यवस्थापनमा समेत हम्मे हम्मे परेको मुक्तिनाथ विकास समितिले जनाएको छ। समितिका व्यवस्थापक दिनेश भूषालका अनुसार बिहिबारदेखि शनिबार बिहारसम्म आन्तरिक तथा भारतीय दर्शनार्थीको बाक्लो उपस्थिति व्यवस्थापनमा दबाव बढ़ेको बताउनुभयो। उहाँका अनुसार दशैं तिहार र चैते दशैं बाहेक यहाँ औसतमा 5,000-7,000 धार्मिक पर्यटकले दर्शन गर्ने गरे पनि सरकारी तथा सार्वजनिक विदा परेका कारण पछिल्लो दिन 20,000-25,000 मन्दिरको दर्शन गर्ने गरेको उहाँले बताउनु भएको छ। अन्तर्राष्ट्रिय साहित्य समाज बेलायतका पूर्व अध्यक्ष तथा भूतपूर्व भारतीय सैनिक सुमल कुमार गुरूङको उक्त उपन्यास कर्मवीर एक समारोहका बीच लोकार्पण गरिएको छ। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकी र तमु सांस्कृतिक प्रतिष्ठान नेपालद्वारा पोखरामा आयोजित समारोहमा वरिष्ठ साहित्यकार सर्वभक्त चन्द्रप्रकाश बानिया हरिदेव कोइराला लगायतले उक्त कृतिको लोकार्पण गर्नुभयो। कार्यक्रमका नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति वरिष्ठ साहित्यकार सर्वभक्तले नेपाली उपन्यास लेखनको इतिहास सिलसिलाले बार लिपिबद्ध हुन नसके पनि तापनि उपन्यास लेखन परम्परामा कर्मवीरले एउटा इट्टा थपेको बताउनुभयो। मदन पुरस्कार विजेता वरिष्ठ साहित्यकार चन्द्रप्रकाश पानियाले युद्ध केवल हार जीतको विषय मात्र नभएर पछिल्लो समय लेखन र पठनको पनि विषय भएको भन्दै खुशी व्यक्त गर्नुभयो। वरिष्ठ लोकगायिका हरिदेवी कोइरालाले सुमल कुमार गुरूङको सरल सहज लेखनले आफूलाई कारगिल युद्धताको गाईको पाइन खबर युद्धताको गाइएको पाइन खबर गीतको तत्कालीन परिवेशमा पुर्याएको धारणा राख्नुभयो। गण्डकी प्रतिष्ठानका निवर्तमान कुलपती सूर्य खड्का विखर्चीले सुमूलको साहित्य लेखन स्रष्टाप्रतिको सम्मान र बुद्ध दर्शनप्रतिको चिन्तन आफू बेलायत पुग्दा राम्ररी अनुभूति गरेको स्मरण गर्नुभयो। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकीका संस्थापक अध्यक्ष दुर्गाबहादुर शाह बाबाले गुरूङको युरोप यात्राका अनुभूति आफ्नो युरोप यात्राको सारथी भएको स्मरण गर्दै सुमूलको लेखन सामर्थ्यकै कारण नेपालको साझा प्रकाशनबाट कृति प्रकाशित हुनु गौरवको विषय रहेको धारणा गर्न राख्नुभयो। कृति समीक्षा गर्दै समालोचक असफल गौतमले नेपाली साहित्यमा युद्ध उपन्यास लेखन परम्परा निकै कमजोर रहेको अवस्थामा बन्दुक चलाएको हातले नै युद्ध उपन्यास पाठक माझ ल्याएकाले कृति विद्यालय विश्वविद्यालयको पाठ्यक्रमका लागि उपयोगी रहेको बताउनुभयो। लेखक सुमल कुमार गुरूङले आफ्नो जन्मभूमि चित्रेदेखि कारगिल युद्धसम्मको परिवेशलाई उपन्यासमा लेखेको बताउँदै समारोहमा पुस्तक बिक्रीबाट जम्मा भएको 15,000 रूपियाँ तमुदी नेपालको कोषका लागि अध्यक्ष हुम तमुलाई हस्तान्तरण गरिएको हो। कार्यक्रममा तमु प्यालु संघका अध्यक्ष ओम बहादुर थिम्चे तमु चित्रेली तमु समाजका संस्थापक अध्यक्ष क्याप्टेन नारायण प्रसाद गुरूङ तमुदी नेपालका अध्यक्ष होम तमु गुरूङ साहित्य मञ्चका संस्थापक अध्यक्ष गौरी गुरूङ अनि सासामा सारादेवी गुरूङ तमु सांस्कृतिक प्रतिष्ठानका पूर्व अध्यक्ष चिचकाजी गुरूङ तमु सांस्कृतिक प्रतिष्ठानकी महासचिव कञ्चन गुरूङले बोल्नु भएको थियो। पत्रकार भूपाल गुरूङले यस वर्ष कर्णपूर्ण पर्यटन पत्रकारिता पुरस्कार 2083 पाउने हुनुभएको छ। प्रतिभा छनौट समितिका सिफारिशमा उहाँलाई पुरस्कृत गर्ने निर्णय गरिएको हो। गुरूङ हाल कान्तिपुर टेलिभिजनमा कार्यरत हुनुहुन्छ। यो पुरस्कारको राशि 25,000 रूपियाँ र सम्मान पत्र रहेको आयोजकले जनाएको छ। कास्कीको घान्द्रुकमा आयोजना हुने 6 अन्नपूर्ण म्याराथनको समापन समारोहमा उहाँलाई सम्मान गरिनेछ। यो कार्यक्रम आगामी जेठ 20 गते आयोजना हुनेछ। अन्नपूर्ण सेन्चुरी पर्यटन समितिको यो पुरस्कार स्थापना र सञ्चालन गरेको छ। अन्नपूर्ण गाउँपालिका को पर्यटन प्रबन्धनमा योगदान पुर्याउने एकजना पत्रकारलाई यो पुरस्कार दिने गरिन्छ। हरेक वर्ष जून 3 अर्थात अन्नपूर्ण हिमालय आरोहण दिवसको अवसरमा यो पुरस्कार वितरण गरिन्छ। पुरस्कारका लागि प्रतिभा छनौट गर्न नेपाल पत्रकार महासंघ कास्कीका पूर्व उपाध्यक्ष राजबहादुर गुरूङको समितिमा एक समिति बनेको थियो। मनाङको नासो गाउँपालिका 5 नयाँ अस्पताल भवन निर्माणका लागि शिलान्यास गरिएको छ। भारतीय राजदूतावास काठमाडौँका नियोग उपप्रमुख डाक्टर राकेश पाण्डे र नासो गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरूङले बिहिबार संयुक्त रूपमा भवनको शिलान्यास गर्नुभयो। जेठ 14 गते आयोजित एक समारोह बीच अस्पताल निर्माणको काम औपचारिक रूपमा शुरू गरिएको हो। यो अस्पताल भवन भारत सरकारको करिब 5,60,00,000 रूपियाँ आर्थिक सहयोगमा बन्न लागेको हो। उच्च प्रभाव सामुदायिक विकास योजना अन्तर्गत निर्माण हुन लागेको यस परियोजनाको कार्यान्वयन नासो गाउँपालिकाले नै गर्नेछ। स्वास्थ्य क्षेत्रमा पूर्वाधार थप्ने र नागरिकलाई स्तरीय सेवा दिने उद्देश्यले यो परियोजना अघि सारिएको हो। खानी तथा भूवर्ग विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो चरणको सम्झौताले गृह कार्य गरेको छ। विभागले व्यावसायिक उत्खननका लागि विभाग र चाइना जियोलोजिकल सर्वे बीच थप सम्झौताका लागि आन्तरिक तयारी गरेको हो। पेट्रोलियम पदार्थको आन्तरिक उत्पादनका लागि चीन सरकारको प्राविधिक सहयोगमा सञ्चालित पेट्रोलियम अन्वेषण परियोजनाले दैलेखको भैरवी गाउँपालिका एक जलजलामा पहिलो चरणको ड्रिलिङ अन्वेषण कार्य लगायतका सकिएको जनाएको छ। पेट्रोलियम पदार्थको ड्रिलिङ र अन्वेषण कार्यहरू सम्पन्न गरेको विभागले व्यावसायिक उत्पादन शुरू गर्न उक्त सम्झौताका लागि विभागले आवश्यक सहयोग प्राप्त गर्न सरकारसँग समन्वय गरेको छ। विभागले चीनको प्राविधिक टोलीसँगको सहकार्यमा हाले ससिस्मिक सर्वे, जियोलोजिकल सर्वे, म्याग्नेटो टेल्युरिक सर्वे र जियो केमिकल स्म्यापिङ सर्वे सम्पन्न गरेको पेट्रोलियम अन्वेषण परियोजनाका निमित्त प्रमुख धर्मराज खड्काले जानकारी दिनुभयो। पेट्रोलियम पदार्थ उत्पादन तथा भण्डारण परिणामको अध्ययनका लागि गरिएको नमूना परीक्षणले समेत पेट्रोल र प्राकृतिक ग्यासको सम्भावनालाई पुष्टि गरेको जनाएको छ। परियोजनाको सफल कार्यान्वयन हुन सके पेट्रोल र प्राकृतिक ग्यासको आयातमा खर्च भइरहेको ठूलो रकम कटौती गर्न सकिने बताइएको छ। यसले आयात प्रतिस्थापनका साथै मुलुकको आर्थिक विकासमा सहयोग पुग्ने गरेको छ। सुन्दै हुनुहुन्छ रेडियो सफलतामा खबर सँगालो। अब एकैछिन विश्रामको पालो।
1: ओए साथी, हेर न क्या खतरा समाचार आइसक्यो। बाफ्री, अब चाहिँ के हुने हो?
2: खोइ के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन यस्तो त जसले लेखिहाल्छ नि।
1: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
2: तिमीलाई थाहा थिएन?
1: थाहा थिएन।
2: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
1: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
2: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
3: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
4: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराऊ।
5: नेपाल सरकार, विज्ञापन हो।
6: ओए त के हेरेर टोलाए कि? अहो कति राम्रो गहना लगाए कि, फेरि राखु जस्तो कता बनाएछ?
7: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
6: ए हो र, म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि।
8: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारीगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
7: सम्पर्क दीप सुनचाँदी दोकान, गैरापाटन चार पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 9805120050, 9825170014।
9: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा बोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू:
10: कुकुरको भ्याक्सिनेसन,
9: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर, पोखरा 0 किलोमिटर, फोन नम्बर 01-5547-37, मोबाइल नम्बर 98-560-28-744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षरका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समक्ष सुनसादी पसल, बागलुङ बस पार्क 2 पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0615 35 904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462 89।
2: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
3: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
2: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
4: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 0165356551। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा।
5: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्छ।
6: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
5: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
7: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो काटाइदिन्छु।
8: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
9: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
5: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
10: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
11: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताऊ, सभ्य समाज निर्माण गरौं।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: रामुलाई किन स्कुल नपठाएको मैले दाई? काममा अलि सघाउँछ कि भनेर नि।
14: होइन दाई, बाल बालिकालाई पढाउनु उनीहरूको अधिकार हो, बाल श्रम त अपराध हो नि। हाम्रो इच्छा सबै बाल बालिकालाई गुणस्तरीय शिक्षा, उमेर पुगेका सबै बाल बालिकालाई विद्यालय भर्ना गरौं, छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौं, बाल श्रमको अन्त्य गरौं।
15: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
16: एकैछिनको विश्राम पछि खबर संगालमा पुनः स्वागत छ। अब बाँकी समाचार। राष्ट्रिय स्वतन्त्र पार्टी रासपा पोखरा महानगर समितिको पहिलो अधिवेशनबाट योगेन्द्र केसीको अध्यक्षतामा सर्वसम्मतमा कार्यसमिति चयन गरिएको छ। लामो समयदेखि यातायात व्यवसायका क्षेत्रमा लाग्नुभएका केसी पृथ्वी राजमार्ग बस संचालक समितिका पूर्व अध्यक्ष हुनुहुन्छ। समितिको उपाध्यक्षमा संगीता गौतम, सचिवमा कमल बानिया, सहसचिवमा सरिता शर्मा र कोषाध्यक्षमा विष्णु हरित मिल सिन्हा निर्वाचित हुनुभएको छ। समितिमा 19 जना सदस्य रहेका छन्। कुल 25 जना कार्य समिति रहेमा 23 जना सर्वसम्मत निर्वाचित भएका छन् भने 2 जना अध्यक्षले मनोनयन गर्ने रासपा गण्डकीका महामन्त्री रमिन त्रिपाठीले बताउनुभयो। अधिवेशनले केन्द्रीय महाधिवेशन, प्रदेश र जिल्ला अधिवेशनका लागि पनि प्रतिनिधि चयन गरेको छ। महाधिवेशन प्रतिनिधिमा दामोदर त्रिपाठी, तिलप्रसाद पौडेल, भरत तिवारी र शिवप्रसाद बराललाई चयन गरेको छ। यस्तै प्रदेश प्रतिनिधिमा दिपेन्द्र पोखरेल, सोमनाथ दाल, कृष्णप्रसाद भण्डारी र सञ्जीव भक्त आचार्य चयन भएका छन्। जिल्ला अधिवेशनका लागि लक्ष्मी परियार, राजु भुजेल, सीता चापागाई र विजय विक्रम दाहाल चयन भएका छन्। अधिवेशनको उद्घाटन गर्दै पर्यटन मन्त्री गणेश पौडेलले सरकारले आगामी वर्षको लागि ल्याएको बजेट सबै क्षेत्रलाई समेटेर ल्याएको बताउनुभयो। गण्डकी प्रदेश र पोखराको पर्यटन क्षेत्रमा बजेटले सम्बोधन गरेको बताउँदै वहाँले पदमार्ग, साइकल रूट लगायतका विषय बजेटमा समेटिएको बताउनुभयो। अधिवेशनमा सम्बोधन गरेर राज्यसभा प्रवक्ता मनिष शाहले पार्टीमा मिलेर जान आग्रह गर्नुभयो। पदबाट भन्दा पनि कामबाट कद अग्लो बनाउनु पर्दछ भन्दै उहाँले संगठनलाई अप्ठ्यारोमा नपार्न आग्रह गर्नुभयो। अधिवेशनमा राज्यसभा सांसद उत्तम पौडेल लगायतले पनि सम्बोधन गर्नुभएको थियो। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सरकारले गरीबी र गरीब बीचको आधारभूत भिन्नता बुझ्न नसक्दा समस्या उत्पन्न भएको बताउनु भएको छ। सारेपा स्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै थापाले सरकारको हस्तक्षेप गरीबी निवारणतर्फ केन्द्रित हुनुपर्नेमा गरीब नागरिकलाई नै विस्थापित गर्ने दिशामा भएको भन्दै आलोचना गर्नुभयो। सुकुम्बासी तथा भूमिहीन नागरिकका समस्यालाई मानवीय दृष्टिकोणबाट सम्बोधन गर्नुपर्नेमा जोड़ दिँदै वहाँले सफाई वा व्यवस्थापनका नाममा नागरिकलाई उठीवास लगाउनु उचित नहुने बताउनुभयो। प्रतिपक्षी दलको हैसियतले सरकारलाई सचेत गराउनु र सही बाटो देखाउन आफ्नो दलको दायित्व रहेको पनि उहाँको भनाइ छ। खोला किनार तथा विभिन्न बस्तीमा चलाइआएको डोजर अभियान प्रति संकेत गर्दै थापाले यस्तो कार्य प्रभावित नागरिकमा गम्भीर मनोवैज्ञानिक असर परेको बताउनुभयो। उहाँका अनुसार घरबारको टुङ्गो नलाग्दा छोराछोरीको शिक्षा र दैनिक जीविकोपार्जन अनिश्चित बन्दा नागरिकमा तनाव चिन्ता र अवसादका समस्या बढ़िरहेका छन्। थापाले कांग्रेसका प्रतिनिधिहरूले होल्डिङ सेन्टर तथा प्रभावित क्षेत्रमा पुगेर अध्ययन गरेको जानकारी दिँदै सरकारी अवरोधका कारण सबै स्थानमा सहज रूपमा अध्ययन गर्न नसकिए पनि प्राप्त तथ्याङ्कले विस्थापित नागरिकको अवस्था चिन्ताजनक रहेको संकेत गरेको थियो। नागरिकका समस्या र पीड़ाप्रति सहानुभूति राख्दै उनीहरूको न्याय र अधिकारका लागि नेपाली कांग्रेस सधैं उभिनी बताउनु भएको छ। सुनौ उहाँको भनाई।
17: गरीब र गरिबी भनेको फरक कुरा हो कि? गरीब र गरिबी फरक कुरा हो। सरकार अहिले कहाँनिर झुकेको छ भन्ने लाग्छ मलाई भने उसको इन्टरभेन्सन, उसको हस्तक्षेप, उसले लिने पहल कदमहरू केका विरूद्ध हुनु पर्थ्यो भने गरिबीका विरूद्ध हुनु पर्थ्यो। गरीबलाई नै थालिदिएर म गरीब जति सब माग दिन्छु भनेर गरिबी हट्दैन। त्यो मान्छे सुकुम्बासी किन भयो होला, भूमिन किन भयो होला, म यसलाई ठिक म ठिक ठाउँमा लिएर जान्छु भन्ने एङ्गलबाट सोचियो, गरिबी अभाव यसलाई सम्बोधन गर्छु भनेर सोचियो भने समस्याको हल निस्किन्छ। म सफा गर्छु त्यस कारणले गर्दा मेरो वरिपरि आएको फोहोर मान्छेले सब हटाइन्छु भन्न थाल्यो भने कहीँ पनि पुग्दैन। सरकार यहाँ झुकियो भन्ने लाग्छ मलाई। त्यसैले हाम्रो प्रतिपक्षको ठाउँबाट हामीले सम्झाउने हाम्रो ड्युटी पनि। आजको कार्यक्रमको सन्दर्भमा म अगाडि अलिकति छुटे, तर मलाई के कुरामा खुसी लागेको छ भने साथीहरूले यसमा आफै पहल गर्ने लिन्छु भन्नुभयो, जानुभयो, मेहनत गर्नुभयो। होइन, योभन्दा पहिला हाम्रो नानुजीहरूको साथीहरू, हाम्रो पार्टीको साथीहरू होली सेन्टर थुप्रो ठाउँ जानुभयो, पार्टीको तर्फबाट केही सहयोग गर्ने कुराहरू गर्नुभयो। त्यसो डाक्टर अमिता लगायतको अरू साथीहरू जानुभयो र अहिले गएर त्यहाँ चाहिँ केही अध्ययन सानो स्याम्पल साइज भन्ने कुराहरू आयो। उहाँले बताइसक्नु भएको छ कि अरू होल्डिङ सेन्टरमा छिर्न दिएको छैन बाबा, स्याम्पल साइज सानो त हुने नै भयो नि त। तर फेरि त्यसमाथि पनि अघि कपिलजीले भनिसक्नु भएको छ, यसलाई हामी जेनरलाइज गर्ने होइन, तर यसले के इन्डिकेट त गर्यो नि त, के इन्डिकेट के गर्यो? हामी अनुमान पनि लाउन सक्छौँ। के अनुमान लाउन सक्छौँ भने हाम्रो लागि त्यो खोलाको छेउको बस्ती होला कि, उसको लागि त बाबा घर हो नि त, त्यो यता कोठामा आमा बस्नुहुन्थ्यो। म मेरो निर्वाचन क्षेत्रमा पनि छ, मेरो निर्वाचन क्षेत्रमा जहाँबाट चुनाव प्रतिस्पर्धा गरिरहेको थिएँ, मेरो आफ्नो ठाउँ, त्यो ठाउँमा म त्यहाँभित्र त्यो बेला बेलामा धोबी खोलामा बाटो आयो भनेदेखि म छिर्थेँ त्यहाँ जान्थेँ, होइन, त्यहाँ वर्षदेखि कोभिडको बेलामा अरू बेला पनि जान्थे, हामी काम गरिरहेका हुन्छौँ त्यहाँ, होइन, त्यहाँ जाँदै गर्दा कहिले कहिले लाग्छ सानो दुईवटा कोठा छ, एउटै कोठामा आमा बाउ छोराछोरी सबै बसेका छ, तर पनि उसको घर हुन्थ्यो त्यो बाबा। भोलिपल्ट बिहान उठ्दै गर्दा घरै छैन, अब कहाँ बस्ने हो थाहा छैन, अब कहाँ जाने हो थाहा छैन, कहाँ पढ्ने हो थाहा छैन, आमाले कहाँ काम गर्ने हो थाहा छैन। अनि त्यो बेलामा चाहिँ त्यो बेलामा त स्वाभाविक रूपमा हामी अनुमान लाउन त्यो स्ट्रेसको लेभलमा मात्र रहन्न नि त, होइन, अघि भने जस्तै हामीले बत्तीको स्ट्रेस हुन्छ भने जस्तै, अब मलाई अलिक स्ट्रेस भइसक्यो, मेरो तल्लो मान्छे बसिहाल्छ, होइन, घरमा टाइममा पुगेन भने घरमा भेटिन्छ फेरि, त्यो त्यो स्ट्रेस हो नि त मेरो, होइन, तर यसको चाहिँ यो यो त्यो त्यो लेभलबाट एङ्जाइटी हुँदै डिप्रेसनसम्म जाने कुरा भनेको चाहिँ मान्छेलाई अब बसोबासको टुङ्गो छैन, जीवन के हो नि हो थाहा छैन, केटाकेटी कहाँ पढाउने थाहा छैन, त्यो अवस्थामा पुग्दै गर्दा त्यो प्रतिको चाहिँ एउटा हाम्रो आफ्नो करुणा, हाम्रो आफ्नो समानुभूति इम्पथेटिक हुने कुरा हाम्रो एज अ पार्टी हाम्रो ड्युटी हो।
16: अब बाँकी समाचार। सभामुख डोरप्रसाद आर्यले देशलाई समृद्ध, सुशासित र भ्रष्टाचारमुक्त बनाउन सबै क्षेत्रको सक्रिय भूमिका आवश्यक रहेको बताउनु भएको छ। शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै सभामुख आर्यले सरकार गलत दिशामा गएमा वा काममा ढिलासुस्ती गरेमा घण्टी बजाएर सचेत गराउन नागरिक समाज, संघ संस्था र सरकारवालालाई आग्रह गर्नुभयो। उहाँले कानून निर्माण प्रक्रियामा रचनात्मक सुझाव दिनु तथा सरकारका कमजोरीप्रति समयमै ध्यान आकर्षण गराउनु पर्ने बताउनुभयो। उहाँले देशमा सुशासन स्थापना, भ्रष्टाचार नियन्त्रण र आर्थिक समृद्धिको लक्ष्य वर्तमान पुस्ताले नै पूरा गर्नुपर्नेमा जोड़ दिनुभयो। साथै निजी क्षेत्रलाई प्रोत्साहन गर्दै लगानी मैत्री वातावरण निर्माण गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो। विदेशीका नेपाली युवालाई स्वदेश फर्काउने वातावरण सिर्जना गर्नुपर्ने बताउँदै उहाँले नेपाललाई बस्न, काम गर्न र लगानी गर्न उपयुक्त राष्ट्रका रूपमा विकास गर्नुपर्ने धारणा राख्नुभयो। उहाँले कानून निर्माणमा पनि नागरिकको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्दै प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यलाई जनअपेक्षा अनुसार काम गर्न निरन्तर दबाव र सुझाव दिन आग्रह गर्नुभयो। सभामुख कार्यालयले संविधानलाई समयानुकूल बनाउन आवश्यक सुधार र संशोधनका विषयमा समेत ठोस र व्यावहारिक सुझाव दिन सरकारवालासँग आह्वान गर्नुभयो। उहाँले समृद्ध नेपाल सुशासन र भ्रष्टाचारमुक्त समाज निर्माणको अभियानमा सबै पक्षीय एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ। नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका सहसंयोजक तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले प्रतिनिधिसभा निर्वाचनको परिणामप्रति आशंका व्यक्त गर्नुभएको छ। अखिल नेपाल महिला संगठनको एकता राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उहाँले गत प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले हासिल गरेको उल्लेखनीय सफलतालाई सुनामीको संज्ञा दिँदै त्यसको पछाडिका कारण खोजी गरिरहेको बताउनुभयो। उहाँले निर्वाचनका क्रममा सेना सरकार निर्वाचन आयोग तथा मतपत्र व्यवस्थापनको भूमिकाबारे विभिन्न प्रश्न उठिरहेको उल्लेख गर्दै ती विषयबारे एक दिन स्पष्ट हुने साहस व्यक्त गर्नुभयो। नेपालले विक्रमसम्म 2047 सालदेखि नै महिला र दलित समुदायको राजनीतिक सहभागिता सुनिश्चित गर्न आफूहरू सक्रिय रहेको दावी गर्नुभयो। संविधान निर्माण र संवैधानिक व्यवस्था मार्फत महिला प्रतिनिधित्वलाई संस्थागत गर्न आफ्नो राजनीतिक धराले महत्वपूर्ण भूमिका खेलेको उहाँको भनाइ छ। यता नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड अस्पताल भर्ना भएका छन्। शनिबार बिहान उनलाई ललितपुर स्थित मेडिसिरी अस्पतालमा भर्ना गरेको संयोजक प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो। उहाँका अनुसार संयोजक प्रचण्डको अस्वास्थ्यमा दुई तीन दिने यता समस्या देखिएको थियो। स्वास्थ्यमा समस्या देखिएका कारण प्रचण्ड शुक्रबार गणतन्त्र दिवसको समारोहमा सहभागी हुनुभएन। दिउँसो सरकारले बजेट प्रस्तुत गर्दा संसदमा पनि उहाँ उपस्थित हुनुभएन। अहिले स्वास्थ्यमा सुधार आइरहेको आचार्यले जानकारी दिनुभएको छ। अब आर्थिक समाचार। जीवन विवाह शुल्क मार्फत रू 1,27,69 करोड़ बराबरको रकम संकलन भएको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण अनुसार निजी जीवन बीमा शुल्क रू 32,53 करोड़ बराबर संकलन भएको छ। कुल बीमा शुल्क 2081 फागुनसम्मको तुलनामा चालू आर्थिक वर्षको फागुन मसान्तसम्म 16.1% वृद्धि भई रू 1,60,22 करोड़ बराबर पुगेको छ। गत फागुन मसान्तसम्म सक्रिय बीमा लेखन मध्ये जीवन बीमा तर्फको संख्या 1,62,59,832 र निजी जीवन बीमा तर्फको संख्या 21,68,045 बराबर रहेको छ। चालू आर्थिक वर्षको फागुनसम्म जीवन बीमा तर्फ 1,25,830 बीमा दावाई अन्तर्गत रू 26,84 करोड़ बराबरको रकम दावी भुक्तानी गरिएको सर्वेक्षणमा उल्लेख छ। निजी जीवन बीमातर्फ 94,215 बीमा दावी अन्तर्गत रू 17,31 करोड़ बराबरको रकम भुक्तानी गरिएको छ। बीमा क्षेत्रको जीवन र लघु जीवन बीमातर्फ गरी 12,430 जनाले प्रत्यक्ष रोजगारी प्राप्त गरेका छन्। सर्वेक्षण अनुसार 2081 फागुनसम्म करिब 4,12,452 अभिकर्ता अप्रत्याशित रोजगारीमा रहेका छन्। निर्जन बीमा व्यवस्थाको क्षति मूल्यांकन गर्ने 1,224 सर्वेयर र 16 बीमा अभिकर्ताले रोजगारी पाएका छन्। यसैगरी गत पुससम्म कर्मचारी सञ्चय कोषको सम्पत्ति तथा दायित्व रू 6,42,35 करोड़ बराबर पुगेको छ। यो अवधिमा सञ्चयकर्ताको संचित रकम रू 5,78,06 करोड़ बराबरको छ। कोषले विभिन्न क्षेत्रमा गरी रू 1,29,49 करोड़ बराबरको रकम लगानी गरेको छ। यस्तै रू 3,81,61 करोड़ बराबरको कर्ज तथा छापनी प्रदान गरेको छ। सर्वेक्षण अनुसार गत पुष मसान्तसम्म नागरिक लगानी कोषको सम्पत्ति तथा दायित्व रू 3,19,50 करोड़ बराबर पुगेको छ। सो अवधिमा बचतकर्ताको संचित रकम रू 2,82,37 करोड़ बराबर छ। कोषले विभिन्न क्षेत्रमा रू 1,92,94 करोड़ लगानी गरेको छ। रू 91,56 करोड़ बराबरको रकम कर्ज तथा सापटी प्रदान गरेको छ। विदेशका समाचार। पूर्वी अफगानिस्तानमा शनिबार एउटा ट्रक विल्टर दुर्घटना हुँदा ट्रकमा सवार 10 जना बालबालिका सहित 18 जनाको मृत्यु भएको प्रान्तीय अधिकारीलाई उद्धृत गर्दै एएफपीले जनाएको छ। लगामान प्रान्तको गवर्नरका प्रवक्ता अब्दुल मलिक निजायजका अनुसार ट्रकमा पाकिस्तानबाट फर्केका अफगान परिवारहरू सवार थिए। 10 जना बालबालिका, 5 जना महिला र 3 जना पुरूष सहित 18 जनाको मृत्यु भएको पुष्टि गर्दै उनले 29 जना घाइते भएका थिए। पूर्वी अफगानिस्तानको जलालबाद र राजधानी काबुल बीचको सड़कमा ट्रक दुर्घटना भएको जनाएको छ। पाकिस्तानका अधिकारीहरूले आफ्नो देशमा अफगान अप्रवासी र शरणार्थीहरूमाथि कड़ा नियम लागू गरेसँगै धेरै अफगानहरू आफ्नो सामान लिएर ट्रकमा स्वदेश फर्किने क्रम बढ़ेको जनाइएको छ। संयुक्त राष्ट्र संघीय शरणार्थी उच्चायुक्त र आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठनको तथ्याङ्क अनुसार यस वर्षको शुरूदेखि 4,47,400 अफगानीहरू पाकिस्तानबाट स्वदेश फर्किएका छन्। खेलकुदको समाचार। नेपाली महिला क्रिकेट टोली जापानमा हुने एसियन गेम्सको छनौट प्रतियोगिताको सेमी फाइनलबाट बाहिरिएको छ। मलेसियाको क्वालालम्पुरमा शनिबार भएको सेमी फाइनलमा नेपाल आयोजक मलेसियासँग 2 विकेटले पराजित भएको हो। नेपालले दिएको 127 रनको लक्ष्य मलेसियाले 18 ओभर 4 बलमा 8 विकेट गुमाएर पूरा गर्दै फाइनल स्थान बनायो। मलेसियाको जितमा एल्सा हल्टनले 24 बलमा 47 रनको आक्रमक इनिङ्स खेलिन्। नेपालका लागि रिया शर्माले 3 विकेट लिन् भने कप्तान रुबिना छेत्री र मनिषा उपाध्यायले समान 2 विकेट हात पारे, तर बलरहरूको प्रयास जितका लागि पर्याप्त हुन सकेन। यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ओभरमा 6 विकेट गुमाउँदै 126 रन बनाएको थियो। कप्तान इन्दु वर्मा 41 बलमा 46 रन बनाउँदै अभिजित रहिन्। कविता कुंवरले 15 बलमा 33 रनको तीव्र पारी खेलेर नेपालको स्कोर उकासेकी थिइन्। नेपाल समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्दै सेमी फाइनल पुगेका थियो। पहिलो खेलमा चीनलाई 19 रनले पराजित गरेको नेपालले दोस्रो खेलमा इण्डोनेसियालाई 4 विकेटले हराउँदै समविजेताका रूपमा अन्तिम 4मा स्थान बनाएको थियो। सेमी फाइनलमा हार बिहोरेपछि नेपाल अब तेस्रो स्थानका लागि आइतबार चीनसँग प्रतिस्पर्धा गर्नेछ। यता मलेसियाले उपाधिका लागि थाइल्याण्डसँग खेल्नेछ। अर्को सेमी फाइनलमा थाइल्याण्डले चीनलाई 83 रनले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो। थाइल्याण्डले 3 विकेट गुमाएर 137 रन बनाएकोमा चीन 53 रनमै समेटिएको थियो। गण्डकी प्रदेश स्तरीय 16 राष्ट्रपति रनिङ सिल प्रतियोगिता अन्तर्गत एथलेटिक्स तर्फ 100 मिटर दौड़मा कास्कीका सुदीप भण्डारी र एन्जल अधिकारीले स्वर्ण पदक जितेका छन्। छात्रतर्फ सुदीपले 11.9 सेकेण्डको समय निकाल्दै स्वर्ण पदक जित्दा कास्कीका प्रज्वल खड्काले 11.25 सेकेण्ड समयका साथ रजत पदक जिते। च्याङजाका रोहित सिंह काश्यप जिते। छात्रतर्फ अधिकारीले 14.4 सेकेण्डमा निर्धारित दूरी पार गरेकी थिइन्। यस विधामा नवलपुरकी आरती विकले 14.27 सेकेण्ड लगाएर रजत र कास्कीका शिक्षा खड्काले खड्गीले 14.27 सेकेण्ड समय लगाउँदै काँस्य पदक जितेकी छन्। पोखरा रंगशालामा हिजो एथलेटिक्स तर्फको विविध विधा सञ्चालन गरिएको थियो। राष्ट्रपति रनिङ सिल बागलुङमा सञ्चालन भइरहे पनि खराब मौसमको कारण एथलेटिक्स खेल भने पोखरा रंगशालामा सारिएको गण्डकी एथलेटिक्स संघका सहमहासचिव मनबहादुर थापाले बताउनुभयो। एथलेटिक्स तर्फ नवलपुर 4 स्वर्ण र 4 रजत पदक सहित शीर्ष स्थानमा छ। यसै गरी गोर्खाले 4 स्वर्ण र 2 काँस्य, कास्कीले 2 स्वर्ण 4 रजत र 3 काँस्य पदक जित्न सफल भएको छ। यसै गरी तनहुँले 2 स्वर्ण र 1 काँस्य, लमजुङले 3 रजत र 3 काँस्य तथा गागलुङले 2 काँस्य जितेको छ। प्रतियोगितामा गण्डकी प्रदेशका 11 जिल्लाका खेलाड़ीहरूको सहभागिता रहेको छ। प्रतियोगिताबाट एथलेटिक्स तर्फ सबै इभेन्टमा 16 सशक्तिकरणको केन्द्रीय राष्ट्रपति रनिङ सिलका लागि खेलाड़ी छनौट गरिने बताएको छ।

हिमालय र पहाड़ी भूभागका केही स्थानहरूमा तथा मध्य प्रदेश लगायत कोशी बागमती र गण्डकी प्रदेशको तराई भूभागका एक दुई स्थानमा चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशको तराई भूभागका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका हिमाली भूभागमा साधारणतया बादल, पहाड़ी भूभागमा तथा लुम्बिनी प्रदेशको तराई भूभागमा आंशिक बादल लाग्नेछ। सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाड़ी भूभागका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशको तराई कोशी र बागमती प्रदेशको हिमाली भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। यिनै खबरसँगै हामी बिहान छ बजेको खबर संगालको अन्त्यमा आइसकेका छौं। समाचार सक्नु अघि मुख्य खबरका शीर्षकहरू फेर एकपटक। 50,000 रूपियाँ घुस लिएका कास्की प्रहरी हवलदार विरूद्ध भ्रष्टाचार मुद्दा दर्ता। पोखरामा होटल पाउनाले भरिभराउ, होटलको अकुपेन्सी 90% पुग्यो। पोखरा बहुमुखी क्याम्पसमा राष्ट्रिय अनुसन्धान सम्मेलन सम्पन्न, गुप्तेश्वर बहुमुखीमा शुरू। पत्रकार भूपाल गुरूङले यस वर्षको अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार पाउने। रासपा पोखरा महानगरको अध्यक्षमा योगेन्द्र केसी निर्वाचित, गरीबी निवारण गर्ने नाममा गरीबलाई विस्थापित गर्नु सरकारको कमजोरी भएको कांग्रेस सभापति थापाको जिकिर। जीवन बीमा शुल्क मार्फत 1,27,69 करोड़ संकलन। पूर्वी अफगानिस्तानमा ट्रक दुर्घटना हुँदा 10 पालिका सहित 18 जनाको मृत्यु। र मलेसियासँग पराजित हुँदै नेपाल एसियन गेम्स सर्टको फाइनल दौड़बाट बाहिरियो। राष्ट्रपति रनिङ सिलमा कास्कीका सुदीप र एन्जललाई स्वर्ण पदक। रेडियो सफलताले तयार पारेको बिहान 6 बजेको खबर संगालको समय सकिएको छ। तपाईँ रेडियो सफलताका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेट अनलाइनको www.radiosafalta.com लगन गरेर साथमा रेडियो सफलताको मोबाइल एप्लिकेशन डाउनलोड गरेर संसारभर सुन्न सक्नुहुनेछ। हाम्रो अर्को संचार बुलेटिन अहिले 9 बजे खबर संगाल आउनेछ। हामीसँग सफलताको पाइलामा केही बेर आइसुन्न सक्नुहुन्छ। विभिन्न गीत संगीतहरू रेडियो सफलता सुन्दै गर्नुहोला।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161530904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462899।
2: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ, रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्, झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
3: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइरहेको छ, रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन।
2: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त, हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू, ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नि भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलाए भने आगजनी पनि हुन सक्छ, अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
4: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौं, यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौं। सम्पर्कको लागि 98560-35394।
5: गृहलक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32, गगनगौडा।
6: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
7: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट

0: प्लेटका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
1: अनि कहाँ छ छोरा यो पसल?
0: यो त पोखरा दुई बिन्दावासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
0: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुनचाँदीका गरगहना किन्न कास्की कोट ज्वेलर्स मानै जाउँ।
1: पोखरा दुई बिन्दवासिनी बस पार्क,
0: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
1: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
0: मोबाइल नम्बर 98460 59581,
1: 98161575।
3: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर।

0: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
1: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, शुरूमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थल हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
2: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
3: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
4: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
5: नेपाल सरकार विज्ञापन हो।
6: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
7: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
6: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
7: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
6: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 061-520-179।
8: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082, अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
9: बाल बालिकाका लागि स्वर्णबिन्दु खुवाइने कार्यक्रम सम्बन्धी विशेष सूचना।
10: के तपाईँ स्वास्थ्य प्रबन्धनात्मक आयुर्वेद सेवा अन्तर्गत सञ्चालित कार्यक्रममा आफ्नो बाल बालिकाको शारीरिक, मानसिक वृद्धि र विकासका लागि खुवाइने स्वर्णबिन्दु प्राशनमा सहभागी हुन चाहनुहुन्छ?
9: यो संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको सहयोगमा सञ्चालन गरिने कार्यक्रम भएकोले निशुल्क रूपमा उपलब्ध गराइनेछ।
10: सोह्र बिन्दु खाइने मिति
9: 2083 असार 4 गते बिहिबार। यदि तपाईँको बच्चा लक्षित उमेर समूह
10: माथि उल्लेखित मितिसम्म 12 महिना पुगेको, 5 वर्ष ननागेको भित्र पर्नुहुन्छ र निषेधित अवस्था जस्तै बाल बालिकालाई ज्वरो, अजीर्ण, अपच, झाडा पखला, आउ, रुगा खोकी, सर्दी मर्की, रुगा खोकी नभएको भए माथि उल्लेखित मितिमा बिहान 6 बजेदेखि 10 बजेसम्म गण्डकी आयुर्वेद अस्पताल कास्कीमा स्वर्णबिन्दु प्राशन कार्यक्रम सञ्चालन गरिने भएकाले यस स्वर्णबिन्दु प्राशनको लाभ लिनुहुन आम समुदायमा हार्दिक अपील गर्दछौ।
9: निर्मित औषधिको सदुपयोग होस्, सबैले स्वर्णबिन्दुको थोपा खान मिलोस् भनेर खुवाइने मितिको अघिल्लो दिनको दिउँसो 4 बजेसम्म नाम दर्ता गरेका बाल बालिकाका लागि मात्र औषधि निर्माण गरिने भएको हुँदा उक्त समयभित्र अभिभावकले गण्डकी आयुर्वेद अस्पतालले उपलब्ध गराएको QR कोड स्क्यान गरी वा दिएको लिंक क्लिक गरी आफ्नो बालबालिकाको नाम दर्ता गराउनु हुन सविनम्र अनुरोध छ।
10: यसमा झुटा विवरण भरेको पत्ता लागेमा आफ्नो बालबालिकाले स्वर्णबिन्दु प्राशन कार्यक्रममा सहभागी हुन नपाउने हुँदा यथार्थ विवरण भरिदिनु हुन अनुरोध गरिन्छ।
9: अनुरोधक गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, प्रादेशिक स्वास्थ्य निर्देशनालय, गण्डकी आयुर्वेद अस्पताल, पोखरा 26 कास्की।
10: फोन नम्बर 061-563-528, मोबाइल नम्बर 98-560-55-28।
11: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको ठिक 7 बजेको छ।
12: रेडियो सफलता 103.4
13: मनको ढोका डगडगाउने कार्यक्रम, जीवनमा खुशी ल्याउने कार्यक्रम, कार्यक्रम
14: उमंग
13: गुरु प्रेमराज जीको ज्ञान अनि सन्देश सँगै
14: ज्ञानी कामे गुरु।
13: अब आइतबारदेखि शुक्रबारसम्म बिहान 7 बजे सुन्न नभुल्नुहोला रेडियो सफलता 103.4 मेगाहर्जमा कार्यक्रम उमङ्ग सुन्न नभुल्नुहोला।

0: Gertel, Bream Rabbit.
1: हामी संत महात्माहरूको कुरा सुन्छौं, हामीलाई संत महात्माहरूको कुरा मनपर्छ, साधु सन्तको कुरा सुन्छौं, साधु सन्तको कुरा मनपर्छ। यदि वास्तवमा जीवित मार्गदर्शक छन् भने उनले भन्नेछन्, जस्तो उनलाई अनुभव हुन्छ त्यस्तो अनुभव तपाईंलाई पनि हुनुपर्छ। किनकि यदि कसैले कतै लेखेको छ, म तिर्खाएको थिएँ अनि मैले पानी पिएँ र मेरो तिर्खा मेटियो, के यति कुरा गरेर मात्र हुन्छ र के यति नै पर्याप्त हुन्छ? होइन, यदि तपाईंलाई तिर्खा लागेको छ भने तपाईंले पनि त्यो पानी पिउनुपर्छ, अनि तपाईंले त्यो पानी पिउनु भएपछि तपाईँको तिर्खा मेटिन्छ। यस्तो हुनुपर्छ। यही नै हाम्रो जीवनमा सबैभन्दा आवश्यक कुरा हो। मार्गदर्शक त यति आवश्यक भइदिन्छन् यस जीवनमा कि म त्यसबारे वर्णन पनि गर्न सक्दिन कति आवश्यकता हुन्छ ती मार्गदर्शकको। आज यस संसारमा मानिसहरू भन्छन्, मलाई मार्गदर्शक चाहिँदैन, किन भौतारिनु उचित लाग्छ, हराइरहनु ठिक लाग्छ। कि एक यस्ता मित्र, एक यस्ता व्यक्ति जसले मलाई मेरै मार्ग देखाइदिउन्, यस्ता व्यक्ति हुनुपर्दछ, यस्तो हुनुपर्छ। ज्ञान यस्तो हुनुपर्दछ, कुरै कुराको मात्र ज्ञान नहोस्, साँच्चै भित्रको अनुभव, परमानन्दको अनुभव छ नि, त्यो अनुभव गराउन सकुन्। मार्गदर्शकले अगाडि बढ्नका लागि प्रेरणा दिइरहन् कि अझै बुझ्नु छ, भित्रतर्फ जानुहोस्, अभ्यास गर्नुहोस् र जे म भनिरहेको छु त्यसलाई ध्यानपूर्वक सुन्नुहोस् ताकि तपाईंलाई याद रहोस्। यस्ता हुनुपर्छ मार्गदर्शक। अनि बारम्बार सम्झाइरहन् किनभने मानिसको प्रकृति नै बिर्सनु हो, सत्य चीजलाई बिर्सन्छ, अरू चीजहरूलाई त भुल्दैन। जुन कुराहरूको आवश्यकता नै छैन ती कुराहरूलाई त मानिसहरू भुल्दैन, तर जुन चीजको मानिसलाई आवश्यकता छ त्यस चीजलाई मानिसहरू बिर्सन्छन्। के यो राम्रो कुरा हो, खराब कुरा हो? होइन, मार्गदर्शकले प्रकृतिलाई बदल्ने कोशिश गर्दैनन्। मार्गदर्शकले भन्छन् कि मलाई थाहा छ तपाईँले बिर्सनु भएको छ, त्यसकारण म यहाँ सम्झना गराउन आएको छु अनि पटक पटक सम्झाइरहनेछु। यो कुरा सबैभन्दा उत्तम कुरा हो। मलाई यो कुराको सम्झना भएपछि फेरि मेरो ध्यान त्यस ठाउँमा एकाग्र हुन्छ अनि म आफ्नो गन्तव्यको अझ नजिक पुग्न सक्छु।
2: चलन चलन सब कोई कहे,
1: चलन चलन सब कोई कहे,
2: मोही अंदेशा और
1: मोही अंदेशा
2: नाम न जाने गांव का,
1: नाम न जाने गांव का।
2: अब सभी लगे हुए, चलो चलो चलो चलो चलो चलो, कहाँ जा रहे हैं?
1: तर कहाँ गए रहेगा सन?
2: सारी दुनिया,
1: सारा संसार,
2: हमको नौकरी करनी है, हमको ये करना है, वो करना है, ये करना है, सबकी लिस्ट है, सबकी लिस्ट है,
1: सबैको आफ्नै कार्यसूची छ। सबै देशका मानिसहरूको कार्यसूची हुन्छ, जापानका मानिसहरू पनि छन्, अस्ट्रेलियाका मानिसहरूको पनि, अमेरिकाका मानिसहरूको पनि, भारतका मानिसहरूको पनि, सबै स्थानका, सबैको कार्यसूची हुन्छ। यो गर्नुपर्छ, त्यो गर्नुपर्छ, यो गर्नुपर्छ, त्यो गर्नुपर्छ, सबैले यही गर्छन्। एका बिहानी उठ्छन्, काम गर्न जान्छन्, दिउँसो खाजा खान्छन्, बेलुका घर आउँछन्, खाना खान्छन्, एकछिन कुराकानी गर्छन् अनि सुत्छन्, फेरि बिहान उठ्छन् अनि त्यही उनीहरूको दिनचर्या चलिरहन्छ। तर यो मानव शरीर किन प्राप्त भयो, यसबाट के गर्नुहुन्छ? यो कुन चीजको साधन हो, कता जाने ढोका हो, त्यस्तो के कुरा छ जसलाई हामी आनन्द भन्छौ, कुन त्यस्तो वस्तु छ, के यो जाँतो चलाउनका लागि यो मिलेको हो, जाँतोले पिस्नका लागि मात्र यो जीवन प्राप्त भएको हो, या अरू कुनै चीजका लागि पाइएको हो? यसको उत्तर म दिदिन, म त केवल तपाईहरूलाई प्रेरित गरिरहेको छु, प्रेरणा दिइरहेको छु। तपाई सोच्नुहोस्, किनकि भेडाले जस्तो यदि एउटा भेडा कुवामा हाम फाल्यो भने दोस्रो पनि हाम फाल्छ, तेस्रो पनि हाम फाल्छ, चौथो पनि हाम फाल्छ, पाँचौं पनि हाम फाल्छ, अनि यस्तो गर्दा गर्दै हजारौं भेडाहरूले कुवामा हाम फाले भने पनि त्यो ठिक होइन, त्यो उचित होइन, त्यो उचित होइन। चाहे त्यस कुवामा हजारौं भेडाहरूले हाम फालुन्, त्यो ठिक होइन भन्ने सोचाइ राखेर गरिएको हुँदैन, त्यो त गलत नै हो। यो जे जति पनि भइरहेको छ यस संसारमा, सबै मानिसहरू व्यस्त छन्, सबैजना त्यही गरिरहेका छन् भन्ने सोच राख्नु उचित होइन। सबैजनाले गरिरहेका छन् भन्दैमा त्यो ठिकै हुनुपर्छ भन्ने पनि होइन। यो मानिसको शरीर किन प्राप्त भयो, किन सबै कुरा हुँदा हुँदै पनि मानिस खुशी छैन, किनकि जुन कार्यमा मानिस लागि परेको छ त्यसका लागि त ऊ बनेकै होइन। कि यो नर्तन भव बारिद कहुँ बेरो, यस भवसागरबाट पारी उत्रनका लागि यो साधन हो। सन्मुख मरुत अनुग्रह मेरो, यो श्वासको आवागमन नै मेरो कृपा हो। कसले उपयोग गरिरहेको छ यस भवसागर पार हुनका लागि? होइन, सारा संसार त पर्खिरहेको छ भवसागरमा डुब्नका लागि। यो कुरा अगाडि बढ्ने सन्दर्भको होइन, कुरा त भित्रतर्फ जाने विषयको हो। त्यहाँ तपाईले के पाउनुहुन्छ? स्वयं आफूलाई चिन्नुहुन्छ। तपाईले स्वयं आफूलाई चिन्नु भएपछि तपाईलाई आफ्नो विशेषता बारे थाहा हुनेछ। तपाईँ भित्र करुणा पनि छ, दया पनि छ, विवेक पनि छ, बुझाइ पनि छ, खुशीको अनुभूति पनि तपाईँ भित्रै हुन्छ। किनकि मानिसहरू के सोच्छन् भने, यो दुनियाँले हामीलाई दुखी तुल्याइरहेको छ, होइन? दुःख पनि तपाईँ भित्रै छ अनि सुख पनि तपाईँ भित्रै छ, यसको संसारसित केही लिनु दिनु छैन। यदि तपाईँ यो कुरालाई बुझ्नुहुन्छ, पूर्ण रूपले स्वीकार गर्नुहुन्छ, दुःख पनि तपाईँ भित्र छ अनि सुख पनि तपाईँ भित्र छ भने दुखी हुनुपर्ने कुरा के नै हुन्छ र? त्यसलाई खोज्नुहोस्, खोतल्नुहोस् त्यस चीजलाई जुन तपाईँ भित्र छ, त्यसपछि तपाईँ खुसी हुन सक्नुहुन्छ। एउटा समय थियो तिर्खा पनि हुन्छ भन्ने कुरा थाहा थिएन, यति मात्र थाहा थियो कि केही चाहिएको छ। केवल यति थाहा थियो, केही त छ यो जिन्दगीमा जसलाई हामी पाउन चाहन्छौ। ती मार्गदर्शकले नै भने कि तपाईलाई तिर्खा लागेको छ, ज्ञानको तिर्खा लागेको छ, शान्तिको तिर्खा लागेको छ, आनन्दको तिर्खा लागेको छ। तपाईँ त्यस चौबाटोमा पुग्नु भएपछि तपाईलाई के कुरा स्पष्ट भयो भने, साँच्चै नै तिर्खा लागेको छ मेरो हृदयमा। तपाईलाई त्यस तिर्खाको जब अनुभव भयो, मार्गदर्शकले बाटो देखाए त्यस तिर्खासम्म पुग्नका लागि, अनि हामी त्यहाँसम्म पुग्न सफल पनि भयौं, त्यसमा विश्वास गर्नुपर्छ। अन्धविश्वास होइन, किनकि ती मार्गदर्शकमाथि, ती बाटो देखाउने व्यक्तिप्रति अन्धविश्वास हुनुहुँदैन। के पनि होइन भने, हजुर तपाईँले यस्तो कपड़ा लगाउनु भएको छ, तपाईँको यस्तो दाढी छ, यस्तो कपाल छ, या यो यस्तो छ, त्यो उस्तो छ, होइन। मार्गदर्शकको त केवल एउटै परिचय हुन्छ कि उनले जुन बाटो देखाउँछन्, यदि त्यसमा हामी हिँड्यौं भने हामी आफ्नो गन्तव्यमा पुग्छौं। यस प्रकारले विश्वास गर्नुपर्दछ, ज्ञानमा विश्वास हुनुपर्दछ। अनि मानिसहरू के भन्ने गर्छन् भने, मैले त अहिले ज्ञान लिएको छैन, अनि कसरी विश्वास गर्नु? आफ्नै तीर्खामाथि त विश्वास गर्न सक्नुहुन्छ नि, किनकि तीर्खा के का लागि लागेको छ, कुन चीजका लागि लागेको छ, हृदयले के भनिरहेको छ, हृदयले के भनिरहेको छ त्यसलाई पनि त सुन्नुहोस् न। हृदयले भनिरहेको छ, हो तीर्खा लागिरहेको छ। मनले भनिरहेको छ, यो के हो? मनले भनिरहेको छ, यो के हो? मनले भनिरहेको छ, यो कसरी सम्भव हुन्छ? मनले भनिरहेको छ, यो त हुनै सक्दैन। मनले भनिरहेको छ, यो त सम्भव नै छैन। अनि हृदयले भनिरहेको छ, सम्भव छ, छ, सम्भव छ।
0: थप जानकारीका लागि premrawat.com अथवा 01-590-1765 र 98-43-16-50-11 मा सम्पर्क गर्न सक्नुहुन्छ।

0: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ। रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्। झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
1: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइराख्छ। रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन।
0: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त। हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू, ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नि भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलाए भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
2: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 98 5 60 35 394।
3: गृह लक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32, गगन गौडा।
4: हेलो, हेलो, म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
5: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए नानी, छोरी।
6: हजुर,
5: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी। लु
6: दिन त। हेलो, भन्नुहोस् त।
4: हेलो हजुर,
6: हजुर,
4: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
6: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
5: ए नानी, के भने रहेछ, के भयो?
6: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
5: ल ल ल, म किन दिन्थे।
7: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउ।
8: बलियो पासवर्ड राखौ र समय समयमा परिवर्तन गरौं।
7: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
8: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
10: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि फोर व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 98 5 60 11 0 99, 98 28 84 20 20। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
9: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
10: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
9: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, हाँस्दा हाच्छ्युँ गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
10: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
9: आउनुहोस्, प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
10: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061 574 668, मोबाइल नम्बर 98 5 60 28 104।
9: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। सहारा इंटरनेशनल फर्टिलिटी सेंटर।
11: आयो है मासू, ताजा ताजा मासू।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिक्स्ड पोखरा आठ रत्नचोक, प्रोप्राइटर शिव कुंवर, सम्पर्क नम्बर 9805767793, 9795509960। दोस्तीटु मिक्स्ड।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811787488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
1: मठ मन्दिर,
4: गुरुकुल,
1: चैत्य गुम्बा
4: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
1: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
4: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा 6 बैदाम।
5: खै जन्म दर्ता दिनुहोस् त।
6: जन्म दर्ता गरेको छैन नि म्याडम।
5: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
6: हो र, मलाई त थाहा नै थिएन म्याडम।
5: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
6: पहिला कसैले भनेन?
7: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
8: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
7: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
8: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
9: दिदी, किन हो यो छिमेकीमा त सधैँ झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
10: ओ, हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नुपर्छ।
9: हिंसा सहेर नबसौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
10: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानूनत दण्डनीय छ। लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानूनी उपचार खोजौ।
9: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
11: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
12: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो, त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
11: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
12: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 0165356151। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी, 0 किलोमिटर 5, पोखरा।
13: बाकेलाल स्पोर्ट्स, बुद्ध विशाल बजार, सिपे
1: दुबईढुंगा पोखरा सम्पूर्ण किसिम का खेलकूद का सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ विभिन्न देश का जर्सी सुपथ मूल्य में पाइन्छ आफूलाई मन पर्ने देश को जर्सी का लागि सम्झन होस् बाकेलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुंवर संपर्क 9811762983 9855852855 समझनुस् है बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार
13: एक युनिट रगतले तीनजना सम्मको ज्यान बचाउन सकिन्छ
14: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ
13: 45 किलो भन्दा बढ़ी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ
14: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ
13: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ
14: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन
13: रक्तदान जीवनदान मात्र होइन यो त दानहरू मध्येकै ठूलो दान महादान हो
14: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं
15: हैन ए बुढा बिहान बिहानै काई नलाकाउ
16: एरिया मै नि घर बनाउन लाख कुरा त चाहे पनि थाहा छ नि त्यही भएर घरको लागि काठको जाल ढोका अर्जन गर्न समिष्ट काठ उद्योगतिर जान लागेको होइन
15: हो बुढा हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो त्यहाँ गएपछि त केही चिन्तै हुँदैन
17: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 5 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ
18: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ
19: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक फोन नम्बर 0161541994 541495 उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा फोन नम्बर 0161525904 स्टील एल्युमिनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौ असल उपभोक्ताको परिचय दिउँ

0: रेडियो सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लायो
2: समय सान्दर्भिक विषय वस्तु माथिको अन्तर संवाद कार्यक्रम समय सन्दर्भ सामाजिक
3: समाजमा साँच्चै जुन एउटा सद्भाव अमन चयन साँच्चै शान्ति गराउने एउटा वातावरणको मुख्य चाहिँ दायित्वहरू शान्ति समितिको रहेको हुन्छ.
4: तर अहिले शिक्षामा धेरै दागहरू देखिएका छन्.
5: आफ्नो बच्चा राम्रो होस्, स्वस्थ होस्, सुगठित होस् भन्ने सबैले चाहन्छन्.
2: आर्थिक
6: सहल पर्यटन र राम्रो विकासको पर्यटन सुरु हुने हुँदा अहिलेको घाटा नाफा ठिकै छ.
7: किसानको आफ्नै कृषि बजारलाई अलिक व्यवस्थित समयजी ढङ्ग लानुपर्छ भन्ने कुराहरू छ.
2: राजनैतिक
8: नेपालको राजनीतिक अवस्था हिजो आएको हुरी र पानी जस्तो छ.
9: मदन भण्डारी भाइ साँच्चै भनियो भने नेपालको कम्युनिस्ट आन्दोलनलाई जोगाइराख्ने एउटा प्रणेताको रूपमा हामीले सम्झने गर्छ.
2: मानव अधिकार र पत्रकारिता
8: जति चाहिँ हामीले आशातीत रूपमा मानव अधिकार अवस्थामा सुधार आउनुपर्ने हो त्यो आइ नरहेको चाहिँ हामीले पाइरहेका छौँ.
10: पत्रकारिता क्षेत्रको क्षमता अभिवृद्धिको लागि पनि महासंघले जोड दिनुपर्ने आवश्यकता छ.
2: तपाईँसँगको प्रत्यक्ष साक्षात्कार कार्यक्रम समय सन्दर्भ प्रत्येक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्जमा कार्यक्रम समय सन्दर्भ.

0: नमस्कार। कार्यक्रम समय सन्दर्भ सुनेर बस्नुभएका सम्पूर्ण श्रोतामा हार्दिक स्वागत छ। म दुर्गा अधिकारी। कार्यक्रम समय सन्दर्भ आउने गर्दछ। हरेक दिन बिहान 7:30 बजेदेखि कार्यक्रम समय सन्दर्भमा हामी सान्दर्भिक विषयवस्तुमा कुराकानी गर्दै आएका छौं र गर्नेछौं।
1: आज हामी कार्यक्रम समय सन्दर्भमा छलफल गर्नेछौं। यति बेला नेपालको दोस्रो राष्ट्रिय आर्थिक गणना 2082 को स्थलगत तथ्याङ्क संकलन कार्यक्रम भइरहेको छ। वैशाखको 2 गतेदेखि असार 7 गतेसम्म यो जारी रहनेछ। तथ्याङ्क आर्थिक गणनाको विधि, प्रक्रिया, प्रगति, चुनौती र यसको महत्व के छ, यो विषयमा आज हामी छलफल गर्नेछौ। छलफलका लागि आज हामीसँग हुनुहुन्छ तथ्याङ्क समन्वय कार्यालय कास्कीका तथ्याङ्क समन्वय अधिकारी नन्दलाल सापकोटा। आज हामीसँग हुनुहुन्छ सर, यहाँलाई कार्यक्रममा हार्दिक स्वागत छ।
2: धन्यवाद म्याडम। नमस्कार सम्पूर्ण श्रोता।
1: हजुर, यो कास्कीको हकमा चाहिँ के भइरहेको छ सर? तथ्याङ्क संकलन गर्ने कार्य कहाँसम्म पुगेको छ?
2: यो राष्ट्रिय दोस्रो राष्ट्रिय आर्थिक गणना कार्यालय यो आर्थिक गणना कार्यक्रमको हामी फिल्ड 2083 वैशाख 2 गतेदेखिबाट सञ्चालन गरेका छौं र यसमा समयका हिसाबले पनि हामी करिब करिब अब आजका हिसाबले करिब अब असारको 7 गतेसम्म जान्छ। लगभग अब हामी 25 दिन जति मात्र बाँकी छौं र कार्य चाहिँ सुचारु रूपमा चाहिँ सम्पन्न भइरहेको छ।
1: यो चाहिँ किन आवश्यक छ सर? आर्थिक गणना किन आवश्यक छ?
2: आर्थिक गणना किन आवश्यक छ भन्दाखेरि आर्थिक गणनाले देशभरमा भएका आर्थिक क्रियाकलापहरूको सम्पूर्ण आर्थिक क्रियाकलापहरूको गणना गर्ने गर्दछौँ हामीले। यसरी आर्थिक क्रियाकलापको गणना गर्दाखेरि मैले यसलाई अलिकति त्यो मेडिकलको टर्ममा पनि भन्ने गर्दछु। कहिलेकाहीँ जस्तो कुनै पनि डक्टरले चेक गर्नु पर्यो भने चेक गर्नुभन्दा अगाडि हामी जस्तो होल बडी चेकअप गर्छौँ नि, त्यस्तै गरेर यो आर्थिक गणना पनि राष्ट्रको अर्थतन्त्रको लागि होल बडी चेकअप जस्तै हो। अर्थतन्त्रको कुन अर्थतन्त्र कस्तो अवस्थामा छ, कुन ठाउँमा समस्या छ, हाम्रा सम्भावनाहरू के हुन्, चुनौतीहरू के हुन् र हामीले विकासका लागि चाहिँ कस्तो आर्थिक मोडल अथवा आर्थिक चाहिँ कुन क्षेत्रमा चाहिँ प्रायोरिटी गर्नुपर्छ, हाम्रो सम्भावनाका क्षेत्र कुन हुन् र हामीले चाहिँ त्यो सम्भावनालाई कति उजागर गर्न सकेको छौँ भन्ने चित्र चाहिँ यसले चाहिँ दिन्छ। जसरी हामी ल्याबमा गएर होल बडी टेस्ट गर्दाखेरि हाम्रा चाहिँ कुन अङ्गले चाहिँ समस्या छ, कुन अङ्गले चाहिँ काम गरिरहेको छ भन्ने थाहा हुन्छ भने जस्तै यसले चाहिँ समग्र राष्ट्रको अर्थतन्त्रमा चाहिँ कहाँनिर समस्या छ होइन, कहाँनिर हामीले चाहिँ राम्रो गर्न सक्छौँ र कुन सरकारले चाहिँ कुन नीति अथवा कुन नीति लियो भने त्यो सरकारले लिएको लक्ष्यलाई चाहिँ प्राप्त गर्न सक्छ भन्ने सूचना प्राप्त हुन्छ। त्यसका लागि चाहिँ आर्थिक गणना महत्वपूर्ण छ। त्यो भएर नै नेपाल सरकारले 2075 पहिलो आर्थिक गणना गर्यो र 2075 पहिलो आर्थिक गणना गर्दाखेरि हामीलाई जापान सरकारको प्राविधिक सहयोग भएको थियो र यसपालि चाहिँ हामीले दोस्रो आर्थिक गणना नेपाल विशुद्ध नेपाल सरकारकै चाहिँ स्रोतमा चाहिँ गर्दैछौँ हामीले। यसमा चाहिँ प्राविधिक र आर्थिक सबै हाम्रा नेपाल सरकारकै स्रोत मार्फत गर्दैछौँ।
1: यो यसअघि गरिएको आर्थिक गणनाबाट कस्ता उपलब्धि सिकाइ प्राप्त भएका थिए सर?
2: यो पहिलो आर्थिक गणनाबाट हामीलाई चाहिँ सुरुवात थियो। हामीलाई सुरुवात भइसके पछाडि हामीले अर्थतन्त्र हामीले भन्दै गर्दै आएको अनौपचारिक अर्थतन्त्रको हिस्सा बढी छ भन्छौँ हामीले, तर त्यसलाई चाहिँ प्रामाणिक आधार चाहिँ थिएन। प्रामाणिक आधार नहुँदाखेरि पहिलो आर्थिक गणनाबाट हामीले चाहिँ अर्थतन्त्रको संरचना कस्तो छ त, औपचारिक कस्ता कति छन् र अनौपचारिक कति छन् भनेर एउटा चाहिँ हामीले सूचना प्राप्त भयो। अनि त्यस्तै गरेर हाम्रोमा चाहिँ कुन क्षेत्रमा चाहिँ बढी मात्रामा चाहिँ हाम्रा व्यवसायहरू छन् भन्नेमा पनि हामीलाई चाहिँ व्यापार क्षेत्रमा अलिकति बढी चाहिँ व्यापार र सेवा क्षेत्रमा बढी प्रतिष्ठानहरू रहेको देखियो होइन, ती कुराहरू भएको थिए र त्यही अनुरूप चाहिँ अर्थतन्त्रलाई कस्तो गर्ने भनेर हाम्रो 15 र अथवा 16 योजनामा त्यसका आधारमा चाहिँ योजनाहरू बनेका छन् होइन। त्यसले अब हामीलाई चाहिँ अब त्यो सूचना प्राप्त भयो, त्यस पछाडि अब चुनौती त अब हामीलाई त्यो अर्थतन्त्रको कसरी संरचनागत रूपमा चाहिँ बदल्ने अथवा आर्थिक वृद्धि हासिल गर्ने भन्ने त त्यो सरकारले नीतिगत रूपमा लिने भयो। हामीलाई चुनौती कार्य सञ्चालनका क्रममा चुनौती भनेको व्यवसायहरूकोमा चाहिँ सुरुमा भएको हुनाले अहिले पनि यद्यपि व्यवसायहरूलाई चाहिँ यो सर तथ्याङ्क अथवा सूचना चाहिँ दिँदाखेरि सरकारमा कहीँ कतै हामी चाहिँ अप्ठ्यारोमा पर्छौँ कि भन्ने खालको त्रास अथवा मनोविज्ञान चाहिँ देखिन्छ। त्यद्यपि अहिले पनि केही हदसम्म कायम छ।
1: हजुर सरले भने जस्तै त्यसले सही सूचना आउँछ सही तथ्याङ्क आउँछ भन्ने ग्यारेन्टी त भएन नि त सर। हामीले त्यसमा चाहिँ संकलन गर्दाखेरि विधि प्रक्रिया कस्तो हामी प्रयोग गर्छौँ त्यसले फरक पार्छ कि
2: होइन? यसमा चाहिँ हामीले सकेसम्म तथ्याङ्क संकलन गर्दाखेरि सही नै चाहिँ सही सूचना आओस् भनेर प्रयास गर्छौँ हामी। अब यसका विभिन्न स्रोतहरू पनि छन् तथ्याङ्क अथवा सूचना प्राप्त गर्ने, ती सूचना प्राप्त गर्ने विभिन्न स्रोतहरू मध्येमा हामी प्राथमिक स्रोतमै जान्छौँ, द्वितीय स्रोतमा जाँदैनौँ, द्वितीय स्रोतमा नगइन्छौँ। प्राथमिक स्रोतमा गएर उहाँहरूसँग प्रत्येक गणकहरू हाम्रा गणकहरू चाहिँ सम्भव भएसम्म उहाँहरू प्रत्येक प्रतिष्ठानको व्यवसाय प्रतिष्ठान भएको स्थलमै पुग्नुहुन्छ। सम्बन्धित व्यक्तिसँग उहाँहरूका चाहिँ मुख्य मुख्य विवरणहरू संकलन गर्छौँ हामीले, अनि त्यो संकलन गरे पछाडि उहाँहरूसँगबाट सही सूचना को लागि अनुरोध गर्छौँ। केही ठाउँमा चाहिँ व्यवसायीहरूले प्रतिष्ठान भन्नेहरूले चाहिँ अलिकति हिचकिचाउनु भएको अथवा सरकारसँगको असन्तुष्टि अथवा अब यो हामी सरकारी निकायको हिसाबमा जाँदाखेरि सरकारसँगको असन्तुष्टिले गर्दाखेरि दिएर के फाइदा हुन्छ अथवा हामीले पटक पटक दिएका छौँ भन्ने तरिकाको असन्तुष्टि त चाहिँ व्यक्त गर्नुहुन्छ। तर उहाँहरूलाई पनि अब यसको उद्देश्यको बारेमा हाम्रा गणकले अनि त्यसपछि गणक पश्चात अनि सुपरिवेक्षकले चाहिँ सम्झाइसके पछाडि अथवा यो बुझाए पछाडि उहाँहरूले चाहिँ दिनुभएको छ। त्यो हिसाबमा अब हामी चाहिँ के गर्छौँ भने उहाँहरूसँगै चाहिँ आधार मानेर उहाँहरूले दिएकै सूचना चाहिँ विश्वसनीय छ भन्ने आधार मानेर गर्छौँ। त्यस त्यो हदसम्म केही हदसम्म चाहिँ यो सही पनि हो, त्यसकारण सूचना सही नै प्राप्त गरेका छौँ भन्ने चाहिँ लाग्छ हामीलाई।
1: हजुर यसपटकको आर्थिक गणनामा केही नयाँ क्षेत्र पनि समेटिएका छन् कि कुन कुन क्षेत्रहरू छन् सर?
2: यसमा आर्थिक गणनाको क्षेत्र भन्नाले कस्तो छ भने हामीले यो समग्र अर्थतन्त्रलाई नै कभर गर्ने भएको हिसाबमा चाहिँ हामीले 2075 समेटेका क्षेत्र र अहिले 2082 समेटेका क्षेत्र क्षेत्रगत हिसाबमा त सबै नै एकै हुन् अब हामीले त्यसैलाई गरेका छौँ। तर 2075 र अहिले पनि अब हामीले जुन चाहिँ 2082 गर्दैछौँ, 82 गर्दाखेरि हामीले त्यो अर्थतन्त्र आर्थिक क्रियाकलापलाई समग्र रूपमा गणना गर्न सजिलो होस् भनेर अन्तर्राष्ट्रिय रूपमा चाहिँ 21 चाहिँ उद्योगहरूमा चाहिँ वर्गीकरण गरेका छौँ होइन। 21 उद्योगहरूमध्ये हामीले चाहिँ 18 उद्योगहरूको मात्रै तथ्याङ्क चाहिँ संकलन गर्ने गर्दछौँ। 3 उद्योगहरूमा चाहिँ हामी जाँदैनौँ होइन, यो 3 उद्योगहरूमा अब 18 उद्योग

0: उद्योगहरू लगायत गरेर हामी 18 उद्योगमै जान्छौँ। त्यो 18 उद्योगमा गइसके पछाडि 3 उद्योगलाई चाहिँ हामी फेरि लिँदैनौँ, जस्तो यसमा चाहिँ सार्वजनिक प्रशासन लिँदैनौँ जहाँ चाहिँ सरकारकै स्रोतबाट आउने भएको हुनाले त्यहाँ चाहिँ गइराख्न आवश्यक छैन भन्ने एउटा। अनि त्यस्तै अन्तर्राष्ट्रिय संघ संस्थाहरूको चाहिँ क्रियाकलापहरू चाहिँ त्यो पनि लिँदैनौँ यो अन्तर्राष्ट्रिय रूपमा चाहिँ उद्योगको रूपमा छ भने। अर्को हामीले नलिने चाहिँ घर परिवारले चाहिँ पेड इम्प्लोइ राखेर गरेका क्रियाकलापहरूलाई पनि राख्दै लिँदैनौँ होइन। जस्तो अब कसैले चाहिँ घरमा बालबच्चा वृद्ध वृद्धाहरू छन् र उहाँहरूको चाहिँ स्याहार सुसारको लागि चाहिँ केयर गिभर अथवा नर्सै राखेर गर्नुभएको छ भने त्यो पनि आर्थिक क्रियाकलाप हो अन्तर्राष्ट्रिय रूपमा चाहिँ हामीले वर्गीकरण गर्दाखेरि। तर त्यसलाई चाहिँ समेट्न अहिले दायर अलिक ठूलो हुने र हाम्रो चाहिँ अर्थतन्त्रमा त्यसको आकार त्यति ठूलो नभएको हुनाले हामीले चाहिँ त्यो विस्तार हुँदैछ, विस्तार हुँदै गरेको र त्यसलाई चाहिँ घर परिवारका अन्य सर्वेक्षणहरू मार्फत हामीले त्यसलाई सङ्कलन गर्न सकिने भएको हुनाले अहिलेको आर्थिक गणनामा हामीले तिनीलाई लिएको छैनौँ। यी 18 छन् र यिनलाई 18 उद्योगमा चाहिँ हामी कसरी सङ्कलन गर्छौँ भने दुई प्रकारको प्रश्नावली अथवा दुई प्रकारको विधि चाहिँ प्रयोग गर्छौँ। एउटा विधि चाहिँ कस्तो छ भने प्रश्नावली विधि भन्छौँ हामी, हुन त दुवै प्रश्नावली विधि नै हुन्। एउटामा गणक चाहिँ त्यो प्रतिष्ठानको प्रतिष्ठान व्यवसाय भएकै ठाउँमा जानुहुन्छ, गइसकेपछि गणक आफैले व्यवसाय धनीसँग त्यसको विवरणहरूको बारेमा सोधेर आफैले रेकर्ड गरेर ल्याउनुहुन्छ भने। अर्को चाहिँ ई सेन्सस भन्छौँ हामीले, ई सेन्ससमा त्यो प्रतिष्ठानमा पुगिसकेपछि गणकले चाहिँ यदि कुनै प्रतिष्ठान अथवा व्यवसायीले म चाहिँ अनलाइनद्वारा नै म चाहिँ के गर्छु त विवरण दिन्छु भन्नुभयो भने उहाँहरूलाई पनि त्यो सुविधा पनि दिएका छौँ। त्यो सुविधा अनुसार चाहिँ एउटा युजर नेम र पासवर्ड दिन्छौँ, त्यो पासवर्ड चाहिँ पछि परिवर्तन गर्न सक्नुहुन्छ उहाँले। परिवर्तन गरिसके पछाडि त्यो विवरणहरू उहाँले आफैले भर्न सक्नुहुन्छ। त्यसको लागि चाहिँ गणकले निश्चित ठाउँमा चाहिँ उहाँहरूले चाहिँ सिकाउनुहुन्छ, जस्तो केही प्राविधिक कुराहरू छन् ती प्राविधिक कुराहरूलाई गणकले चाहिँ सिकाउने, आफ्नो कुनै समस्या परेमा समाधानको लागि चाहिँ सम्पर्क नम्बर पनि दिएर आउनुहुन्छ। त्यसरी चाहिँ दुईटा, एउटा गणक आफैले भरेर आउँछ भने अर्को चाहिँ उहाँहरू व्यवसाय आफैले चाहिँ भर्न पाइने ई सेन्सस विधि भन्छौँ हामीले, ई सेन्सस पनि गरेका छौँ।
1: हजुर सर, यो चाहिँ कतिको अघिल्लो चोटिको हिसाबले हेर्दाखेरि नि कतिको प्रभावकारी भयो, जस्तै जाने त्यहाँ चाहिँ प्रमुख नभेटिने होइन, अथवा पटक पटक फोन गर्यो अनि हुन्छ ल गरिहाल्छु भन्ने, त्यसको लागि चाहिँ त अब जनशक्ति पनि त त्यही अनुसारको चाहिन्छ। कसरी परिचालन गर्नु भएको छ सर, यति बेलाको लागि छुट्टै एक्स्ट्रा जनशक्ति थप्नु भएको छ कि कति छ?
0: यो हामीले नियमित रूपमा चाहिँ तथ्याङ्क सम्बन्धी कार्यालयमा नियमित हुने जनशक्ति त एउटा भइहाल्यो, ती बाहेक हामी यस्ता आयोजना अथवा परियोजनाहरूको लागि चाहिँ छुट्टै रूपमा चाहिँ जनशक्ति लिन्छौँ, जस्तो जनगणनाको लागि, कृषि गणनाको लागि अथवा आर्थिक गणना अहिले सञ्चालन भइरहेको आर्थिक गणनाको लागि चाहिँ हामीले निश्चित समयावधिको लागि चाहिँ नयाँ जनशक्ति चाहिँ लिने गर्छौँ। अहिले पनि हामीले यो 2.5 महिनाको लागि चाहिँ सञ्चालन हुने गणना हुने 2.5 महिनाको अवधिको लागि चाहिँ हामीले करारमा सुपरिवेक्षक तथा गणक गरेर हामी 14 सुपरिवेक्षक र हामीले चाहिँ 110 गणक गरेर हामी चाहिँ 124 भाइ बहिनीहरू चाहिँ फिल्डमा खटिनु भएको छ। उहाँहरूलाई हामीले चाहिँ 5 तालिम पनि दिएको थियौँ, तालिम दिए पश्चात पठाएको छौँ फिल्डमा। र यो पटक पटक अब चाहिँ जस्तो केही ठाउँमा चाहिँ सम्बन्धित उत्तरदाता मुख्य उत्तरदाता नभेटिदिनुहुन्छ, नभेटिएको ठाउँमा पनि उहाँहरू जानुहुन्छ। हामीले उहाँहरूलाई चाहिँ दियोस् अहिले हामीले 2075 एउटा हामीसँग अन चाहिँ फिगर छ, अनि त्यस पछाडि 75 पछाडि यो चाहिँ आर्थिक वृद्धि दर अथवा यो चाहिँ औद्योगिक चाहिँ वृद्धि भयो भन्ने अनुमान गरेर हामीले क्षेत्र चाहिँ छुट्याएका छौँ। यिनीहरू प्रत्येक वडामा चाहिँ वडाभित्र पनि गणना क्षेत्र भनेर छुट्याएका हुन्छौँ हामीले। उहाँहरूलाई चाहिँ त्यो 2.5 महिनाको अवधिमा चाहिँ भ्याउने गरेर हामी चाहिँ क्षेत्र विभाजन गरेर पठाएका छौँ र त्यो हिसाबमा चाहिँ उहाँहरूले एकचोटि भेटिएन भने अब 2-3 प्रयास गर्नुहुन्छ, त्यो प्रयास गर्नुहुन्छ, टेलिफोन मार्फत सम्पर्क गरेर कुन समय लिउँ भनेर पनि जानुहुन्छ। सकेसम्म हामीले चाहिँ गणकहरूलाई चाहिँ आफ्नो स्थानीय नै क्षेत्र पार्ने क्षेत्र भयो भने उहाँहरूले काम गर्न पनि सजिलो हुने हिसाबमा त्यसरी प्राथमिकता गरेका छौँ, तर त्यो गर्दै गर्दा नै केहीलाई चाहिँ अब आफ्नोभन्दा अलिक फरक भूगोल पर्ने अवस्था पनि हुन्छ नि।
1: हजुर हजुर सर, यो अब जस्तै उद्योग व्यापार

0: सेवा लगायतका संस्थाहरूलाई चाहिँ यो गणनाले चाहिँ कसरी सहयोग पुर्याउँछ?
1: यो यहाँ महत्वपूर्ण प्रश्न यहाँले चाहिँ भन्नुभयो। कस्तो छ भने व्यवसायहरूलाई चाहिँ हामीले दिएर के हुन्छ भन्ने एक हिसाबको चाहिँ छ होइन। त्यो हुँदै गर्दाखेरि उहाँहरूले सूचना प्राप्त गरिसकेपछि उहाँहरूले पनि हामी कहाँ छौँ होइन, अथवा हाम्रो प्रतिस्पर्धी कतिवटा व्यवसाय उद्योग क्षेत्रमा अथवा भोलि अहिले सञ्चालन भइरहेकाले पनि चाहिँ सेवा क्षेत्रमा चाहिँ कतिवटा उद्योगहरू अथवा प्रतिष्ठानहरू रहेछन् भन्ने पनि थाहा पाउनुहुन्छ उहाँहरूले। अनि त्यस्तै गरेर त्यसको अवस्थाको बारेमा थाहा पाएपछि जनशक्तिको यसमा चाहिँ हामीले मुख्य रूपमा चाहिँ आर्थिक गणनामा के सोध्छौँ भने त्यो परिचय सोध्छौँ होइन, अनि त्यस पछाडि हामी चाहिँ संलग्न जनशक्तिको बारेमा सोध्छौँ, अनि संलग्न जनशक्तिको बारेमा सोधिसकेपछि त्यो जनशक्ति चाहिँ स्वदेशी हो कि विदेशी हो भनेर सोध्छौँ, र हामीलाई मूल्य अभिवृद्धिको लागि चाहिँ सजिलोको लागि हामी के गर्छौँ भने उहाँहरूको चाहिँ कारोबारको चाहिँ औसत रूपमा चाहिँ वार्षिक कारोबार अथवा सन्दर्भ अवधि हुन्छ हाम्रो, सन्दर्भ अवधि 2081-82 लिएको छौँ हामीले। सन्दर्भ अवधिमा उहाँले चाहिँ कति कारोबार गर्नुभयो र त्यसको लागि चाहिँ कारोबारको लागि कति लागत लाग्यो र पुँजी कति लगानी गर्नुभयो भनेर त्यति विवरण सोध्छौँ। यो विवरणका आधारमा उहाँहरूले चाहिँ उहाँहरूको चाहिँ सम्भावनाका क्षेत्रहरू पनि पहिलाउन सक्नुहुन्छ। अनि त्यस्तै गरेर व्यवसायहरूसँग हामी के पनि सोध्छौँ भने उहाँहरूले चाहिँ भोग्नुभएका समस्याहरूलाई चाहिँ हामीले 10 वर्गमा चाहिँ छुट्याएका छौँ। ती 10 वर्गहरूमा चाहिँ कुन कुन वर्गमा चाहिँ कस्ता खालका चाहिँ समस्याहरू उहाँहरूले चाहिँ भोग्नु भएको छ त तिनको पनि सूचीकृत गर्छौँ। त्यो सूचीकृत गरिसकेपछि उहाँले त्यो व्यवसायको सन्दर्भमा समस्या के हुन् पनि थाहा हुन्छ, व्यवसाय गर्दाखेरि जनशक्तिको उपलब्धता पनि कस्तो छ होइन, स्वदेशी छन् कि विदेशी छन् अथवा कति जनशक्ति चाहिँ संलग्न भएका छन्, र कुनै पनि क्षेत्रमा चाहिँ यदि कुनै उहाँहरूको चाहिँ अब भोलि चाहिँ व्यवसाय सञ्चालन गर्ने क्रममा उहाँहरूलाई चाहिँ कुन हो त सम्भावनाको क्षेत्र भन्ने पनि थाहा हुन्छ। त्यसले गर्दाखेरि उद्योगिक व्यवसायलाई चाहिँ मैले राज्यमा कति लगानी अथवा योगदान गरेको छु होइन, अथवा भोलि कुन क्षेत्रमा चाहिँ मलाई चाहिँ यो कुन क्षेत्र चाहिँ मेरो लागि चाहिँ लाभदायक हुनसक्छ होइन, समस्याहरू के हुन् भनेर त्यो पोलिसी फिडब्याक सर उहाँहरूलाई पनि हुन्छ, एउटा जानकारी पनि थाहा हुने भयो। अर्को सरकारले त्यो त्यसका आधारमा नीतिगत रूपमा चाहिँ सुधार गर्यो भने होइन, अब त्यो नीतिगत सुधारले पनि उहाँहरू लाभान्वित हुन सक्नुहुन्छ।
0: हजुर, यो तथ्याङ्क चाहिँ सरकारले जस्तै अब नीति कार्यक्रमहरूमा पनि समेट्ने होला होइन, त्यो सँगसँगै प्रष्ट रूपमा भन्नुपर्दाखेरि सर सरकारले कुन कुन नीतिगत क्षेत्रमा चाहिँ प्रयोग गर्छ यो तथ्याङ्क?
1: यो तथ्याङ्कको प्रमुख रूपमा चाहिँ एउटा हामीले नेपालको आर्थिक क्रियाकलापहरूको मापनको लागि नै गर्छौँ, जस्तो अहिलेकै आर्थिक गणनाको लागि चाहिँ अर्थतन्त्र मापन उसमा चाहिँ अर्थतन्त्र मापनको लागि आर्थिक गणना भन्ने नारा छ हाम्रो होइन। हामी अर्थतन्त्र कसरी मापन गर्छौँ भन्दाखेरि यहाँहरूले अब समाचारमा अथवा विभिन्न हामी चाहिँ स्रोतहरूमा हामी के गर्छौँ भने विश्वको चाहिँ प्रथम अर्थतन्त्र अमेरिका भन्छौँ, त्यो कुन आधारमा भन्छौँ भन्दाखेरि अर्थ उसमा चाहिँ कुल ग्राहस्थ उत्पादनमा उसको चाहिँ कति भ्यालु छ भन्ने हिसाबले गर्छौँ। त्यसै गरेर कुन अर्थतन्त्रले चाहिँ हामी एकदम राम्रो पर्फर्मिङ गरिरहेको छ अथवा कुन अर्थतन्त्रले राम्रो गरेको छ भन्दाखेरि उसको आर्थिक वृद्धि दर निर्छ होइन, त्यसका लागि चाहिँ हामीलाई त्यो अर्थतन्त्र मापनका लागि पनि हामीलाई यो आर्थिक गणनाबाट प्राप्त सूचनाहरू एउटा आधार हुन्छ। एउटा चाहिँ अर्थतन्त्रको मापनकै लागि हाम्रो अर्थतन्त्रको आकार कत्रो छ, एउटा चाहिँ अब हाम्रो 60 खर्ब थियो, जस्तो अब हामीले अलि अगाडि चुनावमा यहाँहरूले विभिन्न राजनीतिक दलका वाचापत्रहरू अथवा घोषणापत्रहरू गर्नुभयो भने 200 खर्बको जस्तो अहिलेको अब सरकारमा सत्तारूढ दलले पनि 200 खर्बको जीडीपी पुर्याउने भनेको थियो नि, 200 खर्बको जीडीपी पुर्याउने भन्दा हामीले चाहिँ त्यो केही क्रिटिक्सहरूको आलोचकहरूले के भन्यो भने 200 खर्ब पुर्याउन सकिन्छ र भने 200 खर्ब पुग्यो कि पुगेन भनेर मापन गर्नको लागि पनि हामीलाई यो आर्थिक गणनाको एउटा आधार हुन्छ क्या। अहिले हामी कहाँ छौँ होइन, अब त्यो आर्थिक गणना जस्तो अहिले हामीले चाहिँ 60 खर्ब भनेर भनिरहेछौँ भने 60 खर्ब अथवा 100 उसमा चाहिँ यो 60 खर्बलाई चाहिँ 200 खर्ब बनाउन कहाँ पुग्ने भने एउटा सरकारले अब एउटा मापन गरेर हाम्रो अवस्था के छ भन्ने हुने भयो, अब हामी कहाँ जाने भन्ने ठाउँमा चाहिँ त्यो कुन लक्ष्य कुन साधन प्रयोग गर्ने भन्ने पनि सरकारलाई चाहिँ नीतिगत फिडब्याक चाहिँ हुन्छ।
0: यो अब यो त सरकारलाई भनेपछि स्थानीय सरकारलाई पनि हुन्छ, प्रदेशलाई पनि त्यही खालको यो ठ्याक्कै फाइदा चाहिँ कसरी लिन सक्छन् स्थानीय सरकार र प्रदेशलाई?
1: स्थानीय सरकार र प्रदेश सरकारले फाइदा कसरी लिन सक्छन् भन्दाखेरि स्थानीय सरकार आफैले पनि आफ्नो चाहिँ व्यवसाय आफ्नो ओडामा अथवा आफ्नो क्षेत्रमा चाहिँ कुन कुन व्यवसायहरू सञ्चालनमा छन् भनेर उहाँहरूले त्यो एउटा जानकारी हुने भयो। अर्को तदनुरूप उहाँहरूले चाहिँ के गर्न सक्नुहुन्छ भन्दाखेरि नीति पनि बनाउन सक्नुहुने भयो होइन प्रोत्साहनका लागि चाहिँ। अनि हामी अर्को चाहिँ के गर्छौँ भने कति चाहिँ प्रतिष्ठानहरू चाहिँ अब यो दर्ता भएका छन्, कति प्रतिष्ठानहरू दर्ता भएका छैनन्, र अर्को स्थानीय सरकारले चाहिँ के गर्न के पनि गर्न सक्छ भने संलग्न जनशक्तिहरू चाहिँ कस्तो खालको जनशक्तिहरू छन्। जस्तो हामी कहाँ अहिले पनि के छ भने प्राविधिक जनशक्तिहरू स्वदेशी जनशक्तिहरू अलिक कम हुन् कि भन्ने चाहिँ एउटा आवाज भइरहेको छ। यसले एउटा पिक्चर दिन्छ, पिक्चर दिइसकेपछि स्थानीय जनतालाई चाहिँ त्यो प्राविधिक रूपमा चाहिँ दक्ष बनाउन पनि उहाँहरूले नीति लिन सक्नुहुन्छ एउटा फाटो त्यो भयो। अर्को कति दर्ता छन् छैन त्यो पनि एउटा फिडब्याक हुन्छ। अनि तेस्रो चाहिँ अब यो प्रदेश सरकारको रूपमा चाहिँ कस्तो हुन्छ भने हामीले यो प्रदेशको अस्ति 6 गते पनि हामीले प्रादेशिक चाहिँ यो राष्ट्रिय लेखा अनुमान गर्यौँ। त्यो अनुमान गर्दै गर्दाखेरि गण्डकी प्रदेशको चाहिँ कुल गृहस्थ उत्पादन चाहिँ हामी 6 खर्बको हाराहारीमा छ भनेर भन्यौँ होइन, यसले 5 खर्ब 92 अर्ब चाहिँ छ, त्यसलाई चाहिँ राउन्ड नम्बर गर्दाखेरि 6 खर्ब भनौँ। त्यो 6 खर्बको चाहिँ जिडिपी भइसके पछाडि त्यसरी हेर्दाखेरि अब सुदूरपश्चिम र कर्णाली प्रदेशभन्दा माथि 5 स्थानमा थियो गण्डकी प्रदेश। त्यो प्रदेश सरकारले पनि त्यसका आधारमा केन्द्र संघीय सरकारबाट अनुदानहरू, वित्तीय समानीकरण अनुदानहरू आदि इत्यादि चाहिँ प्राप्त गर्ने गर्छ होइन। त्यसको लागि पनि प्रदेश सरकारलाई त्यो पनि एउटा आधार हुन्छ। र मुख्य यसले चाहिँ के गर्छ भने अब यो आफैमा जस्तो अब हामी ल्याब रिपोर्टहरू अघि मैले जोड्न खोजेको जस्तो मेडिकलको जस्तो मेडिकलमा ल्याब रिपोर्ट आफैमा केही होइन नि, ल्याब रिपोर्टको आधारमा चाहिँ कहाँ कहाँ समस्या छ भन्ने थाहा भइसके पछाडि सरकारले चाहिँ कहाँनिर चाहिँ मैले उपचार गर्नु पर्यो भने जस्तै गरेर स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले मेरो क्षेत्राधिकारभित्र चाहिँ मैले के गर्न सक्छु भनेर उहाँहरूले चाहिँ कार्य गर्न सक्नुहुन्छ कि उहाँहरूले चाहिँ यो दिशानिर्देश चाहिँ हुन्छ।
0: हजुर, त्यो खालको दिशानिर्देश अनुसार यो 75 गर्यौँ हामीले होइन, पहिलो गणनाको सिकाइ पछिल्लोमा भयो कि भएन सरकारले त्यो हेरेको देखिन्छ कि देखिँदैन?
1: निश्चित रूपमा देखिन्छ, यो पहिलो र दोस्रोमा चाहिँ देखिन्छ। हामीले ठ्याक्क तथ्याङ्कको कस्तो पनि हुँदो रहेछ भने एउटा चाहिँ टेन्जिबल अथवा तथ्याङ्क सङ्कलन गरिसकेपछि कति तथ्याङ्कले काम गर्ने, तथ्याङ्कको आधारमा गर्ने भनेको सरकारले के काम गर्छ भन्दाखेरि माइक्रो लेभलमा पोलिसीमा काम गर्छ। तथ्याङ्क र सूचनामा के फरक हुन्छ भने सूचना भनेको व्यक्तिगत हुन्छ, एउटा इन्डिभिजुअलको हुन्छ, त्यो इन्डिभिजुअलमा गएर ठ्याक्कै काम गर्न सकिने भयो होइन। अनि यो तथ्याङ्क भनेको समग्रमा चाहिँ एकीकृत अथवा समग्रमा हुन्छ कि, समग्रमा भन्नाले जस्तो गण्डकी प्रदेशमा हामीले भोलि भन्यौँ भने करिब करिब 40% उद्योग व्यवसाय चाहिँ दर्ता भएका छैनन् भन्यो भने सरकारले अब त्यो 40% दर्ता नभएकालाई के कारणले दर्ता भएका होइनन्, तिनीहरूलाई चाहिँ कसरी दर्ता गर्न सकिन्छ, कुन सुविधा दिएर दर्ता गर्न सकिन्छ भन्ने हिसाबले एउटा चाहिँ नीति बनाउन सक्ने भयो होइन। त्यो नीति बनाइसके पछाडि जस्तो त्यो नीति बनाइसके पछाडि हामीले अब 5 वर्ष पछाडि त्यो नीति चाहिँ कतिको प्रभावकारी भयो त भनेर यस्तै गणनाबाट हामीले चाहिँ के गर्न सक्छौँ त मापन गर्न सक्छौँ। अब 75 बनेको नीतिको आधारमा अहिले चाहिँ कति सुधार भयो भनेर 82 एउटा पिक्चर दिन्छ, एउटा चाहिँ बाटो त्यो भयो भने अर्को हामीले 75 हाम्रो सम्भावनाका क्षेत्र जस्तो अहिले हामीले आइसिटी भनिरहेछौँ, इन्फर्मेसन कम्युनिकेसन टेक्नोलोजीमा चाहिँ हाम्रो सम्भावनाको क्षेत्र भनिसके पछाडि सरकारले चाहिँ 15 योजना अथवा 16 योजनामा आइसिटीलाई चाहिँ प्रवर्धन गर्नको लागि चाहिँ एउटा नीति लिएको छ। अनि त्यस्तै गरेर हाम्रो क्षेत्रमा चाहिँ हाम्रो यो जनशक्ति उत्पादनमा पनि नीति लिएको छ होइन, प्राविधिक जनशक्तिहरू उत्पादनको लागि चाहिँ सिटिभिटी लगाए चाहिँ गर्ने भनेर चाहिँ सिटिभिटीबाट प्राविधिक अथवा दक्ष जनशक्तिलाई चाहिँ उत्पादन गर्ने भन्ने। अब तिनीहरू चाहिँ 15 अथवा 16 योजनामा गरेको त्यो जुन चाहिँ नीति छ त्यो प्रभावकारी भयो कि भएनन् भनेर पनि 2082 चाहिँ यसले फेरि अर्को चाहिँ ल्यान्डमार्क दिन्छ अथवा यसले अर्को चाहिँ रिजल्ट दिन्छ। त्यो अनुसार चाहिँ दुईटाको बिचमा तुलना गरिसकेपछि सरकारका नीति आफैमा कति चाहिँ प्रभावकारी भयो भनेर पनि यसलाई चाहिँ हामीले तुलना गर्न सक्छौँ अथवा विश्लेषण गर्न सक्छौँ।
0: अब करिब करिब 1.5 महिना त लगभग होइन तथ्याङ्क संकलनको काम भइसकेको छ सर, त्यो हिसाबले हेर्दाखेरि तथ्याङ्क संकलनको क्रममा देखिएका चुनौतीहरू मुख्य के हो?
1: हाम्रो चुनौती तथ्याङ्क संकलनको क्रममा चाहिँ प्रमुख रूपमा त अब खास त्यति धेरै चुनौती छैन. अब चुनौतीका रूपमा चाहिँ यो दुईटा कुराहरूले चाहिँ अहिले सामना गरिरहेको छौँ हामीले. एउटा जुन अहिले अब नयाँ सरकारको गठन भइसके पछाडि सरकारले चाहिँ एउटा नीतिगत रूपमै कतिपय ठाउँमा चाहिँ अब यो अव्यवस्थित बसोबासको अथवा अतिक्रमित चाहिँ अतिक्रमित चाहिँ ठाउँहरूमा खुला गर्ने अथवा छुट्याउने भन्ने गर्दै गर्दाखेरि पोखरामा पनि त्यस्ता ठाउँमा चाहिँ केही व्यवसायहरू सञ्चालनमा रहेका छन्. ती ठाउँहरूबाट सूचना गर्दाखेरि उहाँहरू अब हटिन हाल्ने हो, हामी अब 35 दिनको सूचना आएको छ, अब हामी हटिन हाल्ने हो किनभने व्यवसाय दिने भन्ने चाहिँ छ. अनि हामी उहाँहरूलाई चाहिँ के अनुरोध पनि गरिरहेको छौँ भने उहाँहरू हाम्रो सन्दर्भ अवधि, हाम्रो सन्दर्भ अवधि भनेको 2081-82 आर्थिक वर्ष 2081-82 हो. 81 साउन 1 गतेदेखिबाट 82 असारमा सान्दसम्म हामी चाहिँ के गर्छौँ त विवरण संकलन गर्छौँ, त्यति अवधिमा सञ्चालन रहेका होइन. त्यो भएको हुनाले व्यवसाय कस्तो छ भन्ने उहाँहरूको सूचना महत्वपूर्ण हुन्छ. उहाँहरूले चाहिँ अलिकति त्यो रिलक्टेन्सी अब हामीले किन दिने व्यवसाय छोडिहाल्छौँ भने. अनि अर्को चाहिँ टेन्डेन्सी कस्तो हुन्छ भने उहाँहरू व्यवसाय गरेको, हाम्रो अनुमान चाहिँ के हुन्छ भने व्यवसाय गरेको व्यक्तिले चाहिँ त्यो ठाउँमा नभए पनि अर्को ठाउँमा चाहिँ व्यवसाय गर्छ होइन. त्यो गर्ने भएको हुनाले हामीले उहाँहरूलाई चाहिँ प्रेरित गरिरहेको छौँ. प्रेरित गर्दाखेरि 90% उत्तरदाता चाहिँ कन्भिन्स भएर दिनुभएको छ भने 10% चाहिँ उहाँहरूले चाहिँ अलिकति आनाकानी गरेको अवस्था चाहिँ छ. त्यसलाई पनि हामीले उहाँहरूलाई चाहिँ यसको उद्देश्यको बारेमा सम्झाइसके पछाडि केही अर्को समय आउनुहोस् भन्ने चाहिँ छ. दोस्रो चुनौती भनेको केही हदमा चाहिँ के छ भने व्यवसायहरूमा चाहिँ अब त्यो कति चाहिँ अब हामीले आन्तरिक राजस्व कार्यालयमा एउटा विवरण दिएका छौँ, अहिले दिँदाखेरि फरक पर्छ कि भन्ने हिसाबले यो विवरणहरू हामीले आन्तरिक राजस्व कार्यालयमा दिइसकेका छौँ, अब तपाईँहरू त्यहीँबाट लिनु न भन्ने खालको पनि जवाब हाम्रो गणक साथीहरूलाई चाहिँ पाउँछु मैले. अनि त्यो पाइसके पछाडि उहाँहरूसँग अनुरोध पनि हाम्रो के छ भने हामीले व्यक्तिगत रूपमा पनि भनेका छौँ, गणक साथीहरू उहाँहरूले भन्नुहुन्छ यो आजको यो कार्यक्रममा रेडियो मार्फत पनि के भन्न अनुरोध गर्न चाहन्छु भने हामीले उहाँहरूको व्यक्तिगत विवरण कर कानून अथवा अन्य कुनै कानून मार्फत पनि आइआरडीबाट हामीले चाहिँ अथवा कर कार्यालयबाट प्राप्त गर्दैनौँ. नीतिगत रूपमा हामीले त्यो एप्रोच पनि गर्दैनौँ र कर कार्यालयले पनि कानुनी रूपमा चाहिँ उहाँहरूको विवरण चाहिँ दिन मिल्दैन, गोप्य राख्नुपर्ने हुन्छ, त्यो भएर त्यहाँ प्राप्त गर्दैनौँ. अनि अर्को कस्तो हुन्छ भने हामीले कानुनी आदि इत्यादि भन्दा पनि हामीसँग दिएका विवरणहरू कहीँ कतै पनि प्रमाणका रूपमा चाहिँ पेश हुँदैनन्. यो लागि चाहिँ तथ्याङ्क 2079 के गरेको छ भने व्यक्तिगत गोपनीयता प्रत्याभूति गरेको छ. त्यो प्रत्याभूति गरेको हिसाबले हामीले पनि कहीँ पनि त्यसका चाहिँ व्यक्तिगत विवरणहरू व्यक्तिगत पहिचान हुने गरेर हामीले चाहिँ सार्वजनिक गर्दैनौँ. इभन अदालतले माग्दा पनि अदालतमा पनि यी विवरणहरू चाहिँ प्रमाणका रूपमा चाहिँ ग्राह्य हुँदैनन्. त्यस हिसाबले उहाँहरूले उहाँको अवस्था कस्तो छ त्यसलाई चाहिँ जे अवस्था छ जानेर दुखेको छ अथवा जानेर घाउ लागेको छ यहीँनिर घाउ लाग्यो भनिँदा हुन्छ. भनेको मतलब व्यवसायमा उहाँहरूले चाहिँ कस्तो छ त अवस्था होइन. अब चाहिँ तलब ज्यालामा कति हामीले मुख्य रूपमा चाहिँ तलब ज्यालामा कति तिर्नुहुन्छ भनेर गर्छौँ. अनि त्यसै गरेर सञ्चालन खर्च कति छ र उहाँहरूको कारोबार कति छ भने जे छ त्यति नै उहाँहरूले बताइदिनु भयो भने त्यसलाई चाहिँ एउटा चाहिँ सही सूचना पनि प्राप्त हुन्छ. त्यसका आधारमा चाहिँ भोलि बन्ने नीतिहरूले यहाँहरूलाई नै सहयोग पनि पुर्याउँछ. त्यो हिसाबमा चाहिँ कुनै पनि निर्धक्क भएर कुनै पनि डर नमानिकन यी दिएका विवरणहरू कहीँ पनि गोप्य रहन्छन् र यदि गोप्य रहेनन् भने संलग्न व्यक्तिहरूलाई चाहिँ कानुन अन्तर्गत दण्ड जरिमाना सजायको व्यवस्था पनि छ र यी विवरणहरूको आधारमा भोलि तपाईँलाई कुनै पनि चाहिँ नीतिगत अथवा कानुनी समस्या चाहिँ आउँदैन होइन. त्यसको चाहिँ सुनिश्चित अथवा सुनिश्चित कानुनी रूपमा पनि गरिएको छ. त्यो हिसाबमा म अपिल पनि गर्न चाहन्छु उहाँहरूसँग यो अपिल छ. तेस्रो चुनौती भनेको अर्को कस्तो छ भने हामी जाँदै गर्दाखेरि विवरण सङ्कलन गर्न जाँदै गर्दाखेरि के व्यवसायहरू चाहिँ अलिकति गुप्त प्रकृतिका व्यवसायहरू पनि हुनुहुन्छ. जस्तो अहिलेको प्रविधिले आएको यो अनलाइन बिजनेसहरू गर्ने, अनलाइन ट्रेडिङ गर्ने अथवा कम्प्युटरका अथवा चाहिँ यो प्रविधिका चाहिँ काम गर्ने हुन्छन् होइन. र ती व्यवसायहरू के छन् भने कानुन त कुनै निकायमा दर्ता पनि भएका छन्, सरकारी निकायमा दर्ता पनि भएका छन्. कर प्रयोजनका लागि तपाईँको चाहिँ कर कार्यालयहरूमा राजस्व कार्यालयहरूमा पनि दर्ता पनि भएका छन्, तर तिनीहरूका चाहिँ भौतिक रूपमा चाहिँ पहिचान हुने गरेर कुनै पनि बोर्डहरू छैनन् होइन। अनि उहाँहरू कारोबारका लागि चाहिँ के गर्नुहुन्छ भने सबै कानून प्रक्रिया पूरा गर्नु भएको छ, कारोबार पनि गर्नुहुन्छ, तर उहाँहरूलाई चाहिँ पहिचान गर्न गाह्रो छ होइन। जस्तो एउटा अब अहिले चाहिँ आइसिडीको यो बिजनेसमा चाहिँ कम्प्युटरमा कसैले चाहिँ एउटा ल्यापटप लिएर उहाँहरूको चाहिँ वर्षमा लाखौं करोडौंको व्यवसाय गर्न सक्नुहुन्छ। उहाँहरूले चाहिँ सफ्टवेयर उत्पादन गर्नुभयो, त्यो सफ्टवेयर उत्पादन गरिसकेपछि उहाँहरूले त्यो करोडौंमा बेच्न नै सक्नुहुन्छ होइन। अब त्यस्तो अथवा फ्रिलान्सिङ कुनै एउटा अन्तर्राष्ट्रिय कम्पनीको लागि चाहिँ उहाँहरूले चाहिँ एउटा कुनै फ्ल्याटमा लिएर त्यो काम पनि गर्न सक्नुहुन्छ। यी व्यवसायहरू कस्तो हुन्छन् भने पहिलाको जस्तो व्यापार जस्तो सार्वजनिक रूपमा चाहिँ पहिचान गर्न गाह्रो हुन्छ, त्यस्ता व्यवसायहरूलाई चाहिँ पहिचान गर्न अलिकति गाह्रो चाहिँ भएको छ हामीलाई होइन। अब ती कतिपय ठाउँमा चाहिँ हामी गणकहरूलाई के गर्छौँ भने प्रत्येक घर टोलमा गएर त्यस्ता व्यवसायहरू पनि कहीँ सञ्चालन भएको छ भने सूचना चाहिँ अब त्यहाँ पसल व्यवसायमा जाँदाखेरि सोध्नुहोलाई भन्छौँ होइन। त्यसले गर्दा नि त्यो पसल व्यवसाय अथवा त्यो सम्बन्धित छिमेकीलाई पनि थाहा नभएको पनि हुनसक्छ होइन। त्यस्ता व्यवसायहरूलाई चाहिँ अलिकति पहिचान गर्न त्यो एउटा चुनौती छ हाम्रो।
0: हजुर, यो सँगसँगै छ, जस्तै कास्की भनेको त यही आसपास पनि त होइन होइन, ग्रामीण तथा दुर्गम क्षेत्र पनि समेटेका छन्। त्यो क्षेत्रको तथ्याङ्क संकलन चाहिँ कसरी गरिँदैछ?
1: यहाँले महत्वपूर्ण प्रश्न उठाउनु भयो। अहिले भौगोलिक हिसाबमा र चुनौती, अब भौगोलिक हिसाबमा हामीले चाहिँ माछापुस्रे, अन्नपूर्ण र मादीमा चाहिँ यी तिनवटा गाउँपालिकामा अलिकति हिमाली क्षेत्र पनि छन्, ती हिमाली क्षेत्रहरूमा पनि हामीले काम गर्दाखेरि केही भौगोलिक कठिनाइहरू चाहिँ भोगेका थियौँ। त्यसमा चाहिँ यसमा हामीले गरेको के थियो भने जनशक्तिहरूलाई चाहिँ लिँदाखेरि सकेसम्म स्थानीय जनशक्ति लिएका थियौँ यसलाई चाहिँ चुनौती सामना गर्नको लागि। त्यो हिसाबमा पनि उहाँहरूको चाहिँ के भयो भने ती ठाउँहरूमा हाम्रा गणकहरू पुगिसक्नु भएको छ। त्यो पुगिसक्दाखेरि उहाँहरूले गणकहरूको चाहिँ एउटा चुनौती कस्तो भने अहिले सिजनको समय भयो, यो जस्तो अन्नपूर्णको हिमाली क्षेत्रहरूमा चाहिँ ओडाहरूमा चाहिँ जहाँ चाहिँ सिजनको समय अनि त्यस पछाडि अब गणक आफैलाई चाहिँ खर्चिलो व्यवस्थापन त्यहाँ जाँदाखेरि एउटा चाहिँ खर्चिलो र व्यवसायले समय नदिएको अवस्था पनि थियो। त्यसमा पनि हामीले स्थानीय तह यसपालि आर्थिक गणनामा हामीले के गरेका छौँ भने स्थानीय तहहरूमा चाहिँ प्रत्येक वडाहरूमा चाहिँ एउटा सहजीकरण समिति र प्रत्येक स्थानीय चाहिँ तहमा चाहिँ पालिका स्तरीय समन्वय समिति प्रमुखज्यूको र अध्यक्ष अथवा प्रमुखज्यूको अध्यक्षतामा चाहिँ गठन पनि गरेका छौँ। त्यसले पनि हामीलाई काम गर्न सजिलो भयो, सहजीकरण भयो, स्थानीय तहबाट पनि हामीले सहजीकरण चाहिँले गर्दाखेरि ती ठाउँहरूबाट करिब करिब हामीले विवरण सङ्कलन गरिसकेका छौँ उहाँहरूलाई। अब अहिले म सम्झने चुनौती पनि हुनसक्छ भनेर हामीले सुरुवातमै गर्न भनेका थियौँ, र मैले प्राप्त सूचना अनुसार चाहिँ यो माछापुस्रे, अन्नपूर्ण र मादीको चाहिँ यो हिमाली क्षेत्रमा तथ्याङ्क संकलन भएको भइसकेको छ। यसमा एउटा हामीलाई हाम्रो पनि यो सिकाइ चाहिँ के छ भने अब एउटा होल लमसममा एउटा चाहिँ कस्तो भने नीति बन्दाखेरि उहाँहरूलाई चाहिँ त्यस्ता क्षेत्रहरूमा विशेष अलिकति अतिरिक्त उहाँहरूलाई चाहिँ सुविधा नभएको गणकहरूलाई पोखरामा काम गर्ने गणक र अन्नपूर्णको चाहिँ हिमाली क्षेत्रमा काम गर्ने गणकलाई एउटै नजरमा चाहिँ नीतिगत व्यवस्था भएको हुनाले उहाँलाई अलिकति चुनौती चाहिँ भएको छ होइन। त्यो चुनौतीलाई चाहिँ कसरी सम्बोधन गर्ने भने यो पालि पनि प्रयास गरेका छौँ हामीले, भएन भने अर्को पालि पनि हामीलाई चाहिँ यो लेसन लर्नुहुनेछ, लेसन लर्नका रूपमा लिएका छौँ हामी।
0: हजुर, यसमा जस्तै सेवा प्रदायक संस्थाहरूलाई पनि हामी समेट्छौँ होइन, गैर सरकारी संस्थाहरूलाई, त्यसलाई चाहिँ जस्तै अनौपचारिक क्षेत्रतिरका यसलाई चाहिँ कसरी गरिन्छ सर? त्यही विधि प्रक्रिया त एउटै हुन्छ,
1: विधि प्रक्रिया एउटै हुन्छ। जस्तो हामीले अहिले यो सेवा क्षेत्र भन्नाले अब यो हाम्रो आर्थिक गणनामा अथवा हामीले चाहिँ अर्थतन्त्रको आर्थिक क्रियाकलापहरूलाई चाहिँ दुई प्रकारमा चाहिँ विभाजन गरेका छौँ कि समग्रमा क्रियाकलापहरूलाई नै एउटा चाहिँ आर्थिक हो होइन भनेर छुट्याउँछौँ होइन। जस्तो व्यक्तिले आफ्नो सन्तुष्टिको लागि गरिने क्रियाकलापलाई आर्थिक क्रियाकलाप भनेर मान्दैनौ। उदाहरणको लागि चाहिँ कुनै व्यक्ति सुत्नु पर्यो भने सुत्यो भने त्यो आर्थिक क्रियाकलाप होइन कि, किनभने त्यो अरूद्वारा गर्न सकिँदैन। खाने क्रियाकलाप पनि हामीले आर्थिक मान्दैनौ तर खाना पकाउने क्रियाकलाप के हो भने व्यक्ति आफैले पकाए पनि खाना पकाउने क्रियाकलाप आर्थिक हो होइन अथवा अर्को उद्देश्य तर अर्को व्यक्तिले तेस्रो व्यक्तिले गरिदियो भने पनि त खाना त पाक्यो उसले चाहिँ त्यो खाना मार्फत चाहिँ उसले सन्तुष्टि प्राप्त गर्न सक्छ त्यो भएर अनि आर्थिक क्रियाकलापहरू यो आर्थिक क्रियाकलाप भइसके पछाडि पनि हामी फेरि के गर्छौँ भने कति चाहिँ आर्थिक क्रियाकलापलाई हामी चाहिँ अर्थतन्त्रको मापनमा चाहिँ समावेश गर्छौँ र कतिलाई चाहिँ गर्दैनौँ कि अन्तर्राष्ट्रिय विधि अनुसार अब यसमा बहस पनि चलिरहेको छ किनभने सबै क्रियाकलापहरूलाई आर्थिक क्रियाकलापको रूपमा चाहिँ लिनुपर्छ भन्ने बहस पनि छ अर्को यसको चाहिँ चुनौती के छ भने सबै क्रियाकलापलाई आर्थिक क्रियाकलाप गर्यो भने अब त्यसले चाहिँ अर्थ यो आर्थिक क्रियाकलाप मापनको उद्देश्य पूरा पनि हुँदैन भन्ने छ विशेष गरी अब यस्ता क्रियाकलापहरू जुन चाहिँ घर परिवारले आफ्नो लागि चाहिँ सेवा उत्पादन गर्छ जस्तो घर परिवारमा चाहिँ बच्चा बच्चीको हेरचाह गर्ने अनि त्यस्तै गरेर वृद्ध वृद्धको हेरचाह गर्ने अनि खाना पकाउने अथवा सरसफाई भनौँ न यी क्रियाकलापहरू जुन हुन्छन् र विशेष गरी यसमा चाहिँ महिलाहरूको चाहिँ बढी संलग्नता देखिने गरेको छ अनि त्यसले गर्दाखेरि हाम्रो संविधानमा पनि यो राज्यका निर्देशक सिद्धान्त नीति तथा निर्देशक सिद्धान्तमा पनि महिलाहरूले गरिने क्रियाकलापहरूलाई पनि यो चाहिँ कुल ग्राहस्थ उत्पादनमा समेट्ने भनेर लेखिया छ तर यो अन्तर्राष्ट्रिय यो यहाँको मात्रै होइन अन्तर्राष्ट्रिय रूपमै उठेको चाहिँ इस्यु हो अन्तर्राष्ट्रिय रूपमा चाहिँ यसलाई सम्बोधन गर्ने विधिको विकास नभइसकेका हिसाबमा अहिले पनि हामीले त्यस्ता क्रियाकलापहरूलाई समेट्दैनौँ नसमेटिसके पछाडि ती बाहेकका अरू सबै क्रियाकलापहरूलाई हामी चाहिँ लिन्छौँ त्यो भएर सेवा क्षेत्रमा हामी एनजिओ आइएनजिओ जस्तो तपाईँको सामुदायिक वन भए अनि त्यसपछि आमा समूह अनि युवा क्लब होइन यी सबैलाई लिन्छौँ हामी यी सबै लिँदाखेरि केहीलाई चाहिँ हाम्रो चाहिँ सुनिश्चित जस्तो अब हामीले चाहिँ के गर्छौँ भने दर्ता भएका नभएका दुवैलाई लिन्छौँ जुन चाहिँ आर्थिक क्रियाकलाप गर्छन् सक्रिय छन् र ती चाहिँ सक्रिय भएर आर्थिक क्रियाकलाप गर्छन् भने तिनीहरू दर्ता भए पनि नभए पनि लिन्छौँ त्यसको एउटा चाहिँ अब दर्ता नभएका आमा समूहहरू अथवा यस्ता चाहिँ अथवा यस्ता संस्था संस्था कसरी पहिचान गर्ने त भन्ने एउटा चाहिँ छ त्यसका लागि चाहिँ हामीले के गरेका छौँ भने ती वडासँग स्थानीय तहसँग सम्बन्धित गरेका छौँ त्यसमा चाहिँ गणकहरूलाई चाहिँ यसमा सुरुमै कार्य सुरुवात गर्नुभन्दा अगाडि कुन कुन क्षेत्रहरू चाहिँ हाम्रो आर्थिक गणनामा चाहिँ पर्छन् ती क्षेत्रहरूमा चाहिँ पर्ने क्षेत्रहरूको बारेमा स्थानीय तहमा छलफल गर्ने र उहाँहरूसँगबाट सूची प्राप्त गरेर गर्ने पनि भनेका छौँ त्यसरी पनि हामीले संकलन गरेका छौँ
0: हजुर सर हामी कार्यक्रमको लगभग अन्त्यमा छौँ अन्त्यमा चाहिँ यहाँले सर्वसाधारण अथवा व्यवसायीलाई के भन्न चाहनुहुन्छ
1: मेरो चाहिँ अनुरोध चाहिँ के छ भने सम्पूर्ण चाहिँ उद्यमी व्यवसायीहरूमा अनुरोध अथवा आम नागरिकमा अनुरोध चाहिँ के छ भने आर्थिक गणना हाम्रै लागि हो यहाँबाट प्राप्त हुने सूचनाले चाहिँ हामीले तत्कालीन रूपमा चाहिँ जस्तो विकासका नाममा बाटो तुरुन्तै बाटो बनेर विकास भएको जस्तै गरेर यी तथ्याङ्कले तुरुन्तै चाहिँ त्यस्तो ट्यान्जिबल नदेखिन सक्छ तर यसले चाहिँ बन्ने नीतिले चाहिँ हामीले नै अब भोलि उपभोग गर्ने चाहिँ हामीले गर्ने विकासका लागि चाहिँ पूर्वाधार तय गर्छ र आर्थिक क्रियाकलापहरूको लागि स्वदेशमै रोजगारीका सम्भावनाहरूको चाहिँ उजागर गर्नको लागि चाहिँ र भोलि हामीले पनि अब हाम्रो चाहिँ आर्थिक विकास कस्तो दिशामा लैजाने हाम्रो समृद्धिको क्षेत्र अथवा सम्भावनाको क्षेत्र कुन हो भनेर पहिचान गर्नको लागि चाहिँ महत्वपूर्ण हुन्छ त्यसले चाहिँ विवरणहरू सही रूपमा चाहिँ दिनको लागि चाहिँ अनुरोध गर्दछु र अर्को एउटा चाहिँ अनुरोध पनि के पनि छ भने मेरो यहाँहरूले दिएका विवरणहरू पूर्ण रूपमा चाहिँ गोप्य रहन्छन् होइन यी सूचनाहरूलाई चाहिँ कहीँ पनि हामीले चाहिँ व्यक्तिगत रूपमा चाहिँ प्रकाशन गर्दैनौँ हामीले सामूहिक रूपमा चाहिँ प्रकाशन गर्छौँ हामीले के पनि गर्दैनौँ भने कुन संस्था कुन संस्था कुन प्रतिष्ठान चाहिँ हामी चाहिँ दर्ता छ कुन छैन भनेर भन्दैनौँ हामी के भन्छौँ भने हामीले चाहिँ यो उद्योग अथवा यति चाहिँ यो प्रकारको यति प्रतिशत अथवा यतिवटा उद्योग चाहिँ हामी चाहिँ के छन् त यति चाहिँ दर्ता छन् अथवा यति प्रतिशत दर्ता छन् अथवा यति प्रतिशत चाहिँ के छन् त यति प्रतिशत चाहिँ हाम्रो चाहिँ व्यापार गर्नेछन् यति प्रतिशत उद्योग गर्नेछन् यति प्रतिशत चाहिँ सेवाका छन् भनेर मात्रै प्रकाशन गर्छौँ त्यो भएको हुनाले यहाँहरूको विवरण पूर्ण रूपमा गोप्य रहन्छ र यो सूचना हाम्रै लागि हो र हाम्रै लागि र हाम्रा सन्ततिका लागि हो यसले चाहिँ हाम्रो चाहिँ भोलि कहाँ जाने भन्ने बाटो तय गर्दछ यसका लागि चाहिँ मेरो पुनः अनुरोध चाहिँ निर्धक्क भएर सूचनाहरू दिनुहोला, सही सूचनाहरू दिनुहोला भन्ने अनुरोध गर्न चाहन्छु।
0: समय दिनुभयो सरलाई, धेरै धेरै धन्यवाद।
1: हुन्छ, हस् यहाँलाई पनि र रेडियो सबका सम्पूर्ण प्राविधिक सहकर्मी लगायत सम्पूर्ण टिमलाई चाहिँ मेरो हार्दिक आभार प्रकट गर्दै पुनः सम्पूर्ण श्रोताहरूमा चाहिँ अनुरोध सूचना सही सूचना दिन अनुरोध गर्दै आभार व्यक्त गर्दछु। हस् धन्यवाद,
0: हस् धेरै धेरै धन्यवाद छ समयको लागि। आज हामीले छलफल गर्यौं तथ्याङ्क समन्वय कार्यालय कास्कीले गरिरहेका गतिविधिहरू। यति बेला तपाईँको व्यवसायमा अथवा तपाईँको ठाउँमा चाहिँ तथ्याङ्क संकलन गर्नका लागि व्यक्तित्वहरू आउनुभएको छ, उहाँहरूलाई सही सूचना सही तथ्याङ्क दिएर सहयोग गर्नको लागि म यहाँहरूलाई हार्दिक अनुरोध गर्दछु। किनभने हामीले भोलि देशले बनाउने, हाम्रो प्रदेशले स्थानीय तहले बनाउने नीतिहरू विभिन्न क्षेत्रमा चाहिँ हाम्रा तथ्याङ्कहरू काम लाग्छन् र यी सबै गोप्य रहनेछन्। सहजै अघि नै भनिसक्नुभयो, हामीले छलफल गर्यौं तथ्याङ्क समन्वय अधिकारी नन्दलाल सापकोटासँग। यो समयका लागि सरलाई एकपटक पुनः धन्यवाद दिँदै भोलि फेरि हामी नयाँ विषयवस्तुमा छलफल गर्ने नै छौं। त्यति जेलसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। यहाँहरूको दिन शुभ रहोस्, शुभ दिन।

0: सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लाग्यो।
2: हेर न साङ्लो बोरो, बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
3: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नु पर्ने बोरो। जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
1: बेला तँलाई स्यालेरी। बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी पाले त्यहाँ क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस, पोखरा 17 बिरौटा, राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575, 9807156, 9537325575।
4: आयो है मासू, ताजा ताजा मासू।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट स पोखरा 8 रत्नचोक प्रोप्राइटर शिव कुमार। सम्पर्क नम्बर 98052 67793 97650 59 60। दोस्तीटु मिट स।
2: वाह, क्या स्वादिलो माडा। खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
3: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाउ भण्डार पोखरा 4 गैरापाटनमा पाइन्छ।
2: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अमला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
3: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा 4 गैरापाटन नवीन माध्यमिक विद्यालय ज कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 98460 66 642 98460 41 081।
4: छेरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
5: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
4: फोक्सोको क्षयरोगीले खोक्दा हाच्छु गर्दा छेरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
5: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
4: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरुन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
6: क्षयरोगबाट बस्न बच्चा जन्मिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षयरोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौ।
1: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
7: बिस्तारै चलाउनुहोस् न दाई, हतार गरेर कता पुग्नु छ र?
8: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि, सडक अनुशासन सडक नियम त सबैले मान्नै पर्छ नि।
7: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ,
8: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ, मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
7: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा,

0: टाउकी हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दिप सुनचादी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचादीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दिप सुनचादी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दिप सुनचादी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9852210050 9852170014
3: मठ मन्दिर
4: गुरुकुल
3: चैत्य गुम्बा
4: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन् यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन सफल जीवनको आधार पनि हो
3: आउनुहोस् एकतामा शक्ति हुन्छ प्रेम बाँडौ जीवनलाई सार्थक पारौं
4: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम
5: मन्जु तिमी त विदेश जान लाग्यौ रे
6: हो दिदी त्यतिका दुःख गरेर शुरू गरेको पसल पनि चलेन अहिले त घर चलाउन साह्रै गाह्रो भयो विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी
5: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई तिमी पनि विचार गर है विचार गर जाने नै भए बुझेर मात्र जाऊ
6: खै के गर्ने रहने दिदी
7: रोजगारीको लागि उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखरमा पर्न सकिने जोखिम हुन सक्छ यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ
8: नेपाल सरकार विज्ञापन बोर्ड

0: बाकेलाल स्पोर्ट्स, बुद्ध विशाल बजार, चिब्बे ढुंगा पोखरा, सम्पूर्ण किसिम का खेलकूद का सामग्री होलसेल तथा खुद्रा बिक्री विभिन्न देश का जर्सी सुपथ मूल्य में पाइन आपूलाई मन पर्ने देश को जर्सी का लगी समझन हो बाकेलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुंवर संपर्क 98116 62983 98555 समझन बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार
1: मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले
2: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
1: अनि कहाँ छ छोरा यो पसल
2: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि
3: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
2: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
1: पोखरा दुई बिन्दवासिनी बस पार्क
2: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसन

0: आर्थिक विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: स्टडी एब्रोड जुनसुक विषय में उच्च शिक्षा का लगी अस्ट्रेलिया यूएसए यूके कैनेडा न्यूजीलैंड हजुर को गंतव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कंसल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कंसल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नम्बर 061-570-736 98-560-2325 98-086-35-480 साथै आयएलएस र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
1: हामी सुरक्षित छौं, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
2: सफा कपडा संकलनमा हातेमालो गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
1: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
2: कपडामा केवल कपडा मात्र होइन, तपाईको माया र सम्मान पनि हुन्छ।
1: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउ, सफा कपडा संकलन अभियानलाई सफल पारौ।
2: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौ।
1: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98-560-011-86 98-460-35-111। सम्पर्क नम्बर फेरि एकपटक 98-460-35-111।
3: ओहो
4: ला मरेको के हो?
3: हेर त रगतै रगत भयो, म त त्यस्तो हेर्न नि सक्दिनँ।
4: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
3: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
4: तिहीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
3: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
5: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउ।
6: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौ। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: के तपाईलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दोल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
1: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टरमा।
1: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98-560-28-104।
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
8: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
9: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर, अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
8: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्ट्रानेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू।
10: लागि वेब सर्फर नेपाल अरु भन्दा फरक सबै भन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस
11: कन्ट्याक्ट 0615530050 0615589848
10: फर मोर डिटेल्स विजिट www.websurfer.com.mp
12: Studio time.
13: It's 9 a.m.

नमस्कार, जहाँ संचार त्यहाँ विकास, रेडियो सफलता 103.4 मेगाहर्जले तयार पारेको बिहान 9 बजेको खबर संगालोमा समाचार कक्षबाट म मधु अधिकारीको हार्दिक स्वागत छ। खबर संगालोको शुरूमा मुख्य खबरका शीर्षकहरू। आज सुर्तीजन्य पदार्थ विरूद्धको दिवस। नेपालमा वार्षिक 39,000 जनाले ज्यान गुमाउँदै विश्वभर 1.30 करोड़ मानिस सुर्तीजन्य पदार्थको प्रयोगमा, 4 करोड़ बालबालिकामा समेत जोखिममा। लागू औषध सहित विभिन्न स्थानबाट 26 जना पक्राउ। गण्डकी सरकारले तोक्यो राइड सेयरिङको भाडा दर। र आज पनि पश्चिम क्षेत्रमा पानी पर्ने, लुम्बिनीको तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने। अब सुनौ पूरा समाचार। आज विश्व सुर्तीजन्य पदार्थ विरूद्धको दिवस। नेपाल सहित विश्वका विभिन्न देशमा चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ। नेपालमा सुर्तीजन्य पदार्थका कारण वार्षिक 39,000 जनाले ज्यान गुमाउने गरेको तथ्याङ्क छ। त्यस्तै विश्वभर 1.30 करोड़ मानिसले सुर्तीजन्य पदार्थको प्रयोग गर्छन्। विश्वमा सुर्तीजन्य पदार्थका कारण हरेक वर्ष 80 लाख भन्दा धेरै मानिसले ज्यान गुमाउने गरेका छन्। हरेक वर्ष मे 21 तारीकमा मनाइने यो दिवसको उद्देश्य सुर्तीजन्य पदार्थको प्रयोगबाट हुने जोखिम, सुर्ती उद्योगको व्यावसायिक रणनीति, सुर्ती नियन्त्रणका लागि विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले गरिरहेको प्यास तथा स्वास्थ्य जीवनयापन र भावी पुस्ताको संरक्षणका लागि आवश्यक कदम बारे चेतना फैलाउनु हो। यस वर्षको दिवसको अवसरमा डब्ल्यूएचओले सरकारहरूलाई नयाँ पुस्तालाई सुर्तीजन्य तथा निकोटिनयुक्त उत्पादनको लतबाट जोगाउन विशेष आग्रह गरेको छ। संगठनका अनुसार विश्वभर किशोर उमेर समूहमा विद्युत चुरोट, ई सिगरेट र निकोटिन प्रयोग पाउचको प्रयोग निरन्तर बढ़िरहेको छ। विशेष गरी स्वादयुक्त ई सिगरेट, निकोटिन पाउच तथा अन्य निकोटिनजन्य उत्पादन मार्फत तिनले किशोर युवालाई अमली बनाएको संगठनले भनाइरहेको छ। निकोटिन अत्याधिक लत लाग्ने र स्वास्थ्यका लागि हानिकारक पदार्थ भएकाले विशेष गरी मस्तिष्क विकासको चरणमा हरेक बालबालिका, किशोर तथा युवाका लागि यसको असर गम्भीर हुन सक्ने डब्ल्यूएचओले जनाएको छ। डब्ल्यूएचओले स्वादयुक्त निकोटिन जन्य उत्पादनमाथि प्रतिबन्ध लगाउन, विज्ञापन प्रवर्धन तथा प्रायोजन रोक्न, सार्वजनिक ठाउँमा पूर्ण रूपमा धूम्रपान तथा भेदमुक्त क्षेत्र घोषणा तथा कानूनी व्यवहारलाई थप प्रभावकारी बनाउन आग्रह गरेको छ। नियमित गस्तीमा रहेका प्रहरी टोलीले देशका विभिन्न भागबाट लागू औषध सहित 26 जनालाई पक्राउ गरेका छन्। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौँ महानगरपालिका 17 काला धारबाट नियन्त्रित लागू औषध ट्रायमाडोल 590 ट्याब्लेट सहित, 2 गोकर्णेश्वर नगरपालिका 6 नयाँ बस्तीबाट नियन्त्रित लागू औषध डाइजापम 21 एम्पुल, फेनरगाम 20 एम्पुल, बुफेनिम 21 एम्पुल र नगद 20 सहित 2 र बजाङको केदुरास्त्र गाउँपालिका 9 झोदा बजार स्थित अनिल होटलबाट अवैध लागू औषध खैरो हिरोइन सहित 2 जना पक्राउ परेका छन्। यसै गरी सुदखेतको वीरेन्द्रनगर नगरपालिका 10 बस पार्कबाट ब्राउन सुगर सहित 3, सल्यानको बागचौर नगरपालिका 2 खरी बोटबाट ब्राउन सुगर सहित 1, मोरङको उर्लाबारी नगरपालिका 7 बरगाछीबाट खैरो हिरोइन बगेको 2 जनालाई एउटा डिजिटल तराजु र नगद 12,710 सहित पक्राउ गरिएको छ। यसरी मोरङ बोयलबारी नगरपालिका 1 सिसौली टोलबाट नियन्त्रित लागू औषध ट्रायमाडोल 200 ट्याब्लेट र डाइक्लोपमाइन 360 ट्याब्लेट सहित 3 जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने 30 वर्षीय रोमन राई, सोही नगरपालिका 1 बस्ने 25 वर्षीय विकल राई र सोही नगरपालिका 4 बस्ने 30 वर्षीय सुदन राई रहेका छन्। इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले रोमनको घर तलासी गर्दा उक्त लागू औषध फेला पारी उनीहरूलाई पक्राउ गरेको छ। यसै गरी मोरङको उर्लाबारी नगरपालिका 7 बरगाछीबाट 1 नवलपरासी, पश्चिम रामग्राम नगरपालिका 16 अमहाबाट 1, मध्यपुर थिमी नगरपालिका 5 कमेरा टारबाट 2, बर्दिया गुलरिया नगरपालिका 8 थौपुवाबाट 4, रूकुम पश्चिमको 8 बीसकोट नगरपालिका 14 छेपारेबाट 1, चितवनको खैरहनी नगरपालिका 8 24 कोठीबाट 1 र सर्लाहीको ईश्वरपुर नगरपालिका 8 राजपुरबाट 55 किलो गाँजा सहित 1 जनालाई शनिबार पक्राउ गरिएको हो। गण्डकी प्रदेश सरकारले प्रदेशभित्र चल्ने राइड सेयरिङ साधनहरूको भाडा तोकेको छ। 2 पाङ्ग्रे र 4 पाङ्ग्रे साधनको भाडा दर तोकिएको हो। प्रदेश सरकारले राइड सेयरिङ नियमावली मन्त्री परिषद बैठकबाट पारित गरी कार्यान्वयनमा ल्याएको छ। वैशाख 22 गतेको बैठकबाट नियमावली पारित गरिएको हो।
यसअघि 2082 वैशाख 30 गते बाटको बैठकबाट पहिलो पटक नियमावली पारित भएको थियो, तर संघ सरकारको परिपत्र र यातायात व्यवसायीको आन्दोलनका कारण उक्त नियमावली कार्यान्वयनमा रोक लागेको थियो। अहिले दोस्रो पटक नियमावली पारित गरिएको हो। सोही नियमावली अन्तर्गत मन्त्रालयले भाडा तोक्ने उल्लेख छ। भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले गण्डकी प्रदेशमा चल्ने राइड सेयरिङ सवारी साधनको भाडा दर निर्धारण गरेको हो। निर्धारित भाडा दर अनुसार चार पाङ्ग्रे र दुई पाङ्ग्रेमा फरक फरक शुल्क समेटिएको छ। त्यसमा पनि पेट्रोल र विद्युतीय सवारी साधनमा दर फरक फरक छ। दुवै सवारी साधनले यात्रुलाई सहुलियत दिनुपर्ने व्यवस्था नियमावलीमै रहिरहेको छ। खेलकुदको समाचार। नेपाली क्रिकेट टीमको ओपनिङ ब्याटर कुशल भुर्तेलले एसियन गेम्स छनौट अन्तर्गत चीन विरूद्धको खेलमा एक ओभरमै 6 छक्का प्रहार गरेका छन्। भुर्तेले 9 ओभरमा 6 छक्का प्रहार गरेका हुन्। उनी यो कीर्तिमान बनाउने नेपालको दोस्रो खेलाड़ी हुन् भने विश्वकै छैटौं खेलाड़ी समेत बनेका छन्। यसअघि हर्षल गुप्स, युवराज सिंह, जसकरण मल्लहोत्रा, कायरन पोलार्ड र नेपालकै दिपेन्द्र सिंह हेरीले 6 छक्का प्रहार गरेका थिए। यसअघि नेपालका अलराउण्डर दिपेन्द्र सिंह हेरीले सन् 2024 एससीसी प्रिमियर कपमा कतार विरूद्ध 20 ओभरमा 6 छक्का प्रहार गरेका थिए। भुटेल शतकको पनि नजिक छन्। उनले 32 बलमा 94 रन बनाएर खेलिरहेका छन्। नेपालले 10 ओभरमा 1 विकेट गुमाएर 165 रन बनाइरहेको छ। भारतको गुवामा भइरहेको साफ महिला च्याम्पियनशीप 2026 अन्तर्गत नेपालले समूहको दोस्रो तथा अन्तिम खेलमा आज श्रीलंकासँग खेल्दैछ। नेपाल र श्रीलंका बीचको खेल जवाहरलाल नेहरू स्टेडियममा पाउने 5 बजे शुरू हुनेछ। समूह एमा रहेको नेपालले पहिलो खेलमा भूटानलाई 1-0 पराजित गरेको थियो भने श्रीलंका भूटानसँग 4-0 पराजित भएको थियो। एन्जिल तुम्बापोको कप्तानीमा नेपाल श्रीलंकालाई हराएर समूह विजेता बन्ने लक्ष्यमा छ। नेपाललाई समूह विजेता बन्न श्रीलंकासँग बराबरी नै प्राप्त हुन्छ। श्रीलंकालाई भने सेमी फाइनल पुग्न नेपालमाथि फराकिलो जित आवश्यकता पर्नेछ। नेपालको नियमित कप्तान तथा गोल मेसिनको रूपमा चर्चित सावित्री भण्डारी साम्बा घुँडाको चोटका कारण हाल टीममा छैनन्। घुँडाको शल्यक्रियापछि उनी हाल आराममा छिन्। यस्तै साविता राणा मगर पनि चोटको शल्यक्रियापछि मैदान बाहिर नै छिन्। कम्बोडियामा लीग खेलिरहेकी प्रीति राई ट्राभलका कारण भूटान विरूद्ध पहिलो खेलमा खेलिनन्। नियमित खेलाड़ीहरू नहुँदा नेपालले पहिलो खेलमा भूटान विरूद्ध जम्मा 1 गोल गरेको थियो। त्यो पनि डिफेण्डर गीता राणाले गरेकी थिइन्। नेपालको फरवार्ड लाइन सम्हालिरहेको रश्मि गुरूङ घिसिङ, रेखा पौडेलसँग युवा फरवार्डर द्वै मिना देवा र पूर्णिमा राईलाई श्रीलंका विरूद्ध गोल गर्दै सेमी फाइनलको तयारी गर्ने अवसर छ। हाल नेपाल भूटानको समान 3 अङ्क छ। भूटानले 2 खेल खेलिसकेको छ र गोल अन्तरमा अघि रहँदै शीर्ष स्थानमा रहेको छ। यता इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटको उपाधिका लागि आज रोयल च्यालेन्ज बेंगलोर र गुजरात टाइटन्स खेल्दैछन्। खेल नेपाली समय अनुसार बेलुकी 8:15 अहमदाबादमा रहेको नरेन्द्र मोदी रंगशालामा हुनेछ। पहिलो क्वालिफायरमा बेंगलोरले गुजरातलाई हराउँदै र दोस्रो क्वालिफायरमा गुजरातले राजस्थान रोयल्सलाई हराउँदै फाइनलमा पुगेका हुन्। आईपीएल क्रिकेटमा यी दुई टोलीले समान 1 पटक उपाधि जितेका छन्। आरसीबीए साबित विजेता टोली हो भने गुजरातले सन् 2022 उपाधि जितेको थियो। आईपीएलको फाइनल खेल हेर्न जाने दर्शकका लागि आज विशेष रेल सेवा समेत सञ्चालन गरिएको छ। आईपीएल क्रिकेट 10 टोली सहभागी रहेका थिए। यता फ्रान्स रेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजीले लगातार दोस्रो पटक च्याम्पियन्स लीगको उपाधि जितेको छ। हंगेरीको बुडापेस्टमा रहेको पुस्काल एराना रंगशालामा गइराती भएको खेलमा पीएसजीले इंग्ल्याण्ड क्लब आर्सेनललाई पेनाल्टी सुटआउटमा 4-3 गोलले हराउँदै उपाधि जितेको हो। निर्धारित र अतिरिक्त समयसम्म खेल 1-1 गोलको बराबरीमा सकिएपछि उपाधिको टुङ्गो पेनाल्टी मार्फत भएको हो। खेलको 6 मिनटमा काई हार्वेट्सले गोल गर्दै आर्सेनललाई शुरूआती अग्रता दिलाएका थिए। दोस्रो हाफको 65 मिनटमा ओस्मान डेम्बेलले पेनाल्टी मार्फत पीएसजीले बराबरी गोल फर्कायो। युरोपियन क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियनशीप लीगमा अघिल्लो वर्ष इन्टर मिलानलाई पराजित गर्दै उपाधि जितेको पीएसजीले यस वर्ष पनि उपाधि जित्न सफल भएको हो। अब एउटा मौसम सम्बन्धी जानकारी। आज देशको विभिन्न ठाउँमा पानी पर्ने तथा तराईमा हावाहुरी चल्ने सम्भावना रहेको छ। उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा स्थानीय वायु तथा पश्चिम रेखा पर्वसँग नेपाल नजिक सक्रिय रहेको न्यूनचापीय रेखाको प्रभावले कारण बादली वर्षा तथा हुरीको पूर्वानुमान गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यिनै खबरसँगै हामी बिहान 9 बजेको खबरसँग अर्को अन्त्यमा आइसकेका छौं। समाचार सक्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। आज सुटकीजन्य पदार्थ विरूद्धको दिवस। नेपालमा वार्षिक 39,000 जनाले ज्यान गुमाउँदै विश्वभर 1,30,000,000 मानिस सुटकीजन्य पदार्थको प्रयोगमा। 4 करोड़ बालबालिका समेत जोखिममा। लागू औषध सहित विभिन्न स्थानबाट 26 जना पक्राउ। गण्डकी सरकारले तोक्यो राइड सेयरिङको धारा दर। र आज पनि पश्चिम क्षेत्रमा पारी पर्ने लुम्बिनीको तराई क्षेत्रमा हावरी चल्न सक्ने सम्भावना।
रेडियो सफलताले तयार पारेको बिहार 9 बजेको खबर सङ्गालोको समय सकिएको छ। तपाईँ रेडियो सफलताका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेट अनलाइनको www.radiosafalta.com लगन गरेर साथमा रेडियो सफलताको मोबाइल एप्लिकेशन डाउनलोड गरेर संसारभर सुन्न सक्नुहुनेछ। हाम्रो संसार भेट्न अहिले खबर सङ्गालो आउनेछ। हामीसँग सफलताको पाइलामा ओके भएर सुन्न सक्नुहुन्छ। विभिन्न लोकगीत सङ्गीतहरू रेडियो सफलता सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको गाउँठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू।
1: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
0: अब नलुकाउनुहोस्, हामी छौँ तपाईसँग।
1: अब सम्झिनुहोस्, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz लाई
2: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 061-455-966, 061-452-966
0: र इमेल गर्नको लागि radiosafalta@gmail.com।
3: अब समाचार, सूचना, संकेत र मनोरञ्जनको साथ हरपल तपाईहरूसँगै, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz।
4: रेडियो सफलता 103.4 MHz।
5: सुन्न मन लायो,
6: आयो है मासु, ताजा ताजा मासु, दोस्ती टू मिट सपमा।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिक्स पोखरा रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67 93 97 56 50 960। दोस्ती टु मिक्स।
2: नमस्कार सेन्सेविका दिदी।
3: नमस्कार नमस्कार।
2: दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
4: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
2: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
3: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
2: हो त,
4: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
2: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: ए हेर्नुहोस् त, यो समाचार त कस्तो असम्मको छ, शेयर गर्दिन कि क्या हो?
7: पख्नुस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
8: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौ, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
6: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
9: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
10: वेस्ट सल्फर ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
9: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू को लागि वेब सर्फर नेपाल। अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय, नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
10: कन्ट्याक्ट 0615530050, 0615589848।
9: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज।

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरामा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97055 0557 मुन्सरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
2: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि पोखराको 0 किलोमिटरमा। हो त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
1: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
2: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 0165536551। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी, 0 किलोमिटर 5 पोखरा।
0: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की, फोन नम्बर 0165531071, 98067181234, 97050 77123, व्हाट्सएप नम्बर 98011 77123।
3: नमस्ते डाक्टर सर।
4: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
3: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
4: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
3: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
4: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
3: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
4: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
3: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
4: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
5: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
7: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स, डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि 4 व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 98560110, 98284420। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
0: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
8: होइन ए बुढा, बिहान बिहान काहीँ नलाकाउ।
9: नि घर बनाउन लाग कुरा त तराई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको जाल झोका अर्डर गर्न समिष्ट काठ उद्योगतिर जान लागेको होइन
8: हो बुढा? हाम्रा माइत पनि त्यहीँबाट झ्याल, ढोका, सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
10: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
11: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
12: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक, फोन नम्बर 061-541-984-541-985। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा, फोन नम्बर 061-525-904। स्टील एल्युमिनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई।
1: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म, मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो स्थान हो नि त।
2: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
1: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
3: Studio Time.

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्ध सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाठक। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोनन फर्निसिङ सेन्टर पोखरा 7 मास बारमा
3: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 9840202127।
2: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
4: आज हामी के विषयमा छलफल गर्छौ?
5: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
4: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
6: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
4: हो, अरू भन त।
7: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
8: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
4: स्याबास, अति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
9: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
10: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
8: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
4: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802150 9825 2174
3: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
4: के तपाईँलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाछु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनी दोल्लो हुने उमेर अनुसार योनी सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दोल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
3: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ
4: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
3: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061-574-668 मोबाइल नम्बर 9850-28104
4: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
5: लौ न नि दाई वनमा त आगो लागेछ निभाउन जाऊ न
6: हो त नि एउटा सानो लापरवाहीले सिङ्गो वन नै सखा भने भयो
7: हाम्रो वन हाम्रो धन डरेलोबाट जोगाउन गरौ जतन वनमा डरेलो लगाउनु कानूनी अपराध हो डरेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ वन जोगिए मात्र हामी जोगिन्छौ
8: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
9: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ
10: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ
9: याद गर्नुहोस् कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ
10: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला
9: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 061-520-179

0: सफलता
1: सफलता
2: मेरो सफलता
3: हाम्रो सफलता
4: हामी सबैको सफलता
3: साथै सफलता हामी सबैको सफलताको लागि
5: रेडियो सफलता 103.4 मेगाहर्ज
6: सुन्न मन लाग्यो।

0: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले।
1: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
0: अनि कहाँ छ छोरा यो पसल?
1: यो त पोखरा दुई बिन्दावासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
1: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
0: पोखरा दुई बिन्दावासिनी बस पार्क,
1: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
0: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
1: मोबाइल नम्बर 98460-59581
0: 98165-75।
3: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज।

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505007 मनसरा 7 चिकन बिरयानी हजुरकै सहर पोख।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: घर बनाइयो तर घर को सुंदरता को लागी राम फूल हरू पनी पाउने गाह्रो होइन ए हजुर हजुरलाई केही चिन्तै छैन कि क्या हो घर को म त सोचा सोचा हैराने भइसके
2: के चिन्ता लिन्छ हौ यस्तो सानो कुरामा नि 0 किलोमिटर मा रहेको श्री राम नर्सरी मा अहिले नै हिँडिहाल न चिन्ता सबै हट्छ नि
0: जापानीज दुबो एभरग्रीन प्लान्ट गार्डन डिजाइन सीजनल फलफूल तथा फूलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ
3: साथै शुभ विवाह शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेशन तथा माला गुच्छा बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस् सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स पोखरा 5-0 किलोमिटर मोबाइल नम्बर 9856023461 9826060908
0: बाल बालिकाका लागि स्वर्णबिन्दु खुवाइने कार्यक्रम सम्बन्धी विशेष सूचना
4: के तपाईँ स्वास्थ्य प्रबन्धनात्मक आयुर्वेद सेवा अन्तर्गत सञ्चालित कार्यक्रममा आफ्नो बाल बालिकाको शारीरिक मानसिक वृद्धि र विकासका लागि खुवाइने स्वर्णबिन्दु प्राशनमा सहभागी हुन चाहनुहुन्छ
0: यो संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको सहयोगमा सञ्चालन गरिने कार्यक्रम भएकोले निशुल्क रूपमा उपलब्ध गराइनेछ
4: सोह्र बिन्दु खुवाइने मिति
0: 2083 असार 4 गते बिहिबार यदि तपाईँको बच्चा लक्षित उमेर समूह
4: माथि उल्लेखित मितिसम्म 12 महिना पुगेको 5 वर्ष ननागेको भित्र पर्नुहुन्छ र निषेधित अवस्था जस्तै बाल बालिकालाई ज्वरो अजीर्ण अपच झाडा पखला आउ रुगा खोकी सर्दी मर्की रुगा खोकी नभएको भए माथि उल्लेखित मितिमा बिहान 6 बजेदेखि 10 बजेसम्म गण्डकी आयुर्वेद अस्पताल कास्कीमा स्वर्णबिन्दु प्राशन कार्यक्रम सञ्चालन गरिने भएकाले यस स्वर्णबिन्दु प्राशनको लाभ लिनुहुन आम समुदायमा हार्दिक अपील गर्दछौ
0: निर्मित औषधिको सदुपयोग होस् सबैले स्वर्णबिन्दुको थोपा खान मिलोस् भनेर खुवाइने मितिको अघिल्लो दिनको दिउँसो 4 बजेसम्म नाम दर्ता गरेका बाल बालिकाका लागि मात्र औषधि निर्माण गरिने भएको हुँदा उक्त समयभित्र अभिभावकले गण्डकी आयुर्वेद अस्पतालले उपलब्ध गराएको क्यूआर कोड स्क्यान गरी वा दिएको लिंक क्लिक गरी आफ्नो बालबालिकाको नाम दर्ता गराउनु हुन सविनम्र अनुरोध छ
4: यसमा झुटा विवरण भरेको पत्ता लागेमा आफ्नो बालबालिकाले स्वर्णबिन्दु प्राशन कार्यक्रममा सहभागी हुन नपाउने हुँदा यथार्थ विवरण भरिदिनु हुन अनुरोध गरिन्छ
0: अनुरोधक गण्डकी प्रदेश सरकार स्वास्थ्य मन्त्रालय प्रादेशिक स्वास्थ्य निर्देशनालय गण्डकी आयुर्वेद अस्पताल पोखरा 26 कास्की
4: फोन नम्बर 0615635528 मोबाइल नम्बर 9856005528

0: हेर्नु साङ्लो बरु बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जति खेर पनि जहिले पनि मैले प्लानिङ गर्नु पर्ने बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: स्यालरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9807154947 9857325575।
3: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू
4: कुकुरको भ्याक्सिनेसन,
3: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर। फोन नम्बर 0165447337। मोबाइल नम्बर 9856287744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर।
5: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी। नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबारमा
6: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदनल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल। मोबाइल नम्बर 9846020127।
5: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
7: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
8: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
7: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
8: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होला नि भनेर।
7: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
8: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
9: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कैद दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
10: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
13: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
12: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस। देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर। घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
14: कन्ट्याक्ट 0615553050, 0615589848।
12: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
1: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
0: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
2: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 0165536651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी, 0 किलोमिटर 5 पोखरा।
3: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन। फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
4: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा बिजुक्ति राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
3: ए हो र, ल त्यसो भए म ढुक्क भए। ल
5: हजुर, हामी कहाँ सत्यनारायण, रुद्री, वर्तबन्ध, विवाह, चौरासी, सप्ताह, एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
3: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर, 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98460-54635, 98464-43853।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 मेगाहर्जलाई तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966 061-455-966 र मोबाइल नम्बर 98460-00851।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811487488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: लगभग सबैजना आइसक्नुभयो, आजको उडास्तरको छलफल सुरु गरौँ। हुन त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
3: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
4: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
3: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
2: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
3: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नु पर्छ।
4: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
3: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
2: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
3: होइन के भन्छ यो रेडियाले तेल लगाता गान्छ।
2: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225 98560140 98560 6127 र 98038 2140। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।
4: हजुर आमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने।
5: हो नि, ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन्। ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन। ज्येष्ठ नागरिकको उचित हेरचाह स्वास्थ्य सुरक्षा र सम्मान गरौं। उहाँहरूको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौं।
6: अनुरोध, गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट सप पोखरा आठ रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 9852 67 793 97 50 960 दोस्तीटु मिट सप
2: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
3: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
2: अनि कहाँ छ छोरा यो पसल?
3: यो त पोखरा दुई बिन्दावासिनी बस पार्कमा छ नि।
4: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
3: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
2: पोखरा दुई बिन्दावासिनी बस पार्क,
3: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
2: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
3: मोबाइल नम्बर 9846059581
2: 9116 1575।
5: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो, घर त उज्यालो देखिन्छ त।
6: छोरीको बिहे आउनै लाग्यो त्यही भएर।
5: के रे, नानी त भर्खर 17 की लागि होइन र?
6: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै थिए, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
5: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सुत बदर पनि हुन्छ।
6: ए हो र?
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
9: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
8: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
9: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
8: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क। सम्पर्क नम्बर 0165201179।
10: सफलता, स्टुडियो टाइम।
2: It's too well known.

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161533904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462899।
2: एक युनिट रगतले तीनजना सम्मको ज्यान बचाउन सकिन्छ।
3: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
2: 45 किलो भन्दा बढ़ी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
3: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
2: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
3: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
2: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
3: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
4: हेलो
5: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ। यी सम्पूर्ण सामान किन्न कता जाने होला?
6: किन यताउता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी ट्रेडर्समा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफद मूल्यमा पाइन्छ नि।
7: सम्पर्क पीएसटी ट्रेडर्स पोखरा 7 मासबार, श्रीकृष्ण मावीदेखि बुलाउदी लेकसाइड जाने बाटोको बीचमा। प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 9860340362, 9560334432। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
8: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
9: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
8: अब सबैको लागि वेब सर्फर, भर पर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू। अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
9: कन्ट्याक्ट 0615530050, 0615589848।
8: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

मेरो मायाको बदला मुटु तू प्रिय मेरो सोचे तिम्रो बोलीमा धुन थियो मेरो तर सपना पाटीलाई झुन्डियो मेरो मायाको वास देखाई घात गर्यो मलाई खुसीको चिका तोड्दा ठुलो हार पर्यो मलाई सुरेको खुट्टा जस्तै पास गर्यो मलाई यतिको गयो तिमी मेरो आत्मालाई जलाई तिमीलाई ढुङ्ग मैले किन सिके जहिले मर्न मात्र मन लाग्छ जिउन बिर्से नमरी तडपिराजु आज तिमीले दिएको पिसले तिमीसँग जिउने इच्छा अहिले मृत्यु पिस्

जोलिरहेको सम्बन्ध पछि त ताप्दै म तिम्रो लागि जीवन बाजी राख्न सक्थे तर तिमीलाई मेरो यति पनि चिन्ता लाग्थेन कता गयो तिमी अन्धकार बीचमा छाडेर कता गए पनि उचेलीको किरण पातेन कैदी भए तिम्रो तर कुनै तिमीलाई राख्दैन खुसी भनेपछि।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरू का साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरपाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9864066642 9864061081।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोव प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद। मोबाइल नम्बर 9811787488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
1: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज चिकन।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505007 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
2: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुलतिरै जानु पर्यो भने? त्यसको लागि अहिले त 0 किलोमिटरमा रहेको पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोरमा गई त भइहाल्यो नि।
1: ए हो र, ल त्यसो भए म ढुक्क भएँ ल।
3: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह चौरासी सप्ताह एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
1: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 9846054635, 9864643853।
4: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुने?
5: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
4: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
5: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
4: ए हो र बाबु?
5: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
4: ए
5: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
4: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि,
1: अब सबै प्रकारका औषधि केयर फर्स्ट फार्मेसी 0 किलोमिटरमा। हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा, जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: केयर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रेला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 9856722151, 9850505251। यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखराट कास्की। फोन नम्बर 061-55-071, 9807-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 9801-77-123।
2: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
3: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
2: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
3: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
2: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क। सम्पर्क नम्बर 061-55-179।
4: होइन ए बुढा, बिहान बिहान काई नलाकाउ।
5: मेरी आमै नि घर बनाउन लागेको कुरा त तँलाई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको झ्याल, झोका, अडेल गर्न समिष्ट काठ उद्योगतिर जान लागेको होइन?
4: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल, ढोका, सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
6: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको।

0: रोजौ असल उपभोक्ताको परिचय दिउँ।
1: लो नि दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
2: हो त नि, एउटा सानो लापर भाइले सिङ्गो वन नै सखा भने भयो।
3: हाम्रो वन, हाम्रो धन, डरेलोबाट जोगाउन गरौँ जतन। वनमा डरेलो लगाउनु कानूनी अपराध हो। डरेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौ।
4: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा,

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरी राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरापाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802521050 9825170014
3: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर अन्य सेवाहरू
4: कुकुरको भ्याक्सिनेसन
3: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर फोन नम्बर 0165447337 मोबाइल नम्बर 9850628744 कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर
5: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
6: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं
5: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं
6: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं
5: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
6: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ
5: सचेत बनाऊ
6: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
5: नेपाल सरकार विज्ञापन बोर्ड

0: हामी सुरक्षित छौं, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
1: सफा कपडा संकलनमा हातेमालो गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
0: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
1: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
0: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
1: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौ।
0: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 9856011 86, 9846035111। सम्पर्क नम्बर फेरि एकपटक 9846035111।

0: 103.4 MHz
1: सुन्नमन लायो
2: तपाईको भोक लाग्दाको साथी मनसरताज चिकन बिरानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरताज।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुन्सरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: ए लौ न लौ लौ चट्याङ पर्ने आटो सबै जाने यता आओ त यता यो ठूलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले।
6: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
5: अनि कहाँ छ छोरा यो पसल?
6: यो त पोखरा 2 बिन्दावासिनी बस पार्कमा छ नि।
5: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
6: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
5: पोखरा 2 बिन्दावासिनी बस पार्क।
6: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
5: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
6: मोबाइल नम्बर 9846059581
5: 9165175।
7: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
8: सल्फर ल्यायो नयाँ जम्बो कम्बो अफर, अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
7: अब सबैको लागि वेब सर्फर, भर पर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आईपीटीभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
9: कन्ट्याक्ट 0615530500 0615589848।
7: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।
10: आमा, पानी प्यास लाग्यो, यही घैटाको पानी खाइदिउँ कि क्या हो?
11: नाइ बाबु, वर्षाको समय छ, पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ, र त बिरामी होइएला।
12: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार। हैजा, झाडा पखाला र डेङ्गु जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाईमा ध्यान दिऊ। घर वरपर पानी जम्न नदेऊ, स्वस्थ बनाऊ।
13: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा

0: नमस्कार रेडियो सफलताको यो विशेष कार्यक्रममा यहाँहरू सबैजनालाई हार्दिक स्वागत छ। म दुर्गा अधिकारी। कार्यक्रममा आज हामीले विश्व सुशीजन्य पदार्थ विरूद्धको दिवसको अवसर पारेर नेपाल अर्बुद रोग निवारण संस्थाले गरिरहेका गतिविधिहरूलाई यहाँहरूमा प्रस्तुत गर्न गइरहेका छौं। संस्थाले थुप्रै कामहरू गरिरहेको छ र ती कामहरू गर्दाखेरिको संस्थाको अवस्था त्यो सँगसँगै विशेष गरेर क्यान्सरहरूको क्षेत्रमा काम गरिरहेको यस संस्थाले त्यो निवारणका लागि भएका प्रयासहरूमा छलफल गर्नेछौ र छलफलका लागि आज हामीसँग हुनुहुन्छ नेपाल अर्बुद रोग निवारण संस्था कास्कीका जिल्ला सभापति हुनुहुन्छ प्रेमबहादुर भुजेल। त्यस्तै गरी गण्डकी प्रदेशका संयोजक हुनुहुन्छ रामप्रसाद बस्नाकोटी हुनुहुन्छ, उहाँ पूर्व अध्यक्ष पनि हुनुहुन्छ कास्कीको। यहाँहरू दुवैजनालाई कार्यक्रममा हार्दिक स्वागत छ। हस्, सबैभन्दा पहिलामा हामी कास्कीका जिल्ला सभापतितर्फै जान्छु। सबैभन्दा पहिला संस्थालाई परिचय गराउनु पर्दा कसरी परिचय गराउनुहुन्छ?
1: धन्यवाद दुर्गाजी। यो एकदमै लोकप्रिय सफलता रेडियोले आज विश्व धुम्रपान रहित दिवस मे 31 सन्दर्भ पारेर हामीलाई यहाँसम्म बोलाएर आफ्ना कुरा राख्ने जुन अवसर दिनुभयो यहाँहरूलाई म संस्थाको सभापतिको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट यहाँलाई धन्यवाद दिन चाहन्छु। विशेष गरी जब यो क्यान्सर रोग अलिकति जटिल प्रकारको रोग हो भन्ने कुरा पत्ता लाग्यो, पत्ता लागिसके पछाडि 2039 साल भाद्र 31 गते यो रोगलाई न्यूनीकरण गर्न कम गर्न सरकारको मात्रै मुख ताकेर पुग्दैन, हामी गैर सरकारी संघ संस्थाहरूको तर्फबाट आम पब्लिकको तर्फबाट पनि यसका बारेमा गतिविधिहरू अगाडि बढाउनुपर्छ, चर्चा परिचर्चा गर्नुपर्छ र पब्लिकले पनि सहयोग गर्नुपर्छ भन्ने एउटा पुनित उद्देश्य लिएर यो संस्थाको गठन गैर सरकारी संस्थाको रूपमा गठन भयो। 2039 साल भाद्र 31 गते केन्द्रीय कार्यालयको रूपमा स्थापना भइसकेपछि संस्थागत विकास क्रम अनुरूप 2042 साल चैत्र 6 गते कास्कीमा स्थापना भयो। तत्कालीन चाहिँ केन्द्रीय अध्यक्ष जयन्ती शाह हुनुहुन्थ्यो र त्यसपछि हेलेन शाह स्वयं कास्कीमा आउनुभयो र तत्कालीन शाहजारी अनि यहाँ गण्डकी अञ्चलाधीश नरेन्द्र कुमार चौधरी हुनुहुन्थ्यो, उहाँको संयोजकत्वमा एउटा तदर्थ समिति गठन भएको देखिन्छ र त्यस पछाडि त्यसको दोस्रो बैठकले उहाँको चाहिँ सभापतित्वमा केन्द्रमा अध्यक्ष हुन्छ हाम्रो र जिल्लामा सभापति भनेर हुन्छ विधान त, अनि उहाँको सभापतित्वमा कास्कीमा स्थापना भयो र यसको सुरुमा चाहिँ नालाको मुखमा धेरै अफिसियल कार्यालयहरू नाला मुखतिर हुने हुँदाखेरि त्यहाँबाट चाहिँ यसको स्थापना भएको देखिन्छ र त्यो दोस्रो वर्षमै उहाँहरूको कमिटी बनेको पहिलो कार्यकालको 2 वर्षभित्रमै महेन्द्रपुरमा अहिले जहाँनिर झण्डा पार्क छ त्यसको साइडमा त्यो खाली ठाउँमा भवन बनाएर र यो 2045 साल जेठको 24 गते यो कार्यालय पनि सञ्चालन गर्ने र निशुल्क रूपमा चाहिँ क्लिनिक पनि सञ्चालन गर्ने एउटा राम्रो उद्देश्य लिएर यो संस्थाको जन्म भएको देखिन्छ र त्यस ताकादेखि नै हाम्रो यहाँ चाहिँ पोखराका अलिकति व्यवसायिक हिसाबले र सामाजिक हिसाबले राजनीतिक हिसाबले सबै हिसाबले एउटा लब्ध प्रतिष्ठित व्यक्तिहरूको जमघट त्यहाँ भएको देखिन्छ। त्यो बेलाको यहाँको चाहिँ कास्कीको सिडिओ एलडिओ त्यो बेला सोन्जरबाट अस्पताल भनिन्थ्यो त्यहाँको मेसोदेखि लिएर सबै चाहिँ त्यहाँ अग्रजहरू त्यहाँ चाहिँ कमिटीमा बसेको देखिन्छ र त्यस पछाडि दोस्रो कार्यकालमा आनन्द राजमोहिनी सभापति बनिसके पछाडि अनि यो संस्थाले अझ बढी गति दिएको चाहिँ हामी पाउँछौँ र मलाई लाग्छ आनन्द राजमोहिनी म त्यो भागीमा नि अहिलेको सभापति हो, दोस्रो सभापतिकै कार्यकालदेखि म त्यो संस्थामा आबद्ध छु र अहिले यो चाहिँ झन्डै 5 वर्षदेखि म सभापतिको रूपमा त्यहाँ कार्यरत छु।
0: संस्थामा भनौँ न संस्थाभित्र छिरेको करिब करिब 35
1: विशेष
0: गरेर संस्थाले चाहिँ के काम गर्छ?
1: अब यसको मुख्य उद्देश्य भनेको त प्रिभेन्सन गराउने नै हो होइन। अब यो क्यान्सर रोग भनेको के हो, के कारणले क्यान्सर लाग्छ होइन, र यसको बच्ने उपाय के हो भन्ने विषयमा हामी सबैभन्दा पहिला जनचेतना जगाउने नै हो। जनचेतना जगाइसके पछाडि अब यो रोग कस्तो खालको रोग हो भने थोरै ढिलो गरी पत्ता लाग्यो भने यसको चाहिँ उपचार पनि महँगो, दक्ष जनशक्ति पनि अलिक धेरै चाहिँ आवश्यकता पर्ने, उपकरण पनि त्यही अनुसारको बढी चाहिँ प्रयोग गर्नुपर्ने, खर्च पनि बढी लाग्ने, समय पनि बढी लाग्ने, र हाम्रो औसत नेपालीहरूको जुन आय स्रोत छ मलाई लाग्छ यो 2-3% भन्दा अरूको पहुँ उसमा छैन, बसमा छैन। त्यस हिसाबले यो रोगलाई अब उपकरण भित्र्याउने, जनशक्ति उत्पादन गर्ने, उपचार सहज उपचारमा कसरी ध्यान दिने भन्न भन्दा पनि यसलाई सुरुकै अवस्थामा कसरी पत्तो लगाउने र कसरी अवेर गराउने जनतालाई, हामी त्यतातिर लाग्नुपर्छ, त्यतातिर लागिएन भने यो रोगलाई कम गर्न सकिन्न भन्ने। अब यो चाहिँ WHOको पनि ठम्मै हो, क्यान्सरसँग अहिलेसम्म पङ्खेजोरी खेलेर यसलाई चाहिँ नियन्त्रण गर्ने विज्ञहरूको पनि यही निष्कर्ष हो, र हाम्रो संस्थाको पनि मुख्य मन्त्र त्यही नै हो। सुरुकै क्यान्सर इज क्युरेबल डिजिज, यो निको हुने रोग हो, क्यान्सर मृत्यु होइन, निको हुन्छ, तर सुरुकै अवस्थामा पत्ता लगाउनलाई स्वयं चाहिँ त्यो पब्लिकले चाहिँ जानकारी दिनु पर्यो भन्ने नै हो। र अहिलेसम्म हामीले गर्ने भनेको पहिला त समुदाय स्तरमा, स्कुलमा, जहाँ जहाँ चाहिँ अब अलिकति यो जति पनि सङ्घ संस्थाहरू छन् उहाँहरूसँग जोइन्ट भेन्चरमा सहकार्य गर्ने, समन्वय गर्ने, र उहाँहरूसँग पनि अब हाम्रो आफ्नै आयसहरू केही पनि हुँदैन, यो नन प्रोफिटेबल विशुद्ध गैर नाफामूलक संस्था नै हो, त्यसले गर्दाखेरि हामी उहाँहरू पनि सहकार्य गर्ने र अवेरनेस गर्ने, अवेरनेस गरिसके पछाडि उहाँहरूलाई कुनै त्यस्तो खालको चाहिँ अब स्क्रिनिङका कार्यक्रमहरू, शिविरका कार्यक्रमहरू पनि माग गर्नुभयो भने फेरि त्यस्तै खालको सहकार्य सहकार्य र समन्वय गर्ने र केही फन्ड कलेक्सन गर्ने, हामीसँग त्यस्तो प्राविधिक टिम पनि छ अलिअलि, अनि उहाँहरूको सहकार्य गरेर स्क्रिनिङका कार्यक्रम, निदानका कार्यक्रमहरू पनि हामी गर्ने गर्छौँ। त्यो हामीले
0: गरिराखेको
1: अब यस्तो छ, यो के हो भने यो डोर टु डोर गर्नुपर्ने हो। यहाँ हामी चाहिँ शिक्षित छौँ, अब आर्थिक हिसाबले पनि पहुँचवाला छौँ, केही चाहिँ होइन हामीसँग छ भन्दैमा पनि यो रोगले धनी गरिब ठुलो सानो कोही चिन्दैन, यो सबै भइराखेकै रोग हो। त्यसले गर्दाखेरि मेरो मान्यता भनौँ, हाम्रो संस्थाको मान्यता त के हो भने प्रत्येक व्यक्तिले त्यो क्यान्सर भन्ने त्यो चाहिँ चिज आफ्नो शरीरमा प्रवेश गरेको छ कि छैन, अथवा केही समय पछाडि हुने खालको छ कि छैन भनेर स्क्रिनिङको कार्यक्रम गर्नै पर्ने हुन्छ, सबैले गर्नुपर्ने हुन्छ। अब यो सरकारले यो प्रति त्यति ध्यान दिएको पाइँदैन, राष्ट्रिय अभियानको रूपमा सरकारले काम गरेको जस्तो हामीलाई अनुभूति भएको छैन। त्यसले गर्दाखेरि अब हामीले गर्न त खोजेका छौँ तर हामीसँग पनि त्यो खालको पहुँच छैन, हामीसँगै अब हामी सबै अब आफ्नो पेसा, व्यवसाय, घर, गृहस्थी सबै कुरा हेरेर अनि केही समय चाहिँ त्यहाँ दिनुपर्छ, कमसेकम सेवा नै धर्म हो मान्छे भएर जान्नेपछि केही न केही अरूको सहयोगमा केही गर्नुपर्छ भन्ने एउटा चाहिँ उद्देश्य लिएर आएका साथीहरूबाट अब त्यो समय मिलाएर व्यवस्थापन गरेर गर्ने हो। त्यसले गर्दाखेरि हामी पहिला त अवेरनेस गर्छौँ र त्यो संस्थाले ल न भनेर चाहिँ फेरि माग गर्यो भने फेरि त्यो खर्चको पनि जो हो गरेर हामी त्यहाँ गर्छौँ, नत्र अब अब माघ भए जति सबै ठाउँमा हाम्रो त्यो
0: सम्भव छ,
1: सम्भव पनि छैन।
0: हजुर, धेरै धेरै धन्यवाद छ। म फेरि पनि आउनेछु। नेपाल अर्बुद रोग निवारण संस्थाका कास्की जिल्ला सभापति प्रेमबहादुर भुसेल तर्फ, यसै गरी हुनुहुन्छ गण्डकी प्रदेशको संयोजक हुनुहुन्छ, सामाजिक व्यक्तित्व हुनुहुन्छ रामप्रसाद बस्ताकोटी, यही संस्थाको कास्कीको पूर्व अध्यक्ष पनि हुनुहुन्छ, उहाँतर्फ जान्छु। गण्डकी प्रदेशको संयोजकको हिसाबले पक्कै पनि जिल्ला जिल्लामा समन्वयको पाटो पनि तपाईँको पर्छ। कस्तो छ अन्य जिल्लामा चाहिँ सक्रियता र कार्यक्रम गर्ने प्रक्रिया प्रणाली चाहिँ कस्तो छ?
2: धन्यवाद त्रिवेदी। आज हामीलाई यो धुम्रान राई दिवसको दिन विश्व धुम्रान राई दिवस हो र आज ठाउँ ठाउँमा यस्तो कार्यक्रमहरू भइरहेका छन् र यो अवसर हामीलाई प्रदान गर्नुभयो, त्यसलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु रेडियो सफलताका निर्देशक दुर्गा अधिकारीज्यूलाई। यो हाम्रो यो जब 39 साल भइरहेको थियो थापना भयो, यसको उद्देश्य भनेको अब यसको उपचारै गरेर त साध्य हुनु आइसकेपछि बरु यो लाउनुभन्दा पहिले नै यसलाई जनचेतना विभिन्न उसमा गएर विद्यार्थीको अगाडि भन्नुहोस् समुद्र जनसमुद्रको अगाडि जन अब जुन अलि यसको यस पहुँचबाट आफ्नो उपचार गर्ने पहुँचबाट अलि उसमा टाढा तिनलाई चाहिँ कसरी छ जगाउने र यसबारे जानकारी दिने त्यो भएन। अनि यो लाउनु अब रोग लगाएर उपचार गर्नुभन्दा रोगै लाउनु नदिनु भन्ने उद्देश्य साथ स्थापना भएको यसो तत्कालीन शाहजादी हाम्रो जयन्ती शाह भए यहाँ खोलिएको संस्था यो 2022 सालमा हाम्रो कास्की गण्डकीमा पनि स्थापना भयो, कास्कीमा कास्की जिल्लामा। र यो यो शाखा भनेको सबभन्दा अहिले अधिकारी भर हाम्रो प्रधान सेवा शाखा छन् र त्यसमध्ये यो जुन मेरो क्षेत्र गण्डकी प्रदेशमा समाजको नाताले यो क्षेत्रमा 6 शाखा छन्। यिनीहरूको चाहिँ सबभन्दा उस्तो एकदम अगाडि त हाम्रो काशी चाहिँ काशी जिल्ला र केन्द्रको त झन्डामा उस्तो यस्तै जुन कार्यक्रममा सक्रियता छ, यो ठाउँ ठाउँमा प्रत्येक महिनामा 1 घन्टा कार्यक्रम गर्ने अनि बेला बेलामा भिन्न कार्यक्रमहरू हुन्छ, त्यही चाहिँ गरियो कहिले हाम्रो वास्तव समन्वय गर्ने कहिले केन्द्रस्थित समन्वय गर्ने कहिले त्यो सम्बन्धित अब टोल विकास संस्था यी अब स्कुलहरूमा पनि हामीले विभिन्न सानो केटीहरूको एउटा क्लब गठन गरेर यहाँ अब त्यसै मात्रै यो यसको उसमा सरलता गराउने कार्यहरू गरिन्छ। यी चाहिँ प्रत्येक महिना आउँछ काशी जिल्लामा, अनि अरू जिल्लामा अलिक कम छ यसको। र उहाँलेहरू पनि यस्ता जस्तो विश्व क्यान्सर दिवस भनेर 4 फेब्रुअरीलाई विश्वमा मनाउने चलन छ, त्यो दिन पनि त्यो बेला पनि विशेष केही कार्यक्रमहरू हुन्छ। अनि जस्तै यो 31 मे आज यो जे सत्र गरियो तर 17-18 गरी पर्छ यसको यहाँ चाहिँ धुम्रपान रहित दिवस, जहाँ यसको सुरुवात यो क्यान्सरको अहिले मुख्य कारण तत्त्व भनेकै धुम्रपान र मद्यपान भनिसके र यसलाई यसलाई निवारण गर्न सकियो, यो यसलाई कन्ट्रोल गर्न सकियो भने केही क्यान्सरमा धेरै हदसम्म क्यान्सर कम गर्न सकिन्छ भन्ने उद्देश्य साथै यो अब हाम्रो यो मैले देखेँ अब 6 जिल्ला अहिले त 6 ठाउँमा छ तर जिल्ला सबै जिल्लामा खोल्नु पर्ने एउटा जिल्ला यहाँ तर त्यस कारणवश खोल्न सकियो छैन प्राविधिक कारणले कहिले अब किनभने यो भने शुद्ध सामाजिक संस्था कतिवटा गरेर आउँदैन र सबै यसो जुटेर केही गरौँ असोस् भनौँ न, सबै समाजका अलिकति निम्न वर्गको जल भनौँ न जल उपचार गर्न अलिक पहुँचमा उपचार पहुँच अलिक कुन गाह्रो हुन्छ उनको लागि पनि सचेतना गरौँ र अनि सानैदेखि अब जस्तो विद्यार्थीको उनीहरूलाई यो यो खराब यो खाना नगर्न पर्नु पहिलादेखि जानकारी उभो भने उनीहरू पहिले सहयोग हुन्छन् त त्यो सानैदेखि राम्रो बानी उनीहरू बानी सुधार्छन्। अब अहिले त फेरि कस्तो छ भने यो उसको यो के अरे इलेक्ट्रिक चुरोट अनि यो पहुँच पहुँच गर्ने विभिन्न के विभिन्न उसबाट यो खराब गर्न जानी जानी विभिन्न माध्यमहरू छन् जसले गर्दाखेरि यो क्यान्सरको कारकत्व हो यसले गर्दा सधैँ मान्छे फोसो क्यान्सर अनि यसमा धेरै प्रकारको क्यान्सर छ, मुख्य चाहिँ 10 वटा क्यान्सरहरूको अझ हाम्रो यहाँ उ छ पेटको क्यान्सर, अब महिलाहरूको चाहिँ इतर क्यान्सर पाठीहरू क्यान्सर अब कहाँ क्यान्सर जहाँ पनि लाउन सक्छ तर यहाँ मुख्य चाहिँ 10 वटा क्यान्सर अलिकति भनौँ यसको चाहिँ बढी छ हाम्रो नेपालमा अनि अब अहिलेसम्म अझ खास यति तथ्याङ्क चाहिँ यति नै छन् बिराइन्छन् भनेर राख्छ किनभने मान्छेहरूले कतिपय त यहाँ अब उपचार गर्ने ठाउँ पनि तर यहाँ खुन्ने भने त छन् त काठमाडौँमै छन् तर बाहिर चाहिँ अब दिल्लीले जाने अर्थ जाने यो चाहिँ एकदम प्रतिपत्ति त थाहै नपाइक मान्छे सकेसम्म थाहा नपाऊँ र यो भनेर उपचार गर्ने गरेन जसमा भइहाल्छ तर त्यहाँ जाने मान्छेको अनुसार यहाँ ऊ देखियो मान्छे उहाँ पनि देखियो उपचार गरिरहेको हुन्छ कि त्यसो भए यसो सही तथ्याङ्क त आउन सक्दैन अब अब उसमा विश्वमा त अब कति एक करोड बिस बिस बिस करोड ए एक अरब बिस करोड जनसङ्ख्या क्यान्सर लाग्छ भन्छ हाम्रो चाहिँ नेपालमा पनि प्रत्येक ऊ चाहिँ वर्षमा कहिले 32,000 लिएर अब 45,000 कतिसम्म लाग्छ मृत्यु दर त यसमा अब अन्य उसको भन्दा यसको क्यान्सरको चाहिँ बढ्ने छ कि
0: यो यसको भयावह स्थितिमा फैलिरहेको छ कि यसको कारण चाहिँ के हो
2: मुख्य कारण त अहिलेको यो खानपान खानपानको लापरवाही र अनि सुजन्य पदार्थ मद्यपान यसको चाहिँ ऊ चाहिँ बढी देखिन्छ पहिला अलिकति अब 5-10% त हाम्रो पोइट्रिक के जेनेटिक पनि हुन्छ त्योभन्दा यो हाम्रो खानपानको लापरवाही र अहिलेको जुन प्रदूषित वातावरण प्रदूषण छ नि त्यसले पनि एकदम प्रत्यक्ष असर गरिरहेको छ यसले गर्दाखेरि क्यान्सर चाहिँ अब कति यो भने नसार्ने रोग हो नसार्ने रोगमा सबभन्दा बढी प्रकोप भएको क्यान्सर क्यान्सरै हो त्यसो भए यसलाई चाहिँ कसरी हामीले कम गर्न सकिन्छ अरू त उपाय भएन यसलाई कम धेरैमा क्यान्सर लाउने बित्तिकै उपचार गर्ने त 95% चाहिँ उपचार हुन्छ भन्ने तथ्याङ्क हामीले यो यो डब्लुएचओको तथ्याङ्कले भ्याउँछ अनि त्यसपछि चाहिँ के कस्तो हुन्छ यसलाई पत्ता लाउँदै लाउँदै पहिलेबाट दोस्रोबाट त्यसो मा गइसकेको हुन्छ कि त्यो हुन नलाई सचेतना गराउने कारण हाम्रो यो संस्थाको हो त्यो भएर यसले चाहिँ आफ्नो उसमा क्रियाकलाप र चाहिँ विभिन्न माध्यमबाट विभिन्न समूहलाई चाहिँ गर्दै आएको छ अब हामी विशुद्ध सामाजिक र अब एकदम उसको मामा यसलाई कल्याण भनौँ कल्याणको चाहिँ हुन्छ भन्ने हामी माध्यम छ निस्वार्थ ढङ्गले लागि धन्यवाद
0: धेरै धेरै धन्यवाद यस समयको लागि म फेरि पनि आउनेछु प्रदेश संयोजक रामप्रसाद बस्ताकोटीतर्फ यसै गरी सभापतिज्यूतर्फै जान्छु यसरी भयावह रूपमा फैलिएको पनि छ होइन भनियो भने अहिले त प्रत्येक घरमै जस्तो कि होइन समाजमा यति भयावह फैलिएको छ कि यसलाई आम नागरिकहरू तपाईँहरूले कार्यक्रम गर्दाखेरि कतिको सचेत भएको पाउनुहुन्छ
1: अब यस्तो छ दुर्गाजी के छ भने म यो कुरा यहाँबाट बोल्दाखेरि कस्तो हुन्छ मलाई थाहा भएन म हिजो अस्ति गणतन्त्र दिवस म प्रदेश सरकारको कार्यक्रममा पुगेको थिएँ त्यहाँ मुख्यमन्त्रीज्यूले प्रतिवेदन प्रगति प्रतिवेदन पेश गर्दै हुनुहुन्थ्यो उहाँले त्यो प्रगति प्रतिवेदनको रूपमा व्यक्त गरेको शब्दले मलाई छोयो अब यसले मैले अन्य अर्थ लागोस् भन्ने हिसाबले भने मुख्यमन्त्रीले के भन्नुभयो भने हामीले 1200 क्यान्सरका रोगीलाई सहयोग गरेको यो क्षेत्रबाट हेर्नुहोस् है अब 1200 प्रदेश सरकारले सहयोग गर्यो भने सहयोग नमाग्ने मलाई लाग्छ त्यसको दुगुना हुनुपर्छ अनि कतिको त्यहाँसम्म पहुँच छैन र कति त क्यान्सर रोग लागिसके पछाडि घर परिवारका सदस्यलाई इष्टमित्रलाई पनि थाहा नदेखिन सुटुक्क छिमेकी मुलुक गएर उपचार गर्ने त्यो खालको एउटा रोग पनि हामी बिच छ त्यसले गर्दाखेरि अहिलेको यो अवस्था यस्तो डरलाग्दो छ मलाई लाग्छ घर घरमा भइसकेको छ अब यो हुनुको मलाई मेरो अहिलेसम्मको यो झन्डै 2 दशकभन्दा लामो अनुभवले के बताउँछ भने कारक तत्त्वहरू एउटै छैन, यो धेरै छन् कारक तत्त्वहरू। एउटा बाह्य कारण छ, एउटा आन्तरिक कारण छ। आन्तरिक कारण अन्तस्पर्श मात्रै हो, बाह्य कारण 90% भन्दा पनि बढी छन्। हामी आम जनता यसको जिम्मेवार हौं। यो क्यान्सरको सेल, क्यान्सर रोग लागोस् भन्ने खालको वातावरण हामीले आफै क्रिएट गरेको हो। त्यो मध्ये सबैभन्दा ठूलो शत्रु त सुर्ती सुर्तीजन्य पदार्थै हो। यो 6-7 प्रकारले प्रयोग गरिन्छ। अब आजभन्दा अब कयौं वर्ष पहिलादेखि नै हाम्रो देशमा भन्ने भने त काँचो पातको रूपमा यो सिर्जना हो। बाहिर चाहिँ निकोटियाना भन्ने पातबाट सुरु हो। पहिला त तपाईँ हाम्रो उमेरमा तपाईँलाई नै थाहा होला, घरमा आइसकेपछि पाहुनालाई थालमा चाहिँ चुरोट राखिएन भने स्वागतै हुने थिएन। त्यो ढङ्गबाट यसले चाहिँ अगाडि बढेको, अहिले पनि विभिन्न बहानामा, चाहे कुनै त्यो सेलिब्रिटीलाई होस्, चाहे त्यो एकदमै चाहिँ के भन्छ पराक्रम देखाएको ढङ्गबाट होस्, चाहे कुनै फ्लेभरको नामबाट होस्, चाहे के विभिन्न माध्यमबाट, अहिलेसम्म पनि सुर्ती सुर्तीजन्य पदार्थको उत्पादन, आयात, बिक्री, वितरण अझ बढ्दो छ, कम छैन। एक नम्बर चाहिँ यही हो। अहिले डाटा हेर्ने हो भने एक दिनमा 15 करोड खिल्ली बिक्री हुन्छ भनेको छ।
0: 15 करोड
1: हेर्छ। अब सुर्ती सुर्तीजन्य पदार्थमा 4200 प्रकारका भन्दा बढी शरीरलाई हानि गर्ने, नोक्सानी गर्ने रासायनिक तत्त्व छ भनेर डब्ल्युएचओले पुष्टि गरेको छ। त्यसभन्दा पछाडि पनि 60 प्रकारका त यस्ता यस्ता कारक तत्त्वहरू छन् जसले क्यान्सर नै गराउँछ भनिएको छ। र 85% भन्दा बढी फोक्सोको क्यान्सर हुनु र नहुनुमा सुर्तीजन्य पदार्थ धुम्रपान नै जिम्मेवार हो भनिएको छ। सुर्तीजन्य पदार्थ नियन्त्रण नियमन ऐन 2068 बन्यो, तर कार्यान्वयन यति फितलो छ, अब यसको बारेमा कुरा गर्नु भने एकदमै लाज लागेर आउँछ। त्यसले गर्दाखेरि एक नम्बर त यो सुर्तीजन्य पदार्थै हो हाम्रो शत्रु। अब यसका बारेमा अब अलिकति व्यापक रूपमा यसलाई कम गर्न सकिएन भने यो क्यान्सर जसरी अहिले बढेको छ त्यसरी बढ्दै जान्छ। र अर्को कुरो फेरि यो सुर्तीजन्य पदार्थले खालि फोक्सोको मात्रै क्यान्सर गराउने होइन। अब साँच्चै भन्ने हो भने डब्ल्युएचओको डाटा हेर्ने भने 200 भन्दा बढी प्रकारका क्यान्सरहरू डिटेक्ट भए। अघि दाइले राखिसक्नु भएको छ आदरणीय दाइले, नेपालमा 10 प्रकारका क्यान्सरहरू अलिक बढी भयावह रूपमा देखा परेका छन्। र अर्को कुरो डरलाग्दो कुरो त के हो भने बाहिर निस्केको यो सेल भन्छौँ हामी नङ, एक्टिभ सेल, गिजाभन्दा बाहिर निस्केको दाँत र रौँ बाहेक 45 देखि शिरसम्म कहीँ पनि क्यान्सर हुन्छ, किनकि 200 भन्दा बढी प्रकारका क्यान्सरहरू डिटेक्ट भएको छ। त्यो कुनै पनि क्यान्सर लगाउन सक्ने क्षमता सुर्तीजन्य पदार्थभित्र छ भनेर भनिएको छ। र त्यो सँगसँगै अब हाम्रो चाहिँ दैनिकी खान पान, रहन सहन, आहार विहार यति अव्यवस्थित र अस्त व्यस्त जीवनशैली छ, हामीसँग दैनिक शारीरिक क्रिया गर्ने समय पनि छैन। योग ध्यान गर्ने कुरा पनि अहिले एकदमै चाहिँ घटिसक्यो। खानपानको कुरामा त अब भन्न कतिको राम्रो हुन्छ मलाई थाहा छैन। अहिले त गाउँमा गयो भने पहिला कट्टु लाएर चप्पल लाएर जाँदाखेरि मै खान्छस् बाबु भन्नेहरू, अब अहिले अलिकति सुटेट बुटेट भएर गाडी चढेर गइयो भने ओहो फलाना त मै दिनुहुन्न भनेर गएर कोक लिएर आएर भन्छ। गाउँ गाउँमा समस्या यति विकराल बन्दै गएको छ, हाम्रो व्यवस्था जीवनशैली पनि ठ्याक्कै उल्टो भएको छ। हामी त्यो शास्त्र अनुसार हाम्रो पूर्वीय दर्शन सबै छोड्यौँ, हामीलाई चाहिँ फेरि खानै नहुने कुरा, अहिले ह्याप्पी बर्थडे भनेर त्यो खानै नहुने पहिला नै भन्छु मैले के त्यहीमाथि चाहिँ यति नराम्रो छ त्यो के चाहिँ बाँधेर त्यो छर्केर त्यो के चाहिँ फाल्छन् मलाई त्यसको नाम आउँदैन, मलाई त्यसरी गर्न पनि मन लाग्दैन। जम्मै त्यो केकमा त्यो फोहोर पनि परेको हुन्छ, त्यो बत्तीको हेर्नुहोस् त, अनि त्यो बत्ती बालेर निभाउने र अनि केक खाने चलन जुन छ, मै भन्छु यो चारवटा सेतो कुरा मन्द पिस हो, चिनी, नुन, मैदा, त्यस पछाडि डाल्दा घिउ भनिन्छ, अहिले डाल्दा घिउकै बदला अहिले तेलहरू भनौँ, विभिन्न वाहनाका तेलहरू, अब यो र त्यस पछाडि तेलमा पनि धुवा आइसकेको ट्रान्स फ्याट जसलाई भनिन्छ कार्सिनोजेन्स डेभलप भइसकेको हुन्छ, यी खानेकुरा र अब अहिले बग्रेलले भेट्नुहुन्छ तपाईँ ड्याम साइडतिर लेक साइडतिर यो मासु पोलेर खाने डढाएर खाने त्यो मासुमा पाइने जुन प्रोटिन शरीरलाई आवश्यक पर्ने नाइट्रेस र एमिन भन्ने जुन पोषण तत्व छ त्यो डढाउने बित्तिकै त्यो नाइट्रेस र एमिन चाहिँ मिक्स भइसकेपछि त्यसको कम्बिनेसनमा नाइट्रो सोयाबिन भन्ने पेटको क्यान्सर बनाउने कारक तत्व जन्मिन्छ त्यहाँ। अब यस्ता खानेकुराहरू र जङ्क फुड यति चाहिँ प्रयोगमा आइसक्यो कसैलाई फुर्सद छैन, बच्चालाई पकाएर खुवाउने होइन, गएर किनेर लिएर आएर खुवाउने, बच्चाको कुरा खुवाइदिने, यसले गर्दाखेरि बच्चालाई गुलियोबाट हामी पोइजन दिन सुरु गऱ्यौँ, अर्को फेरि सुर्तिजन्य पदार्थ उत्पादन गर्ने उद्योगले यो बच्चाहरूलाई भर्खरको टिनेजको 15-16 वर्षको बच्चालाई यति आकर्षित गरिराखेको छ उसले त्यहाँ फेरि फसाइदिइराखेको छ, 15-16 वर्षको भएपछि त्यो आफै त्यो कुलतमा पस्छ, हामी चाहिँ 2-3 वर्षको बच्चालाई गुलियो खुवाएर बिस्कुट खुवाएर क्याडबरी खुवाएर केक खुवाएर अनि उसलाई हामीले बिगारिरहेका छौँ, त्यसले गर्दाखेरि क्यान्सर हुनु र नहुनुमा हामी मान्छे आफै जिम्मेवार हो, सबै हाम्रै कारणले भएको त यी सबै तमाम कुराहरू अहिले दिनुपर्ने भएको छ, अवेरनेस गर्नुपर्ने भएको छ, हाम्रो काम हामीले दिने काम दिइराखेकै छौँ, तर हजुरको ठ्याक्कै प्रश्नमा म आएँ कम भएको छैन, कमी भएको छैन, हामी भर्खरै अस्ति भर्खरै मात्रै महेन्द्रपुर महिला जागरण समूहका दिदी बहिनीहरूलाई स्क्रिनिङ कार्यक्रम गऱ्यौँ, पाठेघरको मुखको क्यान्सर चाहिँ स्क्रिनिङ गऱ्यौँ, 85 सहभागितामा महेन्द्रपुर भनेको पोखराको राजधानी नै हो, त्यहीँका एकदमै लब्ध प्रतिष्ठित व्यापारी व्यवसायीहरू उनीहरूलाई चाहिँ गएर हजार रुपियाँ चाहिँ टिकट काटेर कुनै एउटा गाइनोकोलोजिस्टसँग चाहिँ सल्लाह गर्न उनीहरूलाई आर्थिक अभाव पनि भयो, तर उहाँहरूमा पनि खराबी देखिन्छ भने अरू अवस्था के हो, त्यसले गर्दाखेरि समस्या छन् बढ्दो छ, अब यसलाई कम गर्नुको लागि तपाईँहरू जस्तो एउटा के भन्छ यो मिडियाले पनि यसको लागि जनहितमा चाहिँ के गर्दाखेरि होइन गर्नुपर्ने हुन्छ ती कार्यक्रम पनि गर्नुपर्ने देखिन्छ र हाम्रो संस्था पनि लागेकै छ, अरू अब सेवाको भावनाले एउटा सामाजिक उत्तरदायित्व चाहिँ अनुरूप सबैले आफ्नो ठाउँबाट यो क्यान्सरको विषयमा यो कारक तत्वको विषयमा बच्ने उपायको बारेमा सबैले बुझ्नुपर्ने जरुरी देखिन्छ र अहिले भर्खरै अघि दाइले पनि कुरा कोट्याउनु भएको थियो त्यो विश्व धुम्रपान रहित दिवसको सन्दर्भ पार्दा हामी स्कुल स्कुलमा एउटा कोयात क्लब COYAT भन्छ क्लब अफ युथ अगेन्स्ट टोबाको भनेर भन्छ त्यो खालको एउटा समूह गठन गर्ने र ती विद्यार्थीहरूलाई नै परिचालन गरेर कम से कम सुक्तिजन्य पदार्थ भनेको यो हो यो भित्र यो यो छ तिमीहरूले पहिला बुझ त्यसपछि खाने भए खाऊ तिमीलाई मर्न बिग्रन तिमीले नबुझेर एकदमै अनभिज्ञ भएर नजानेर तिमी फस्दाखेरि हामीलाई चित्त दुख्यो तर तिमीलाई हामी बुझाउँछौ बुझिसकेपछि खाने भए खाऊ अब कसैले त आफै आत्महत्या गर्छ कसलाई रोक्न सकिन्छ होइन तर उनको त्यो नैसर्गिक अधिकार हो यो सरकारले यो काम गरेन तर हामीले भए पनि केही सुरुवात गरौँ भनेर हामीले दुईटा स्कुलमा अहिले क्लब गठन गरेका छौँ अब म यो कास्की जिल्लामा भएका अधिकांश कति सकिन्छ सबै विद्यालय स्तरीयमा गएर त्यो क्लब गठन गर्ने र सबै विद्यार्थीलाई चाहिँ अवेर गर्ने र एउटा त्यही मूल नै सङ्ग्लो बनाएर ल्याउन सकियो भने त्यतातिरबाट कम हुन्छ हामी खालि सुरुका मात्रै कुरा गर्दैनौँ अरू जङ्क फुडको पनि यो हो स्वास्थ्यवर्त खानपानले नै 40% बढी क्यान्सर रोक्न सकिन्छ क्यान्सर बाहेक अरू रोग पनि रोक्न सकिन्छ स्वास्थ्य भनेको सबै हिसाबले ठुलो हो स्वास्थ्य बन्नको लागि सबै शारीरिक मात्रै फिजिकल मात्रै भएर पनि भएन मान्छेको उसको चाहिँ मानसिक पनि स्वास्थ्य हुनु पर्यो सामाजिक पनि स्वास्थ्य हुनु पर्यो शैक्षिक पनि स्वास्थ्य हुनु पर्यो पारिवारिक पनि स्वास्थ्य हुनु पर्यो आर्थिक पनि सबै हिसाबले त पूर्णता भयो भने मात्रै मान्छे स्वस्थ बन्ने हो, नत्र डिग्री लिँदैन स्वास्थ्य काम लाग्ने छैन भने त्यो डिग्रीको कुनै अर्थ हुँदैन भन्ने ढङ्गले हामी लाग्दैछौ। हाम्रो मिसन जारी छ, अब हामी जति सक्छौ हाम्रो संस्थाले गर्नुपर्ने अधिकतम काम गरेका छौँ र अहिले मलाई लाग्छ नेपाल अधिराज्यभरिबाट हामी उत्कृष्ट पनि भएको छौँ। म आफै सभापतिको हिसाबले होइन आफ्नो कुरा आफै गर्दा राम्रो त हुँदैन, त्यही पनि देशैभरिबाट उत्कृष्ट सभापति पदकले चाहिँ सम्मानित गरेको म आफू पनि एकदम खुसी छु।
0: यो कास्की जिल्लामा अलिकति सामाजिक भावनाका व्यक्तित्वहरू भएरै होला अन्य संस्थाहरू पनि कि अलि बढी उत्कृष्ट हुने चाहिँ कास्की जिल्लामा देखिन्छ। त्यो सामाजिक भावना भनौँ न यस्ता संस्था त भोलिन्टियर त हो नि होइन, अझ बढी नेतृत्व गरिराखेपछि बरु आफ्नै पैसा खर्च भइरहेको हुन्छ कार्यक्रम गर्न होइन, त्यो खालको चासो अब हामीले यस्ता संस्थामा युवाहरूको आगमन चाहिँ कतिको छ?
1: अब एकदम ठिक कुरा गर्नुभयो, तर अहिले युवाहरूलाई यो प्रविधिको चाहिँ आवश्यकता त हो। अब प्रविधिसँग मितेरी साइनो लगाएर त्यही अनुसार अगाडि बढ्दाखेरि छिटो प्रगति होला, अब त्यो ढङ्गले त पोजिटिभ नै मान्नुपर्छ। तर अहिले बच्चाहरूलाई सामाजिक काम गर्ने अनि मान्छेहरूसँग राम्रो बिहेभ गर्ने त्यस पछाडि आफ्ना इष्ट मित्रलाई चिन्ने यतातिर कम ध्यान छ भन्ने मलाई लाग्छ। उहाँहरूको ध्यान जति सबै त्यही एउटा चाहिँ मोबाइलमै बसिराखेको देखिन्छ, अनि उहाँहरूसँग धेरै चाहिँ अरूसँग घुलमिल भएको पनि कम पाइन्छ। अब साथी सर्कलमा के छ त्यो होइन मलाई त्यति जानकारी भएन, तर हाम्रो पालामा हामी जति अलिकति अरूको ख्याल गर्ने थियौँ नि, तर अहिलेको बच्चाहरूमा अब यो सामाजिक काम गर्नुपर्छ भन्ने भन्दा पनि आफै कति कसरी चाहिँ आराम सुख साइल होइन अब सुविधा भोगी कसरी बन्न सकिन्छ भन्ने होडबाजीतिर त्यतातिर बढी हो कि अब हामीले जस्तो गरेर यसरी चाहिँ आफ्नो घरको काम होइन व्यापार व्यवसाय सबैलाई थाती राखेर दौडधुप गरेर सामाजिक काम गर्नलाई अहिलेको बच्चाहरूमा त्यो खालको आकर्षण देखिँदैन। तर अब त्यो नदेखिनुमा अब यो अहिलेको मलाई के लाग्छ भने सबैभन्दा ठुलो कुरो त हामी यो आफ्नो पूर्वीय दर्शन छोडेर एकदमै पश्चिमी चाहिँ नक्कल गर्नतिर हामी लाग्यौँ, त्यसको प्रभाव नै हो। त्यसले गर्दाखेरि अब थोरै अब अहिले अलिअलि यो ध्यान होइन मेडिटेसनका कुराहरू पनि अलिकति चाहिँ अगाडि बढ्दैछन्। अब त्यसले केही न केही प्रगति गर्यो भने फेरि त्यो बच्चाहरू नै आवश्यकता त्यही नै हो, उनीहरू पनि अहिले चाहिँ अब यो कसैको वास्ता नगर्नु भनेको उनीहरूले आफ्नो पनि वास्ता नगर्नु नै है। त्यसले गर्दाखेरि अरू चाहिँ राम्रो भयो भने छिमेकीको घरमा आगो लाग्यो भने आफ्नो पनि लाग्छ नि, त्यसले गर्दाखेरि उहाँहरूमा जुन एउटा कन्सेप्ट छ त्यो उनीहरूको कन्सेप्टलाई राम्रो बाटोमा लगिदिने जिम्मेवारी हाम्रो पनि हो।
0: अघि धुम्रपानको कुरा गरिरहेछौँ, कहिलेकाहीँ हामी चाहिँ के गर्छौँ भने मैले त पिउँदिनँ होइन, मैले त धुम्रपान मद्यपान गर्दिनँ भनिरहेको हुन्छौँ, तर यो प्यासिभ स्मोकिङ
1: असाध्य राम्रो,
0: अरूको अरूले पिएको धुवाको खतरा चाहिँ कतिको?
1: असाध्य एकदमै खतरा छ। के छ भने अब यसको विज्ञान हेर्दाखेरि जसले धुम्रपान सेवन गर्छ त्यसलाई एक्टिभ स्मोकर भनियो, र जो त्यसको छेउमा बसेर धुवा पान गर्छ त्यसलाई प्यासिभ स्मोकर भनियो। तर त्यसले धुवा तान्दाखेरि 15% मात्रै इनहेल गर्छ, 85% बाहिरै फाल्ने हो। तर त्यो बाहिर फालेको धुवामा पाइने जुन एक नम्बर निकोटिन, दुई नम्बर टार र तीन नम्बर कार्बन मोनोअक्साइड जुन केमिकल छ, तुरुन्तै रिएक्सन गर्ने खालको केमिकल यो केमिकल रासायनिक पदार्थ यो फ्रेस अक्सिजनमा मिक्सअप भइसके पछाडि त्यसको पावर भनौँ त्यो दुगुना हुन्छ, डबल भएर आउँछ। त्यसले गर्दाखेरि त्यो छेउमै बसेर त्यो श्वास प्रश्वासमा सहभागी भइराखेकोलाई त्यो एक्टिभ स्मोकरले भन्दा बढी उसलाई असर गरिराखेको हुन्छ। त्यसले गर्दाखेरि अब यो कुरा मैले यहाँ भन्नै पर्ने हुन्छ, योभन्दा पहिला मैले हाम्रो चाहिँ नर्सिङ क्याम्पसले लाल कुमारी गुरुङलाई हाम्रो कमिटीमा मनमै हुँदाखेरि मैले त्यहाँ लिएर आउन सफल भएको थिएँ। उहाँले आफै प्रत्येक त्यो क्लासमा जाँदा भन्नुहुन्थ्यो मेरो बुवाले मेरो आमालाई मार्नु भएको हो, यसरी कुरा गर्नुहुन्थ्यो कि उहाँले, भनेको के रहेछ भने बुवा जरुर खाने आमा सँगै बस्ने कोठामा फोक्सोको क्यान्सर उहाँलाई भयो तर उहाँले आफै कहिले पनि चुरोट खानु भएन त्यो श्रीमानले खाएको चुरोटकै कारणले उहाँलाई फोक्सोको क्यान्सर भयो त्यसले गर्दाखेरि अब त्यो उहाँलाई समकक्षीलाई त भयो भने अझ सानो सानो बालबच्चाहरू होइन अब हाम्रो त अब अलिकति चाहिँ जसलाई नलेज छैन उहाँहरू त दुई महिना तिन महिनाको बच्चा काखमा च्यातेर पनि चुरोट खाइराखेकै हुन्छ आफ्नो बानी त्यसले गर्दाखेरि यसको असर यस्तो हुन्छ भन्ने कुराको चाहिँ व्यापक चाहिँ चेतना जगाउनु जरुरी छ।
0: धेरै धेरै धन्यवाद छ। म फेरि पनि आउँछु यस्तै गरी म गण्डकी प्रदेश संयोजक रामप्रसाद बस्ताको तर्फै जान्छु। त्यसरी हामीले समुदायमा गरिने कार्यक्रमहरू जति पनि छन् प्रभावकारी रूपमा सञ्चालन पनि भइरहेका छन् तर स्थानीय तह तथा समुदायसँगको सहकार्य चाहिँ कस्तो छ तपाईँहरूको?
2: जस्तो यो स्थानीय तह भन्दाखेरि हाम्रो वडाहरू
0: हजुर
2: अनि फेरि टोल विकास संस्थाहरू
0: समुदाय

0: अनि क्लबहरू हुन्छ नि, समूहहरू हुन्छ नि ठाउँ ठाउँमा, अब उनीहरूले चाहिँ हामी चाहिँ आह्वान गर्छन् कि अब हाम्रोमा यसरी आइदिनु पर्यो, र हाम्रो यहाँ दिदीबहिनीहरूलाई दाजुहरूलाई दाजुभाइ भन्दा नि दिदीबहिनीहरूलाई बढी चाहिँ चाहिँ यो लोकप्रिय भएछ र हाम्रो ठाउँ ठाउँमा हो। त्यही त उम्पिया पनि मैले एउटा कार्यक्रम हामी गरेकै हुन्छौँ, यही सर्पिने कार्यक्रम, नत्र दुई तिनवटा पनि हुन्छन् अहिले यही धुमधाम दिवसको हामीले तिन चार चारवटा कार्यक्रम पनि चारवटा कार्यक्रम हुन्छ। त्यसरी गरेर यसलाई कसरी हुन्छ जनसमुदायमा यसको चाहिँ सबै पुर्याउने चाहिँ काम चाहिँ हामीले गरियो छ। यो अब पुष्प है यस अब हामी भनेर गरिसकेपछि जहाँबाट पनि हामीलाई ल यो राम्रो काम हो र गरौँ भन्ने चाहिँ सबै चाहिँ यो सकारात्मक चाहिँ पाइराखियो यो त अझ व्यापक र बनाउनु पर्छ, किनभने यो त राष्ट्रिय स्तरमा नै अलिकति उयो छ। अब प्रदेश प्रदेशमा पनि अब क्यान्सरको लागि अब अलिक सरकारले पनि अब ठाउँ ठाउँमा हस्पिटल स्थापना गर्ने, उपचार गर्ने, उपचारात्मक भनौँ न सब गर्ने भनेर चाहिँ कार्यक्रमहरू ल्याउँदैछ। तर कतिपय ठाउँमा त स्थापना पनि भएन, कति ठाउँ हुँदैछ। ए हाम्रो यो हाम्रो पनि यसमा चाहिँ विशेष भूमिका रहन्छ र कसरी हुन्छ सरकारले समुदायमा सबैलाई सचेतना गराउने र यसलाई चाहिँ अगाडि बढाएर अब यो क्यान्सर हुनबाट जोगाउने त्यो उद्देश्य रहेको छ।
1: यसमा केही थप्नुहुन्छ?
2: अब यस्तो हो, अब यसलाई अलिकति मसिनो गरी बुझ्नु पर्दाखेरि प्रदेश सरकारले अथवा सङ्घ सरकारले अहिले दिदीबहिनीहरूमा यो पाँचीघर कुमेको क्यान्सर बढी देखा परेको छ। यो क्यान्सर हुनु र नहुनुमा आन्तरिक भन्दा पनि बाह्य कारण बढी छन्। सबैभन्दा ठुलो कुरो त यो ह्युमन प्यापिलोमा भाइरस जुन अलरेडी महिलाहरूको शरीरमा हुन्छ, पाँचीघरको मुखमा हुन्छ, त्यो भाइरसको कारणले बढी क्यान्सर भएको छ। कमसेकम त्यसको भ्याक्सिन चाहिँ एभाइलेबल गराउनु पर्यो, त्यस पछाडि उहाँले अरू चाहिँ अप्नाउनु पर्ने सावधानी र सरकारको तर्फबाट के व्यवस्था गरिदिनुपर्छ भने बच्चा पाइसकेर अम्तिका दिदीबहिनीहरूलाई जसरी खोपका कुराहरू नियमित रूपमा दिएछ सरकारले, त्यो बच्चा पाएर अम्किसकेका महिलाहरूको डेढ वर्ष दुई वर्षमा एकचोटि त्यो पाठ्यघरको जाँच अथवा क्यान्सरको लक्षण त्यो छ कि छैन। अब अहिले त यस्तो यस्तो प्रविधि आइसकेको छ, यी महिलालाई पाँच वर्ष पछाडि, दस वर्ष, नौ वर्ष पछाडिसम्ममा पाठ्यघरको मुखमा क्यान्सर हुन सक्छ भनेर अहिले नै भन्न सक्ने चाहिँ प्रविधि पनि डेभलप भएको छ। त्यसले गर्दाखेरि कमसे कम उहाँहरूलाई डोर टु डोर कसैलाई पनि नछोडिकन निशुल्क त्यति स्क्रिनिङ गर्ने, हेर्ने काम गर्न त सक्छ नि सरकारले। अरू कुरा गर्न सकेन भने पनि त्यति सुविधा दियो भने त कोही पनि पाठ्यघरको मुखको क्यान्सरबाट मर्नु पर्दैन। अनि अर्को स्तन क्यान्सर त्यसरी नै बढेको छ। त्यो ब्रेस्ट सेल्फ इक्जामिनेसनको कन्सेप्ट जब आयो त्यस पछाडि अहिले स्तनै काटेर फाल्नुपर्ने चाहिँ कमी भएको छ। कमसे कम त्यही कुरालाई पाठ्यक्रममै राखेर राखिदियो भने अरू विविध चाहिँ कहाँ कहाँको चाहिँ के पढ्नुपर्ने हुन्छ जुन कसैलाई कामै व्यवहार नै आग लाग्नु हुँदैन, त्यो पाठ्यक्रम राख्नुको सट्टा यो नभई नहुने खालका कोर्सहरू पाठ्यक्रममा राखिदियो भने कमसेकम सबैलाई त्यो जानकारी हुने थियो क्या। त्यो किशोर बालबालिकाले त पहिल्यै बुझ्यो भने अहिले एउटा संस्थाले चाहिँ आमा समूहका 50 जम्मा गरेर एक महिनामा एउटा कार्यक्रम गरेर हामी चाहिँ 500 चाहिँ कार्यक्रम नदिँदै अर्को 200 जन्मिसकेका हुन्छ क्यान्सरका लागि, के अर्थ रहन्छ र यसरी यसरी सिकाएर यसरी चाहिँ मूल नै धमिलो छ भने तल आएर चाहिँ छान्छु भनेर हुँदैन। त्यसले गर्दाखेरि सुरुदेखि नै यसलाई कहाँनिरबाट सुधार्नुपर्छ भनेर सरकारको पनि कन्सेप्ट हुनु पर्यो
1: क्या। हजुर, अबका बजेटहरू पनि कहाँ पहिल्यै जेमा गरेछ त्यसैमा केन्द्रित गर्नुभन्दा पनि होइन नयाँ

0: अब सबैभन्दा ठुलो कुरो त यहाँ सहयोगका कुराहरू देखिन्छ होइन, अब यो सहयोग गर्नु मलाई त्यति अब मेरो आफ्नो आफ्नो सवाल हुन्छ त्यो राम्रो होइन भन्ने लाग्छ। मान्छेले सहयोग लिनु भनेको त त्यो त असहाय भइसक्यो नि, कमसे कम उसको आय स्रोत कसरी बनाउने, सो रोजगारी कसरी दिने, त्यसलाई चाहिँ क्यापेबल कसरी बनाउने, आफै उपचार गर्न सक्ने र आफै त्यहाँसम्म पुग्ने उसलाई चाहिँ चेतनशील कसरी बनाउनेतिर पो सरकारले ध्यान दिने हो त। जनताले नै माग्ने बनाएर मैले सहयोग गर्छु भन्नु त राम्रो होइन होला नि, होइन माग्ने बनाउने होइन क्या कमसे कम भन्ने मेरो चाहिँ त्यो नै हो। अब म अन्तिममा के भन्न चाहन्छु भने यो विश्व धूम्रपान दिवसको सन्दर्भमा हाम्रो कुरा राख्ने जुन अवसर दिनुभयो र अहिले एकदमै चाहिँ खाँचो भनेको मान्छेलाई अलिकति अवेर गराउनको लागि अब दक्ष जनशक्ति उत्पादन गर्ने, संरचना बनाउने, अस्पताल खोल्ने भन्दा पनि मान्छेलाई चाहिँ चेतनशील बनाउनु नै ठुलो कुरो हो। यो रोगको बारेमा जानकारी दिनु ठुलो कुरो हो र यो रोगलाई चाहिँ बढावा दिने खालका कारक तत्त्वहरूलाई तत्त्व चाहिँ निगाले राम्रोसँग काम गरिदिनु पर्यो क्या। सो त्यसैले पदार्थ नियन्त्रण नियमन ऐन मात्रै बनाइदिएर भएन, कार्यान्वयन गर्नु पर्यो नि, होइन सरकारको दृढ इच्छा शक्ति भयो भने त अहिले जसरी चाहिँ सबै भत्काउन सक्ने चाहिँ उक्त रहेछ त भने उनले चाहिँ त्यो कार्यान्वयन गरेर सुर्दीजन्य पदार्थ चाहिँ बिक्री वितरणमा रोक लगाउने जे जे कानूनमा भनेका छन् 18 वर्षभन्दा तलको बच्चालाई बिक्री नै नगर्ने, गर्भवतीलाई बिक्री नै नगर्ने, अब सार्वजनिक स्थलमा धुम्रपान सेवन गर्नै नदिने हो भने र त्यसको कर अलिकति बढाइदिने, त्यसको चाहिँ दर बढाइदिने हो, कमसे कम एउटा खिली किन्न नपाउने प्याकेटै किन्नुपर्ने, एउटा खिली चाहिँ 40 रुपियाँमा 20 रुपियाँमा किन्न सके पो खाएछ त, त्यो 500 रुपियाँको प्याकेट बनाइदियो भने 500 रुपियाँ कसले दिन्छ त्यसलाई, होइन कमसे कम यी कुराहरू गरिदिनुपर्छ। तपाईँको चाहिँ 1 दर्जन केरालाई 250 भन्न सक्ने सरकारले एक प्याकेट चुरोटलाई 500 भन्नलाई के जान्छ, हामी बिहान उठेर फलफुल नखाइ नहुने, हामीलाई 250 रुपियाँमा फलफुल किनेर खानुपर्ने कुहीँ कुहीँ गरेर अनि त्यो बच्चालाई चाहिँ 20 रुपियाँमा चुरोट चाहिँ खुला दिनुपर्छ र पर्दैन नि, त्यो भएर सरकारले नै यसमा अलिकति ध्यान दियोस् भन्ने कुरा नै म जोड दिन
1: चाहन्छु।
2: अब हामीले यो बुझ्ने मौका दिनुभएकोमा धन्यवाद दिन चाहन्छु। यो पनि एउटा हाम्रो सचेतनाको एउटा अभियानको एउटा एक भाग मानेको छु। यहाँले यो जुन हामी बोलाएर चाहिँ यहाँ बोल्ने मौका दिनुभयो र अब सबैले चाहिँ यो हाम्रो उसलाई मन गरेर सुविधा नेपालहरू बाट टाढा हुने र अरूलाई पनि आफू दिएको ठाउँमा सबैलाई चाहिँ भन्ने यो गर्न नखाएको जस जसले सुन्नुभएको छ यसो गरियो भने केही न केही यसको कम गर्न सकिन्छ र अन्तिममा त अब हाम्रो यसरी नै जनचेतना फैलाएर यसको चाहिँ निर्मूल गर्ने उयो के हो, अब यो कहिले कसरी हुन्छ हामी त्यहाँ प्रयासरत रहन्छौँ। हजुर यहाँ बोल्ने मौका दिने कुरालाई धन्यवाद दिन चाहन्छु। मेरो
0: मैले अहिले यो अन्तिममा के भन्न खोजेको भने हाम्रो संस्था जुन एउटा प्राइम लोकेसन मैनपुरमा छ जन्म पाक्सँगै र मैले मेरो सभापतित्व कार्यकालमा त्यो माथिल्लो तलालाई अलिकति स्तरोन्नति गराएर अपग्रेड गरेर त्यहाँ एउटा तालिम हामी गर्ने र यहाँका सबै 11 जिल्लामा कमिटी विस्तार गर्ने र त्यहाँका सबै चाहिँ पदाधिकारी र कार्य समितिका साथीहरूलाई यहाँ ल्याएर टच दिएर अनि बढीभन्दा बढी चाहिँ मान्छेलाई होइन एउटा अवेरनेस गराउनको लागि चाहिँ गराउने उद्देश्यले मैले यहाँ भन्नै पर्ने हुन्छ। प्रदेश सभा सदस्य मेरो श्रीमती पनि भन्नु पर्यो, राजकुमारी भुजेलले मलाई 25 लाख रुपियाँ जुन सहयोग गरेर अहिले भवनको माथिल्लो तला हामी बनाउँदैछौँ। आजै म यहाँ ढिलो आउनुको कारण पनि त्यहाँ चाहिँ हाम्रो चाहिँ जसले त्यो टेन्डर चाहिँ पार्यो उहाँ ठेकदार र हाम्रो चाहिँ सामाजिक विकास कार्यालयको कर्मचारी दुईजना इन्जिनियर चाहिँ त्यहाँ हुनुहुन्थ्यो, हामी त्यो हल अहिले बनाएका छौँ। मलाई लाग्छ त्यो बनिसके पछाडि कास्की जिल्लाले अहिलेसम्म जे जति काम गरेको थियो त्यसको चाहिँ दुगुना बढी चाहिँ सेवा प्रवाह गर्न सक्नेछ भन्ने पनि भनाइराख्दै आज यहाँले जुन समय दिनुभयो यहाँलाई संस्थाको तर्फबाट मेरो व्यक्तिगत तर्फबाट हृदयदेखि आभार प्रकट गर्न चाहन्छु।
3: अब धेरै धेरै धन्यवाद छ समयको लागि. यो विषयमा छलफल गर्ने हो भने त दिनभरि पनि सकिँदैन, तर हामीले एउटा छोटो समयमा यो केही गरेका गतिविधिहरूलाई छुने मात्रै कोसिस गर्यौँ. भोलिका दिनमा केही समय ग्याप राखेर फेरि पनि हामी बोलाउनेछौँ, किनभने यो संस्थामा युवाहरूको लाई कसरी लैजाने, युवाहरूमा कसरी जाने भन्ने कुरा पनि महत्त्वपूर्ण विषय छ. अहिले युवाहरू चाहिँ लैलैमा लागेर अझ विशेष गरेर धुम्रपान मद्यपानमा चाहिँ फस्ने गरेको होइन लाग्ने गरेको साथीसँग चाहिँ बढी पाइन्छ. आज विश्व धुम्रपान रहित दिवस र सुर्तिजन्य पदार्थबाट टाढा रहौँ, स्वस्थ जीवन अपनाऊ भन्ने नाराका साथ विश्वभरि मनाइरहेको छ. र यसै अनुरूप एउटा यो कार्यक्रम हामीले प्रस्तुत गर्यौं. यो समय दिनुभएकोमा नेपाल अर्बुद्ध रोग निवारण संस्थाका कास्की जिल्लाका सभापति प्रेम बहादुर भुजेल, त्यसै गरी गण्डकी प्रदेशका संयोजक रामप्रसाद बस्ताकोटीलाई यो समयका लागि धेरै धेरै धन्यवाद दिँदै हामी विशेष कार्यक्रम समय हेरेर आउने नै छौं. त्यति सम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्. यहाँ दिनु शुभ रहोस्.
2: नमस्कार.

0: सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लाग्यो।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
4: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
5: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
4: बेचबिखन र ओसार पसारबाट बचौ, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौ। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज।

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुन्सरा ताप चिकन बिरयानी हजुरकै सहर पोक।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड

0: ममता ए ममता दुई कप चिया लिएर आइज त, यहाँ आन्टी आउनु भएको छ।
1: आन्टी लिनुहोस् चिया।
2: को हो नानी, कुन स्कुलमा पढ्छौ?
0: ल ल चिया राखनी भित्र जा, यहाँ अस्मिता त पनि काम गर्न ल्याएकोलाई नि कसले पढाइरहन्छ।
2: हेर सरू त साथी भनेर हुँदैन, भर्खर 12-13 वर्षको केटीलाई काम गराउँछस्, पढाएकी पनि छैनस्, यो बाल अपराध हो।
0: हो अस्मिता, तैले मेरो आँखा खोलिदिस्, उसलाई म अब घरेलु कामकाजबाट मुक्त गराउँछु र पढाउँछु पनि।
3: बाल श्रम रोकौं। बाल श्रम धार्मिक रूपमा पाप, सामाजिक रूपमा अन्याय र कानूनी रूपमा अपराध हो। जनहितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज।

0: हामी जीवनभर दिन रात दुख गरेर कमाएको पैसा आफ्ना छोरा छोरीको शिक्षा दीक्षामा खर्चिन्छौ।
1: हामी सन्तानको खुसीको लागि उनीहरूका हरेक इच्छा पूरा गर्छौ।
0: तर सोच्नुहोस् त, के हामीले उनीहरूलाई असल संस्कार दिनका लागि पर्याप्त समय दिएका छौ त?
1: यदि दिएका छैनौ भने हामी आफ्ना सन्तानलाई बिगारिरहेका छौ।
0: त्यसैले आफ्ना सन्तानलाई असल व्यक्ति बनाउन उसले गर्ने हरेक कार्यमा आजदेखि मेहनत गर्न सिकाऊ।
2: जनहितका लागि रेडियो सफलता 103 थोप्लो

0: बाउजी जुस पाउन
1: ल लिनुस जुस
0: छोरी एकैछिन सामान लिँदै गर है
2: हस मामु खै हेर्नु पर्यो डेट एक्सपायर हुन्छ भन्थे अंकल यो त डेट एक्सपायर भएको होइन र
1: किन हुनु नि नानी तिमी यति सानो भएर ठुलोलाई सिकाउँछौ
2: के भयो छोरी मामु यो जुस त डेट एक्सपायर भइसकेको रहेछ
0: खै खै हेर ल हो त रहेछ तपाईँ हामीलाई हेप्नु भएको राख्नुहोस् तपाईँको जुस अबदेखि यस्तो म्या सकिएको सामान कहिले पनि नबेच्नुहोला बालक वृद्ध भनेर कसैलाई पनि नहेपौ म्या सकिएका सामान बेच्नु जघन्य अपराध हो
3: जनहितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज

0: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
1: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
0: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
1: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान, साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
4: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि धुल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्?
3: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
4: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
3: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98-560-28104।
4: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
5: सफलता
6: मेरो सफलता,
7: हाम्रो सफलता,
8: हामी सबैको सफलता,
7: साँच्चै सफलता, हामी सबैको सफलताको लागि
9: रेडियो सफलता 103.4 मेगाहर्ज
10: सुन्न मन लाग्यो।

0: साउजी अहिले चलेका फिल्मका गीतहरूका भिसिडीजहरू छैनन् मलाई देखाउनुहोस् न
1: या बहिनी के गीतका सिडी मात्रै छेउ मसँग त अस्ति चलेको फिल्मको
0: कसरी हुन सक्छ त्यस्तो यति छिटो नै बजारमा असली फिल्मका भिसिडीजहरू आउँछन् र भने
1: अलि सुस्तरी बोल न मैले पाइरेट भिसिडीहरू पनि बेच्ने गरेको छु कि
0: साउजी तपाईँलाई थाहा छ यस्तो कानुनी रूपमा अपराध हो पक्नुहोस् तपाईँलाई अब पुलिस आएपछि थाहा पाउनुहुनेछ आफूलाई फाइदा हुन्छ भनेर पाइरेट भिसिडिज अथवा सिडिजहरू नबेचौ यो कानुनी रूपमा अपराध मानिन्छ
2: जनहितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज

0: 丸ごとキャ
1: テレビとプラパンチャバジャメリジャンナンブ

0: तामा, पीतल, स्टील, कांच, प्लास्टिक तथा किचन का सामान को होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णुदत्त मिश्र संपर्क 9856012046 9852510504 साथ ही कुखुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ।
1: यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
2: 3 दिन भयो।
1: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
2: केही हुन्न मुआ, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
1: आ जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
2: मुआ महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा सुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
3: हो तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युनजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
1: ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
4: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
7: लो किन नि, के भयो, सन्चो भएन?
6: होइन यतिकै जानै मन लागेन।
7: यतिकै पनि हुन्छ?
6: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
7: ए कुरा त्यस्तो पो, ल हिँड म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
8: नमस्ते, कति कामले पाल्नु भयो?
7: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
8: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र, विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
6: हस् म्याडम।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
9: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो, खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
10: हो सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
11: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ, पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
9: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
0: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट म्यान पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की। फोन नम्बर 061553071, 9867184234, 9750577123, व्हाट्सएप नम्बर 9801177123।

0: अनलाइनमा सस्तो दरमा सामानहरू देखाई अग्रिम रकम भुक्तानी गर्न लगाउने र पैसा आएको छैन भनी व्हाट्सएप कलमा स्क्रिन सेयर गर्न लगाएर ओटीपी लिई खाता ह्याक गरी ठगी गर्ने जस्ता अपराध बढ़िरहेकाले यसप्रति सावधान रहनुहुन अनुरोध गर्दछौ।
1: कुनै पनि व्यक्तिलाई आफ्नो स्क्रिन सेयर गर्ने ओटीपी दिने नगरौ, ठगी हुनबाट बचौ।
2: जनहितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज।

0: हामी जीवनभर दिनरात दुःख गरेर कमाएको पैसा आफ्ना छोरा छोरीको शिक्षा दीक्षामा खर्चिन्छौ।
1: हामी सन्तानको खुसीको लागि उनीहरूका हरेक इच्छा पूरा गर्छौ।
0: तर सोच्नुहोस् त, के हामीले उनीहरूलाई असल संस्कार दिनका लागि पर्याप्त समय दिएका छौ त?
1: यदि दिएका छैनौ भने हामी आफ्ना सन्तानलाई बिगारिरहेका छौ।
0: त्यसैले आफ्ना सन्तानलाई असल व्यक्ति बनाउन उसले गर्ने हरेक कार्यमा आजदेखि मेहनत गर्न सिकाऊ।
2: जनहितका लागि रेडियो सफलता 103 थोप्लो

0: साउजी अहिले चलेका फिल्मका गीतहरूका भिसिडीहरू छैनन्, मलाई देखाउनुहोस् न।
1: या बहिनी, के गीतका सिडी मात्रै छौ? मसँग त अस्ति चलेको फिल्मको भिसिडी पनि छ।
2: नाची नाची आफूभन्दा कान्छी केटी बिहे गरे भोग गर्नु
0: कसरी हुन सक्छ त्यस्तो? यति छिटो नै बजारमा असली फिल्मका भिसिडीहरू आउँछन् र भने
1: अलि सुस्तरी बोल न, मैले पाइरेट भिसिडीहरू पनि बेच्ने गरेको छु कि।
0: साउजी तपाईँलाई थाहा छ यस्तो कानुनी रूपमा अपराध हो, पक्नुहोस् तपाईँलाई, अब पुलिस आएपछि थाहा पाउनुहुनेछ। आफूलाई फाइदा हुन्छ भनेर पाइरेट भिसिडी अथवा सिडीहरू नबेचौ, यो कानुनी रूपमा अपराध मानिन्छ।
3: जनहितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क 2 पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0615 33 904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462 89।
2: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज चिकन

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुन्सरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरामा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97050 55 07 मुन्सरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: के भयो? के को हल्ला खल्ला हो यो?
2: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
3: के सकिनु नि? गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके हैन?
1: हैन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
3: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नुपर्छ। बाटो मात्र भएर के गर्ने?
2: हो त है, हामीले त ध्यानै नदिएको।
3: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
4: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार, विज्ञापन बोर्ड।
5: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई?
6: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म, मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि? हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
7: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ। आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौ र पाहुनालाई हार्दिक सत्कार गरौ। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
6: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।

0: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
1: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
0: अनि कहाँ छ छोरा यो पसल?
1: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
1: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
0: पोखरा दुई बिन्दवासिनी बस पार्क,
1: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
0: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
1: मोबाइल नम्बर 9846059581,
0: 9161615475।
3: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
4: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
3: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
4: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
3: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
4: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं।
3: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
7: वेस्ट सल्फर ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
6: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर। घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
8: कन्ट्याक्ट 0615530050, 0615589848।
6: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो।
2: वाह क्या स्वादिलो माडा, खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा, अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
3: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
2: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अमला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरू का साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
3: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी, फोन नम्बर 98460-66642, 98660-41081।
4: इस्वामा सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
5: हो र, होइन होला त्यस्तो त।
6: सोहिता, तिमीहरूको के खास कस कुरा हुँदैछ? के भयो भन त?
5: केही भएन मिस,
6: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
5: हुन्छ मिस।
7: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।

0: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नम्बर 0165707636 98560 2325 98086 35480 साथै आयल र पीटीए का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ
1: हामी सुरक्षित छौ उनीहरू संकटमा छन् जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ
2: सफा कपडा संकलनमा हातेमालो गरौ पुरानो तथा सफा कपडाहरू सहयोग गरौ
1: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ
2: कपडामा केवल कपडा मात्र होइन तपाईँको माया र सम्मान पनि हुन्छ
1: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ सफा कपडा संकलन अभियानलाई सफल पारौं
2: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं
1: प्रयास नेपाल पोखरा महानगरपालिका वडा नम्बर 13 बाजापाटन सद्भाव टोल सम्पर्क नम्बर 98560011 86 98460335111 सम्पर्क नम्बर फेरि एकपटक 98460335111

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
2: होइन के भन्छ यो रेडियोले तिल लगा त कान्छ।
1: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225 985-60-2140 985-60-60-127 र 98038-21-440। सम्झनु है सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एकमात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97050557 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061553071, 98067081234, 97050771123, व्हाट्सएप नम्बर 98011771123।

कमाउनु पर्ने पैसा रहेछ एक कुरेर बैस गइछ आफू भने भन्दै बसे जे छ सही छ हेर्दा हेर्दै आयो अहिले बुढेसकालले घेरी आफ्नो भने पैसा बाहेक सबै

बैस गई आपू भने भन्दै बसे जे छ सही छ सीमा बेच्ने भन्दै हिँड्छन् भागमा सुन छैन मै दुखी को बिहान बेला।

0: कुखुरा तथा पशुपालक किसान का लागि खुशीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसान को लागि अनुभवी भेटनरी डाक्टर डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू
1: कुकुरको भ्याक्सिनेसन,
0: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर, फोन नम्बर 061544737, मोबाइल नम्बर 98560287744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर।
2: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
3: उनीहरूमा रहेको ज्ञान सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
2: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार माया र सम्मान गरौं।
3: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउं।
2: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
3: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
2: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, हाँस्दा हाच्छ्युँ गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी दुल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्?
4: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
4: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061574668, मोबाइल नम्बर 98560287104।
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
5: होइन ए बुढा, बिहान बिहान काई नलाकाउ।
6: मेरी आमै नि घर बनाउन लाएको कुरा त तराई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको जाल झोका अजेल गर्ने समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन?
5: हो बुढा, हाम्रा माइता पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
7: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
8: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
9: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061544984 उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा, फोन नम्बर 061525904 स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौं, असल उपभोक्ताको परिचय दिउँ।
10: पहिले यो मुहानमा त कति धेरै पानी पो थियो, अहिले त सुक्न पो लागिसकेछ।
11: मुहान वरपरका रुख नकटाउँ र सफा राखौँ, फेरि पानी पलाउँछ। पानीको स्रोत संरक्षण गरौँ, भविष्यका लागि सञ्चय गरौँ। बढ्दो सहरीकरण र वन विनाशले खाने पानीका मुहान संकटमा छन्। मुहान संरक्षणमा जुटौँ, पानीको दुरुपयोग नगरौँ। स्वच्छ पानी सबैको पहुँच।
12: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट्स पोखरा आठ रत्नचोक प्रोप्राइटर शिव कुँवर। सम्पर्क नम्बर 98052 67 93 97 6 59 50 960 2 मिट्स।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क 2 पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0615 33 904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462 89।
2: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबारमा
3: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै, सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 98460201127।
2: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहकवर्गहरूलाई जानकारी गराउँछौं।

बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार सिद्धेजुंगा पोखरा सम्पूर्ण किसिम का खेलकूद का सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ विभिन्न देश का जर्सी सुपथ मूल्य में पाइन्छ आफूलाई मन पर्ने देश को जर्सी का लागि सम्झन होस् बाकीलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुंवर संपर्क 98 1160 62 983 98 5 60 52 855 समझनु बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्यान्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक फोन नम्बर 061-570-736 98-560-2325 98-086-35-480 साथै आयल सबपिटी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिम का साथ प्रदान गरिन्छ तपाईको भोक लाग्दाको साथी मनसरताज चिकन बिरानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरताज

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहरको

0: अनलाइन अर्डरका लागि सम्पर्क 9705050508 9705050507 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
2: दिदी, म पनि 12 वर्षमा बेचिए, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
3: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
4: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
3: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौं, अरूलाई पनि जोगाऊ।
5: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: रेडियो सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लायो
2: म यो मान्छेसँग बस्न सक्दिन श्रीमान
3: म पनि यसँग बस्न सक्दिन श्रीमान
2: तिमी त किन बस्थ्यौ र
3: यो तपाईँहरूको घर होइन सम्मानित अदालत हो अलि सभ्य भएर प्रस्तुत हुनुहोस्
4: देख्नुभयो श्रीमान उहाँले यस सम्माननीय अदालतमा त यो हैकम गर्नुहुन्छ भने घरमा आफ्नो श्रीमतीलाई कस्तो हैकम गर्नुहुन्छ होला श्रीमान
3: वकिल साहब एकछिन पहिला उहाँहरूलाई शान्त भएर आफ्नो कुरा राख्न दिनुहोस्

0: आज म एकदम धेरै खुसी छु। आज मैले मुभी साइन गरेँ नि। तिमी खुसी छैनौ?
1: छोड मलाई।
2: यो के गरेको? पागल भयो तिमी?
1: कहिले शूटिंग, कहिले मीटिंग, कहिले के हर तिम्रो मात्र चल्ने। हाम्रो लागि कोही टाइम। तिमीलाई थाहा छ आज हाम्रो छोराको बर्थडे हो, थाहा छ तिमीलाई?
0: बाबु मलाई माफ गर्नु।

0: यही आउने टाइम तिम्रो? आज कुन चाहिँ हिरोइनसँग डेट थियो?
1: जहिले शङ्का जहिले शङ्का, म थाकिसके, म हिट आर्डर बन्न चाहन्छु, तिमी किन बुझ्दैनौ?
0: यही त तिम्रो समस्या छ, जहिले आफ्नो बारेमा मात्रै सोच्छ, हाम्रो बारेमा कहिले सोच्ने तिमीले?
1: दिन रात म पनि हाम्रो भविष्यको लागि म काम गरिरहेको छु, तिमी किन बुझ्दैनौ?

मैं एउटा काम दिएको थिएँ त्यो पनि गर्न सकेन होइन अब एउटा बच्चालाई स्कुलबाट लिएर आऊ भनेको थिएँ त्यो पनि गर्न सकेन होइन छोड मलाई यहीँ भइपुग्यौ मैले यस्तो पाराले कि काम कसरी बस्ने सक्दैन तिमीसँग बस्न बाबु मेरो बच्चा अब सधैँ नआउँछ

0: अब हेर्दा हेर्दै घरमा केटा बोलाउन थालिस, लाज लाग्दैन?
1: अब हुँदा हुँदा हात पनि छोड्न थाल्यो होइन, तिम्रो घरमा मलाई एकछिन पनि बस्नु छैन।
2: हामीलाई छोडेर नगइस् न।

तपाईहरुले छुट्टिने निर्णय गर्नुभयो, छुट्टिनुस्। मलाई भन्नु केही छैन, तर तपाईहरुसँग एउटा अबोध बालक छ। त्यो बालकलाई कोसँग राखिन्छ, आमासँग कि बाउसँग? त्यसैले यस अदालतमा त्यो अबोध बालकलाई पेश गरियो।

0: के गरे खिस्तो मामु को माया लाग्दै न
1: मैले डुब्दै जानको माया लाग्छ म दुबै जानसँग बस्न चाहन्छु नत्र म कसैसँग नि बस्दिन हजुरलाई थाहा छ बाबाले हजुरलाई कति माया गर्छ
2: हामीले माफ गरिदियो अब हामी मिलेर बस्छौँ है

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षरका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क 2 पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0161533904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462899।
2: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर।

0: तामा, पीतल, स्टील, कांच, प्लास्टिक तथा किचन का सामान होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णु दत्त मिश्र संपर्क 9850-1246 9850-1254 साथ ही कुकुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ।
1: वाह क्या स्वादिलो माडा खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
2: त्यसको लागि के चिन्ता बुढी? मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाउ भण्डार पोखरा 4 गैरा पाटनमा पाइन्छ।
1: हजुर हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माड़ा तितौरा अचार का साथ ही छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्य में होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
2: साथ ही माड़ा तितौरा अचार विदेश पठाउनु को लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसार को लेबलिंग राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा 4 गैरा पाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कूल को बीचमा प्रोप्राइटर मेघराज सुवेदी फोन नंबर 9846066642 9860 41081।
3: ए चाम भाई त्यो पारी को बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ किन हो तिमलाई केही थाहा छ?
4: खोइ दिदी ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे के भएको हो कुन्नी?
3: त्यसो हो भने यसो गर्नु पर्ला भाई उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
4: ए दिदीले सही भन्नुभयो उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
3: ए भाइ बहिनी हो तिमीहरू के गर्दैछौ त्यहाँ?
4: यता आइजाऊ न एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
3: कहाँ जाने दिदी उपप्रमुखलाई भेट्न? नमस्कार उपप्रमुखज्यू।
5: ओहो नमस्कार नमस्कार सबैजना आउनु भएछ त ल बसौँ बसौँ कति कामले होला आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
3: खासमा कुरा के हो भने उपप्रमुखज्यू हाम्रो गाउँपारीको बाटो बन्दै थियो बन्दा भन्दै रोकिएछ अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
5: ए त्यो पारीको बाटो बन्दैछ त बनिहाल्छ नि किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि हतार नगरौ न साथीहरू बन्छ
4: रोकिएको पनि 5-6 महिना भइसक्यो के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो।
5: बाटो बन्छ समयमै बन्छ म अरू के भनौ हेर्नुहोस् अहिले अलि हतारमा छु पछि कुरा गरौँ अहिले चाहिँ म निस्केँ है।
4: अब यतिकै छोड्न हुन्न साथीहरू बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
3: अनि के गर्नु त अब उहाँ त निस्किसक्नुभयो अब यसो गरौ दिदी म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु हेरौ न के भएको रहेछ।
6: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण सड़क धारा वा अन्य योजनाको निगरानी गरौं शंका लागे उजुरी गरौं भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ सचेत नागरिकको भूमिका निर्वाह गरौं।
7: नेपाल सरकार विज्ञापन बोर्ड।

0: विगत को 20 वर्ष देखि हजुरको सेवामा समर्पित
1: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस
0: अब सबैको लागि वेब सर्फर भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट आइपिटिभी डिजिटल टिभी कर्पोरेट इन्टरनेट इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू वेब सर्फर नेपाल अरू भन्दा फरक सबै भन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस
2: कन्ट्याक्ट 0615553050 0615589848
0: फर मोर डिटेल्स विजिट www.websurfer.com.np
3: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई
4: हो नि पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू कति हो कति नि हाम्रो प्रकृति र संस्कृति नै हाम्रो स्थान हो नि त
5: अतिथि देवो भव पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौं आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो
4: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
3: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
2: फोक्सोको क्षयरोगीले खोक्दा हाच्छ्यु गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
3: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
2: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
4: क्षयरोगबाट बच्न बच्चा जमिना साथ बीसीजी खोप लगाऊ। समुदायमा रहेका क्षयरोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौ।
5: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
6: किन आँखा मिचेको मिचेको गरेको?
7: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
6: धेरै समय मोबाइल चलाएपछि क्या हो?
7: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
6: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
7: ए, त्यसो भए जोगिन के गर्ने त?
6: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
7: बुझे।
6: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
8: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाऊ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकाको ठिक 6 बजेको छ।
11: रेडियो सफलता 103.4 मेगाहर्ज।

0: माननीय सदस्यहरू, सम्माननीय प्रधानमन्त्रीज्यूले माननीय सदस्यहरूले लामो समयदेखि प्रश्न गर्न पाउनुपर्छ र प्रश्नको उत्तर सम्माननीय प्रधानमन्त्रीज्यूबाट सदनलाई दिनुपर्छ भन्ने माननीय सदस्यहरूको निरन्तरको मागलाई सम्बोधन गर्दै सम्माननीय प्रधानमन्त्रीज्यूले आज नै आफूले प्रश्नको उत्तर दिन तयारी भएको कुरा रोस्टमबाट उद्घोष गरिसक्नु भएको हुनाले म दलगत रूपमा सबै दललाई एउटा एउटा प्रश्न सोध्नको लागि समय निर्धारण गर्छु। म हरेक दलले दुई मिनटभित्र के भयो मान्य सदस्य मेरो भनाइ सक्न बाँकी नै छ, म यहाँलाई समय दिन्छु। सबै दललाई म दुई मिनटको समय उपलब्ध गराउँछु र दुई मिनटभित्र आफ्नो दलको तर्फबाट सम्माननीय प्रधानमन्त्रीज्यूलाई प्रश्न गरिदिनको लागि म जानकारी गराउँछु। सर्वप्रथम विपक्षी दल नेपाली कंग्रेसलाई आफ्नो प्रश्न राख्न दुई मिनटभित्र सम्माननीय प्रधानमन्त्रीज्यूलाई प्रश्न राख्न समय दिन्छु। मान्य सदस्य युवराज दुलालले उठ्नु भएको थियो, के को लागि उठ्नु भयो? पहिला युवराज दुलालले एकदम छोटकरीमा आफ्नो कुरा भनिहाल्नुहोस्। माइक दिनुहोस् सम्माननीय प्रधानमन्त्रीज्यू एकैछिन।
1: सम्माननीय सभामुख महोदय, म फेरि आज एकपटक यो देशको संविधान र नियमावली मिचिएको यो दुःखद कुरा फेरि संसदलाई अवगत गराउन चाहन्छु। सम्माननीय प्रधानमन्त्रीज्यूबाट त्यो हुनु राष्ट्रको लागि धेरै नै दुःखद हो। सम्माननीय सभामुख मार्फत सम्माननीय प्रधानमन्त्रीज्यू, हाम्रो प्रतिनिधि सभा नियमावली 2079/56 प्रतिनिधि सभाका सदस्यहरूले सम्माननीय प्रधानमन्त्रीलाई प्रश्न सोध्ने व्यवस्था छ र जस अन्तर्गत समूह विभाजन गरिन्छ 15-15 जनाको, र त्यो समूहले सम्माननीय प्रधानमन्त्रीज्यूलाई प्रश्न सोध्नुभन्दा 3 दिन अगाडि नै लिखित रूपमा प्रश्न दिने र सम्माननीय प्रधानमन्त्रीज्यू उपस्थित भएको दिन 1 घण्टा त्यो प्रश्न उत्तर कार्यक्रम राख्ने प्रावधान भएकोले यो नियमावलीको नियम मिचिएको कुरा म दुःखका साथ दर्ज गर्न चाहन्छु। धन्यवाद।
0: मान्य सदस्य ऐन महर एक मिनटभित्र आफ्नो कुरा भनिहाल्नु।
2: सामान्य सभामुख महोदय, सामान्य प्रधानमन्त्रीज्यू सदनमा आउने कुरा र सदनलाई सम्बोधन गर्न चाहने विषयप्रति म सम्मान व्यक्त गर्न चाहन्छु, धन्यवाद व्यक्त गर्न चाहन्छु, र सँगसँगै म एउटा मेरो नियमापत्ति दर्ज गर्न चाहन्छु। हामी संविधान र नियमावली भन्दा माथि कोही पनि छैनौं। सभामुखज्यू पनि हुनुहुन्न, प्रधानमन्त्री पनि हुनुहुन्न, हामी मान्य सदस्य पनि छैनौं। र प्रतिसभा नियमावली 2079 नियम 56 उपनियम 3-4 एकदेखि 5-6 प्रश्न व्यवस्था गरेको छ। प्रधानमन्त्रीज्यूसँगको प्रश्नोत्तरको सन्दर्भमा 3 दिन अगाडि प्रश्न दर्ज गर्ने र 15 प्रश्न सोध्न सकिने र अनि प्रधानमन्त्रीले प्रश्नको जवाब दिनुपर्ने भन्ने कुरा बडो स्पष्टसँग व्याख्या गरेकोले यो सामान्य प्रधानमन्त्रीज्यूबाट यस्तो खालको नियम विपरीतको काम नहोस् र मान्य सदस्यहरूका लिखित प्रश्नहरू लिइयोस्, त्यो लिखित प्रश्नहरूको जवाब दिने कुरामा सामान्य प्रधानमन्त्रीज्यूले यसमा ध्यान दियोस् भन्न चाहन्छु र यो मेरो नियमापत्ति दर्ज गर्न चाहन्छु।
0: मान्य सदस्यलाई मैले यहाँको दललाई समय दिइसकेको हुनाले बस्नुहोस्। मान्य सदस्यहरूले नियमावलीको 56 विषयमा कुरा उठाइरहनु भएको छ। मान्य सदस्यहरूलाई म नियमावलीको 56 नियम 56 एकचोटि पुनः हेर्नको लागि पनि अनुरोध गर्छु र सम्मान्य प्रधानमन्त्रीज्यूले सदनमा उपस्थित भएर प्रश्नको उत्तर दिनुपर्छ भनेर विशेष गरी विपक्षी बेन्चका मान्य सदस्यहरूले निरन्तर कुरा राखिरहनु भएको र यहाँहरूले सोध्ने प्रश्न भनेको सामान्य प्रधानमन्त्रीज्यूलाई नेपाल सरकारको तर्फबाट प्रधानमन्त्रीज्यूलाई प्रश्न सोध्ने नै होला। त्यो प्रश्न यहाँहरूसँग धेरै अगाडिदेखि प्रश्न सोध्न चाहनु भएको हुनाले त्यो प्रश्न तयारी नै होला। त्यस कारणले त्यो सामान्य प्रधानमन्त्रीज्यू रोस्टममा उभिरहनु भएको छ र प्रश्नको उत्तर दिन तयारी हुनुभएको छ। त्यस कारणले हाम्रो नियमावलीले 3 दिन अगावै प्रश्न लिखित रूपमा सोध्नुपर्ने भनेर निर्धारण गरेको छैन। त्यस कारणले मान्य सदस्यहरूलाई यो ध्यानाकर्षण गराउन चाहन्छु र माननीय सदस्यहरू, मैले माननीय सदस्यको दललाई समय दिइसकेको छ, त्यस कारणले बस्नुहोस्। कुन नियमको नियमावलीको कुन नियम आपत्ति हो माननीय सदस्य? माननीय सदस्य, मलाई जानकारी छ, माननीय सदस्य बस्नुहोस्, मैले यहाँको दललाई समय दिइसकेको छु, हामी प्रश्न उत्तरतिर जाउँ, हामी प्रश्न उत्तरतिर जाउँ। माननीय सदस्यहरूलाई मैले विपक्षी दल, सर्वप्रथम विपक्षी दल नेपाली कंग्रेसलाई मैले 2 मिनटको समय दिएको छु।
3: प्रत्येक दललाई

0: मान्य सदस्यहरू, मैले फेरि मान्य सदस्यहरूलाई ध्यानाकर्षण गराए, हाम्रो नियमावलीको कुनै नियममा पनि 15 जनाले प्रश्न सोध्न पाउने भनेर लिखित रूपमा छैन। मान्य सदस्य इन्दिरा राणा मगर के होला, कुन नियमावलीको कुन नियमापति होइन, क्लियर गर्नु परेन। मान्य सदस्य बस्नुहोस् बस्नुहोस्। मान्य सदस्यहरूलाई मैले फेरि पनि भने, मैले दलगत रूपमा समय निर्धारण गर्न खोजेको छु। नेपाली कंग्रेसको तर्फबाट मान्य सदस्य अर्जुन नरसिंह केसीले हात उठाउनु भएको छ, म उहाँलाई समय दिन्छु। 2 मिनटभित्र सम्माननीय प्रधानमन्त्रीज्यूलाई नेपाल सरकारको तर्फबाट प्रश्न सोधिदिनु होला।
1: सम्माननीय सभामुख महोदय, आज बडो नाटकीय ढंगले प्रधानमन्त्रीले प्रश्नोत्तरको निम्ति संसदमा आफै उभिएर जो समय माग्नु भएको छ, वास्तवमा यो विकसित देशहरूमा पनि प्रधानमन्त्रीले त्यस्तो गर्छन्। यसलाई म पोजिटिभ र लोकतान्त्रिक प्रक्रियाकै एउटा अङ्ग मान्छु। तर कुरा चाहिँ के छ भने, नियम प्रक्रिया र पद्धतिमा हरेक समय जो नेपाली नेपालको प्रतिनिधि सभाको नियमावली छ, त्यो नियमावली अन्तरको प्रोसेस एउटा अर्कै प्रोसेस हो, त्यो निरन्तरता रहनुपर्छ, त्यसलाई बाइपास गरेर मिल्दैन। तर प्रधानमन्त्रीले उभिएर अहिलेको समसामयिक स्थितिमा मान्य सदस्यहरूको के धारणा भनेर अचानक जो उभिनु भएको छ त्यो चाहिँ राम्रै हो भन्छु। तर कुरा के छ भने, अब मैले यो 2 मिनटभित्र म धेरै कुरा सबै त भन्न सक्दिनँ। सबभन्दा पहिला हामीले निरन्तर रूपबाट, मैले चाहिँ यो शून्य समय पनि निकालेको कुरा हो, 23-24 को जेएनजी आन्दोलनपछि गौरीवादी कार्कीको जुन प्रतिवेदन छ, त्यो प्रतिवेदनको सारांश रूपमा कहीँ कहीँ अनौपचारिक रूपले प्रकाशित भए पनि औपचारिक रूपले त्यो प्रकाशित हुन सकेका छैन। र त्यो औपचारिक रूपले प्रकाशित हुनुपर्छ र त्यो प्रत्येक सदस्यले पाउनुपर्छ भन्ने कुरा सभामुखजी मैले पहिला पनि उठाए हो। र त्यसपछि 24 गौरीबहादुर कार्कीजीको प्रतिवेदनमा 24 गते पूरा रूपबाट ब्ल्याकआउटै गरिएको खालको हामीले बुझेका छौं। जहाँसम्म 24 गते देशमा जुन खालको अत्यन्त विध्वंसात्मक घटना घट्यो, त्यो घटनाको छानबिन गर्नको निम्ति निष्पक्ष आयोगको गठन तत्कालै गर्नको निम्ति म प्रधानमन्त्रीसँग अनुरोध गर्छु। र त्यो सँगसँगै अर्को चाहिँ के भनेदेखि, यो बसेर भन्नुभयो त्यो सँगसँगै
0: बसेर
1: प्रधानमन्त्रीजीलाई चाहिँ अर्को के भने, भर्खर मानवाधिकार आयोगले जो प्रतिवेदन प्रस्तुत गरेको छ त्यो प्रतिवेदन चाहिँ सरकारलाई प्रधानमन्त्रीलाई त प्रस्तुत गरिसकेका छ, त्यो प्रस्तुतलाई सार्वजनिक रूपले जनतामा सम्प्रेषण गर्ने र त्यो सँगसँगै यो कार्यवाहीको प्रक्रिया पनि शुरू गर्नको निम्ति चाहिँ म सम्माननीय सभामुखले हार्दिक रूपबाट अनुरोध गर्न चाहन्छु। र म एउटा कुरा चाहिँ फेरि पनि अनुरोध के गर्न चाहन्छु भने, यो कानूनी राज्यमा रूल बाइ ल पनि हुन्छ, रूल अफ ल पनि हुन्छ। रूल अफ ल भने कानूनको स्पिरिट, संविधान, मर्यादा, त्यसका सम्पूर्ण कुरालाई केन्द्रित बनाइन्छ भने, रूल बाइ ल भने जो शक्तिमा छ, जो बहुमतमा छ, उसले आफू अनुकूल कानून बनाएर प्रयोग गर्ने जुन खालको परम्परा र रूल बाइ ल भनेर भनिन्छ, सत्ताको स्वार्थको निम्ति कानूनलाई प्रयोग गरेर देखिने परम्परा हामी कहाँ पनि देखिन थाले छ, त्यसलाई नियन्त्रण हुनुपर्ने आवश्यकता छ। किनभने हामी लोकतान्त्रिक पद्धतिलाई जगेर्ना गर्नको निम्ति हामी जुनसुकै बेन्चमा बसे पनि हाम्रो साझा दायित्व हो, र त्यो दायित्वलाई प्रधानमन्त्रीले अझ बढ्दा बुझ्नुपर्छ र बुझ्नु भएको छ भन्ने मलाई विश्वास छ। धन्यवाद।
0: मान्य सदस्यहरूबाट उठाएको जिज्ञासाप्रति मेरो ध्यानाकर्षण भएको छ। हामी आगामी बैठकभन्दा अगाडि कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बस्न सक्छौं र त्यसपछि बाँकी कुरा बाँकी छलफल त्यही गर्नेछौ। आज सम्माननीय प्रधानमन्त्रीज्यूले रोस्टम उभिएर मान्य सदस्यहरूको प्रश्नको उत्तर दिन म तयार छु र मलाई प्रश्न सोधियोस् भनेर यो सम्मानित सदनप्रति उहाँले प्रश्न गर्नुभएको हुनाले त्यसै सत्तर्फ मैले ध्यानाकर्षण गराउँदै सम्माननीय प्रधानमन्त्रीज्यू।
2: सम्माननीय सभामुखज्यू धन्यवाद। मान्य सदस्यज्यूले भन्नुभएको धेरै जसो कुरालाई चाहिँ मैले सल्लाह र सुझावको रूपमा लिएको छु र मानव अधिकार आयोगको प्रतिवेदन मात्रै नभएर 23-24 गतेको मात्रै नभएर विभिन्न कालखण्डमा धेरै आन्दोलनहरू भएका छन्, धेरै दमनहरू पनि भएका छन्। विभिन्न कालखण्डमा भएका आन्दोलनहरू, र्यालीहरूमा भएका कुराहरूको प्रतिवेदनहरू धेरै छन्। एउटा मात्रै प्रतिवेदन छैन मानव अधिकार आयोगको, र विभिन्न आयोगहरू पनि गठन भएका छन् विभिन्न कालखण्डमा। आजसम्म नेपाल सरकारलाई बुझाइएको जति पनि आएका प्रतिवेदनहरू छन्, ती सबै प्रतिवेदनहरूलाई एकमुष्ट रूपमा नेपाल सरकारले अध्ययन गर्छ र गर्नुपर्ने काम कारवाही त्यही हिसाबले गर्छ। धन्यवाद।
0: म विपक्षी बेन्चका नेकपा एमालेको तर्फबाट प्रश्न राख्न समय दिन्छु, समय 2 मिनट।
3: सम्माननीय सभामुख महोदय, सम्माननीय प्रधानमन्त्रीज्यूलाई, वास्तवमा हाम्रो राष्ट्रको सार्वभौमिकता, राष्ट्रिय अखण्डता र स्वतन्त्रता हामी सबैको प्राणभन्दा प्यारो चिज हो। आज नेपालको भूमि हामीले दावा गरिरहेका छौं, नक्सा जारी भइसकेको छ। त्यो भूमिमा त्रिपक्षीय सरकारको ठाउँ नेपाल, चाइना र भारतको, तर आज नेपाललाई व्यवस्था गरिकन भारत र चाइनाका तर्फबाट द्विपक्षीय समझदारी कायम गरेर जुन व्यापारिक मार्ग निर्माण गर्ने काम धमाधम भइरहेको छ, यो सन्दर्भमा नेपाल सरकारको धारणा के छ, सरकारले के गरिरहेको छ भन्ने सन्दर्भमा म प्रधानमन्त्रीज्यूसँग चासो राख्न चाहन्छु। धन्यवाद।
0: सम्माननीय प्रधानमन्त्री,
2: मान्य सदस्यज्यू, लिपुलेक लिम्पिया धुरा सम्बन्धी बुझ्न खोज्नुभयो जस्तो लागेको थियो। यस सम्बन्धी नेपाल सरकारले अफिसियल रूपमा डिप्लोमेटिक नोट भारत सरकारलाई पठाइसकेको छ र त्यसको जवाब पनि आएको छ। त्यो जवाबमा चाहिँ दुईटै सरकारले आफ्नो इतिहासविदहरू राखेर, आफ्नो सर्वेयरहरू राखेर, आफ्नो भूमि सम्बन्धी जानकारी भएका व्यक्तिहरू राखेर टेबल टक मार्फत यो कुरालाई समाधान गर्ने कुरा भएको छ। र यस सम्बन्धी हामीले भारत र चाइनालाई मात्रै नभएर इङ्ल्याण्ड सरकारसँग पनि कुरा गरेका छौँ। उहाँहरूले ब्रिटिस इण्डिया छोड्दै गर्दाखेरिको समस्या अहिलेसम्म हाम्रोमा भइरहेको हुँदाखेरि यसमा चाहिँ इङ्ल्याण्डले पनि सरकार राख्नुपर्छ भन्ने हाम्रो मान्यता हो। यो सबै कुराहरू टेबल टक डिप्लोमेटिक हिसाबले भएर समाधान हुने जानकारी गराउन चाहन्छु। धन्यवाद।
0: मान्य सदस्यहरू, विपक्षी बेन्चकै तर्फबाट, नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट आफ्नो प्रश्न छ भने 2 मिनटभित्र प्रश्न राख्न समय दिन्छु।
4: सम्मान्य सभामुखज्यू, सम्मान्य प्रधानमन्त्रीज्यू, आज संसदमा उपस्थित हुनुभएको छ यो लोकतान्त्रिक परिपाटीलाई उहाँले आत्मसात गरेर सार्वभौम संसदमा उपस्थित भएर प्रश्नको उत्तर दिने जुन जमर्को गर्नुभएको छ त्यसको निमित्त म सम्मान्य प्रधानमन्त्रीज्यूलाई हार्दिक धन्यवाद दिन चाहन्छु। म खास गरिकन दुईटा प्रश्न यहाँ राख्न चाहन्छु। आज यो तयारी त्यति हाम्रो पुगेको छैन, सम्मान्यज्यू आइहाल्नुभयो, प्रश्न माग गर्नुभयो, त्यसैले गर्दाखेरि त्यो माग अनुसारको यो प्रश्न राख्नुपर्ने एउटा जिम्मेवारी बोध भएको छ। एउटा कुरो के छ भने हामीले राष्ट्रिय सम्मानलाई अत्यन्त महत्वका साथ हेर्नुपर्छ। कुनै पनि बेला हामी सम्मानपूर्वक जिउने कुरामा हामी प्रतिबद्ध हुनुपर्छ। मैले यो सन्दर्भ लिस्ट डेभलप कन्ट्रीको एलडीसीको ग्रेजुएसनको सन्दर्भ उठाइरहेको छु। यो वर्ष हामी लिस्ट डेभलप कन्ट्रीको ग्रेजुएसन हुने अवस्थामा थियौं, यसले हाम्रो राष्ट्रिय सम्मान बढाउन सक्थ्यो, आत्मविश्वास बढाउन सक्थ्यो, ताकि त्यसले गर्दाखेरि हामी अन्तर्राष्ट्रिय समुदायमा नेपाल अल्पविकसित होइन भन्ने खालको एउटा अनुभूति लिएर हामी हिँड्न सक्थ्यौं। तर केही वस्तुहरूको निर्यातको सुविधाको निमित्त यो अवसरलाई हामीले अहिले 2 वर्षको निमित्त एक्सटेन्ड गर्ने सोचाइ बनाएको छौं। म सम्मान्य प्रधानमन्त्रीज्यूबाट यो कुराको स्पष्ट रूपमा सकिन्छ भने हामी अहिले सबै यो इन्डिकेटर्सहरूबाट, हाम्रो जीएनआई वर्क क्याप्टाबाट पनि हामी सम्पूर्ण कुराबाट हामी ग्रेजुएसनको निमित्त फिट भइसकेको छौं। त्यसैले गर्दाखेरि यही वर्षबाट ग्रेजुएसनको निमित्त हामी तयारी हौं भन्ने म अनुरोध गर्न चाहन्छु। अर्को कुरो सामान्य प्रधानमन्त्रीज्यू गरीबप्रति अत्यन्त उहाँ संवेदनशील हुनुहुन्छ, उहाँले त्यस सम्बन्धी गीत पनि गाउनु भएको छ। म के अनुरोध गर्न चाहन्छु भने अहिले जुन किसिमको सुकुवासी समस्याहरूमा डिल गर्न खोजिएको छ त्यो राज्यको तर्फबाट त्यो बिल्कुल सही तरिका भएन। उनीहरूको व्यवस्थापनको निमित्त एउटा उपयुक्त रणनीति तयार गरेर अगाडि जानुपर्ने थियो। त्यति मात्र होइन, अहिलेको बजेट यो माथिल्लो तल र मध्यम वर्गको निमित्त मात्रै छ, निम्न मध्यम वर्गीय र गरीबको मुखी यो बन्न सकेको छैन। बजेटको डिस्कसनको बारेमा हामी यसमा थुप्रै प्रश्न उठाउनेछौ, तर यसबारेमा सम्मान्य प्रधानमन्त्रीज्यूको आफ्नो सोच विचार र कसरी यो राष्ट्रिय अर्थतन्त्रलाई हाम्रो अर्थ राजनीतिलाई लैजाने भन्ने बारे पनि यहाँको सोच हामी जान्न चाहन्छौ। धन्यवाद
0: सम्मान्य प्रधानमन्त्री।
2: धन्यवाद सम्मान्य सभामुखज्यू। यो उदाहरण एउटा दिन चाहन्छु, यो लिस्ट डेभलप कन्ट्रीबाट डेभलपिङ कन्ट्रीमा जाने अथवा डेभलपिङ कन्ट्रीबाट डेभलप कन्ट्रीमा जानेमा हाम्रै छिमेकी राष्ट्र चीन चाइना चाहिँ अस्ति भर्खरै डेभलपिङबाट डेभलपमा गएको थियो, जबकि त्यो डेभलपमेन्टको पराकाष्ठा नागिसकेको देश हो त्यो। यो कुराहरू चाहिँ एकदमै स्ट्राटेजिक रूपमा सरकारले सोच्नुपर्छ जस्तो लाग्छ। अहिले नै हामीले एलडिसीबाट ग्रेजुएट हुँदै गर्दाखेरि हाम्रो ट्रेडका कुराहरू, हामीले निर्यात गर्ने विषय वस्तुहरूमा चाहिँ लाग्ने करहरू अहिले छुट पाइन्छ। हामी चाहिँ निर्यातमुखी हुनुपर्छ, देशमा उत्पादन भएको चीजहरू चाहिँ विभिन्न राष्ट्रहरूमा हामीले एक्सपोर्ट गर्न पाऊँ भन्ने हिसाबले 2 वर्षलाई त्यसलाई तारेका हौ। त्यसलाई अहिले आत्मविश्वास बढाउने भन्दा पनि देशलाई पैसा चाहिएछ, पैसा बढाउनेतिर ध्यान गएको छ हाम्रो। अनि गरीब विपन्नको कुरामा मैले पहिल्यैदेखि भन्दै आएको यो साम्यवाद समाजवाद भनेको भाषणमा दिन एकदम सहज हुन्छ, मजा पनि आउँछ, तर साँच्चीकै साम्यवाद साँच्चीकै समाजवाद गर्ने भने हाम्रो काठमाडौँ महानगरपालिकामा मेयर हुँदाखेरिको म उदाहरण दिन चाहन्छु। हामीले विपन्नलाई जुन प्राइभेट स्कूलमा 10% स्कलरसिप दिनुपर्छ त्यसलाई इक्जाम लिएरै एकदमै मजाले लागू गरेका थियौँ। त्यहाँ चाहिँ विपन्नले एकदमै महँगा कलेजहरूमा पढ्न पाए, साँच्चीकै समाजवाद भने त्यो हो। र विभिन्न महँगा अस्पतालहरूमा पनि हाम्रो ऐन कानून संविधान बमोजिम नै 10% बेड चाहिँ विपन्नलाई दिनुपर्छ भन्ने व्यवस्था थियो। त्यसको लागि हामीले वेबसाइट नै बनाएर प्राइभेट हस्पिटलहरूमा सर्जरीसम्म विपन्नलाई गराउने व्यवस्था गराएको थियौँ। त्यही हो समाजवाद साम्यवाद भने चाहिँ त्यस्तो कुरालाई भनिन्छ। र यही 10% विपन्नलाई दिनुपर्ने कुराहरू, शिक्षा र स्वास्थ्यको कुराहरू हामी देशैभरि लागू गर्न खोज्दैछौँ। यसको लागि विभिन्न जिल्लाहरूमा विभिन्न स्थानीय निकायहरूमा यसको लागि हामी सहकार्य गर्दै जानेछौँ। संविधानमा लेख्न त लेखियो फ्री शिक्षा फ्री स्वास्थ्य, तर सरकारको बजेट त्यो छ कि छैन भन्ने कुरा सोचिएन। त्यही भएर अहिलेको लागि हामीले सबैलाई नभएर विपन्न वर्गलाई, कम्तीमा विपन्न वर्गलाई चाहिँ फ्री शिक्षा फ्री स्वास्थ्य दिनमा हामी हाम्रो नेपाल सरकार र हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टी त्यसमा चाहिँ एकदमै लागेको छ। धन्यवाद।
0: विपक्षी बेन्चकै तर्फबाट मान्ने श्रम संस्कृति पार्टीको लागि म समय दिन्छु, 2 मिनटभित्र आफ्नो प्रश्न छ भने राख्नुहोस्।
5: हेलो, सम्माननीय सभामुख महोदय, सम्माननीय प्रधानमन्त्रीज्यू, निकै लामो समय पछाडि आज प्रश्न गर्नु पाइयो, तर कता कता हामीले नियम अलिलम्ब अलिकति ख्याल गर्नुपर्छ होला भन्ने लाग्छ। विधि र नीतिको विधिको शासन हामीले कायम गर्नुपर्छ भन्दै म यहाँ 3-4 प्रश्न राख्न चाहन्छु। सबैभन्दा पहिला सुकुमवासी र यो अव्यवस्थित समस्या लामो समयदेखि चर्किँदै आएको, यो व्यवस्थापन साँच्ची नै सामाजिक सञ्जालमा मात्र हुन्छ कि व्यवहारमा हुन्छ, यो कहिलेसम्म हुन्छ भन्न चाहन्छु। दोस्रो प्रश्न, नेपालमा सहकारीमा ठूलो घोटाला भयो, ठूलो तपाईँको समस्या उत्पन्न भयो, थुप्रै आन्दोलन भयो। यो जीवी राई भन्ने जस्तै जीवी राई लगायत अन्य थुप्रै सहकारी ठगीहरू गर्ने कहिले पक्राउ हुन्छ, स्पेसली जीवी राई? दोस्रोमा, भदौको 23-24 जेएनजी आन्दोलनले तयार भएका घटनामा मानव अधिकारले तयार पारेको प्रतिवेदन लगायत भर्खरै मात्रै सम्मान्य प्रधानमन्त्रीज्यूले भन्नुभयो अन्य आन्दोलनहरूमा भएको जति पनि घटनाहरूलाई चाहिँ छानबिन गर्छौँ भन्नुभयो, यो कहिलेसम्म हामीले साँच्ची नै यसको चाहिँ यो घटना चाहिँ यसरी भएको छ भनेर चाहिँ परिणाममा देख्न सक्छौँ, त्यो प्रश्न गर्न चाहन्छु। र अर्को, कालोपानी लिपुलेख लिप्या धुराको समस्या निकै लामो समयदेखि चल्दै आएको छ र अन्य सीमामा थुप्रै समस्याहरू छन्। त्यो सीमामा चाहिँ कहिले सरकार छ भने सीमाको चाहिँ आम नागरिकहरूले अनुभूति गर्न सक्छन् त्यो प्रश्न गर्न चाहन्छु। र मैले सम्माननीय प्रधानमन्त्रीजीको कार्यकक्षमा आएर यो बाँदर व्यवस्थापनको चाहिँ ठूलो जो हामीले चाहिँ तीनवटा उपाय सहित सम्माननीय प्रधानमन्त्रीजीको कार्यकक्षमा आएर मैले लिखित रूपमा दिएको थिएँ। हामीले स्वाधीन र राष्ट्रवाद कुरा गरिरहँदाखेरि चाहिँ कृषि र किसान बिना हामीले स्वाधीन राज्य देश चाहिँ परिकल्पना गर्न सक्ने जस्तो मलाई लाग्दैन। यो बाँदर व्यवस्थापन कहिले हुन्छ भन्न चाहन्छु। यसमा श्रेष्ठ सबैजना लाग्नुपर्छ, यो हाँस्ने कुरा होइन, यो श्रेष्ठ कुरा छ, लाखौं किसानसँग जोडिएको कुरा हस्। धन्यवाद। बाँकी कुरा फेरि अब अर्कोमा गरौँला। र एउटा कुरो, यो चाहिँ नेवालीको 56 को 5-15 जनाले कम्तीमा सोध्ने भने चाहिँ हाम्रो अरू साथीले पनि सोध्न चाहनुहुन्छ होला। सम्मुख महोदय, यो नेवालीले चाहिँ कार्यान्वयन गर्नुपर्छ होला। धन्यवाद।
0: सम्माननीय प्रधानमन्त्री,
2: सम्माननीय सभामुख महोदय, यो सुकुम्बासीको विषयमा धेरै कुराहरू आएका छन्। हामीले काठमाडौँ उपत्यकामा रहेका खोला किनारमा जुन एकदमै जोखिमपूर्ण अवस्थामा बस्नु भएको थियो उहाँहरूलाई चाहिँ अर्को ठाउँ सार्ने काम गरेको हो। हामीले उहाँहरूलाई त्यो हेर्दाखेरि तपाईँहरूले हेर्दाखेरि त्यो खेदाको अवस्था देखे पनि यो 4 वर्ष अगाडिदेखि नै म स्थानीय सरकारमा हुँदा नै संघ सरकारलाई भनेको कुरा चाहिँ के थियो भन्दाखेरि उहाँहरूलाई त्यहाँबाट स्थानान्तरण गरेर होल्डिङ सेन्टरमा राखेर जो सहीमा सुकुम्बासी हुनुहुन्छ जसको चाहिँ देशभरि कतै पनि एक दूर जग्गा पनि छैन, एक आना जग्गा पनि छैन, उहाँहरूलाई चाहिँ त्यो जग्गाको व्यवस्थापन नेपाल सरकारले गर्नुपर्छ। त्यो हाम्रो सरकारको र हाम्रो पार्टीको मान्यता हो, त्यो उहाँहरूले पाउनै पर्छ। तर काठमाडौँ उपत्यकामा बसेकालाई किन एकदम प्रायोरिटी दिएर हटाइयो भन्दाखेरि विगतका धेरै वर्षहरूमा बाढी आउँदाखेरि उहाँहरूको घर डुबानमा पर्ने र उहाँहरूको स्वास्थ्य अवस्था पनि एकदमै नाजुक थियो। उहाँहरूको सेनिटरी अवस्था, उहाँहरूको त्यो वासरूम टोयलेटको व्यवस्था, त्यो त्यसको निकासा सिधै खोलामा थियो र उहाँहरूबाटै निस्केको त्यो फोहोरको दुर्गन्धले फेरि उहाँहरू नै बिरामी परिराख्नु भएको थियो। त्यसले गर्दाखेरि उहाँहरू बिरामी पनि परिराख्नु भएको थियो, खोला फोहोर पनि भइरहेको थियो र त्योभन्दा सबैभन्दा ठूलो कुरा चाहिँ उहाँहरूको ज्यान जोखिममा थियो। उहाँहरूको ज्यान जोखिमबाट जोगाउने काम गरेको हो नेपाल सरकारले। र जहाँसम्म उहाँहरूलाई जग्गा व्यवस्थापन गर्ने कुरा छ त्यसको निम्ति भूमि सम्बन्धी हाम्रो समिति पनि बनिसकेको छ, हाम्रो मन्त्रालयले काम गरिरहेको छ, 2-3 मन्त्रालयले यो विषयमा काम गरिरहेको छ। अस्ति अर्थमन्त्रीज्यूले पनि यही आर्थिक वर्षभित्र हामी यो गर्छौँ भन्नुभएको छ। यसको लागि जति समय लाग्छ त्यति समय लाग्छ, हतार गरेर हुँदैन। यो चिजलाई चाहिँ जति समय लाग्छ, 35 वर्षमा नभएको चिज 35 मिनटमै नखोजौँ, त्यसलाई अलिअलि केही समय लाग्छ। र लिपुलेख लिम्पुवा लिम्पिया धुराको बारेमा उहाँले सोध्नुभयो, अघि पनि भनिसके, यो चाहिँ डिप्लोमेटिक रूपमा टेबल टक तपाईँहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ, भारतले नेपालको जग्गा मात्रै होइन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ। अनि यो कुरा चाहिँ अस्ति भर्खरै थाहा पायो, त्यही भएर दुइटै देशले अध्ययन गरेर हामीले मिचेको छौँ, उहाँहरूले मिच्नु भएको छ, के छ त्यसलाई चाहिँ बसेर एउटा साथीको रूपमा समाधान गर्ने चाहिँ हामीले सोच राखेका छौँ। धन्यवाद। सहकारीको विषयमा पनि सोध्नु भएको थियो, सहकारीको विषयमा पनि अहिले एउटा कोष खडा गरेको छ र बाहिर न्युजमा आए जस्तो नेपाल सरकारको पैसा गएको मात्रै जस्तो देखिन्छ, हामीले सहकारीबाट उठाएको पनि पैसा छ। अस्ति लास्ट विकको रिपोर्ट हेर्दाखेरि 3 करोड जस्तो सहकारीबाट उठाइएको थियो, 50-60 लाख जस्तो दिएको थियो। यसको मतलब सरकारको पैसा गइरहेको होइन, हामीले सरकारी सहकारीहरूबाट उठाएरै उहाँहरू पीड़ितहरूलाई पैसा बाँड्ने हो, त्यसमा कुनै पनि कन्फ्युजन नराख्न अनुरोध गर्न चाहन्छु। धन्यवाद।
0: सम्मान्य प्रधानमन्त्रीज्यू, अर्को 2 प्रतिवेदन सार्वजनिकको कुरा र बाँदर व्यवस्थापनको कुरा, उहाँले यता प्रतिपक्षको तर्फबाट अघिको योभन्दा अगाडिको मान्य प्रश्नकर्ताले सदस्यले चाहिँ बाँदर व्यवस्थापनको कुरा र प्रतिवेदन सार्वजनिकको कुरा पनि राख्नु भएको छ।
2: धन्यवाद। धन्यवाद सम्मान्य सभामुखज्यू। प्रतिवेदनहरू अध्ययन समिति बन्छ, जस्तै मिडियामा आइसक्यो तर त्यो मानव अधिकार आएको प्रतिवेदन पनि प्रधानमन्त्री कार्यालयमा अफिसियली बुझाइएको छैन, त्यो 29 पेजको केही खण्ड आए तापनि त्यो 10,000 पेजको छ भन्ने सुन्नमा आएको छ। त्यो प्रतिवेदन हामी कहाँ नै अफिसियली रूपमा आइसकेका छैनन्, अनि त्यो प्रतिवेदन आएपछि हामी सार्वजनिक गर्छौं नै। लगायत मैले अघि भने जस्तै देशभरि भएका विभिन्न घटनाका घटना सम्बन्धी आयोगहरू बनेका थिए, आयोगका रिपोर्टहरू छन्, ती सबै रिपोर्ट अध्ययन समितिले अध्ययन गर्छ, उहाँहरूलाई अध्ययन गर्न जति समय लाग्छ त्यति समय चाहिँ लाग्छ, फेरि त्यो उहाँहरूलाई छिटो दुई दिनमै अध्ययन गरिदिनु भन्न सकिने अवस्था छैन। त्यही भएर यो अध्ययन गरेर आएको रिपोर्ट चाहिँ नेपाल सरकारले सार्वजनिक गर्नेछ। र बाँदरको विषयमा त अस्ति मान्य महावीर पुनजीवले पनि भन्नुभएको थियो, एकदमै एकदमै गाह्रो विषय हो, एकदम सजिलो छैन यो भन्ने बित्तिकै तपाईँले विश्वमा जहाँ पनि हेर्दाखेरि बाँदरले बाली खाने रोकथाम गर्दा कि त त्यो खेतलाई चाहिँ वायरिङ
6: म त अबको वर्षमा के गर्छु गर्छु त्यसो नयाँ फोन किन्छु, नयाँ ल्यापटप किन्छु, त्यसपछि नेपालभरि घुम्छु अनि फ्यामिलीसँग यत्रो सक्ने अनि सेभिङ्स नि मेरो सेभिङ्स
7: Ride for years without worry. No fuel stress, no heavy maintenance costs. And charging stations are growing across Nepal with Ather.
2: अहिले समिति गठन भएको छ, त्यसको अध्ययन रिपोर्ट आइसकेपछि त्यो रिपोर्ट अनुसार सरकारले काम गर्नेछ। धन्यवाद।
0: विपक्षी बेन्चकै तर्फबाट राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट प्रश्न छ भने दुई मिनटभित्र आफ्नो प्रश्न राख्न समय दिन्छु।
8: सम्माननीय सभामुख महोदय, सम्माननीय प्रधानमन्त्रीज्यू, हालैका दिनमा धेरै नेपाली नागरिकहरूलाई भिजिट भिजाको नाममा गल्फ तथा अन्य मुलुकहरूमा लैजाने क्रम रोकिएको छैन। यसरी भिजिट भिजाको दुरूपयोग मार्फत श्रम शोषण, मानव बेचबिखन अवस्था सृजना भइरहेको विषय गम्भीर रूपमा उठिरहेको छ। मैले यस विषयलाई संसदमा समेत उठाउँदै हजारौं नेपाली नागरिकहरू विभिन्न वाहनामा विदेश पुर्याउने र शोषणको चक्रमा फसाइने अवस्था रहेको कुरा उल्लेख गरेको नै थिए। यस सन्दर्भमा सरकारसँग मेरो प्रश्न छ, भिजिट भिजाको नाममा हुने यस प्रकारको अवैध श्रम आप्रवासन र मानव तस्करी नियन्त्रण गर्न सरकारसँग के कस्तो ठोस योजना छ? साथै सरकारले वैदेशिक रोजगारीको नाममा देखिएको संरचनागत शोषण रोक्न घरेलु श्रम डोमेस्टिक वर्क सम्बन्धी प्रतिबन्ध पूर्ण विचार गर्ने सोच राखेको छ कि छैन? र अघिल्लो सरकारमा सत्तापक्ष रहँदाखेरि भिजिट भिसा प्रकरणमा ठूलै उहाँहरूले बुलन्द आवाज उठाउनु भएको थियो, अहिलेको सदनमा सरकार पक्ष भइसकेपछि अहिले उहाँहरूको योजना के छ? अन्त्यमा रेमिटेन्समा अत्याधिक निर्भर र उपभोग मुखी अर्थतन्त्रलाई उत्पादनमुखी र रोजगारी सृजनामा आधारित अर्थतन्त्रमा रूपान्तरण गर्न सरकारको दीर्घकालीन रणनीति के हो? र अर्को चाहिँ मेरो प्रश्न, विद्युतीय चुलोमा खाना पकाउनेदेखि सस्तो विद्युतीय मोटरसाइकल प्रयोग गर्ने र जाडोमा विद्युतीय हिटर बाल्नेसम्म यो सरकारले नेपाली मध्यम वर्गको जीवनशैलीलाई परिभाषित गर्ने एउटा महत्वपूर्ण सुविधा अर्थात सस्तो विद्युत खोसेको छ। विद्युतीय सार्वजनिक यातायातको प्रयोग बढ्दै गएको अवस्थामा यसको असर मध्यम वर्गमा मात्र सीमित रहने छैन, दैनिक आवत जावतमा निर्भर न्यून आय भएका नागरिकहरू पनि बढेको लगतको मारमा पर्नेछन्। ऊर्जा खपतको वृद्धि सामान्यत अर्थतन्त्रमा सकारात्मक गुणक मल्टिप्लायर प्रभाव सृजना गर्ने कारक मानिन्छ, तर अब भने त्यो सम्भावना कमजोर बनेको छ। इन्क्रिज एनर्जी कन्जम्सन इक्वल्स टू पोजिटिभ मल्टिप्लायर इफेक्ट्स अन द इकोनोमी भनिन्छ, नट एनीमोर। यसमा प्रधानमन्त्रीज्यूको के धारणा छ सोध्न चाहन्छु।
0: सम्मान्य प्रधानमन्त्रीज्यू,
2: यो भिजिट मान्य सदस्यज्यू, सम्मान्य सभामुखज्यू, यो भिजिट भिसाको जुन दुरूपयोग विगतका धेरै दिनहरूमा भएका थिए त्यसको लागि एकदमै कडा निर्देशन मन्त्रालय एयरपोर्ट लगायत त्यहाँ भएका विभिन्न विभागहरूलाई दिएको छ। र भिजिट भिसामा गएर त्यहाँनिर कामको लागि इन्टरभ्यू दिएर काम पाउँदाखेरि फेरि फर्केर आउनुपर्ने, फेरि वर्किङ भिजाको लागि अप्लाई गर्नुपर्ने र नेपाल नै आउनुपर्ने व्यवस्था रहेछ। त्यसको लागि पनि एउटा अल्टरनेटिभ उपाय रहेछ, भिजिट भिसामा गएर उहाँहरूले त्यहाँनिर काम गर्न खोज्नु भएको छ भने त्यसलाई वर्किङ भिजामा उतै बसेर पनि कन्भर्ट गर्न सकिन्छ। यसको लागि श्रम मन्त्रालयले विभिन्न क्षेत्रहरूलाई समेटेर यसको व्यवस्थापनको लागि काम गरिरहेको छ। यस विषयमा थप केही जानकारी चाहिएमा श्रम मन्त्रीज्यूसँग पनि लिन सकिन्छ, श्रम मन्त्रालयसँग पनि लिन सकिन्छ नै। र विद्युतको विषयमा अघि भन्नुभयो, देशभरि जुन हिटर इन्डक्सन अहिले चाहिँ के छ भन्दाखेरि साँच्चीकै हामी अहिले विद्युतीय युगमा तुरन्तै जान सकिने अवस्था छैन। साँच्चीकै देशका हरेक किचनमा अहिले नै बिजुलीबाट पकाउने, इन्डक्सन कुकरबाट पकाउने हो भने देशमा भएका सबै ट्रान्सफर्मर र सबस्टेसन पड्किन्छन्, त्यसको क्षमता नै छैन अहिले। त्यो क्षमतालाई विकास गर्नलाई पैसा चाहिन्छ र त्यही पैसाको लागि 50 युनिट भन्दा माथि चाहिँ 5% भ्याट लाउने कुरा जुन अर्थमन्त्रीज्यूले अस्ति कुरा गर्नु भएको छ त्यो एकदमै धेरै रकम होइन, 100 रुपियाँमा 5 रुपियाँ हो। त्यो पैसा चाहिँ केमा खर्च हुन्छ भन्दाखेरि देशभरि ट्रान्सफर्मरलाई अपग्रेड गर्नुपर्छ, देशभरि ट्रान्समिसन लाइनको तारको मोटाईलाई अपग्रेड गर्नुपर्छ, सबस्टेसनहरू अपग्रेड गर्नुपर्छ, अनि बल्ल हामी साँच्चीकै विद्युतीय युगमा जान सक्छौ। त्यसको लागि नेपाल सरकार अग्रसर छ। धन्यवाद।
0: मान्य सदस्य महावीर पुनलाई प्रश्न छ भने दुई मिनटभित्र आफ्नो प्रश्न राख्न समय दिन्छु।
9: धन्यवाद महोदय। प्रश्न त थिएन, अब बनाइयो। र पहिलो प्रश्न के छ भने म चुनावी सरकारको मन्त्री हुँदादेखि नै यो विदेशमा बस्ने नेपालीहरूले अस्तिको फागुन 21 गतेको चुनावमा पनि भोट दिने व्यवस्था मिलाउनु पर्छ भनेर धेरै कराए, म धेरै कराए, विभिन्न राजनीति पार्टीहरूको संयुक्त सम्मेलनमा पनि कराए, अनि त्यसपछि के अरे क्याबिनेटमा पनि कराए, धेरै साथीहरूलाई कराए, त्यति बेला गर्ने भन्दै थियो, तर गर्न सकेन, गर्न नसकिने भयो भनियो। अब अस्तिको चुनावमा त्यो भोट दिने व्यवस्था गर्न नसके पनि अब आउने 82 स्थानीय सरकारको प्रदेश सरकारको चुनाव हुँदैछ, त्यो चुनावमा करिब नेपालीहरू मोटामोटी यति भन्ने त एक्ज्याक्ट डाटा त छैन होला, करिब 30,00,000 वरिपरि नेपालीहरू विदेशमा काम गरिरहेछन्, र ती सबै नेपालीहरू चाहिँ भोट दिने उमेर पुगेका नेपालीहरू हुन् र उमेर पुगेर नै काम गर्न गएका हुन्। त्यसैले ती नेपालीहरूलाई यो अब आउने चुनावमा भोट दिने व्यवस्था के गर्न गरिँदैछ, यो चाहिँ छिटै हुनु पर्यो, किनभने 84 त आइहाल्छ, 83 लागिसक्यो, 84 भनेको अर्को वर्ष हो, यो चाहिँ कति छिटो काम भइरहेछ, के भइरहेछ त्यो जान्न चाहन्छु। र अर्को कुरा त मेरो बाँदरको समस्या भन्ने थियो के हुँदैछ भनेर, अनि उहाँ अर्को मान्य राखिसक्नु भयो। र एउटा कुरा के छ भने यो चाहिँ कम्प्लेन पनि हो, गर्नुपर्ने कुरा चाहिँ के छ त भन्दाखेरि स्थानीय तहमा चाहिँ राजस्व संकलन गर्ने महालेखा नियन्त्रक कार्यालयबाट सूत्र रेभेन्यू भन्ने चाहिँ एउटा सफ्टवेयर राखेको रहेछ, त्यो सफ्टवेयरको धेरै कम्प्लेन आयो, अनि जनताहरूले चाहिँ समयमा चाहिँ उसका पाउन सकेनन्, सेवा पाउन सकेनन्, कहिले के बिग्रियो भन्छ अरे, कहिले के बिग्रियो, कहिले सर्भर डाउन इत्यादि गर्दाखेरि यो चाहिँ धेरै के अरे पालिकाहरूबाट मलाई कम्प्लेन आएको हुनाले यो कुरा सुनाइदिनु भनेको हो। त्यो कुरामा पनि के हुँदैछ, साँच्चीकै भएर कम्प्लेन आएको हो अथवा नभएर कम्प्लेन आएको हो, त्यो कुरा पनि जानकारी दिनु पर्यो। धन्यवाद।
0: सम्माननीय प्रधानमन्त्री,
2: सम्माननीय सभामुखज्यू, मान्य सदस्यज्यूले राख्नु भएको कुराहरू उहाँहरूको इन्टरिम गभर्मेन्ट हुँदा पनि उहाँहरूले उठाउनु भएको थियो। त्यसमा एउटा समस्या चाहिँ के छ भन्दाखेरि विदेशमा रहनुभएको नेपाली दाजुभाइ दिदीबहिनीहरूले भोट हाल्दाखेरि दुईवटा उपाय रहेछन्, एउटा चाहिँ एम्बेसीमा गएर भोट दिने, अर्को चाहिँ मोबाइलबाट भोट दिने। मोबाइलबाट भोट दिँदाखेरि चाहिँ अलिकति इन्फ्लुएन्स हुन सक्ने, किन भन्दाखेरि विदेशमा रहेका नेपालीहरूले भोट दिँदाखेरि कसैको इन्फ्लुएन्समा भोट नदियोस्, स्वतन्त्र रूपमा भोट दिनुपर्छ भन्ने कुराले त्यो त्यति बेला अल्झिएको जस्तो लाग्छ। अब त्यसको लागि एम्बेसीमा गएर भोट दिने कि त्यो प्रविधि मैत्री बनाउने भन्ने कुरा हो, यस विषयमा चाहिँ नेपाल सरकारले छलफल गरेर आगामी चुनावमा के कसो गर्न सकिन्छ यसको लागि अध्ययन गर्ने नै छ, र बाँकी त्यो सूत्रको विषयमा हाम्रो विज्ञान यो आइटीका मन्त्रीज्यूलाई यो सम्बन्धी सुन्नु नै भयो होला, उहाँलाई चाहिँ यो सम्बन्धी तुरन्त व्यवस्थापन गर्न निर्देशन पनि दिन चाहन्छु। हस्, धन्यवाद।
0: मान्य सदस्य एकछिन बस्नुहोस्, मैले काम बाँकी नै छ। मान्य सदस्य एकछिन बस्नुहोस्, मैले सत्तापक्षलाई समय दिन बाँकी नै छ। पछाडि पनि मान्य सदस्य एकछिन बस्नुहोस्, मैले सत्तापक्षलाई समय दिन बाँकी नै छ। सम्माननीय प्रधानमन्त्रीज्यूलाई प्रश्न उत्तर कार्यक्रम भइरहेको हुनाले सत्तापक्षको तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टीलाई आफ्नो दलको तर्फबाट दुई मिनटभित्र प्रश्न छ भने प्रश्न गर्न समय दिन्छु।
10: सम्माननीय सभामुख महोदय, सर्वप्रथम त प्रश्नोत्तरको लागि सदनमा उपस्थित भएर आइदिनु भएकोमा म प्रधानमन्त्रीज्यू समक्ष सम्मान व्यक्त गर्न चाहन्छु। हाल गत निर्वाचनमा आम नागरिकले अभूतपूर्व जनमत दिएर नागरिकको काम गर्नको लागि हामीलाई पठाउनु भएको छ र म आम नागरिकलाई धन्यवाद पनि व्यक्त गर्न चाहन्छु। अहिले सुशासनको दृष्टिकोणबाट हेर्ने हो भने केही अघिसम्म घुस नखाई केही काम नहुने अवस्था थियो, सरुवा बढुवामा पनि घुस नखाइकन हुँदैन भन्ने एउटा भाष्य निर्माण भएको थियो। त्यो अहिले यहाँको नेतृत्वमा सरकार गठन भइसके पछाडि धेरै चिरिँदै गएको छ। आम नागरिकको यो जनमत देशमा सुशासन र समृद्धिको लागि हो भन्ने कुरामा दुई मत छैन। नो इफ नो बट, सुशासन चाहियो समृद्धि चाहियो भन्ने छ र सरकारले त्यसै अनुरूप काम पनि गर्दै गएको कुरा आम नागरिकलाई आश्वस्त हुने गरी प्रस्ताइदिनु हुन सम्माननीय प्रधानमन्त्रीज्यूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। धन्यवाद।
2: सम्माननीय प्रधानमन्त्री, सम्माननीय सभामुख महोदय, मान्य सदस्यहरू, यस विषयमा हामीले विभिन्न समयमा भन्दै पनि आएका छौँ। हाम्रा माननीय मन्त्रीज्यूहरूले, पार्टीका सभापतिज्यूले पनि भन्दै आउनु भएको छ। हामीले पहिलो वर्षलाई चाहिँ सुशासनको वर्षको रूपमा लिएछौँ। सुशासन भन्दैमा फेरि हामीले विकास नै गर्दैनौँ, पूर्वाधार नै बनाउँदैनौँ भन्ने चाहिँ होइन, तर यो वर्षलाई चाहिँ पूर्ण रूपमा हाम्रा माननीय मन्त्रीज्यूहरू र विभिन्न क्षेत्रमा रहनुभएका, विभिन्न क्षेत्रबाट आउनुभएका माननीय सांसदज्यूहरू, उहाँहरूको निगरानीमा पनि विभिन्न क्षेत्रहरू हुन्छन्, विभिन्न पालिकाहरू छन्, विभिन्न निकायहरू छ। हाम्रो नेपाल सरकार र राष्ट्रिय स्वतन्त्र पार्टीले चाहिँ यो पहिलो वर्ष पूर्ण रूपमा देशलाई चाहिँ सुशासनतर्फ लाने, व्यतिथिहरूलाई हटाउने, यो भ्रष्टाचार एकदमै बलियो जरा बनाएर बसेको भ्रष्टाचारलाई चाहिँ निर्मूल गर्न चाहिँ नेपाल सरकार, हाम्रो पार्टी एकदमै तत्पर रहेको छ। यो चीज विभिन्न कार्यालयहरूमा जाँदा, मालपोत कार्यालय, कम्पनी रजिस्ट्रार, ब्लूबुक रिन्यू गर्दा, विभिन्न ठाउँहरूमा जाँदा देख्नु पनि भएको छ होला, र यसलाई नेपाल सरकारले निरन्तरता दिनेछ। धन्यवाद।
0: माननीय सदस्यहरू, सम्माननीय प्रधानमन्त्रीज्यूले प्रश्न उत्तर कार्यक्रममा सहभागी जनाउनु भएको र आजको लागि सम्माननीय प्रधानमन्त्रीज्यूलाई प्रश्न उत्तर कार्यक्रम यही समाप्त भएको घोषणा गर्दछु र सम्माननीय प्रधानमन्त्रीज्यूलाई आफ्नो स्थानमा स्थानान्तरण गर्न
2: धेरै धेरै धन्यवाद।

माननीय सदस्यहरू, माननीय सदस्यहरू, मैले केही बेर अगाडि पनि जानकारी गराए, सम्माननीय प्रधानमन्त्रीज्यू आकस्मिक आउनुभयो र उहाँले प्रश्न गर्ने र म प्रश्नको उत्तर दिन तयार छु भनेर रोस्टम समय मागिसके पछाडि सम्माननीय प्रधानमन्त्रीज्यूलाई मैले समय दिएँ। माननीय सदस्यहरूलाई म गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु। माननीय सदस्यहरूलाई मैले सभामुखले बोलिरहेको बेलामा सभामुखले आफ्नो कुरा टुङ्गाउँदै नटुङ्गाइकन माननीय सदस्यको दलबाट प्रश्न गरेर

माननीय सदस्य ऐन बहादुर महरलाई मैले पटक पटक सभामुखले आफ्नो कुरा राख्दै गरेको हुनाले बस्न पनि अनुरोध र उहाँलाई मैले समय पनि दिएको छैन र उहाँलाई मैले माइक पनि दिएको छैन। त्यसकारणले माननीय सदस्यले पटक पटक बैठकमा मर्यादा विपरीत कार्य गरिरहेको विषयमा मेरो ध्यान आकर्षण भएको छ। त्यसै गरी मान्य सदस्य ध्रुवराज राईलाई पनि मैले पटक पटक मान्य सदस्य आरएन राईप्रति पनि मेरो ध्यान आकर्षण भएको छ। मान्य सदस्यहरूलाई मैले समय दिइरहेको छु, मान्य सदस्यहरूलाई बोल्न माइक पनि दिइरहेको छु, मैले मान्य सदस्यले मागे अनुसारको आकस्मिक समय पनि दिइरहेको छु, व्यवस्था गरिरहेको छु। तर मान्य सदस्यहरूले सदनमा देखाउनु भएको व्यवहारप्रति मेरो ध्यान आकर्षण भएको छ। मान्य सदस्यहरूलाई आफ्नो भाषा सुधार्नको लागि म ध्यान आकर्षण गराउँछु। मान्य सदस्यको भाषालाई मान्य सदस्य आरएन राईको भाषालाई सुधार्नको लागि र मर्यादित गर्नको लागि म ध्यान आकर्षण गराउँछु।

माननीय सदस्यहरू, मैले सत्तापक्ष र विपक्षी बेन्चका सबै माननीय सदस्यहरूले मागे अनुसार र सभामुखले आफ्नो सचिवालयसँग संवाद गर्दै छलफल गर्दै कार्यव्यवस्था परामर्श समितिमा पनि छलफल गर्दै समयहरू निर्धारण गर्ने र आवश्यकताको आधारमा विषयवस्तुको आधारमा निरन्तर समय दिने र माननीय सदस्यहरूलाई बोल्न दिने काम निरन्तर गरिरहेको कुरा हाम्रो रेकर्डमा सुरक्षित छ र यो पनि सभाको बैठक लाइभ भइरहेको छ। त्यसकारणले सभामुखले कसलाई समय दिएको छ, कसलाई समय दिएको छैन र कसरी समय निर्धारण गरेको छ यो सबैतिर सरलङ्ग छ। त्यसकारणले म माननीय सदस्यहरूलाई हरेक दिन कार्यसूचीमा हामीले राखेको विषयवस्तु अगाडि नबढाइकन विरोध मात्रै गरिरहने हो भने हामी कानून निर्माण गर्नलाई 10 वर्ष भयो संविधान बनेको तर कानून निर्माण भएन भनेर मान्य सदस्यहरूले नै बाहिर गएर यहाँहरूले आफ्नो जनतासँग बोलेको मैले सुनिरहेको छु।

0: प्रश्न गर्ने मान्य सदस्यलाई प्रश्न गर्न दिनु पर्यो भनेपछि सभामुखले नियमावलीमै टेकेर नियमावलीको उल्लङ्घन गरेर होइन नियमावलीमै टेकेर सम्माननीय प्रधानमन्त्रीज्यूलाई प्रश्न गर्नुहोस् भनेर मैले दिएको हो र मान्य सदस्यहरूले प्रश्न पनि गर्नुभयो र त्यसको उत्तर पनि पाउनुभयो। त्यसपछि सम्माननीय प्रधानमन्त्रीज्यू निस्कनु भएको छ र अब आज हामी हाम्रो कार्यसूचीमा प्रवेश गरौं। आज हाम्रो शून्य समय छ, त्यसपछि शून्य समयको कार्यक्रम शुरू गरौं। आफ्ना कुराहरू दलको तर्फबाट आज शून्य समयमा समय पाउनुभएका मान्य सदस्यलाई बोल्न लगाउन पनि सकिन्छ। त्यसकारणले मान्य सदस्यहरू बस्नुहोस्, कार्यसूचीमा अगाडि बढौं र हामी सभा सञ्चालन गरौं। मान्य सदस्य गुरु बरालले केही बेर अगाडिदेखि हात उठाइरहनु भएको हुनाले म मान्य सदस्य गुरु बराललाई आफ्नो कुरा राख्न समय दिन्छु। छोटकरीमा आफ्नो कुरा राख्नुहोस्, अरू मान्य सदस्यहरू बस्नुहोस्।
1: समय मैले माग गरेको छु सभामुख महोदय।
0: मान्य सदस्य गुरु बराललाई मैले समय दिएको छु, अहिले बस्नुहोस्। म गुरु बराल मान्य सदस्यले बोलिसकेपछि यहाँलाई समय दिन्छु।
1: सम्मान्य सभामुख महोदय, प्रतिनिधि सभा नियमावलीको परिच्छेद 9 जसले 56, 57, 58, 59 र 60 स्पष्टसँगले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्न उत्तरको व्यवस्था गरेको छ। यो भित्र 56ले प्रत्यक्ष प्रश्न गर्न सकिनेदेखि लिएर 57ले प्रत्यक्ष प्रसारण गर्ने कुरा हुँदै 58ले जानकारी प्रसारण गर्न जानकारी गराउनु पर्ने, 59ले प्रश्न सम्बन्धी शर्त लागू हुने र 60ले छलफल

0: भयो यो उहाँको कुरा ठिक होला, त्यसपछि हाम्रो आपत्ति छैन, तर म स्वयं प्रतिनिधि सभाको सदस्यले प्रश्न गर्न पाउने जुन यो नियमावली दिएको अधिकार छ, यस्तै अरू मान्य सदस्यहरूको पनि अधिकार छ, यो अधिकारलाई भने यहाँ हनन भएको छ र सभामुख महोदयले यो पहिला यो परिच्छेद 9 को सम्पूर्ण व्यवस्थालाई प्रबन्ध नगरिकन आज जसरी हाउसमा प्रश्नोत्तरको विषयलाई अगाडि सार्नुभयो, यो विषयमा सभामुखज्यूले एकपल्ट यसको अध्ययन गरेर प्रष्ट रूलिङ गर्नु पर्यो। हजुरले जे चलन चलाइदिनुहुन्छ चलन त्यही चल्छ। यो प्रतिनिधि सभामा पहिलो पटक प्रधानमन्त्रीज्यू आउनु भएको छ, यो नियमावलीले जे आदेश दिएको छ, जे नियमन गरेको छ, त्यस अनुरूप गरिदिन र त्यस अनुरूप सञ्चालन गरिदिन, विधि चलाइदिन म हार्दिक अनुरोध गर्छु। धन्यवाद।
1: मान्य सदस्य ऐन बहादुर महर, एकैछिन बस्नुहोस्। मान्य सदस्य आर्यन राईलाई म पहिला समय दिन्छु। मान्य सदस्य आर्यन राईले बोल्नुहुन्छ अथवा मान्य सदस्य ध्रुवराज राईले
2: बोल्नुहुन्छ?
1: मान्य सदस्य ध्रुवराज राई, छोटकरीमा आफ्नो कुरा राख्नुहोस्।
3: सम्माननीय सभामुख महोदय, सर्वप्रथम त हललाई बधाई छ। लामो समय पछाडि हामीले आन्दोलन गर्दा गर्दा प्रधानमन्त्रीको रोस्टममा आवाजहरू सुन्न पाइयो। धेरै कुरा थिएन, खालि 5-7 जनाले बोलेपछि त्यति नै बोल्दा यतिखेरसम्म सबै प्रधानमन्त्रीज्यूले उत्तर दिइसक्नुहुन्थ्यो। हाम्रो यहाँ आएर आवाज सुनाउने र बोल्नेहरू मात्रै भन्दा परिणामहरू पाउनु पर्यो भन्ने चाहिँ मुख्य लक्ष्य हो। जस्तो मैले हावाहुरीले उडाएको विषयहरू उडाएको थिएँ, त्यसको आजसम्म केही भएको छैन। केही त हुनुपर्छ नि त, कि हुँदैन भन्नु पर्यो, कि हुन्छ भनेर

0: सुन्नु पाउनु पर्यो जनताले। अहिले त गृहमन्त्री पनि हुनुहुन्न, उहीँ हुनुहुन्छ। त्यो भएको हिसाबले धेरै जनताको कुराहरू हामीले राख्नुपर्ने थियो। छापामार स्टाइलले आउनुभयो, मलाई सोध, अनि त्यहाँदेखि कतिजनाले सोध्ने, नियमावलीमा 15 जनाले छ, 5 जना 6 जनाले सोध्ने भन्ने हिसाबले सदन चलो। हामीले ए माइक पाउन हजुर भनेर सभामुखज्यूलाई अनुरोध गरेको थियौँ। यहाँ चाहिँ तपाईँ अनेक ढङ्गबाट अरू साथीहरूलाई समेत इरिटेट हुने खालको हाम्रो गतिविधिहरू भइरहेको छ, यो विश्वले हेरिरहेको छ, हामीले राम्रो गरिरहेको छैनौँ सभामुख महोदय। यति मैले भनिरहँदा म फेरि पनि अनुरोध गर्न चाहन्छु, आगामी बैठकहरू, आगामी सदनहरू हामीले सञ्चालन गर्दाखेरि कम्तीमा नियमावलीभित्र बसेर चलौं र यो देश निर्माण गर्नका लागि दुई तिहाई नजिकको मतहरू प्राप्त गर्नुभएको होला। यदि दम्बहरू देखाउनको लागि भने त हिजै काफी थियो। त्यसो भएको हुनाले सबैजना सम्मानित भएर अगाडि बढ्न म अनुरोध गर्न चाहन्छु हाम्रो दलको तर्फबाट। धन्यवाद।
1: मान्य सदस्य ऐन बहादुर महर, छोटकरीमा आफ्नो कुरा राख्नुहोस्।
2: धन्यवाद सभामुख महोदय। आज सदनमा प्रधानमन्त्री उपस्थित हुने कुरा यो स्वागतयोग्य छ, म धन्यवाद भन्न चाहन्छु। तर म स्पष्ट पार्न चाहन्छु, हामीले प्रधानमन्त्रीको अनुहार हेर्न बोलाएका होइन, माग गरिएको होइन। यो प्रतिनिधिसभा नियमावली बमोजिम, जनताको माग बमोजिम र संविधान बमोजिम प्रधानमन्त्री आउनुपर्छ भनेर हामीले हाम्रा कुरा राखेका थियौं। दोस्रो कुरा, प्रधानमन्त्री अकस्मात आउनुभयो, जसरी भए पनि आउनुभयो, मैले अघि पनि फेरि पनि स्वागत गरिसकेँ। तर मैले दोहोऱ्याउन चाहन्छु, कोही पनि मान्छे संविधान र नियम प्रतिनिधिसभा नियमावली भन्दा माथि छैन, न सभामुख हुनुहुन्छ, न हामी मान्य सदस्य छौं, न प्रधानमन्त्री हुनुहुन्छ, न मन्त्रीहरू हुनुहुन्छ। सबै मानिसहरू प्रतिसभा नियमावलीको मातहतमा रहेर, त्यसको अधीनमा रहेर हामी आफ्ना काम कारवाहीहरू, आफ्ना जिम्मेवारीहरू पूरा गर्नुपर्छ भन्ने लाग्छ। प्रतिसभा नियमावलीले स्पष्ट रूपमा व्यवस्था गरेको छ, परिच्छेद नौको प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर भन्ने व्यवस्था गरिएको छ। त्यसको नियम 56, 57, 58 र 59 चाहिँ प्रधानमन्त्रीसँग कसरी प्रश्नोत्तर गर्ने, कति प्रश्न गर्ने, कहिले चाहिँ गर्ने भन्ने विषय बडो स्पष्टसँग व्याख्या गरिएछ। 3 दिन अगावै प्रधानमन्त्री आउने कुराको जानकारी हुनुपर्छ र प्रश्न लिइनुपर्दछ। त्यो कुरा प्रतिसभा नियमावलीमा स्पष्ट व्याख्या गरेको छ, 58 नियम 58 म सभामुख महोदयको ध्यान आकर्षण गराउन चाहन्छु। दोस्रो कुरा, 15 जनासम्म इन्डिभिजुअल्ली, प्रत्येक सांसदले दलगत रूपमा होइन सभामुख महोदय, इन्डिभिजुअल्ली प्रत्येक सार्वभौम सांसदले इन्डिभिजुअल्ली प्रश्न गर्न पाउँछन्। हामीले भनेको त्यो हो, जम्मा 6 जना मान्य सदस्यहरू मात्रै प्रश्न लिइयो, 15 जनासम्म लिन पाउने नियमावलीमा व्यवस्था छ। र सांसदहरूका प्रश्नहरू जिउका त्यो छन्, हाम्रा प्रश्नहरू जिउका त्यो छन्। म प्रधानमन्त्री रोस्टमै भएको बेला मैले उठेर मैले समय माग गरेको छु प्रश्नको लागि, तैपनि दिइएन। र अर्को सबैभन्दा महत्वपूर्ण कुरा चाहिँ, सम्मान्य सभामुखज्यूले 3 दिन अगाडि प्रश्न लिने कुरा चाहिँ नियमावलीमा कहीँ पनि व्यवस्था गरिएको छैन भनेर अघि रोस्टमबाट भन्नुभयो। त्यो प्रतिसभा नियमावली विपरीत छ, म यसमा नियमापत्ति गर्न चाहन्छु र स्वयं सभामुखज्यूको त्यो चाहिँ शब्द यो प्रतिसभाको रेकर्डबाट हटाइयोस् भनेर म माग गर्न चाहन्छु, स्वयं सभामुखज्यूको त्यो शब्द। दोस्रो कुरा, म सभामुखजीको गम्भीरतापूर्वक ध्यान आकर्षण गर्न चाहन्छु, यो सभामुखजी मार्फत त्यो सदनको, कि यहाँ चाहिँ विपक्षीहरू सबै के सत्ता पक्षले यहाँ के गर्न खोजेको, हेप्न खोजेको, पेल्न खोजेको? विपक्षीहरूले
1: आफ्नो
2: विपक्षीका सांसदहरूले आफ्नो कुरा राख्दै सत्ता पक्षका सांसदहरू आएर यहाँ चाहिँ मर्यादा विपरीत ढंगले चाहिँ हेप्न खोज्ने?
1: बस्नु,

0: माननीय सदस्य बासना थापालाई म समय दिन्छु, एकैछिन बस्नुहोस्। हजुरले तपाईँले भन्दा अगाडि माननीय सदस्य वर्षमान पुनले समय माग्नु भए भने म वर्षमान पुनलाई समय दिन्छु। छोटकरीमा आफ्नो कुरा राख्नुहोस् माननीय सदस्य। माइक
1: सम्माननीय सभामुख महोदय, नियमको 56 58 या व्यवस्था बारेमा चर्चा भयो। हामी नयाँ पार्लियामेन्ट आइसकेपछि सभामुखजी नयाँ हुनुहुन्छ, सम्माननीय कैयौं कुरा फेरि हामी सिकाइबाट नै जान्दै जाने कुरा हो। यसरी हेर्दा हामी कैयौं कुरा चाहिँ शंकाको लाभ दिने कुरा, कैयौं कुरा सहयोग गर्ने कुरा छँदै छ। यसमा चाहिँ हाम्रो सम्मान पनि छ, सहयोग पनि रहिआएको छ। प्रतिपक्ष बेन्चले पनि सम्मानजीलाई सहयोग गरिराखेकै छ। मैले भन्न खोजेको कुरो के भने, यो नियम 56 नयाँ व्यवस्था हो, गत प्रतिनिधि सभाबाट मात्रै हामीले राखेको हो। 64 पनि थिएन, 70 पनि थिएन, 74 पनि थिएन। किन राख्यौं भन्दा, सदनलाई जीवन्त बनाउने, मन्त्रीहरूसँग अन्तर्क्रिया त भइराख्थ्यो, प्रधानमन्त्री स्वयं उभिएर, किन सभाको मुख्य नेता भनेको त प्रधानमन्त्री हो, जसले बहुमत होल गरेको छ, के काम गरिराख्नु भएको छ भन्ने कुराहरू प्रत्यक्ष रूपले संवाद गर्दा सदन जीवन्त पनि हुन्छ, लोकतान्त्रिक पनि हुन्छ, भाइब्रेन्ट हुन्छ। र यसले चाहिँ जनताप्रतिको उत्तरदायित्व, अहिले हरेक जनतातिर त उत्तरदायी हुन सकिँदैन, तर चाहिँ जनप्रतिनिधिहरूले उठाएका प्रश्नहरूलाई रेस्पोन्स गर्ने र आफ्नो यथार्थ बताउने माध्यमको रूपमा हामीले यसलाई इन्डोर्स गरेको हो गत संसदबाट। त्यसो गर्दा यसलाई चाहिँ हामीले व्यवस्था गरिसकेपछि लगातार जसो हरेक महिनाको पहिलो हप्ता प्रश्न उत्तर हुँदै आएको, पछि आउनुहुने एकजना प्रधानमन्त्रीले पनि झन्डै यस्तै गरेर इग्नोर गर्नु, बल्ल बल्ल फकाएर ल्याएर केही संवाद गरिएको थियो। सभामुख महोदय यहाँलाई पनि थाहा छ त्यो पार्लियामेन्ट। त्यसो हुँदा यसले चाहिँ बढीभन्दा बढी यसलाई चाहिँ संसदलाई जीवन्त बनाउने, जनउत्तरदायी बनाउने माध्यम हो। त्यस अर्थमा सम्माननीय सभामुख महोदयले यसलाई चाहिँ प्रोपरली यसलाई कार्यान्वयन गर्न मेरो अनुरोध छ एकातिर। अर्कोतिर फेरि यो पनि हो, प्रधानमन्त्रीजी म संसदसँग अन्तर्क्रिया गर्दैन भन्दा चाहिँ उहाँले चाहिँ यो नियावलीमा नराखेर, नयाँ नियावलीमा नराखेर जान सक्नुहुन्छ। विगतका अभ्यास पनि त्यो छन्। त्यतातिर फर्कन खोज्नु भयो जस्तो लाग्दैन प्रधानमन्त्रीज्यू या सत्तारूढ दल। त्यसो गर्दा यसलाई युगोको विषय, प्रतिपक्षको युगो, सत्तापक्षको युगो, म प्रश्नै लिँदैन भन्ने खालको युगो भन्दा पनि हामीले यो नियावली लागू गरियोस् भन्दा चाहिँ प्रधानमन्त्री आज आउनुभयो। आइसकेपछि प्रपर विगतका अभ्यास पनि छन्, नियावलीको नियम 58 पनि छ कि 3 दिन अगावै प्रश्न लिएर कले त्यो एकसाथै व्यवस्थित हुन्थ्यो। त्यो भएपछि लिखित रूपले लिने, लिखित रूपले नै प्रधानमन्त्री पनि तयार भएर आउँदा चाहिँ डिटेल जनतालाई हामी एउटा चाहिँ बताउन सक्ने माध्यम पनि हो नि त, यो त प्रधानमन्त्रीको सरकारको लागि। त्यस अर्थमा यसपटक सुरु भयो खुसी मान्नुपर्ने कुरा जस्तो भयो, आउनु पर्यो भन्दा कमसेकम यो महिनाको नियावली कार्यान्वयन भयो, यसमा चाहिँ संसद सफल भयो, सम्माननजी चाहिँ यसलाई नियावलीको अभ्यासमा आउनुभयो, सभामुख महोदय पनि, प्रधानमन्त्री पनि। तर आगामी महिनाका अभ्यासमा यसलाई प्रपर अभ्यासको रूपमा कि यसलाई चाहिँ अलिक सिक्दै गर्दै गर्ने रूपमा पनि अगाडि जाउँ। यसमा चाहिँ प्रतिपक्षी दलबाट पनि युगको रूपमा नयाँ नयाँ मान्यजीहरू हुनुहुन्छ, त्यसै सत्ता पक्षबाट पनि यो कि हाम्रो प्रधानमन्त्री के गरिदिनु खोज्या भने युगोको विषय नै होइन, यता संसदलाई बलियो बनाउने, जनतालाई बलियो बनाउने। यो त प्रधानमन्त्री आज पनि आफ्नो प्रश्नमा सुन्दै आइरहेको थियो, मैले ढिलो आए लाइभ सुन्दै आउँदा प्रधानमन्त्री लाइभ दिन पनि त थुप्रै आफ्नो कुरा बताउनु भयो नि त, लिपुलेपका कुरालाई, अरू कुराहरू, प्रश्नमा त असाध्यै मजासँग आफ्नो कुरा भन्न पाउनुभयो। त्यो त देशकै शिर उचो हुन्छ, जनताको छाती गौरवले फुल्छ कि यसरी कोसिस भइरहेको रहेछ भनेर। त्यसैले यसलाई चाहिँ सम्माननीय सभा महोदय, यो नियममा भएका व्यवस्थाहरूलाई नियमसँगत नै अगाडि बढाउँ, यसपटकलाई के भयो यसलाई चाहिँ कार्यव्यवस्था बसेर पनि समीक्षा गरौं। त्यसो हुँदा चाहिँ संसदलाई एउटा मर्यादित ढंगले, प्रतिष्ठित ढंगले, नियमसँगत ढंगले अगाडि बढाउँ। त्यसो गर्दा सभामुखजीलाई मेरो सुझाव के छ भने, कार्यव्यवस्थासँग अलिक बढी परामर्श, झरै गर्ने हो भने यो त पार्लियामेन्ट व्यवस्था त दलीय हो, दलका प्रतिनिधिहरू मार्फत नै गर्ने हो, त्यसो गर्दा अलिअलि झगडा गर्ने, विरोध गर्ने, आफ्नो असहमति राख्ने भए पनि भनेरै हो नि त। त्यो व्यक्ति रिसिभी प्रधानमन्त्री के अरे सभामुखजीसँग मेरो कुनै व्यक्ति केही पनि छैन, माननीयजीको व्यक्ति छैन, यो त आफ्ना पार्टीका दलका पोजिसनहरू हुन्। त्यसो गर्दा यसलाई सम्मानित ढंगले, व्यवस्थित ढंगले, लोकतान्त्रिक ढंगले हललाई, हाउसलाई अगाडि लाने ढंगको प्रतिपक्षको पूर्ण रूपले सहयोग रहन्छ। सभामुखजीले पनि त्यो खालको वातावरण बनाइदिनुको लागि मेरो अनुरोध छ। धन्यवाद।
0: मान्य सदस्य बासना थापा।
2: नयाँ भीम लिक्विडमा कागजीको शक्ति छ, त्यसरी एकदम नभीम सबै भाडा आउँछ क्लिन।
3: आज धेरै कुराहरू पहिरोको अवस्था प्रधानमन्त्रीज्यू आउनुभयो, यो त सकारात्मक कुरा नै हो, तर पनि यहाँ यस्तो लागिरहेछ आज हाम्रो यहाँ सदन चलिराख्दाखेरि सरकार भनौँ या सत्ता पक्ष भनौँ उहाँहरूलाई सहज हुने कुरामा चाहिँ हिजोको अभ्यासलाई फलो गरिरहेको छ भने उहाँलाई असहज हुने कुराहरूमा चाहिँ नियमावलीलाई संविधानभन्दा माथि नियमावली राखेर भइरहेछ। तर म यो पक्षमा जान चाहेन। तर मैले एउटा कुरा चाहिँ यहाँ ध्यान आकर्षण के गराउन चाहे भने जुन सभामुखदय अघि हाम्रो आदरणीय सम्माननीय प्रधानमन्त्रीज्यूले भन्नुभएको थियो नेपाल भारत सीमा विवाद छन्, तर सम्माननीय प्रधानमन्त्री नेपालले पनि भारतको भूमि मिचियो भन्नुभयो। यो कहाँनिर मिचिएको हो यो चाहिँ छिटोभन्दा छिटो हामीलाई पनि अवगत गराउन पर्यो, र यो कुन विषय हो, यो गम्भीर र आपदजनक विषय हो। प्रधानमन्त्रीले तथ्य बिना दुई देश सीमा बारे बोलेको कुरा यो सत्य हो भने राखिन पर्यो, यदि यो असत्य यो कुरा सही होइन भने रेकर्डबाट हटाइयोस् भने म माग गर्न चाहन्छु सम्माननीय सभामुख महोदय, धन्यवाद।
0: मान्य सदस्य खुशबु ओली,
4: माननीय सभामुख महोदय, एकदमै कन्फ्युज लागिरहेको छ मलाई आफैलाई। आफै नियमावलीको यो समितिमा थिए, तर यो नियमावली हामीले पढ्दा सरासर पढ्दाखेरि आज जे प्रक्रियामा प्रधानमन्त्रीज्यू आउनुभयो त्यो अलि मिलेन कि जस्तो भन्ने हाम्रो बुझाइ छ। तर सम्माननीय ज्यू त्यस्तो गरिमामय कुर्सीमा बस्नु भएको छ, त्यहाँबाट उहाँले रुलिङ गरिरहनु भएको छ, होइन नियमावलीले त्यसो भन्दैन भन्दै हुनुहुन्छ। एउटा प्रशिक्षण राखिदिनु पर्यो सचिवज्यूहरू, यत्रो यहाँ हुनुहुन्छ, यो वास्तविक अर्थ के हो कि यो शब्द पछाडिको जालझेल गर्न हामीसँग नेपालको ब्युरोक्रेट जस्तो एक्सपर्टिज छैन, हामी सिम्पल माइन्ड लिएर राष्ट्रको निम्ति काम गरौं भनेर आएका हौं। यो तीन दिनको प्रश्न जुन भनिएको थियो नि सभामुखले, तीन दिन लिखित प्रश्न दिने, यसमा केही थट प्रोसेस त थियो होला नि त पछाडि, किनभने प्रधानमन्त्रीज्यूले यहाँ आएर जवाफ दिनुभयो भेरी एब्स्ट्राक्ट, होइन यसमा केही गम्भीर प्रश्नहरू पनि थिए, उहाँले सम्बोधन गर्न सक्नु भएन, बिर्सिनु भयो, अभियस हो, ह्युमन माइन्ड हो, एकैचोटि सबै उहाँले कम्प्युटर जस्तो प्रोसेस गर्न सक्नुहुन्न। र अर्को कुरा है, यहाँ भन्दै गर्दाखेरि उहाँले चाइनाको विषयमा एउटा टिप्पणी गर्नुभयो, युएन क्लासिफाइज चाइना एज अप्पर मिडल इन्कम डेभलपिङ नेसन स्टिल है ड्यू टु डिस्पेरिटिज इन वेल्थ एन्ड रिजनल डेभलपमेन्ट। So PM is wrong basically. China has not graduated to developed country status. त्यो सच्याउनु पर्ने हो कि यस्ता किसिमका त्रुटिहरू हुन्छन् कि जस्ट ऱ्यान्डमली आएर बोल्दाखेरि मलाई लाग्छ यस्तै नहोस् भन्ने विषयलाई लिएर तीन दिन लिखित गर्नुपर्छ भनेको कारण चाहिँ उहाँको त्यहाँबाट आएर त्रुटि हुनु हुँदैन लाइभमा, किन विश्वले हेरिरहेछ, चाइनाले के हेर्ला त यो जवाफमा प्रधानमन्त्रीले आज चाइनाबारे दिएको टिप्पणी, चाइनाले त्यसलाई कसरी विश्लेषण गर्ला, कुनै देशको बारेमा मेरो प्रधानमन्त्रीले बोलेको कुरालाई भोलि अर्को देशको दूतावासले यहाँ खण्डन निकाल्न सक्छ, यही थट प्रोसेस थियो होला त, यो एउटा प्रोसेसमा जाउँ भनेको थियो। एकचोटि सभामुख महोदयले चाहिँ आज जसरी रुलिङ गरिदिनु भयो त्यो सही हो भने कुन आधारमा हो, त्यो बेन्चबाट चाहिँ आज जवाफ चाहिँ आएर हाम्रो कन्फ्युजन हटाइदियोस्, वी हेभ नो हार्ड फिलिङ्स, तर यति धेरै कम्प्लिकेट भइरहेको छ सब कुरा सभामुख महोदय।
0: मैले सबै मान्य सदस्यहरूलाई फेरि यो मान्य सदस्यले दलगत होइन हामी सार्वभौम सांसद त भन्नुहोला, मैले सबै मान्य सदस्यहरूलाई सुन्ने समय के हो, विशेष समय के हो, आकस्मिक समय के हो भनेर पटक पटक कार्यव्यवस्थामा भनिरहेको छु, त्यस कारणले अब मान्य सदस्यहरू बसेर सदन सभा सञ्चालन गर्न सहयोग गर्नुहोस्। म मान्य सदस्य रमेश मल्ललाई समय दिन्छु, छोटकरीमा आफ्नो कुरा राख्नुहोस्।
5: सम्माननीय सभामुख महोदय, म फेरि एकपटक परिच्छेद 9 नियमावलीको परिच्छेद 9 ध्यान आकर्षण गराउँदै सम्माननीय प्रधानमन्त्रीज्यू सदनमा आएर छलफलमा सहभागी बन्नुभयो त्यसको निम्ति धन्यवाद भन्न चाहन्छु। तर एउटा गम्भीर विषय के भयो भने अगाडि माननीय बासना थापाले राखिसक्नुभयो, प्रश्नोत्तरको क्रममा यो मुलुकको सार्वभौम सत्ता तर राष्ट्रिय अखण्डताका मूलभूत सिद्धान्तहरू हाम्रो संविधानले पनि अपरिवर्तनीय भन्छ, संविधान लचिलो दस्तावेज हो तर ती कुराहरू अपरिवर्तनीय हो भनेर हामीले भन्ने गरेका छौं। मुलुकको राष्ट्रिय अखण्डताको विषयमा आचाउने खालको अभिव्यक्ति सम्माननीय प्रधानमन्त्रीज्यूले जसरी एउटा जिम्मेवार व्यक्ति जिम्मेवार सदनको रोस्टमबाट जो कुरा व्यक्त गर्नुभएको छ यो सामान्य विषय छैन सम्मान्य सभामुख महोदय। उहाँले इन्फर्मल कुराकानीमा राखेको विषय जस्तो सम्झाउनु भयो कि जस्तो मलाई लागेको छ। यो कुरा धेरै नै गम्भीर छ। मुलुकका के अरू कुनै मुलुकका सरकार प्रमुख राष्ट्र प्रमुखहरूले मञ्चमा बसेर हामीले फलानु देशको भूमि मिचेका छौं भन्छन् होला? यो कति गम्भीर विषय छ सम्मान्य सभामुख महोदय। सम्मान्य सभामुख महोदय, पहिलो कुरा त सम्मान्य प्रधानमन्त्रीजीको यो अभिव्यक्तिलाई हामीले संसदको तर्फबाट करेक्सन गर्नै पर्दछ र यो गम्भीर अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाइनुपर्छ। सम्मान्य सभामुखज्यू, म यही ध्यान आकर्षण गराउन चाहन्छु। धन्यवाद।
0: मान्य सदस्यहरू अब बस्नुहोस्। मान्य सदस्यहरू, के विषय छ यहाँ? के विषय हो मान्य सदस्य? विषयवस्तु के हो? माइक दिनुहोस्। एक मिनटभित्र आफ्नो कुरा राख्नुहोस् मान्य सदस्य।
6: सामान्य सभामुख महोदय, खास मैले प्रधानमन्त्रीज्यूलाई प्रश्न राख्न खोजेको थिएँ, अब त्यस बेला टाइम पाएन। र हामीलाई के लाग्छ भने प्रधानमन्त्रीज्यू आउनुभयो त्यसको लागि धन्यवाद छ, हामीले मागी पनि रहेका छौँ। तर सभामुखज्यूलाई नै अलिकति खबर पाएन जस्तो लाग्यो, र प्रधानमन्त्रीज्यू यसो सदनलाई सभामुखज्यू मार्फत सबैलाई खबर गरेर आएको भए सम्पूर्ण जनताले यो आजको प्रश्न उत्तर सबै जनताले सुन्न पनि पाइन्छ, सायद कतिले थाहै पाएको छैन अपर्जरको। र यसमा चाहिँ मैले क्वेसन गर्न लागेको, यो संविधानको धारा 239 सार्वजनिक पद धारण गरेको व्यक्तिले भ्रष्टाचारी गरी अख्तियारको दुरुपयोग गरेको सम्बन्धमा अनुसन्धान र अभियोजन गर्ने अधिकार अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दिएको छ। नियमित संवैधानिक निकायको क्षेत्राधिकार भित्र पर्ने सम्पत्तिको छानबिन कार्यपालिकाले छुट्टै आयोग बनाएर गर्दा संवैधानिक सीमा मिचिएको र दोहोरो
0: पछाडि मान्य सदस्य किन उठ्नु भएको? के छ हजुरको? अहिले तपाईँले गर्न लागेको विषय अहिले यति बेलासम्म मान्य सदस्यले भन्नेकोमा आएको छैन, नयाँ विषय हो। हामी आज सुन्ने समय नचलाउँ कि जस्तो लाग्यो, सबैले बोलिसक्नु भयो। मान्य सदस्यहरू बस्नुहोस्, अब आजको कार्यसूचीमा प्रवेश गरौं, बस्नुहोस्। मान्य सदस्य, के विषयमा बोल्न चाहनुहुन्छ मान्य सदस्य? विषयवस्तु के हो मान्य सदस्य? बस्नुहोस्, मेरो ध्यान आकर्षण भएको छ, सत्ता पक्षबाटको पनि मलाई ध्यान आकर्षण भएको छ, विपक्षी बेन्चबाट भएको पनि मलाई ध्यान आकर्षण भएको छ। बस्नुहोस्, आजको कार्यसूचीमा प्रवेश गरौं, बस्नुहोस् बस्नुहोस्। विपक्षी बेन्चको मान्य सदस्य पनि बस्नुहोस्, आजको कार्यसूचीमा अगाडि बढ्न चाहन्छु, बस्नुहोस्। मान्य सदस्यहरूले, विभिन्न मान्य सदस्यले राख्नु भएको विषय मलाई ध्यान आकर्षण भएको छ। मैले सम्मान्य प्रधानमन्त्रीज्यूले बोल्दै गर्दा र बोल्न शुरू गर्न अगाडि नै भनेको छु, आज आकस्मिक समयमा उहाँले समयमा आएकोले मैले समय दिएको छु र हाम्रो नियमावलीले नै स्पष्ट पारेको छ, प्रधानमन्त्री तथा मन्त्रीहरूले समय माग गरेमा सभामुखले समय दिनुपर्ने छ। म त्यसै अन्तर्गत समय दिएर मैले सभालाई छरितो र विषयवस्तु केन्द्रित होस् भनेर दलगत रूपमा जाउँ भनेर मैले म यहाँ प्रवेश गरिसकेको हुनाले कार्यव्यवस्थासँग हामी छलफल गर्न पाएनौ, त्यसरी मैले दलगत दिएको हो। त्यो यहाँहरूले मलाई ध्यान आकर्षण गराएको विषय मलाई चाहिँ म जानकार छु, त्यस कारणले मान्य सदस्यहरू बस्नुहोस्, आजको कार्यसूचीमा प्रवेश गरौं। मान्य सदस्यहरू, केही मान्य सदस्यहरूले आकस्मिक समयमा केही कुरा राख्नको लागि समय माग गर्नुभएको छ, म समय दिन्छु। 2 मिनटभित्रमा आफ्नो कुरा सक्न सबै मान्य सदस्यहरूलाई म अनुरोध गर्छु। सर्वप्रथम मान्य सदस्य जनकराज गिरी।
7: सम्माननीय सभामुख महोदय, यही 14 गते अविरल भीषण बाढीले बाजुरा जिल्लाको गुडीनन्दा नगरपालिकाका वडा नम्बर एक स्थित केही बस्तीहरू पातोला मटेला हरिकौल साउने गाउँ दयाँ लाटु बस्तीका बस्तीहरूमा झन्नै 300 रोपनी जग्गा त्यो बगरमा परिणत भएको छ सभामुख महोदय र 50 जनाको घरवास घरभित्र भेल पसेर अहिले खुला आकाशमुनि चौरमा बस्नुपर्ने अवस्था भएको छ र त्यहाँ रहेको 100 किलोवाट क्षमताको बड्डीघाट लघु जलविद्युत आयोजनाको बाँध यसको नहरमा पूर्ण क्षति भएका कारणले अहिले झन्नै त्यो क्षेत्रका 1100 घर दूरीमा अहिले विद्युत सेवाबाट वञ्चित भएका छन् र यो बर्खे धान बालीका लागि लगाइएको बेर्ना बिउ सम्पूर्ण रूपमा पुरिएको छ र यसका प्रति सभामुख महोदय मार्फत म यी पीड़ितहरूको क्षतिपूर्ति र तत्काल उद्धार कार्यका लागि म सम्बन्धित निकायको ध्यान आकर्षण गर्न चाहन्छु धन्यवाद
8: मान्य सदस्य नरेन्द्र कुमार केरुङ
9: सम्मान्य सभामुख महोदय मिति 2083 2/13 गोर्खापत्रमा संघीय सड़क पर्यवेक्षण कार्यालय इटहरी इलाम डिभिजन कार्यालयबाट एउटा सूचना प्रकाशित भयो जसले केचन कचनकबलबाट जोड्ने हो भने ओलाङचुङ गोलासम्म जम्मा 352 किलोमिटर चारालीबाट सुकेटारसम्मलाई जोड्ने हो भने 234 किलोमिटर सड़कभित्र बसेका सम्पूर्ण 15 लाख भन्दा बढी त्यहाँका जनताहरू आतंकित भएका छन् विशेष गरेर चाराली जोर कलश फिक्कल इलाम राँके फिदिम हेवा खोला गोपेटार काभेली सुकेटारलाई हामी मेची राजमार्ग भन्ने गर्छौं जसमा चाहिँ 15-15 मिटर मिड पोइन्टबाट 15 मिटर दायाँ र 15 मिटर बायाँ गरेर 30 मिटर को चाहिँ क्षेत्रभित्र बसोबास गरिरहेका जनताहरू जसले चाहिँ 15 लाख भन्दा बढी जनताहरूले चाहिँ आफ्नो कृषि उत्पादनलाई बजारीकरण गर्नको निम्ति त्यो सड़कलाई त्यो राजमार्गलाई चाहिँ आफ्नो आश्रयको रूपमा आफ्नो आर्थिक चाहिने गतिविधिहरू सञ्चालन गर्ने प्रमुख लाइफ लाइनको रूपमा प्रयोग गरिरहेका छन् ती गरिरहेको जनताहरू अत्यन्तै धेरै आतंकित भएर बसिरहेको अवस्था म सम्माननीय सभामुखज्यू मार्फतबाट सरकारको ध्यान आकर्षण गराउन चाहन्छु दर्जनौ साना शहरहरू छन् साना बजारहरू छन् त्यो राजमार्गमा सम्माननीय सभामुख महोदय लगायत माननीय ज्यूहरू त्यो सड़कमा पक्कै पनि हिँड्नु भएको छ त्यो सड़कमा बसोबास गरिरहेका जनताहरूले 33 मिटर क्षेत्रभित्र बाटो उठ्नु पर्यो भने 30 मिटर त्यो बाटो पहाड़मा सम्भव हुन्छ कि हुँदैन यसमा नीति परिवर्तन गर्नको निम्ति मैले सरकारको ध्यान आकर्षण गराउन चाहन्छु विशेष गरेर भित्तातिर हेर्दा ढुङ्गाको पत्थर छेउतिर हेर्दा भिड छ भनेपछि 30 मिटर जग्गा
8: मान्य सदस्य अफसाना बानु
10: सम्माननीय सभामुख महोदय म हिजो मात्र माइती घर मण्डलाको वस्तुस्थिति बुझ्न त्यहाँ पुगेको थिएँ त्यहाँको दृष्टिले मलाई प्रश्न सोध्न बाध्य बनाएको छ 18 दिनदेखि भोक भोकै हुरी बतास पानीमा रुच्दै 21 जना निहत्था आमाहरू आफ्नो छोराहरूका न्यायका निम्ति विगत 18 दिनदेखि माइती घर मण्डलामा धरनामा हुनुहुन्छ सभामुख महोदय हिजोका दिनमा सड़क सेयर गरेर परिवर्तन ल्याउन लड़ेका सहयात्रीहरूलाई अपराधीको नजरले मूल्यांकन गरेर थुनामा राख्नु भनेको के यो जेनजी जनआन्दोलनको मर्मलाई अन्यायको झापड ढानिएको होइन र सभामुख महोदय हामीले बिर्सनु हुँदैन भदौ 23-24 गते उनीहरूकै बलिदान र परिवर्तनका चाहनाको कारण लगभग 2/3 बहुमतका साथ आज हामी यहाँ उभिएका छौ देशले निकास पाउने मार्ग चित्र पाएको छ पीड़ामा रहेका जनतालाई न्यायको अनुभूति गराउनु हाम्रो परम धर्म हो तसर्थ कपकल्पित र झुटा मुद्दाहरू फिर्ता लिई बिना धरौटित थुनामुक्त गरियोस् माइती घरमा धरनामा रहेकी आमाहरूको जीवन रक्षासहित जेनजे थुनुवाहरूका भविष्यका निम्ति सरकार गम्भीर हुन आवश्यक छ र उहाँहरूलाई शीघ्र सरकार न्यायको पक्षमा भएको महसुस गराउन म सम्माननीय सभामुख महोदय मार्फत सम्माननीय प्रधानमन्त्री ज्यूसँग जोरदार माग गर्दछु परिवर्तनका निम्ति भएको 62-63 को आन्दोलनलाई जनआन्दोलनको स्थान प्रदान गरियो भने जेएनजी जनआन्दोलनलाई जनआन्दोलनको स्थान दिन किन ढिलाइ भइरहेको छ? सभामुख महोदय, धन्यवाद।
8: माननीय सदस्य लक्ष्मी प्रसाद पोखरेल,

0: सम्माननीय सभामुख महोदय, आज नगरपालिका गाउँपालिकाको हरेक वडामा अझ वडाको टोल टोलमा बस्ती बस्तीमा बाटो पुगेको छ, बिजुली छ, खानेपानीको सुविधा छ, इन्टरनेटको सुविधा छ, किसानको खेतबारीमा सिँचाइको प्रबन्ध मिलाइएकै छ, शहरमा पाउने मान्छेका आधारभूत आवश्यकता अहिले गाउँमा पनि पाइन थालेको छ। तर किन मानिसहरू आफू जन्मेको घर गाउँ बस्ती छोडेर टाढा टाढा जाँदैछन्? सभामुख महोदय, आफ्नै घर आँगनका सबै सेवा सुविधा किन परित्याग गर्दैछन्? किन आफ्नै घर जग्गा जमिनको राजस्व मालपोत तिर्न छाडे जनताले? यसको जवाब खोज्न पर्छ कि पर्दैन? सभामुख महोदय, कर्णाली प्रदेशमा घुमन्ते राउटे समुदाय छ। परम्परादेखि नै राउटेहरूले बाँदरको शिकार गर्दछन्। राउटेहरू देखेपछि बाँदर भाग्ने भएकाले कर्णालीतिर बाँदर आतंक अलिक कम छ। तर रातिमा आहारा खोज्न गाउँ बस्तीमा पस्ने जंगली बँदेलको आतंकका कारण आज कर्णालीका जनता घर छोड्न, गाउँ बस्ती छोड्न, वृद्ध बाबुआमा छोड्न, आफ्नो समुदाय छोड्न बाध्य छन्। दैलेख जिल्ला भैरवी गाउँपालिका वार्ड नम्बर 5 बस्ने वर्ष 45 को पदमबहादुर विष्टको आफ्नै खेतबारीमा जंगली बँदेल धपाउन जाँदा बँदेलको आक्रमणबाट ज्यान गयो। सोही गाउँपालिका वडा नम्बर 6 बस्ने प्रदीप सिम्म वर्ष 72 को आफ्नै करेसा बारीमा आलु खाइरहेको बँदेलको बथान धपाउन जाँदा बँदेलको आक्रमणबाट ज्यान गयो। अहिले दैलेख जिल्लामा मात्र जंगली बँदेलको आक्रमणबाट दर्जनौ किसानहरू घाइते छन्। किसानहरूले बँदेल आतंक नियन्त्रण गर्न पासो थाप्ने, जाल थाप्ने, घरेलु हतियार प्रयोग गरी मार्ने र मासु समेत खाने गरेका छन्। जंगली बँदेल मारेको र मासु खाएको कसुरमा सरकारले किसानहरूलाई पक्राउ गर्ने, थुनामा राख्ने र मुद्दा चलाउने अर्को सरकारी आतंक मचाएको छ। यसरी सरकारी आतंक बन्द गरियोस्। जंगली जनावर धपाउन किसानहरूले रातिमा खाई खटाउने, दमा बजाउने, अन्य
1: मान्य सदस्य समय सकियो। मान्य सदस्य प्रेम बहादुर बाइक।
2: सम्माननीय सभामुख महोदय, प्रकृतिले पनि कमजोर वर्ग र क्षेत्रका मान्छेहरूलाई दुःख दिन्छ। कहिले अनावृष्टि, कहिले खण्डवृष्टि, कहिले अत्याधिक गर्मी त कहिले हावाहुरी, बाढ़ी पहिरो जस्ता विपत्तिहरूले देशलाई आक्रान्त बनाइरहेको छ। एकातिर तराई क्षेत्रमा अत्याधिक गर्मीका कारण जनजीवन अस्तव्यस्त बनेको छ, अत्याधिक गर्मी लुका कारण मानिसहरू बिरामी परिरहेका छन्। तराईका धेरै ठाउँ अहिले बस्नै नसकिने अवस्थामा पुगेको छ। अर्कोतिर देशका विभिन्न भागमा वर्षा, हावाहुरी र प्रकृतिका विपत्तिका कारण अनेक दुःखद घटनाहरू घटिरहेका छन्। सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा मिति 2083/2/14 गते राति आएको तीव्र गतिको हावाहुरीले लम्कीचुवा नगरपालिकामा रहेका विभिन्न व्यक्तिको घर, विद्यालय, स्वास्थ्य केन्द्रमा क्षति पुर्याएको छ। राष्ट्रिय मावि बोलचौर लम्कीचुवा 3, धर्मे दमाई लम्कीचुवा 8, सञ्जिता बिक 1, तारा सिंह खड्का ए 4, सुशीला साई 1, सज्जन सेजुवाल 1, कविता तिरुवा ए 1, हिरालाल भाट ए 2, प्रेम भूल 4, नानकला ढकाल 2, शेरबहादुर रावल 2, आधारभूत स्वास्थ्य केन्द्र व्यवस्था नगर 3, पदमबहादुर रावत 4, जगती भण्डारी 4, लम्कीचुवा नगरपालिका वडामाथि बोलचौर बस्ने गीतावादी, दीपकवादी, मनमिरेवादी, कल्लुवादी, दीपकवादी, वीरेन्द्र कुमार, रूपा थारू, रामकली सोनाहा, दुलारी सोनाहात, तयार नेपालको संस्था र रोहित थारू गरी जम्मा 11 जनाको कच्ची घरको टिनको छानो आंशिक क्षति गरेको, लम्कीचुवामा 25, जानकी अमरावतीमा 6, बर्दगोरियामा 53 गरी जम्मा 85 घर र टिकापुरको एकतानगर शिविरमा एउटा विद्यालय र घरको छाना, त्यस्तै गौरीगंगाको वनखेतमा विद्यालयको घेरा पर्खाल हावाहुरीले छानो उडाएको, घर पर्खाल समेत भत्काएर क्षति भएको साथै थप विवरण संकलनको क्रममा रहेको बुझिएको छ। यस्तो परिस्थितिमा विपन्न तथा अपाङ्गता नागरिकहरूले भोग्नु परेको पीड़ा अझ बढ़ी गम्भीर बनेको छ। त्यसैले सभामुख महोदय, ती नागरिकहरूले भोगेको क्षतिप्रति सरकारको ध्यान आकृष्ट गराउँदै उचित क्षतिपूर्ति उपलब्ध गराउने व्यवस्था गर्न, पीड़ित परिवारलाई तत्काल राहत उपलब्ध गराउन म नेपाल सरकारसँग जोरदार माग गर्दछु। किसान र कृषकहरूको बगैँचामा रहेका आँप, लिची लगायतका फल नष्ट हुने, रूख बाँचे
1: मान्य सदस्यहरू, अब सुन्ने समयको कार्यक्रम प्रारम्भ हुन्छ। सुन्ने समयमा बोल्न चाहनुहुने मान्य सदस्यहरूको लागि एक मिनटको समय निर्धारण गरिएको छ। सर्वप्रथम मान्य सदस्य बलावती शर्मा।
3: माननीय सभामुख महोदय, राष्ट्रिय मानव अधिकार आयोगले हालै जेठ 13 गते सार्वजनिक गरेको प्रतिवेदनले गत वर्ष भाद्र 23 र 24 जेन्जी आन्दोलनमा भएका घटनाहरूका सन्दर्भमा कर्मश गम्भीर मानव अधिकार उल्लंघन र संगठित रूपमा आपराधिक कार्य गरिएको प्रतिवेदन सार्वजनिक गरेको छ। जेन्जी आन्दोलनको जगमा खड़ा भएको तत्कालीन सुशीला कार्की सरकारले गठन गरेको आयोगका अध्यक्ष गौरी बहादुर कार्कीमाथि पनि प्रश्न चिन्ह उठाएको छ। सभामुख महोदय, राष्ट्रिय मानव अधिकार आयोग संवैधानिक आयोग भएकाले अब सरकारले उक्त आयोगले सार्वजनिक गरेको प्रतिवेदन कार्यान्वयन गर्छ या गर्दैन म सरकारलाई प्रश्न गर्न चाहन्छु। साथै सरकारले प्रतिशोध विभेद र चयनात्मक न्याय होइन दुवै दिनको निष्पक्ष छानबिन गरी दोषी उप कार्यवाही गर्न म सरकार समक्ष माग गर्दछु। धन्यवाद।
1: मान्य सदस्य वासना थापा।

0: सम्मानले सभामुख महोदय, सरकारको आगामी आर्थिक वर्षको बजेट पढे अनि पूरै कर्णालीलाई पनि सम्झे र आफ्नै निर्वाचन क्षेत्रको समस्याहरूको बारेमा सम्झे। हामी कर्णालीले एयरबस मागेका थिएनौं, हामीले स्वास्थ्य क्षेत्रमा राम्रो सुधार होस् भन्ने मागेका थियौं, तर त्यहाँ एयरबसको व्यवस्था गरिएको थियो। मैले दैलेख जिल्लाको समस्या धेरै पटक यहाँ उठाएकी छु। सड़कको भौतिक पूर्वाधार, स्वास्थ्य शिक्षा लगायतका समस्या यहाँ मैले राखे, यो योजनाको रूपमा पनि प्रस्तुत गरेको थिएँ मैले। तर बजेटले नौ मुले गाउँपालिका, भगवतीमाई गाउँपालिका, जुन गुरासेदेखि ढुङ्गेश्वरसम्म जाने बाटोहरूका ती भित्री सड़कहरू थिए त्यसको पहिचान गर्न सकेन। यसतर्फ सरकारको ध्यान किन पुगेन? बजेटमा दैलेख कहाँ छ? म सामान्य सभामुख महोदय मार्फत सरकारलाई ध्यान पनि आकर्षण गराउन चाहन्छु। धन्यवाद। जय नेपाल।
1: माननीय सदस्य विदुषी राणा।
2: सम्माननीय सभामुख महोदय, म यस पवित्र सदनमा उभिएर अस्ति आएको बजेटलाई हृदयदेखि नै स्वागत गर्न चाहन्छु। यो कुनै साधारण बजेट होइन, यो नेपालको आर्थिक पूर्ण जागरणको घोषणा पत्र हो। यो बजेट ऐतिहासिक छ, यो बजेट गेम चेन्जिङ छ। यसले नेपाललाई ट्रेडिङ नेसनबाट फाइनली म्यानुफ्याक्चरिङ नेसन बनाउने यात्राको शुरूआत गरेको छ। सभामुख महोदय, मैले यसै सदनमा अघिल्लो पटक माग गरेको थिएँ, कच्चा पदार्थमा भन्सार सहुलियत दिइयोस्, लगानीकर्ताको मनोबल बढाइयोस्।
3: यो अत्यन्तै सकारात्मक पक्ष पनि हो। हामीले लामो समयदेखि प्रधानमन्त्रीज्यूको सदनमा उपस्थितिको लागि हामीले सभामुख समक्ष आग्रह गरेको थियौं, त्यो आज हामीले सम्माननीय प्रधानमन्त्रीज्यूलाई पायौं। तर आकस्मिक हिसाबबाट आउनुभयो, तर सँगैमा फेरि सर्वगुण सम्पन्न प्रतिनिधि सभा सञ्चालन गर्ने हामीसँग तपाईँको नियमावली छ, संविधान छ,
2: युगमा लैजानेछ। अब नेपाल आफ्नै उत्पादनले संसारमा चिनिनेछ।
1: मान्य सदस्य विश्वराज पोखरेल।
4: सामान्य सभामुख महोदय, बजेटमा 2 करोड़ रूपियाँ लगानी गरी कृषि व्यवसाय शुरू गर्ने किसानलाई 40%

0: प्रभाव किसानहरूले सहज रूपमा बैंकिङ कर्जा प्राप्त गर्न सकिरहेका छैनन्। बैंकहरूबाट ग्रामीण क्षेत्रको जग्गाको न्यून मूल्यांकन गर्ने वा जग्गा धितो राखेर कर्जा प्रवाह गर्न अस्वीकार गर्ने प्रवृत्ति देखिएको छ। यसले किसानहरूलाई ठूलो समस्यामा पारेको छ। बाध्यतावश धेरै किसान महँगो ब्याजदरमा लघुवित्त तथा अनौपचारिक क्षेत्रबाट ऋण लिन विवश छन्, जसको कारण उच्च ब्याजदर, सेवा शुल्क र विविध अतिरिक्त लागतले किसानहरू थप मर्कामा परेका छन्। त्यसैले म सामान्य सभामुख मार्फत नेपाल सरकार समक्ष विशेष आग्रह गर्न चाहन्छु, ग्रामीण भेगको जग्गालाई पनि उचित मूल्यांकन गरी व्यावहारिक र न्यायचित रूपमा धितो स्वीकार गर्ने नीति अवलम्बन गरियोस् र किसानले सहुलियतपूर्ण कृषि कर्जा प्राप्त गर्न सक्ने व्यवस्था
1: मिलाइयोस्।
2: सामान्य सभामुख महोदय, ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर 8 डुकुछाप रिङ रोडबाट करिब 11 किलोमिटरको दूरीमा रहेको ठाउँमा आजसम्म पनि जर्जर सड़क पुलको अभावका कारण कष्ट भोग्न बाध्य छ। हरेक चुनावमा गाउँका युवाहरूको एउटै प्रश्न गर्छ, भोट दिएपछि हाम्रो गाउँको बाटो बन्छ कि बन्दैन? तर विडम्बना हरेक पटक त्यही बाटो, त्यही पुल र त्यही संरचनाको सपना चुनावको नारामा मात्रै सीमित हुन्छ। आखिर कहिलेसम्म सरकार? जनताको पसिनाबाट उठेको कर राज्यको ढुकुटीमा पुग्छ, भोट गिन्ती हुन्छ, सरकार बन्छ, तर जनताको पीड़ा र गुनासो किन बाटोबाटै हराउँछ? यो केवल सड़कको प्रश्न होइन, यो राज्यप्रतिको विश्वास र उत्तरदायित्वको प्रश्न हो। त्यसैले म सम्बन्धित मन्त्रालयको गम्भीर ध्यान आकर्षण गराउँदै डुकुछापको सड़क पुल र अति आवश्यक पूर्वाधार विकासको लागि तत्काल ठोस योजना र बजेट विनियोजन गर्न हार्दिक अनुरोध गर्न चाहन्छु। धन्यवाद।
1: मान्य सदस्य भरत कुमार स्वार।
3: सभामुख महोदय, भर्खरै आएको बजेटमा सुदूरपश्चिमलाई झनै टाढा पुर्याएको छ। सेती लोकमार्ग 269 किलोमिटर, टिकापुरदेखि ताकलाकोट मानसरोवरलाई राष्ट्रिय गौरवको योजनामा समावेश गरियोस् भनेर माग गरेको, केही सुनाई पनि भएन। चार धाम मध्ये एक धाम बैजनाथ धामको नामसम्म पनि उच्चारण गरिएन, यो दुःखद कुरा हो। चिसाबानी जंगलघाट मंगलसिंहको सड़कमा रकमको सुनिश्चितता गरियोस्। बैलपाडा अस्पताल राष्ट्रिय गौरवको एउटा हाम्रो यो राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा पुरस्कृत भएको अस्पताललाई कुनै पनि रकमको दायराभित्र हालिएन, विगतका वर्षमा त्यसलाई लगातार

0: जोरदार माग गर्न चाहन्छु। 2079 सालमा गएको भूकम्पको कारणले डोटी जिल्लाका पूर्वी चौकी गाउँपालिका लगायतका केही ठाउँमा धनजनको धेरै क्षति भएको थियो। अहिले पनि उनीहरूको घरवासको व्यवस्था भएको छैन, कष्टकर जीवन बिताउन बाध्य भएका छन्। सभामुख महोदय, यथाशीघ्र बसोबासको व्यवस्था होस्। अर्को कुरा, डोटी जिल्लाकै धार्मिक र पर्यटकीय क्षेत्रको रूपमा बड्डी केदार र अछामको बजिनाथ क्षेत्रलाई यो सर्किटमा नजोड्नु दुःखको कुरा हो, यसलाई पनि त्यो सर्किटमा जोड्न पनि जोरदार।
1: माननीय सदस्य भीम कुमारी बुढा मगर,

0: क्षेत्रभित्र 25 किलोमिटर भन्दा बढी पर्दछ। शहीद मार्ग रगतले कोरेको बाटो हो, तर यो राज्यको नजरमा बेनाम भयो। जनयुद्ध चलिरहेको बेला जनश्रमदानबाट शुरू भएको मार्ग एउटा सडक खण्ड मात्र होइन, यो लोकतान्त्रिक गणतन्त्र स्थापनामा ज्यान गुमाउने हजारौं शहीदहरूको स्मृति हो र राप्तीवासीहरूको पसिनाको जगमा उभिएको एउटा जीवित इतिहास हो। यो मार्गको स्तर उन्नति कालोपत्रे र सुरक्षित सञ्चालनमा राज्यको नजर पुगेको छैन। अहिलेको बजेट वक्तव्यमा पनि बेनाम भयो। यो मार्गको पूर्णताको लागि सम्बन्धित मन्त्रालयबाट सम्बोधन गरियोस् भनी सभामुख जीव मार्फत सरकारको ध्यान आकर्षण गर्दछु। धन्यवाद।
1: मान्य सदस्य भूमिका लिम्बु सुब्बा।
2: सम्माननीय सभामुख महोदय, आज प्रतिनिधि सभामा प्रश्नोत्तरका क्रममा सम्माननीय प्रधानमन्त्रीज्यूले नेपालले भारतीय भूमि मिचेको भन्ने अभिव्यक्ति दिनुभएको छ। प्रधानमन्त्रीज्यूको यो अभिव्यक्तिले नेपाल भारत सीमा सम्बन्धी विषय गम्भीर जिज्ञासा तथा अन्योल सिर्जना गरेको छ। तसर्थ प्रधानमन्त्रीज्यूले उल्लेख गर्नुभएको भारतीय भूमि कुन स्थान, क्षेत्र वा सीमाखण्डसँग सम्बन्धित हो, उक्त भनाईको तथ्यगत आधार र प्रमाण के हुन्, के यो नेपाल सरकारको आधिकारिक धारणा हो वा व्यक्तिगत अभिव्यक्ति मात्र हो, साथै सीमा सम्बन्धी कुनै विवादित विषय भएको भए त्यसको समाधानका लागि सरकारले के कस्ता कूटनीतिक पहलहरू गरिरहेको छ। यस संवेदनशील विषयमा संसद तथा नेपाली जनतालाई स्पष्ट र आधिकारिक जानकारी उपलब्ध गराउन नेपाल सरकारको ध्यान आकर्षण गराउँदछु। धन्यवाद।
1: मान्य सदस्य भूमिका श्रेष्ठ।
3: सम्माननीय सभामुख महोदय, आज म धनकुटा सहित भूमि गाउँपालिकामा सामान्य वर्षा र हावाहरूका कारण जीर्ण काठका बिजुलीका पोलहरू भाँचिँदा विद्युत सेवा पटक पटक अवरूद्ध भएको जानकारी गराउन चाहन्छु। स्थानीय जनप्रतिनिधि तथा नागरिकहरूले नेपाल विद्युत प्राधिकरण समक्ष नयाँ फलामे पोलका लागि निरन्तर माग गरे पनि हालसम्म कुनै सुनवाई हुन सकेको अवस्था छैन। सभामुख महोदय, जीर्ण पोल र नाङ्गो तालका कारण जुनसुकै बेला ठूलो मानवीय क्षति या भौतिक क्षति हुन सक्ने अत्यन्तै जोखिमपूर्ण अवस्था सिर्जना भएको छ। त्यसैले धनकुटा लगायत अन्य प्रभावित क्षेत्रमा तत्काल पुराना काठका पोलहरू विस्थापित गरी नयाँ फलामे पोलहरू राखी सुरक्षित इन्सुलेटेड तारको व्यवस्था गर्न म सदन मार्फत सरकारको ध्यान आकर्षण गर्न चाहन्छु। धन्यवाद।
1: मान्य सदस्य मदन कृष्ण श्रेष्ठ। मान्य सदस्य मदन कृष्ण श्रेष्ठ। मान्य सदस्य मदन कृष्ण श्रेष्ठ। मान्य सदस्य भरत गिरी।
4: सम्माननीय सभामुख महोदय, निजी शिक्षा स्वास्थ्य मौलिक हकको रूपमा लिएको छ। जनताको हक अधिकार सुनिश्चित गर्नुको सट्टा संविधान विपरीत कर लगाएर नागरिक अधिकार खोसिएको छ। संविधानले माध्यमिक तहसम्मको शिक्षा र आधारभूत उपचार निशुल्क हुने व्यवस्था गरेको छ। सरकारको निर्णयले शिक्षा, स्वास्थ्य र बिजुली जस्ता कर लगाएर झनै महँगो पार्ने भएको कारणले करमा पुनः विचार गर्नको लागि अनुरोध गर्दछु। धन्यवाद।
1: मान्य सदस्य मनमाया विका।

0: हालै अर्थमन्त्रीले प्रस्तुत गर्नुभएको बजेटमा मानव विकास सूचाङ्कमा पछाडि पारिएका समुदायका बाल बालिकालाई आधारभूत शिक्षामा पहुँच पुर्याउन आवासीय विद्यालय सञ्चालन गर्ने भनियो। चितवनका चेपाङ बालबालिकालाई त्यस्ता विद्यालयमा राखेर शुरूआत गर्ने भनियो, यसको लागि धन्यवाद दिन चाहन्छु। तर सिंहको दलित समुदाय त्यसमा पनि अझ धेरै मधेसी दलित समुदायका बालबालिका पनि धेरै अप्ठ्यारामा र विकराल अवस्थामा छन्। उनीहरूलाई पनि आवासीय विद्यालयमा राखी पढाइयो।
1: माननीय सदस्य मनिष खनाल,
2: सम्मान्य सभामुख महोदय, देशभर नै गर्मी तथा वर्षायाम शुरू भएसँगै सर्पदंशको कारण मृत्यु हुनेको संख्या बढ़ेको छ। विषालु सर्पले टोकेपछि पहिलो घण्टालाई सुनौलो घण्टा भनिन्छ, जहाँ ती एक घण्टाभित्रकै समयमा उपचार गर्न सकियो भनेदेखि बिरामीलाई हामीले समयमै बचाउन सक्छौं। तर एक घण्टाको निर्धारित समयमै हामीले अस्पताल बिरामीलाई पुर्याउन नसक्दाखेरि धेरै बिरामीहरूले बाटोमै मृत्युवरण गर्नु परेको छ। त्यसकारणले गर्दाखेरि हरेक स्थानीय तहस्थित अस्पतालहरूमा एन्टी स्नेक भेनमको पर्याप्त उपलब्धता सुनिश्चित गर्नको लागि सभामुखज्यू मार्फत सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। त्यस्तै गरी विद्यालय स्तरमै यो सर्पदंशको विषयमा विद्यार्थीहरूलाई एउटा चाहिँ यो स्नेक बाइटको विषयमा चाहिँ पढाउने, सँगसँगै अभिभावकहरूलाई पनि यो विषयमा सचेतना जगाउने गरेर यो विषयमा सरकारले आफ्नो काम कारवाहीहरू अगाडि बढ़ाओस् भन्दै सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। हस्, धन्यवाद।
1: मान्य सदस्य महेन्द्र बहादुर साई,
3: सम्माननीय सभामुखमध्ये कालीकोट जिल्ला सरौको वृहत खानेपानी आयोजना पैसा नभएर अलपत्र परेको छ। जनताले पानी खान नपाएर छटपटाइरहेका छन्। छिटो आयोजना सम्पन्न गर्न समिति निकायको सभामुख मार्फत म ध्यान आकर्षण गराउन चाहन्छु। पचाल झरना गाउँपालिका लगायतका स्थानहरूमा केही दिन अगाडि आएको बाढ़ीले व्यापारीहरूको ठूलो क्षति भएको छ। जिल्ला प्रशासन कार्यालयले क्षति विवरण पठाइसकेको छ, तर पनि राहत पाएका छैनन्। तत्काल राहत उपलब्ध गराउनका लागि म सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। मनसुन शुरू भइसक्यो, देशभरिको क्षति न्यूनीकरण गर्न सरकारको योजना के छ सदनमा जानकारी गराउन सभामुख मार्फत सरकारको म ध्यान आकर्षण गराउन चाहन्छु। धन्यवाद।
1: माननीय सदस्य मातृका प्रसाद यादव,
4: सम्मान्य सभामुख महोदय, म हिजो क्षेत्र पुगेर आएको र केही किसानहरूसँग भेट हो। फाटफुट खेती रोपाईको काम भइरहेको छ तर खाद छैन, त्यसैले सामान्य सभामुख मार्फत सरकारको ध्यान दियो, यथाशीघ्र खाद उपलब्ध गराइयोस्। अर्को कुरो, आज आइतबार हो, सरकारले त बिदा दिएको दिन हो, सभामुखजी बिर्सनु भयो कि भन्ने मलाई लाग्छ। र जनकपुरमा चाहे मधेसमा एकदमै दुर्घटनाहरू हुने गर्छ, त्यसैले चाहिँ त्यहाँ राम्रो उपचारको व्यवस्था छैन दुर्घटनाको लागि, र सबैलाई चाहिँ विराटनगर पुर्याउनु पर्ने या काठमाडौँ पुर्याउनु पर्ने अवस्था भएकोले एउटा चाहिँ तत्काल चाहिँ टोली सरकारले पठाओस् र त्यहाँ चाहिँ घाइतेहरूको उपचार यथाशीघ्र होस्। धन्यवाद।
1: माननीय सदस्य माधव बहादुर थापा,
5: सम्माननीय सभामुख महोदय, हालै निजी अस्पतालहरूबाट बिरामीलाई दिँदै आएको बीमा सुविधामा इमर्जेन्सी सेवा बाहेक अरू रूपमा अरू बन्द गरी स्वास्थ्य बीमालाई दिगो बनाउने प्रभावकारी योजना ल्याइने भनिएको छ। सभामुख महोदय, स्वास्थ्य बीमाको प्रभावकारी नीति नआएसम्म सरकारी अस्पतालहरूमा बिरामीको चाप बढ्ने तर विशेषज्ञ डाक्टर र उपकरणको अभावमा डाक्टर थाक्ने र बिरामी दिक्क हुँदै हैरानी अवस्थामा आउनुले जनतामा निराशा आउने र सरकारप्रतिको विश्वास घट्ने हो कि भन्ने चिन्ता बढेको छ। अन्तत सभामुख महोदय, तत्काल देशभरका जिल्ला अस्पतालहरूमा दरबनी अनुसारको विशेषज्ञ डाक्टर खटाई औषधि उपकरणको व्यवस्था गरी ओपिडी आइपिडी सेवामा व्यापक विस्तार गरी सेवाको दायरा फराकिलो बनाई सरकार बिरामी र जनताप्रति उत्तरदायी छ भन्ने कुरामा विश्वास दिलाउन सर्व सम्बन्धित क्षेत्र र सरकारप्रतिको ध्यान आकर्षण गराउँदछु। धन्यवाद।
1: माननीय सदस्य मिङमा ग्याबु शेर्पा,
6: सम्माननीय सभामुख महोदय, हालै मेरो सदनदेखि शिखरसम्मको यात्रा सम्पन्न गर्दा नौ दिनमा दशौं पटकको सगरमाथा सफल आरोहण सम्पन्न भएको थियो। सधैंको आर1 भन्दा फरक महसुस गरेको छु। नेपालको झण्डा र संघीय संसदको झण्डा सगरमाथाको शिखरमा फहराउँदा मैले गर्व महसुस गरेको छु। सम्मान्य सभामुख महोदय लगायत सम्पूर्णमा सहयोगीहरूलाई म धन्यवाद दिन चाहन्छु। मैले सम्बन्धित मन्त्रालयलाई तीनवटा कुरा जानकारी गराउन र ध्यान आकर्षण गराउन लिएर आएको छु। दक्ष जनशक्ति उत्पादनमा ध्यान दिनुपर्ने र उद्धार व्यवस्थापन र कार्यविधि निर्माण गर्नुपर्ने र हिमाल सरसफाईमा ध्यान दिनुपर्ने देखिन्छ। धन्यवाद।
1: मान्य सदस्य मोहन आचार्य।
7: सम्मान्य सभामुख महोदय, लेन्दी खोलामा गत वर्ष आएको बाढ़ीको कारण रसवागढ़ी, टिमुरे, स्याप्रोवेशी, मैलुङ, पैरेवेशी, कैदलीटार, बेत्रावती क्षेत्रमा नदी कटानको कारण बस्तीहरू अत्यन्तै जोखिममा छन्। तत्कालै नदी नियन्त्रण र तटबन्धन निर्माण नगर्ने हो भने यो वर्ष झनै ठूलो विपद निम्तिने हुँदा सम्बन्धित निकायको ध्यानकर्षण गराउन चाहन्छु। साथै लाङटाङ पदमार्गमा पर्ने खोलाहरूमा पुल नभएकोले अघिल्लो वर्ष भक्तपुरबाट घुम्न गएका चारजनाले बगेर ज्यान गुमाउनु पर्यो। यो वर्ष पनि वर्षा शुरू हुन लाग्दा समेत पुल बन्ने प्रक्रिया अगाडि बढ़ेको छैन। तत्कालै अस्थायी पुलहरू र वर्षा सिजनपछि पक्की झोलुङ्गे पुल निर्माणका लागि सम्बन्धित निकायको ध्यान आकर्षण गराउन चाहन्छु। धन्यवाद। जय नेपाल।
1: मान्य सदस्य मोहनलाल आचार्य।
8: सम्मान्य सभामुख महोदय, कपिलवस्तु जिल्लामा रहेको बाणगंगा नदी रामघाट, लक्ष्मणघाट जस्ता पवित्र धार्मिक स्थलको रूपमा रहेको सभ्यता, नाइल नदी, मेसोपोटामिया, इन्दुस नदी जस्ता संसारका चर्चित नदीहरूको सभ्यताभन्दा कम छैन। तर व्यवस्थापनको अभावमा उक्त नदीको कहरबाट वर्षेनी नागरिकहरूको मृत्यु हुने, विस्थापन हुने तथा हजारौं किसानहरूको धनजनको क्षति हुने गरेको छ भने तटबन्धको अभावमा नदी कटानका कारण भौतिक संरचनामा ठूलो क्षति हुने गरेको छ। अव्यवस्थित रूपमा ढुङ्गा, गिटी र बालुवाको दोहनका कारण नदीको सतह निकै तल पुग्न गएको छ भने आगामी वर्षायाममा समेत अवस्था भयावह हुन सक्ने आकलन गर्न सकिन्छ। सम्मान्य सभामुख महोदय, उक्त नदीको दुवैतर्फ तटबन्ध गर्न सकेमा हजारौं हेक्टर जमीन प्रयोगमा ल्याउन सकिन्छ। नदी उकास क्षेत्रमा कृषि क्याम्पसको स्थापना, हरित पर्यटनको विकास, नदी तटका नजिकका किसानहरूको धनजनको क्षति हुनबाट रोक्ने र विभिन्न राष्ट्रिय गौरवका आयोजनाहरू सञ्चालन गर्न सकिने प्रशस्त सम्भावनाहरू छन्। अत आवश्यक बजेट विनियोजन।
1: मान्य सदस्य यशोदा कुमारी।
9: सामान्य सभामुख महोदय, नेपाल राष्ट्रिय प्रधान देश हो। झण्डै 62% नेपाली जनता कृषिमा भर परेका छन्। तर राज्यको कृषि र कृषक बारेमा खासै सोच चिन्ता देखिँदैन। कृषिको मुख्य बाली धान रोप्ने समय हो, अर्थात अखारको महिना आउँदैछ। कृषिको ठूलो चिन्ता लाग्ने थाल्यो। कृषिका लागि मल खाद उपलब्ध हुन्छ कि हुँदैन? सभामुख महोदय, समय सीमा भित्र छ, किसानलाई मल खाद साथ उपलब्ध भन्ने साथै सरकारका माग गर्दैछु। धन्यवाद।
1: मान्य सदस्य यज्ञ बहादुर बोगटी।
10: सम्माननीय सभामुख महोदय, अछाम जिल्लाको शैक्षिक क्षेत्रको जर्जर अवस्थातर्फ सरकारको गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु। नयाँ शैक्षिक सत्र शुरू भइसक्दा पनि अछामका कतिपय विद्यालयमा अझै पर्याप्त पाठ्य पुस्तक पुग्न सकिरहेका छैनन्। जिल्लाका अधिकांश सामुदायिक विद्यालयहरू शिक्षक दरबन्दीको चरम अभाव झेलिरहेका छन्, जसका कारण निजी क्षेत्रबाट शिक्षक राख्न अभिभावकहरू चन्दा तिर्न बाध्य छन्। वर्षायाम शुरू हुन लाग्दा कैयौं विद्यालयका जीर्ण भवनहरू पहिरो र बाढ़ीको जोखिममा छन्, जसले बालबालिकाको ज्यान नै खतरामा पर्ने अवस्था छ। अछामका विद्यालयहरूमा तत्काल न्यायोचित शिक्षक दरबन्दीको व्यवस्था गरियोस्। मंगलसेन बहुप्राविधिक शिक्षालयको भौतिक संरचना निर्माण गर्न र अछामका जीर्ण र अभाव ग्रस्त विद्यालयका भवनहरूको भवन निर्माण गर्नका लागि सरकारसँग विशेष बजेटको व्यवस्था गरी गर्न ध्यान आकर्षण गराउन चाहन्छु। साथै आज प्रधानमन्त्रीले जो सीमा सम्बन्धीमा नेपालको सीमा अतिक्रमण।
1: मान्य सदस्य यज्ञमणि नेउपाने।
11: सम्माननीय सभामुख महोदय, संसदीय सुनवाई बिना नै नियुक्ति पाउन सफल हुनुभएका भाग्यमानी मानवाधिकार आयोगका अध्यक्ष र आयुक्तहरूले एउटा सरकारलाई चिठी पठाउनु भएछ, छ महिना चाहिँ सजाय कैद र 3,00,000 रुपियाँ जरिवाना। म अचम्म पर्छु सभामुख महोदय, संसदको काम मानवाधिकार आयोगले कहिलेदेखि गर्न सुरु गर्यो? यो क्षेत्राधिकार मिट्ने अधिकार कसैलाई पनि छैन। म सभामुख महोदय मार्फत सम्बन्धित निकायको ध्यान आकर्षण गराउन चाहन्छु, यो प्रतिवेदन पेरिस सिद्धान्त विपरीत छ। यो प्रतिवेदन कानूनको मिनिमम सिद्धान्तहरू हुन्छन्, सुनवाईको मौका, प्रतिनिधि सभाका सदस्यहरू हुनुहुन्छ आज कतिपय, उहाँहरूलाई सुनवाईको मौका दियो दिएन त्यसैले पुनर्विचार गर्न सरकारलाई फिर्ता पठाउनका लागि।
1: मान्य सदस्य युवराज दुलाल,
12: सम्माननीय सभामुख महोदय, पुस्तौं पुस्तादेखि आबाद र आवास गर्दै आएको सिन्धुपाल्चोकका फटकशिला, मेलम्ची, हेलम्बु लगायतका क्षेत्रमा करिब करिब सिङ्गो गाउने विभिन्न गुठीमा दर्ता भएका छन्। ती समस्या समाधान गर्न विगतमा पनि प्रयत्न भए विविध कारण सम्भव भएन। म सरकार समक्ष गुठी विधेयक ल्याई यो समस्या समाधान गर्न माग गर्दछु। त्यस्तै सम्माननीय सभामुख महोदय, सम्माननीय प्रधानमन्त्रीले आज संसदमा सरप्राइज दिनुभयो। युवा प्रधानमन्त्रीको स्पिरिटलाई स्वाभाविक लिँदै युवा प्रधानमन्त्रीले नेपालले पनि कुनै देशको सीमा मिचेको थाहा पाए भन्नुभयो। हाम्रो राष्ट्रिय ज्ञानमा नेपालले सीमा मिचेको विषय उल्लेख छैन, अत यो हाम्रो कूटनैतिक संवेदनशीलता र राष्ट्रियताको सवाल भएकोले रेकर्डबाट हटाउन माग गर्दछु। धन्यवाद।
1: मान्य सदस्य रचना खतिवडा खत्री,
13: सम्माननीय सभामुख महोदय, जेन्ची आन्दोलनले माग गरेको कुरा अर्थमन्त्रीज्यूले सम्बोधन गर्ने प्रयास गर्नुभएकोमा उहाँलाई धन्यवाद दिन

0: र परिवार कामको लागि विदेश गइने एक्लोपनको पीड़ामा बाँचिरहेका छन्। उनीहरूको पीड़ा सुनेर साथ दिने नभएपछि जीवन अन्त्य गर्नलाई उनीहरू बाध्य भएका छन्। यो केवल एक महिलाको मृत्यु मात्रै होइन, एउटा परिवारको सपना, एउटा बाल बालिकाको भविष्य पनि हो। सहमुख महोदय, पहाड़ी क्षेत्रमा, दुर्गम क्षेत्रमा मानिस स्वास्थ्य सेवा परामर्श केन्द्र र महिला सशक्तिकरणको कार्यक्रम प्रभावकारी रूपमा तत्काल विस्तार गरियोस्। धन्यवाद।
1: माननीय सदस्य रन्जु नेउपाने।
2: सम्माननीय सभामुख महोदय, सवारी तथा यातायात व्यवस्था ऐन 2049 को दफा 130 दुई पाङ्ग्रे सवारी चलाउँदा चालक र यात्रु दुवैले सुरक्षित पोप अर्थात हेलमेट लगाउनुपर्छ भनी स्पष्ट कानूनी व्यवस्था गरेको छ। तर कानून भनेको 34 वर्ष भइसक्यो, यो कागजमै मात्र सीमित रहिरहनु दुःखद कुरा हो। सभामुख महोदय, मुलुकमा सशस्त्र द्वन्द उत्कर्षमा रहेको बेला बाइक पछाडि बस्नेले हेलमेट लगाउँदा पहिचान लुक्ने र आपराधिक घटना छेक्न सक्ने त्रासका कारण यो नियम खुकुलो बनाइयो। तर शान्ति सम्झौता भएको पनि 2 दशक भइसक्यो सभामुख महोदय। त्यसकारण आज नेपालमा सड़कमा दैनिक लाखौं युवाहरू, श्रम गर्न निस्किएका श्रमिकहरू र आफ्ना कलिला साना नानी बाबु बोकेर मोटरसाइकल पछाडि असुरक्षित यात्रा गरिरहेका छन्। एउटा सानो हेलमेट नलगाएकै कारणले सिंगो परिवारको भविष्य समाप्त भइरहेको छ। त्यसकारणले यो कानूनी व्यवस्थालाई सशक्त रूपले अगाडि बढाउन म
1: मान्य सदस्य रमेश कुमार मल्ल।
3: सम्माननीय सभामुख महोदय, शब्दकोशका सयौं जार्गन र फिजिकल तथा डिजिटल विकासका आकर्षक शब्दहरूद्वारा भरिएको माननीय अर्थमन्त्रीजीको बजेट वक्तव्यमा सल्यानी जनताले भन्दैछन् हाम्रो जिल्लाको नाम कतै सुनिएन, भेटिएन। सल्यान भएर जाने एकमात्र राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना मदन भण्डारी लोकमार्ग 12 अर्ब रूपियाँ भन्दा बढ़ी दायित्व बोकेर बसेको छ। तर विनियोजित रकम भन्ने 1 अर्ब 46 करोड़ रूपियाँ मात्र छ। यस्ता वित्तीय अराजकताको नमूना प्रदर्शन हुँदा हामी टेबुल ठोकेर खुशी हुने कि दुखी हुने हो सभामुख महोदय? राप्ती लोकमार्ग लगायतका सड़क पूर्वाधारको स्तर उन्नति, सल्यानका करिब 20% गाउँमा बाँकी विद्युतीकरण, शिक्षा स्वास्थ्य र संचार सेवा, भवन निर्माण, खानेपानी, सिंचाई, कृषि, पर्यटन, युवा तथा खेलकुद, भूकम्प प्रभावित क्षेत्रको पुननिर्माण, उत्पीड़ित समुदायको उत्थान र वन तथा वातावरणसँग सम्बन्धित थुप्रै योजनाहरू आवश्यक प्रक्रिया पूरा गरी मन्त्रालयहरूमा पुगेका छन्। यी दर्जनौं योजनाहरू पनि बजेट विहीन भएर थन्कने अवस्था नबनोस्, सम्मान्य सभामुख मार्फत सरकारको गम्भीर ध्यान आकर्षण गराउँछ।
1: माननीय सदस्य रमेश परसाई।
4: सम्माननीय सभामुख महोदय, म जुन वर्गको प्रतिनिधित्व गर्छु त्यो वर्गलाई समाजले बिचारा भन्छ, तर घरबेटी हतपति कोठा दिन मान्दैन, बसवाला बसमा चढाउन मान्दैन, ब्याङ्कवाला मोबाइल ब्याङ्किङ दिन मान्दैन, बिमावाला सामान बिमा दिन मान्दैन, राज्य रोजगारी दिन मान्दैन। हुँदाहुँदा अब त चोरेर खानेलाई समाउनु पर्ने नगर प्रहरी मागेर खानेलाई लखेट्न प्रयोग हुन थाले। माग्ने रहर हुन्छ कसैको रोडमा? म मागेर खाने कुराको पक्षधर होइन, तर बाँच्ने विकल्प नभएपछि मान्छेले के गर्नु? त्यसकारण म सरोकारवाला सबैको ध्यान आकर्षण गराउन चाहन्छु, अपाङ्गता भएका साथीहरूलाई सम्मानपूर्वक बाँच्न पाउने गरी वैकल्पिक रोजगारीको क्षमता अनुसार व्यवस्था गरियोस्। र त्यो नहुँदासम्म यो असंवेदनशीलता जुन काठमाडौँ महानगर र पोखरामा दृष्टिविहीन साथीहरूमाथि भइरहेको छ तत्काल बन्द गरियोस्। विकल्प नभएपछि मान्छे बाध्य हुन्छ, मान्छे मान्छे हो सभामुख महोदय। धन्यवाद।
1: मान्य सदस्य रहबर अन्सारी।
5: सामान्य सभामुख महोदय, गत शनिबार बेलुका 12 जिल्लाको अम्लेखगंज र चक्करीमा आएको आँधी बेहरीले करिब 50 वटा घर ध्वस्त बनायो। धेरै परिवारले एकै रातमा आफ्नो छाना, खाद्यान्न, लत्ता कपडा र सुरक्षित आश्रय गुमायो। दुःखको कुरा यो केवल 12 को कथा होइन, नेपालका विभिन्न भागमा यस्ता विपद बारम्बार दोहोरिन्छन्। तर हाम्रो राहत प्रणाली अझै पनि फाइल प्रक्रिया र स्वीकृतिको चक्रमा उल्झिएको छ। हामीले स्वास्थ्य क्षेत्रमा पनि यस्तै विडम्बना देखेका छौं। मृगौला र क्यान्सरका बिरामीलाई आर्थिक सहायता दिने नीति हुन्छ, तर प्रक्रिया यति लामो हुन्छ कि कतिपय बिरामीको मृत्यु भइसक्दा पनि सहायता फाइल कार्यालयमै घुमिरहेको हुन्छ। सहायता ढिलो पुग्नु भनेको सहायता नपुग्नु सर हो। त्यसैले अब हामीले विपद व्यवस्थापनको सोच बदल्नुपर्छ। संघीय स्तरमा नेशनल डिजास्टर रेस्पोन्स फोर्स गठन गरियोस्। वडा स्तरमा राहत सामग्री, आपतकालीन आश्रय किट र खाद्यान्नहरूको पूर्व भण्डार स्थापना गरियोस्। प्रभावित परिवारलाई 24 घण्टाभित्र प्रत्यक्ष नगद सहायता उपलब्ध गराउने व्यवस्था गरियोस्।
6: तीन तहका सरकार सुरक्षा

0: वर्ल्ड रेड क्रस र स्वयंसेवक बीच एकद्वार समन्वय प्रणाली स्थापना गरियोस्। साथै
1: मान्य सदस्य राजकिशोर महतो,
2: सम्मान्य सभामुख महोदय, आज म सम्मानित सदनमा जनताहरूको आवाज बनेर उभिएको छु। मासिक 50 युनिट भन्दा बढ़ी खपत गर्ने अधिकांश उपभोक्ता कुनै विलासी वर्ग होइन, सामान्य नेपाली परिवार हुन्। यो निर्णयले लाखौं परिवारको मासिक खर्च बढ़ाउने, विद्युतीय उपकरणको प्रयोग निरुत्साहित गर्ने तथा पुनः एलपी ग्यासतर्फ निर्भरता बढ़ाउने जोखिम पैदा गरेको छ। स्वदेशमै उत्पादित स्वच्छ र हरित ऊर्जाको उपयोग बढ़ाउन प्रोत्साहन गर्नुपर्ने अवस्थामा यस्तो कर लगाइनु ऊर्जा रूपान्तरण, व्यापार घाटा, न्यूनीकरण र हरित अर्थतन्त्र निर्माणको राष्ट्रिय लक्ष्यसँग मेल खाँदैन। त्यसैले आम उपभोक्ताको हित, स्वदेशी विद्युतको अधिकतम उपभोग तथा राष्ट्रिय ऊर्जा सुरक्षाको पक्षमा सरकारले विद्युत उपभोक्तामाथि लगाइएको 5% भ्याट व्यवस्था तत्काल फिर्ता लिन म सरकारसँग गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु। साथै देशको प्रमुख शहरहरूमा रंगशाला निर्माण गर्ने सूचीमा जनकपुर स्थित राम जानकी अन्तर्राष्ट्रिय बहुद्देश्यीय रंगशालाको नाम समावेश गराइयो।
1: मान्य सदस्य राजीव खत्री,
3: सम्माननीय सभामुख महोदय, मानव अधिकार आयोगको प्रतिवेदनको निष्कर्षले एउटा कुरा भन्छ, भदौ 23 र 24 आन्दोलन जनआन्दोलन होइन, यो नवयुवाहरूले मचाएको विध्वंस हो। जुन जेन्जी विद्रोहका कारण देशमा निर्वाचन भयो, जुन जेन्जी विद्रोहलाई जनआन्दोलन भन्दै निर्वाचनमा गएको शक्ति आज दुई तिहाईको जनमत लिएर सदन र सरकारमा छ, जुन जेन्जी विद्रोहलाई सचेत युवाहरूले गरेको जनआन्दोलन हो भनेर जनताले समेत अनुमोदन गरिसकेका छन्, तर एउटा आयोग यो जनआन्दोलनलाई विध्वंस ठान्छ भने यो प्रतिवेदन कुन पार्टी कार्यालयमा लेखियो भनेर प्रश्न किन नगर्ने? विगतमा जेन्जी आन्दोलनलाई कसले विध्वंस भन्थ्यो र आज घुमाउरो भाषामा कसले र किन यो भाषा प्रयोग गर्दैछ? देशले हेरिरहेको छ। यदि नवयुवाहरूले गरेको सचेत विद्रोहलाई आयोगले कुनै अमुक पार्टीको भाषा प्रयोग गर्छ भने यसलाई कसरी लिने? होइन भने परिणाम स्वीकार्ने तर आन्दोलन नस्वीकार्ने हुन सक्दैन।
1: मान्य सदस्य राधिका रम्तेल,

0: सम्माननीय सभामुख महोदय, हालै सदनभित्र एक माननीय सदस्यद्वारा व्यक्त गरिएको अभिव्यक्तिप्रति नेपालको ख्रिस्टियन समुदायको गम्भीर ध्यान आकर्षण भएको छ। नेपालको संविधानको धारा सर्तले अभिव्यक्तिको स्वतन्त्रता दिएको छ, धारा अठारले समानताको हक दिएको छ र धारा छब्बीसको उपधारा एकले धार्मिक स्वतन्त्रताको मौलिक हक सुनिश्चित गरेको छ। त्यसैले कुनै पनि धर्म वा समुदायलाई सामूहिक रूपमा विदेशी प्रभाव वा धर्मान्तरसँग जोडेर प्रस्तुत गरिनु उचित हुँदैन। त्यसैले सबै समुदायको सम्मान, धार्मिक र सामाजिक सद्भाव कायम हुने गरी जिम्मेवार व्यक्तित्व दिन वा यस सदन मार्फत आग्रह गर्दछु। साथै उक्त व्यक्तित्वले समुदायको भाव
1: मान्य सदस्य राम लामा
2: सम्माननीय सभामुख महोदय, यस गरिमामय सदनमा आकस्मिक समय, शून्य समय र विशेष समयमा विभिन्न मितिमा माननीय ज्यूहरूले उठाउनु भएको प्रश्नहरूको जवाबको सन्दर्भमा धेरै आवाज उठेको हुँदा यस प्रक्रियालाई थप पारदर्शी र जवाफदेही बनाई जनताप्रति थप उत्तरदायी हुन एउटा इन्टिग्रेटेड डिजिटल ट्र्याकिङ सिस्टम विकास गरी तत्काल लागू गर्न म सरकारको गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु। साथै केही संवेदनशील विषयबाहेक संसदीय उपसमितिका बैठकहरू पनि रेकर्डमा राख्ने व्यवस्था गर्दै लाइभ प्रसारणको समेत व्यवस्था मिलायोस् भनी म सम्माननीय सभामुख मार्फत सरकारसँग जोरदार माग गर्दछु। धन्यवाद।
1: मान्य सदस्य रामाकान्त प्रसाद चौरासिया।
3: सम्माननीय सभामुख महोदय, पर्सा जिल्ला क्षेत्र नम्बर 3 पोखरिया नगरपालिका भएको व्यापक भ्रष्टाचार अनियमितता अहिले समग्र स्थानीय शासन व्यवस्थामाथि नै गम्भीर प्रश्न खडा गरेको छ। विशेष गरी 500 भन्दा बढी कर्मचारी नियुक्तिको नाममा प्रत्येक कर्मचारीबाट लाखौं रूपियाँसम्म असुली गरिएको भन्ने गम्भीर आरोप सार्वजनिक भइरहेका छन्। यस प्रकरणमा नगर प्रमुख, प्रशासकीय अधिकृत तथा सम्बन्धित पदाधिकारीहरूको संलग्नताबारे व्यापक जनगुनासो रहेको छ। त्यसै गरी जेएनसी सामान खरिद प्रक्रियामा भएको अनियमितता कारण प्रशासकीय अधिकृत र जेएनसी शाखा प्रमुख निलम्बन परेको 9 महिनाभन्दा बढी समय बितिसकेको छ। अझ दुःखद कुरा, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा 100 भन्दा बढी फाइल दर्ता हुँदा पनि अहिलेसम्म प्रभावकारी छानबिन अघि बढ़ेको छैन। सम्माननीय सभामुख महोदय, यदि यति ठूलो भ्रष्टाचार प्रकरण
1: मान्य सदस्य रिगला यादव

0: सम्माननीय सभामुख महोदय, नेपाल को बहुचर्चित सुस्ता भूमिका नागरिकहरू वर्षौंदेखि सीमा विवाद, भारतीय हस्तक्षेप, नराड़ी नदी को कटान र राज्य को व्यवस्था का कारण निरन्तर पीड़ित छन्। हरेक वर्ष डुबान, जमीन कटान र असुरक्षाले उनीहरूको जीवन झन कष्टकर बन्दै गएको छ। अहिले सुस्ता क्षेत्र को सबैभन्दा ठूलो समस्या नराड़ी नदी को अनियन्त्रित कटान बनेको छ, जसले वर्षेनी 100 बिघा उर्वर जमीन बगरमा परिणत हुँदैछ। नदी को धार परिवर्तन सँगै नेपाली भूभाग कर्मश हराउँदै गएको छ। कटानकै कारण नागरिकहरू घर बारविहीन बन्दै गएका छन् र आफ्नै भूमिमा बस्न समेत असुरक्षित अवस्था सिर्जना भएको छ। वर्षौंदेखि नदी नियन्त्रणको नाममा योजना बनाइएका कारण नागरिकहरू घरबार विहीन बन्दै गएका छन् र आफ्नै भूमिमा बस्न समेत असुरक्षित अवस्था सिर्जना भएको छ। वर्षौंदेखि नदी नियन्त्रणका
1: मान्य सदस्य रीना उप्रेती।
2: सम्माननीय सभामुख महोदय, भदौ 22 गते जेएनजी युवाहरू 22 जनाले शहादत प्राप्त गर्नुभयो र त्यसको भोलिपल्ट भद्र 24 गते त्यसको प्रतिशोध मात्र थिएन सभामुख महोदय। त्यो दिन नखु कारागारबाट कैदी भगाउनलाई, नखु कारागारबाट सम्बन्धित अधिराज्य नेपालभरिका जेलबाट कैदी भगाउनलाई उत्प्रेरक गर्नुहुने त्यो तत्कालीन पार्टीका सदस्यहरू, सम्बन्धित पार्टीका सदस्यहरू त्यहाँ पुग्नु भएको थियो र आफ्नो हर्षोल्लास गर्दै कैदी भगाएर हर्षोल्लास मनाइरहेका बेला त्यस्ता कैदीहरू भागीको मृत्यु भयो, जहाँ बाल कैदी बन्दीहरू पनि थिए। र आज प्रधानमन्त्रीले भन्नुभयो, आयोगको प्रतिवेदन सार्वजनिक गर्छु र पुरानो प्रतिवेदन पनि सार्वजनिक गर्छौ। तर म प्रश्न गर्न चाहन्छु, प्रधानमन्त्रीले कसलाई या विपक्ष?
1: मान्य सदस्य रीमा विश्वकर्मा।
3: सम्माननीय सभामुख महोदय, जनप्रतिनिधिको रूपमा घटनास्थलमा पुगेर म लगायत 6 जना माननीयहरूले उठाएको पहिलो मुद्दा हो खुर्कोट इलाका प्रहरी हिरासतमा भएको कस्टडियल डेथ। राज्यको नियन्त्रणमा आएको व्यक्ति हिरासतभित्र मर्छ भने किन मर्यो, कसरी मर्यो, मरेको हो कि मारिएको हो, राज्यले प्रमाणसहित जवाफ दिनुपर्छ। घटना प्रहरी प्रशासनभित्र घट्ने, अनुसन्धान प्रहरीले नै गर्ने, पीड़ित परिवारको मुद्दा समेत दर्ता नहुने हो भने हामीले वकालत गरेको पारदर्शिता, जवाफदेहिता र न्याय केवल कागजमा मात्रै सीमित हुने देखिन्छ। हिरासत औसतमा प्रत्येक वर्ष 63 जनाको मृत्यु सैया बनिरहेको छ, तर वर्तमान कानूनले कस्टडियल डेथको पहिचान समेत गर्दैन। तसर्थ गृह मन्त्रालयले कस्टडियल डेथ सम्बन्धी संवेदनशीलता र नीतिगत संशोधनलाई प्राथमिकतामा राख्न जरूरी छ। होइन भने हिरासत फेरि पनि न्यायको होइन मृत्युको प्रतीक्षालय बन्ने खतरा देखिन्छ। धन्यवाद।
1: मान्य सदस्य रुकेश रञ्जित।
4: सम्माननीय सभामुख महोदय, भक्तपुरको हनुमन्ते नदी हरेक साल वर्षातको समयमा भक्तपुरका जनताको दुःखको रूपमा स्थापित हुँदै गइरहेको छ। प्रत्येक वर्ष वर्षायाममा हनुमन्ते आसपास बाढ़ी आउँदा स्थानीय बस्ती, खेत, कल कारखाना र संरचनाहरूमा करोड़ौंको क्षति हुने गरेको छ। हनुमन्ते नदी मात्र होइन, एउटा सभ्यता भएकोले स्थानीय जीवन, संस्कृति, धर्म र संस्कारहरूको संरक्षण सहित उचित व्यवस्थापन र संरक्षण गर्न आवश्यक रहेको छ। विगतमा हनुमन्ते नदीको बाढ़ी नियन्त्रणका लागि हनुमन्ते खोला करिडोर आयोजना सञ्चालन भए पनि अपेक्षित प्रगति हुन नसकेकोले यसपालिको वर्षात अगावै आवश्यक पूर्व तयारी सहित बाढ़ीको क्षति नियन्त्रणका लागि नदी छेउमा करिडोर सहितको निर्माण सम्बन्धी कार्य अविलम्ब शुरू गर्न सम्बन्धित ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय सहित पूर्वाधार मन्त्रालयको ध्यान आकर्षण गराउन चाहन्छु। धन्यवाद। सम्पूर्ण नेपाली र नेपालको जय होस्।
1: रुक्मिणी देवी कोइराला। मान्य सदस्य रुक्मिणी देवी कोइराला।
5: सम्माननीय सभामुख महोदय, मोरङको विराटनगर महानगरपालिका वाडा नम्बर 18 अवस्थित विराट दरबार नेपालको ऐतिहासिक र सभ्यतासँग जोडिएको एक महत्वपूर्ण सम्पदा हो। हिन्दू धर्मग्रन्थ महाभारतमा वर्णित विराट राज्य र पाण्डवहरूको अज्ञातवाससँग जोडिएको यो क्षेत्र धार्मिक आस्था, सांस्कृतिक पहिचान, ऐतिहासिक र पुरातात्विक महत्वको रूपमा परिचित छ। तर दुःखको कुरा, यति महत्वपूर्ण सम्पदा आज पनि मुख्य स्थानमा छैन। सरकारसँग म आग्रह गर्न चाहन्छु कि विराट दरबारको संरक्षण, उत्खनन, अनुसन्धान तथा विकासका लागि त्यहाँ आधुनिक संग्रहालय, सूचना केन्द्र, धार्मिक अध्ययन केन्द्र तथा पर्यटक मैत्री पूर्वाधार निर्माण गरियोस्। साथै विराट दरबारलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन नक्सामा स्थापित गर्न विशेष प्रचार प्रसार कार्यक्रम सञ्चालन गरियोस्। धन्यवाद। जय नेपाल।
1: मान्य सदस्य रेखा कुमारी यादव।
6: सम्मान्य सभामुख महोदय, आज राष्ट्रिय मानव अधिकार आयोगको रिपोर्ट बारे प्रधानमन्त्रीजीले जुन हल्का रूपमा जवाब दिनुभएको छ त्यसमा कतै पनि चित्त बुझेको छैन हामीलाई। सम्मान्य सभामुख महोदय, जेएनजी मुभमेन्ट सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगद्वारा प्रकाशित प्रतिवेदन निकै गम्भीर छ। प्रतिवेदनलाई अध्ययन गर्दा सत्तासीन पार्टी र सरकारका जिम्मेवार व्यक्ति र सांसदको प्रत्यक्ष भूमिका रहेको यस प्रतिवेदनबाट पुष्टि हुन्छ। संवैधानिक आयोगबाट प्रकाशित प्रतिवेदनलाई आत्मसात गर्दै ती जिम्मेवारीमा रहनुभएका व्यक्तिहरूलाई तत्काल नै जिम्मेवारीबाट बर्खास्त गरिनुपर्छ र निष्पक्ष एवं तटस्थ रूपले कानूनी प्रक्रिया अगाडि बढाउनुपर्छ। सभामुख महोदय, एकजना सत्तारूढ दलका माननीयजीको अहिलेको भाइरल भइरहेको अन्तर्वार्ता निकै गम्भीर रहेको छ। उहाँले स्पष्ट रूपमा सोही घटनामा अन्य व्यक्तिको संलग्नता रहेको तर उहाँको पनि नाम
1: मान्य सदस्य रेणुका काउचा।
7: सम्माननीय सभामुख महोदय, आईपीबीएसको रिपोर्ट अनुसार विश्वको मात्र 6.2% आदिवासी जनजातिको ज्ञानचिपले 80% जैविक विविधता संरक्षण गर्न महत्वपूर्ण भूमिका खेलेको हुन्छ। आज त्यही आदिवासी जनजातिको ज्ञानचिप भाषा संस्कार संस्कृति संरक्षण गर्नका लागि देउवा सरकारको नेतृत्वले आदिवासी जनजाति उत्थान प्रतिष्ठान N2058 जारी गरेको थियो। तर अहिलेको सरकारले 2083 वैशाख 19 गते जारी गरेको जुन सार्वजनिक पदाधिकारीहरूको पटमुक्ति सम्बन्धी अध्यादेश 2083 को अनुसूचीले यो आदिवासी जनजातिको एकमात्र सरकारी निकाय आदिवासी जनजाति उत्थान प्रतिष्ठानको स्थापनार्थ मर्मलाई चाहिँ संकटमा पारेको छ। यसैले म सरकारसँग आग्रह गर्न चाहन्छु प्रतिष्ठानको ऐन अनुसार सबै पटपूर्ति गरोस् र प्रतिष्ठानलाई पर्याप्त बजेट र थप अधिकार सहित सशक्त र स्वायत्त बनाउनका लागि म सरकारसँग गम्भीर।
1: के भयो मान्य सदस्य? शून्य समयमा छुट्नु भएको मान्य सदस्य मदन कृष्ण श्रेष्ठलाई समय दिन्छु, बोल्नुहोस्।
8: सामान्य सभामुख मोरे, जनता आक्रान्त छन्। विरुद्धमा 50 युनिट भन्दा बढी जना साथ 5% भ्याट लगाउने गरीब र निमुखा जनताको आँसु पुस्ने कहाँ यो सरकार गरीब निमुखा मार्ने काम गर्दछ। विद्युत उत्पादन बढ्दैछ, सस्तो गर्नुपर्ने घटाउनु पर्ने, बढीभन्दा बढी विद्युत प्रयोग गरियोस् र नेपालको पैसा विदेश नजाओस् ग्यास बाल्ने न्यूनीकरण गर्दै लानुपर्नेमा सरकारी अस्पतालले धान सकिँदैन। निजी अस्पताल जान बाध्य छन् जनतालाई। निजी अस्पतालमा जानसाथ बिरामीसँग 3% कर लगाउनु यो जायज हो। सबै सरकारी विद्यालय गुणस्तर दिन सक्दैन। विद्यार्थी निजी विद्यालय जानसाथै सरकारले विद्यार्थीलाई 3% कर लगाउँछ यो जायज हो र सभामुख मोडे मार्फत सरकारलाई ध्यान आकर्षण गराउन चाहन्छु।
1: मान्य सदस्यहरू, सबै मान्य सदस्यहरूलाई नियमावली 2079 नियम 20 खण्ड झ तर्फ ध्यान आकर्षण गराउँछु। मान्य सदस्यहरूलाई प्रतिनिधि सभा सचिवालयद्वारा उपलब्ध गराइएको हरियो डायरी टेबल ठोक्नलाई प्रयोग नगरिदिन पनि जानकारी गराउँछु। मान्य सदस्यहरू, शून्य समयमा मान्य सदस्यहरूले बोल्ने क्रम यही समाप्त हुन्छ। मान्य सदस्यहरू, अब प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका माननीय सभापति गणेश पराजुलीलाई प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन 2083 माथि दफावार छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति दिन्छु। मान्य सदस्य गुरु बराल किन उठ्नुभयो? नियमावलीको कुन नियमापति? नियमावलीको कुन नियमापति? मान्य सदस्य बस्नुहोस्। मान्य सदस्य एकैछिन बस्नुहोस्। मान्य सदस्य बस्नुहोस्। मैले हेरे मान्य सदस्यले भन्नुभएको विषय बस्नुहोस्। सो विषयमा आज धेरै बहस भइसकेको छ, त्यस कारणले मान्य सदस्य बस्नुहोस्। मान्य सदस्य बस्नुहोस्। मान्य सदस्यले उठाउनु भएको विषय यसभन्दा अगाडि नै धेरै छलफल भइसकेको हुनाले मेरो ध्यान आकर्षण भएको छ। मान्य सदस्य बस्नुहोस्। मान्य सदस्य, मैले मान्य सदस्यलाई बस्नको लागि अनुरोध गरिरहेको छु। मान्य सदस्य बस्नुहोस्। मैले मान्य सदस्यले उठाउन खोजेको विषय मेरो ध्यान आकर्षण भइसकेको छ, योभन्दा अगाडि यो कुरा उठिसकेको छ, त्यस कारणले बसिदिन म मान्य सदस्यलाई अनुरोध गर्छु। मान्य सदस्य गुरु बराललाई बस्न अनुरोध गर्छु। मान्य सदस्य बस्नुहोस्। मान्य सदस्य, मेरो ध्यानाकर्षण भएको छ, मान्य सदस्यले भन्न खोजेको कुरा योभन्दा अगाडि धेरै पटक आइसकेको आजै, त्यस कारणले मान्य सदस्य बसेर हामी सभा सञ्चालन गर्नलाई सहयोग गरिदिनुहोस्। मेरो ध्यानाकर्षण भएको छ, मान्य सदस्यले भनेको विषय बस्नुहोस्। मान्य सदस्य गणेश पराजुलीलाई अगाडि बढ्न समय दिन्छु।
8: सम्माननीय सभामुख महोदय, सभामुख महोदयको अनुमतिले प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन 2083 माथि दफावार छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्दछु। धन्यवाद।
1: मान्य सदस्यहरू, अब म उक्त प्रस्तावलाई निरर्थक प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। यो प्रस्तावको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्न भन्ने आवाज सुनिएन, तसर्थ प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन 2083 माथि दफावार छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको घोषणा गर्दछु। मान्य सदस्यहरू, अब उक्त नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथिको दफावार छलफल प्रारम्भ हुन्छ। उक्त नियमावलीको मस्यौदा प्रतिवेदनमाथि 35 वटा संशोधनका सूचनाहरू प्राप्त हुन आएको बेहोरा जानकारी गराउँछु। मान्य सदस्यहरू, अब संशोधनकर्ता मान्य नरेन्द्र कुमार केरुङलाई आफ्नो संशोधन पेश गर्दै छलफलमा भाग लिन समय दिन्छु। समय 5 मिनट।

0: सामान्य सभामुख महोदय, प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन 2083 उपर संशोधनका सूचनाहरू पेश गर्ने अनुमति चाहन्छु। यो नियमावली बनाउने निर्माण गर्ने क्रममा सभापति माननीय गणेश पराजुलीज्यू, मान्य सदस्यजीहरू, सचिवालयका कर्मचारी मित्रहरू, यहाँहरूको अथक मेहनत र परिश्रमप्रति म नतमस्तक भएर सम्मान गर्न चाहन्छु। प्रतिवेदन अत्यन्तै राम्रो छ, अत्यन्तै धेरै मेहनत गर्नुभएको छ, मेहनतप्रति मैले सम्मान गरिसके। तथापि यसभित्र रहेका काम गर्दा गर्दै केही विषयहरू छुट्न गएका, केही विषयहरूमा संशोधनको आवश्यकता महसुस भएको विषयलाई म यहाँ राख्ने अनुमति चाहन्छु। सामान्य सभामुख महोदय, क्रम संख्या प्रस्तावनामा नै बाधा अड्काउ फुकाउन भन्ने थप वाक्यांश सरकारको लागि स्थापित संसदीय प्रक्रियाहरू छल्ने ब्ल्याङ्क चेक बन्न सक्ने भएकोले अपवादलाई प्रस्तावनामा नै राख्ने नियमित अभ्यासको रूप दिन खोजिएकोले यो सिद्धान्त त गलत छ भन्ने आधारमा प्रस्तावनामा नै बाधा अड्काउ फुकाउन भन्ने थप प्रावधान हटाउनु पर्ने देखिन्छ। नियम दुईको गमा परिभाषाभित्रमा असंसदीय शब्द छ, त्यो असंसदीय शब्द पछाडि असंसदीय संकेत भन्ने वाक्यांश पनि थप गर्नुपर्ने आवश्यकता देखिन्छ। नियम 15 को 2 शून्य विशेष आकस्मिक समयमा उठान भएको प्रश्नको जवाफको विषयमा छ। सार्वजनिक चासोको विषय र मुद्दा उठाउँदा आकस्मिक शून्य वा विशेष समयमा उठाइएका सबै प्रश्नमा सरकारलाई दिइएको 7 दिने म्याद अथवा बफर समय अत्यावश्यक गम्भीर र सार्वजनिक महत्वको मुद्दालाई राजनीतिक रूपमा निष्प्रभावी बनाउँछ र नागरिक सरोकारलाई केवल औपचारिकतामा सीमित गर्ने भएको हुनाले 7 दिनभित्र भन्ने वाक्यांशलाई 3 दिनभित्र भनेर संशोधन गर्नुपर्ने। नियम 17 सूचना संशोधनको सभामुखलाई प्राप्त अधिकारको विषयमा छ। विपक्षी सांसदले राखेका कडा तर जायज प्रश्न संसदमा आउन अघि रोकिन सक्ने सम्भावना भएको, व्यङ्गात्मक जस्तो अस्पष्ट शब्दावलीले सभामुखको अधिकारलाई राजनीतिक हतियार बनाउन सक्ने भएकोले व्यङ्ग्यात्मक भन्ने शब्द हटाउनको निम्ति सूचना गर्न चाहन्छु। नियम 18(3)(1) र (4)(2)सँग सम्बन्धित नीति तथा कार्यक्रम सम्बन्धी कार्यविधिमा अन्तिम हरफमा प्रधानमन्त्रीको अनुपस्थितिको यथोचित कारण सदन शुरू हुने बित्तिकै जानकारी गराउनु पर्ने भन्ने व्यवस्थाका निम्ति म सूचना दिन चाहन्छु। नियम 46 प्रश्नको उत्तर दिन मन्त्रालयलाई 5 दिन यहाँबाट जानलाई र मन्त्रालयले जवाब दिनको निम्ति 5 दिन अर्थात 10 दिने व्यवस्था जुन छ त्यो 10 दिने व्यवस्था र नियम 15 7 दिन पनि थप्दाखेरि दर्ता भएका प्रश्नहरूको जवाबको महत्व र त्यसको औचित्य समाप्त भइसकेको हुन सक्ने भएकोले दर्ता भएका वा उठेका प्रश्नहरूको सूची सोही दिन मन्त्रालय वा सम्बद्ध निकायमा पठाउने र त्यसको 3 दिनभित्र जवाब दिनुपर्ने भन्ने व्यवस्था गर्नुपर्ने। नियम 171 सभाको गोप्य बैठक भन्ने व्यवस्थामा प्रधानमन्त्रीको अनुरोधमा राष्ट्रिय सुरक्षा वा अन्य गम्भीर विषयमा गोप्य बैठकको प्रस्ताव भएमा मनासिब लागेमा भन्ने शब्दावलीलाई सभामुखको असीमित विशेषा विवेकाधिकारको दुरूपयोग हुन सक्ने भएकोले मनासिब लागेमा भन्ने शब्दावली हटाउनु पर्ने। नियम 178 उपनियम 4 प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदनको नियम 118 उपनियम 4 अन्य कार्यसूचीमाथिको छलफलमा आवश्यकता अनुसार मन्त्री अनिवार्य उपस्थित हुनुपर्ने भन्ने वाक्यांशमा मस्यौदा प्रतिवेदनमा आवश्यकता अनुसार शब्द थप गरिएको छ, जसले सरकारले समिति र संसद दुवै व्यवस्था गर्न खोजेको देखिन्छ। सार्वभौम सत्ता सम्पन्न संसद र समितिहरूप्रति कार्यपालिका उत्तरदायी हुनुपर्नेमा धन अनुत्तरदायी जवाफदेहीनता हुनु के क्रमभंगता हो र? तसर्थ मस्यौदामा रहेको आवश्यकता अनुसार भन्ने शब्द हटाउनु पर्ने। नियमावली लागू हुने विषय छ 259 प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि भन्ने वाक्यांशले नेपालको विद्यमान संविधान
1: मान्य सदस्य भरत बहादुर खड्का आफ्नो संशोधन पेश गर्दै छलफलमा भाग लिन समय दिन्छु समय 5 मिनट त्यसपछि मान्य सदस्य राधिका रम्तेल।

0: सभामुख महोदय, समयको लागि हार्दिक धन्यवाद दिन चाहन्छु। मौजुदा अहिलेको नियमावलीको जो विधेयक छ त्यसको 255 परामर्श लिन सकिने भनेको छ। समिति एवं या पदाधिकारीहरूले आफ्नो काम कारवाहीको सिलसिलामा संविधान सभा सदस्यहरू पछि संविधान सभा सदस्य परिषद नेपाल थप्नु उपयुक्त हुन्छ। किन भन्दा पूर्व सांसदहरू वा पूर्व सांसद मञ्च नेपाल भनेर यसमा व्यवस्था छ। यसको औचित्य के हो भन्दा संविधान सभामा काम गरेका पूर्व सांसदहरूले ठूलो योगदान गरेका हुन्छन्, सबै पूर्व हुन्छन्। त्यसैले उनीहरू पूर्व भए पनि राज्यका लागि केही योगदान गर्न चाहन्छन्, आफ्ना अनुभवहरू राष्ट्रका लागि दिन चाहन्छन्। त्यसैले गर्दा संविधान सदस्य परिषद नेपाल थप्दा अप्ठ्यारो नहोला जस्तो लाग्छ। यसको लागि म हार्दिक अनुरोध गर्छु। नियमावलीको धारा 38 सदनमा सांसदहरूले उठाएको प्रश्नको उत्तर स्वयं प्रधानमन्त्रीले दिनुपर्छ भन्ने व्यवस्था गरिनुपर्छ। किन भन्दा संविधानको धारा 76 10 पनि प्रधानमन्त्रीलाई संविधान यो संसद प्रति उत्तरदायी र जवाबदेही बनाएको छ। नेपालको सार्वभौम सत्ता स्वयं जनताले व्यक्तिगत रूपमा आफू प्रयोग गर्दैन। हामीले बुझ्नुपर्ने कुरा के छ भन्दाखेरि आफूले चुनेका प्रतिनिधिहरूबाट सार्वभौम सत्ता प्रयोग गरेको अनुभूति उनीहरूलाई हुनुपर्छ। त्यसैले गर्दाखेरि हामीले प्रधानमन्त्रीलाई जनतासँग जोडिएको हो। सदनमा प्रधानमन्त्रीले आज जुन जवाब दिनुभयो यो सकारात्मक पक्ष छ, यसलाई हामीले सकारात्मक ढंगले पनि लिनुपर्छ। कुनै पनि बेला प्रधानमन्त्रीले समय लिन सक्छन् र प्रमुख प्रतिपक्षीय दलको नेताले पनि कुनै बेला पनि समय लिन सक्छन्, उनीहरूलाई समयको पाउबन्दी हुँदैन। त्यसैले हामीले यो बेलायती मोडलकै नै बनाएका हौं। यो विधान, यो नियमावली, सभामुखले गल्ती गर्दैनन्। सभामुख निष्पक्ष हुन्छ, स्वतन्त्र हुन्छ, पारदर्शी हुन्छ, सभामुखको रूलिङ अन्तिम हुन्छ। यो पनि नियमावली सम्झौताको दस्तावेज हो र सदनमा जति कुरा उठिराखेको छ सत्तापक्ष प्रतिपक्ष र यो नियमावलीलाई समय सापेक्ष ढंगले यसलाई सुधार गरौं, सदनलाई मर्यादित बनाऊ, प्रधानमन्त्रीलाई सदनप्रति बढ़ी जवाबदेही बनाऊ, उत्तरदायी बनाऊ भन्ने नै भावना हो। यहाँ कसैसँग केही व्यक्तिगत कुनै किसिमको लेनदेन छैन। सबै प्रतिपक्ष हुने हुन्, प्रतिपक्ष भोलि सत्ता पक्षमा जान्छ, त्यो कुरालाई हेक्का राखेर रा, कुनै ऐन कानून कुनै नियमावली बनाउँदाखेरि व्यक्तिगत स्वार्थ होइन, दलको स्वार्थ होइन, राष्ट्र र जनताको हितको लागि र सदनको मर्यादाका लागि गरिमाको लागि नै यी कुराहरू बनाइने चीजहरू हुन्। त्यसमा हामीले एउटा साझा धारणा बनाऊ। यो कसैको आग्रह पूर्वाग्रह कसैको पक्षमा कसैको विपक्षमा ऐन कानून हुँदैन, त्यो राष्ट्रको पक्षमा जनताको पक्षमा हुने हुनाले धारा 38 स्वयं प्रधानमन्त्रीले सदनमा उठेका प्रश्नहरूको जवाब दिने व्यवस्था मिलाऊ। कहिलेकाहीँ बिमारी हुन सक्छ, त्यो कुरालाई पनि हामी ख्याल गरौं। कहिलेकाहीँ महत्वपूर्ण ठाउँमा जानुपर्छ, त्यो कुरालाई पनि हामीले ख्याल गरेर यो व्यवस्था गर्दा उपयुक्त हुन्छ भन्ने मलाई लाग्छ। धन्यवाद।
1: माननीय सदस्यहरू, अब संशोधनकर्ता माननीय राधिका रम्टेललाई आफ्नो संशोधन पेश गर्नै छलफलमा भाग लिन समय दिन्छु। समय 5 मिनट। त्यसपछि माननीय सदस्य आर्यन राई।

0: सभा के छ यो मैले उठ त गरिन ए आया सम्माननीय सभामुख महोदय म आज प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन 2083 माथि छलफलका क्रममा दफा 38 को उपनियम सम्बन्धी संशोधन प्रस्तावको सन्दर्भमा आफ्नो धारणा प्रस्तुत गर्न उम्भिएको छु। यस दफामा नेपाल सरकारको नीति तथा कार्यक्रममा राष्ट्रपतिज्यूबाट वाचन गरी संसदमा प्रस्तुत गर्ने व्यवस्था रहेको छ, तर हाम्रो बुझाइमा नीति तथा कार्यक्रम मूल रूपमा नेपाल सरकारकै योजना दृष्टिकोण र कार्यदिशा हो। त्यसैले यसको प्रस्तुतकर्ता पनि सरकार स्वयं हुनुपर्ने हो भन्ने हाम्रो मत हो। त्यसैले प्रधानमन्त्रीज्यू वा उहाँले तोकेको कुनै मन्त्रीले उक्त नीति तथा कार्यक्रम वाचन गरी प्रतिनिधि सभामा प्रस्तुत गर्ने व्यवस्था गर्नुपर्छ भन्ने संशोधन प्रस्ताव हामीले राखेका छौं। यसैले प्रस्तुत गर्दा सरकार आफ्नो नीति तथा कार्यक्रम प्रति प्रत्यक्ष रूपमा जिम्मेवार हुने वातावरण बन्छ र सदनमा जवाफदेहिता अझै स्पष्ट हुन्छ। साथै यसले दलीय सहभागिताको आधारमा हुने छलफललाई अझ प्रभावकारी बनाउनेछ र लोकतान्त्रिक अभ्यासलाई थप सुदृढ गर्नेछ। त्यसैले म यो संशोधन प्रस्तावको समर्थन गर्दै माननीय सदस्यहरूलाई पनि समर्थन गर्न आग्रह गर्दछु। धन्यवाद।
1: माननीय सदस्यहरू, अब संशोधनकर्ता माननीय आरएन राईलाई आफ्नो संशोधन पेश गर्दै छलफलमा भाग लिन समय दिन्छु। समय 5 मिनट। त्यसपछि माननीय पूर्ण प्रसाद लिम्बू

0: सम्माननीय सभापति महोदय, आज इस गरिमामय सदनबाट फेरि प्रतिनिधि सभा नियमावली 2083 सम्बन्धी संशोधन तथा छलफलमा भाग लिएको छु। हामीले वास्तवमा उठाउँदै आएको विषयवस्तु हामीले नीति नियम कानून विधि पद्धति सबै बनाउने भनेको चाहिँ एक पुस्ताको लागि होइन अथवा पाँच वर्ष कार्यकालको लागि होइन। अघि हाम्रो अनुभवी योभन्दा पहिला पनि सदनमा पटक पटक भाग लिइसक्नुभएका माननीय वर्षमान पुनज्यूले पनि भन्नुभयो 2074 सालसम्म त कुनै नियमावली बिना पनि तपाईँको सदन चलेको चाहिँ भन्ने कुराहरू हामीले थाहा पायौं। त्यसै कारणले गर्दाखेरि यो नियमावली न सत्ता पक्षको लागि हो न चाहिँ प्रतिपक्षको लागि हो, यो निरन्तर चल्ने विधिको शासन र तपाईँको चाहिँ कसरी लोकतान्त्रिक बनाउन सकिन्छ भन्ने कुरा चाहिँ प्रमुख कुरा हो। त्यसै कारणले गर्दाखेरि हामीले संशोधनहरू हालिरहँदाखेरि संशोधन पक्ष र विपक्ष भन्दा पनि जायज र नजायज कति छ त्यसलाई चाहिँ ध्यान दिनुपर्छ जस्तो लाग्छ, त्यतातिर चाहिँ विचार गर्नुपर्छ जस्तो लाग्छ। संशोधन विशेष गरी मैले यहाँ 15 नियमको 15 चाहिँ संशोधन एउटा हालेको छु। यो सदन भनेको वास्तवमा प्रतिपक्षको लागि हो, सत्ता पक्षले त काम गर्नुहुन्छ, धेरै कुराहरू बोल्नु पर्ने आवश्यक पनि हुँदैन। त्यसै कारणले गर्दाखेरि यो सदनमा चाहिँ म त्यो प्रतिनिधि सभा नियमावली मसौदा समितिका साथीहरूलाई म फेरि आग्रह गर्न चाहन्छु र यो सदनमा फेरि म पूर्ण आग्रह गर्न चाहन्छु। धेरै कुराहरू संशोधन गर्नुपर्ने देखिया छ, त्यसमध्येमा एउटा चिज चाहिँ मैले यहाँ हालेको छु। यो प्रतिनिधि सभा नियमावलीको 15 चाहिँ प्रत्येक बुधबारको दिन विशेष समयमा सरकार सहभागी दलका सदस्यहरू बाहेक प्रतिपक्षको लागि मात्रै कम्तीमा 1 घण्टा समय छुटाइयोस्, जसले गर्दाखेरि प्रतिपक्षको धेरै कुराहरू यो सदनमा राख्नु पर्छ र सरकारलाई त्यो काम गर्न पनि सहज हुन्छ भन्न चाहन्छु। एउटा यो चाहिँ पेश गर्न चाहन्छु। र अर्को कुरो, प्रतिनिधि सभा नियमावली 38(3) लेख्नुपर्ने उपनियम 1 छलफल गर्दा छलफलको क्रममा उठेका प्रश्नहरूको जवाब प्रधानमन्त्रीले दिनुपर्नेछ। प्रधानमन्त्री विशेष भ्रमण अथवा कुनै विशेष गम्भीर स्वास्थ्यमा समस्या भएको अवस्थामा प्रधानमन्त्रीले तोकेका निजले तोकेका चाहिँ व्यक्तिले अथवा चाहिँ सम्बन्धित निजले तोकेको व्यक्तिले चाहिँ सदनमा आएर जवाब दिए हुनुपर्छ। यस विषयमा अस्ति निकै लामो छलफल पनि भयो, हाम्रो समय बर्बाद भइरहेको छ। त्यसै कारणले गर्दाखेरि यो प्रतिनिधि सभा नियमावलीमा यो कुरा चाहिँ समावेश गरेर यो कुरा चाहिँ समावेश गरोस् भन्न चाहन्छु। त्यो चाहिँ हामीले त्यो व्यवस्था पनि गरौं, किन भन्दाखेरि जसले विवाद गरिरहेछ अब दुनियाँ छरिएको कुरा भयो यहाँ। त्यसै कारणले गर्दाखेरि हामीले वास्तवमा यो सदनलाई वाद विवाद गर्ने थलो भन्दा पनि जनताको जनमुखी काम गर्ने यो हाम्रो सदन बन्नुपर्छ जस्तो मलाई लाग्छ। र त्यसै गरी प्रतिनिधि सभा नियमावली 15 उपनियम 1 यो विशेष समय कम्तीमा समय तोक्दाखेरि प्रतिपक्षको चाहिँ र सबै दलका नेता उपनेताहरूले चाहिँ कम्तीमा 15 समय तोक्नु व्यवस्था गरौं, किन भन्दाखेरि अब 5 समय तोकिन्छ आफ्नो कुरा राख्नु पाइन्न, बिचमा उठे हिँड्नुपर्छ। त्यसै कारणले गर्दाखेरि यो व्यवस्थाहरू हामीले यो नियमावलीमा गर्नुपर्ने आवश्यक मैले ठानेको छु, हामीले ठानेका छौं। किन भन्दाखेरि अघि पनि मैले यहाँ भनिहाले, कुनै समय त त्यो नियमावली बिना पनि त चलेको कति कुरा रहेछ, त्यो अभ्यासहरू रहेछ। त्यसै कारणले गर्दाखेरि यो नियमावलीलाई चाहिँ हामीले त्यसरी हेर्नुपर्छ जस्तो मलाई लाग्छ। र अर्को कुरो, यो प्रतिनिधि सभा नियमावली 259 जो व्यवस्था गरिएको छ यसपालि यो नयाँ यहाँ समावेश गरिएर छ, प्रतिनिधि प्रचलित कानून जुनसुकै कुरा लेखिएको भए तापनि सभा समिति
1: समय सकियो माननीय सदस्य माननीय सदस्यहरू अब संशोधनकर्ता माननीय पूर्ण प्रसाद लिम्बुलाई आफ्नो संशोधन पेश गर्दै छलफलमा भाग लिन समय दिन्छु समय 5 मिनट त्यसपछि माननीय महेन्द्र बहादुर शाही माननीय पूर्ण प्रसाद लिम्बू माननीय पूर्ण प्रसाद लिम्बू माननीय सदस्य महेन्द्र बहादुर शाहीलाई आफ्नो संशोधन पेश गर्दै छलफलमा भाग लिन समय दिन्छु समय 5 मिनट त्यसपछि माननीय शम्भु प्रसाद ढकाल माननीय महेन्द्र बहादुर शाही माननीय महेन्द्र बहादुर शाही

0: सम्माननीय सभाग महोदय, नेपाली जनताको अनवरत संघर्ष र बलिदानको जगमा 2072 साल असोज 3 गते जारी नेपालको संविधानले इतिहासमै पहिलो पटक नेपाली जनतालाई वास्तविक सार्वभौम सम्पन्न बनाएको छ। संविधानको धारा 1 ले यसलाई मुलुक कानूनको रूपमा स्थापित गरेको छ भने धारा 3 ले राज्यको सम्पूर्ण शक्ति जनतामा निहित रहेको व्यवस्था गरेको छ। हामी यहाँ यसै जनताको सार्वभौम अधिकारको प्रतिनिधित्व गर्न उपस्थित भएका छौं। तसर्थ संविधानको पालना हामी सबैको लागि अनिवार्य र बाध्यकारी छ। सभाग महोदय, संविधानको धारा 76 को उपधारा 10 ले प्रधानमन्त्री संघीय संसदप्रति उत्तरदायित्व हुनुपर्ने स्पष्ट व्यवस्था गरेको छ। संसदले निर्वाचित गरेको प्रधानमन्त्री संसदप्रति उत्तरदायित्व हुने कुरा यही कुरालाई मध्य गर्दै प्रस्तावित नियमावलीमा म निम्न संशोधन प्रस्तावहरू पेश गर्दछु। नियमावलीको नियम 38 को उपनियम 1 र 3 मा सरकारको नीति तथा कार्यक्रममाथि छलफल गर्दा जवाफ दिँदा प्रधानमन्त्री वा निजले तोकेको मन्त्री भन्ने व्यवस्था छ, यसलाई संशोधन गरी प्रधानमन्त्री स्वयं उपस्थित हुनुपर्ने व्यवस्था हुन जरूरी छ। प्रधानमन्त्री बिरामी भई अस्पताल भर्ना भएको वा विदेश बाहिर रहेको वा राष्ट्रिय संकट अवस्थामा बाहेक अन्य समयमा स्वयं उपस्थित हुने अनिवार्य व्यवस्था चाहिँ हुनुपर्ने व्यवस्था थप्नुपर्ने छ। नियमावलीको नियम 140 को उपनियममा संविधान संशोधनको प्रक्रियालाई जुन रूपमा राखिएको छ, यो संविधानको धारा 274 को उपधारा 8 सँग बाजिएको छ। नियमावली बनाएर संविधानका प्रावधानहरूलाई छल्ने प्रयत्न कदापि स्वीकार्य चाहिँ छैन। संविधान संशोधन संविधानले तोकेको प्रक्रियाबाट मात्रै हुनुपर्दछ। तसर्थ नियमावलीको यो व्यवस्थामाथि तत्काल पुनर्विचार गरी संविधान सम्मत व्यवस्था हुन जरूरी चाहिँ छ। नियम 15 को 1 मा शून्य र विशेष समयमा उठेका विषयहरू हप्ताको 1 पटक सम्बन्धित मन्त्रीले जवाब दिई कार्यान्वयन गर्नुपर्ने व्यवस्था थप गर्नुपर्ने। परिच्छेद 4 सभालाई सुव्यवस्थित ढंगले कार्य सम्पादन गर्न अनिवार्य 1 महिनाको कार्यतालिका बनाउने व्यवस्था राख्न सक्नेछ, अनिवार्य भन्ने शब्द थप्ने। साथै त्यो कार्यतालिका जे बनाएको थियो त्यसको कार्यसूची पनि त्यही अनुसार चाहिँ जे हाम्रो तालिका सेड्युलमा छ कुन दिन कुन सेड्युलमा चाहिँ के चाहिँ तपाईँको चाहिँ हामीले कार्यसूची राख्ने भन्ने कुराको पनि पूर्व जानकारी चाहिँ भयो भने त्यसको अध्ययन सम्बन्धित अब विषयवस्तुमा चाहिँ अध्ययन माननीयले गर्न सक्ने र अध्ययन सहित आएर छलफलमा भाग लिँदा त्यो प्रभावकारी चाहिँ हुने हो। यो नियम 259 सभा समिति सदस्यहरूमा नियमावली कानून सरह लागू हुने वाक्यांशमा संविधान र कानून भन्दा माथि नियमावली नहुने हुँदा यो नियम हटाउनु पर्ने। महिला समन्वय जो समिति राख्ने व्यवस्था चाहिँ थियो यसलाई जो हटाइएको छ यसलाई चाहिँ कायम राख्नुपर्ने। र सभा महोदय, संसदीय व्यवस्थाको प्रेरणा भनेकै संसदप्रतिको कार्यपालिकाको जवाबदेता हो। यदि नियमावलीमै यस्ता छिद्रहरू राखिन्छ जसले सरकारलाई संसदप्रति जवाबदेही हुनबाट उन्मुक्ति दिन्छ भने यो संसदको गरिमामाथि नै प्रहार हुने हुन्छ। यसका लागि म अन्तमा संविधानको शब्द
1: माननीय सदस्यहरू, अब संशोधनकर्ता माननीय शम्भु प्रसाद ढकाललाई आफ्नो संशोधन पेश गर्दै छलफलमा भाग लिन समय दिन्छु। समय 5 मिनट। त्यसपछि माननीय सदस्य गणेश बहादुर विश्वकर्मा। माननीय सदस्य शम्भु प्रसाद ढकाल। माननीय सदस्य शम्भु प्रसाद ढकाल। माननीय सदस्य गणेश बहादुर विश्वकर्मालाई आफ्नो संशोधन पेश गर्दै छलफलमा भाग लिन समय दिन्छु। समय 5 मिनट। त्यसपछि माननीय सदस्य प्रमिला कुमारी गच्छेदार।
2: सम्मान्य सभामुख महोदय, सर्वप्रथम म संलग्न दल समेत सहभागी भएर यो नियमावली बनाएको हुनाले यसको आधारभूत कुराप्रति म सहमत जनाउन चाहन्छु र केही कुरामा मेरा तर्फबाट मैले यहाँ संशोधनको प्रस्ताव गरेको छु, म त्यो यहाँका बीचमा राख्न चाहन्छु। मैले 56(1) प्रधानमन्त्रीज्यूलाई निजको कार्यक्षेत्रसँग प्रत्यक्ष रूपमा सम्बन्धित महत्वपूर्ण काममा हरेक महिनाको पहिलो हप्ता भनेर चाहिँ राखेको रहेछ। अब त्यो संसद चलेको बेला भनेर चाहिँ त्यहाँ राख्नुपर्छ होला जस्तो लाग्छ। संसद नचलेको बेला प्रधानमन्त्रीज्यू त्यसै त आउनुहुन्न, त्यस्तो बेला के आउनु होला भन्ने लाग्यो। दोस्रो नम्बर 108 छ, यो उपदफा 3 चाहिँ यो विधेयकमा जनताको प्रतिक्रिया जुन लिने कुरा छ, जस्तै अब हामी सामान्यतया कर्मचारी साथीहरूले ड्राफ्ट गर्ने अनि संसदमा व्यापक रूपमा छलफल गर्ने, अलिक बढ़ी भयो भने चाहिँ समितिसम्म छलफल गर्ने चलन जुन छ यसलाई जनतामा लानु पर्यो। जससँग सम्बन्धित हामी नियमहरू बनाउँछौ, कानून विधेयकहरू बनाउँछौ, त्यो विधेयकमा चाहिँ जनताको सहभागितालाई चाहिँ अलिकति स्पेस दिनु पर्यो। उनीहरूको सुझावका आधारमा टुङ्गो लाउँदाखेरि अनि हामीले चाहिँ गर्नुपर्छ भन्ने लाग्छ। अनि यो 172 चाहिँ नै उपदफा 2 लैंगिक हिंसा, जातीय छुवाछुत तथा भेदभाव जस्ता सार्वजनिक महत्वका घटनाहरूमा संसदले प्रत्यक्ष निगरानी र अध्ययन गर्न संसदीय अनुगमन समिति बनाउन सक्नेछ भन्ने व्यवस्था गर्नु पर्यो। रूकुम पश्चिमको घटनामा नवराजीको लगायतका 6 चाहिने हत्या हुँदाखेरि त्यस बेलाको चाहिने संसदले चाहिने मान्यज्यूहरूको नेतृत्वमा एउटा संसदीय समिति बनाए, जस्तै देशका विभिन्न ठाउँमा घटेका यस्ता खालका घटनाको छानबिन गर्नका लागि, अनुगमन गर्नका लागि सांसदहरूको समिति बनाउन सही हुन्छ भन्ने लाग्छ। 173 चाहिँ यो अन्तर्राष्ट्रिय सन्धि सम्झौताहरू जुन छन् यो चाहिने अन्तर्राष्ट्रिय सम्बन्ध र चाहिने पर्यटन समितिमा चाहिने को कार्यक्षेत्रभित्र राख्नुपर्ने भन्ने मेरो अनुरोध छ। अब 180 यो उपदफा 3 थप गरेर त्यसमा चाहिँ उपनियम थप गरेर चाहिँ प्रतिनिधि सभाका दलित, महिला, आदिवासी जनजाति, मुस्लिम, थारू, अपाङ्गता भएका व्यक्तिहरू जो चाहिने निर्वाचनको प्रक्रियामा चाहिँ समानुपातिक क्लस्टरहरू छन् ती क्लस्टरका मान्यज्यूहरूले आवश्यकता ठान्नुभयो भने यो तत्त्वत चाहिने समुदाय सम्बन्धी अध्ययन गर्न अनि त्यसको लागि चाहिने अनुसन्धान गर्न र पैरवी गर्नका लागि संसदीय पहल गर्न दलित संसदीय समूह अथवा ककस अथवा चाहिँ अरू चाहिने क्लस्टरका लागि पनि ककस बनाउनका लागि त्यो अब ककस भन्दा चाहिने सत्तारूढका मान्यज्यूहरूलाई डर लाग्छ भने अर्कै केही समूह भन्ने पनि भयो, तर चाहिने यसलाई बनाउनु पर्छ। त्यो चाहिने यसले मान्यता दियो भने हामी खुसी नै हुन्छौं, यदि बनाउन दिनु भएन भने त बाहिर त हामी आफ्नो अधिकार त प्रयोग गरिहाल्छौं। तर पनि यही संसदलाई सहयोग गर्नका लागि हामी त्यो क्षेत्रबाट इलेक्टेड भएर आएका हुनाले त्यो क्षेत्रको जिम्मेवारी उत्तरदायित्व पूरा गर्नका लागि त्यो समूह बनाउनका लागि चाहिने यहाँ व्यवस्था गरौं भन्न म चाहन्छु। अर्को कुरा, यो 247 3 वा सोभन्दा बढ़ी कैद सजाय हुन सक्ने फौजदारी मुद्दामा सांसद थुनामा परेमा मात्रै निलम्बन हुने भन्ने जुन व्यवस्था छ यसलाई त्यो जुन जाँचबुझ गर्ने चाहिने निकाय हो त्यो निकायले चाहिने मुद्दा दर्ता गरिसकेपछि त्यसलाई स्वत निलम्बन हुने व्यवस्था नै राख्नु ठिक हुन्छ। अब नत्र चाहिने यसले चाहिने स्वार्थ बाजिने सम्भावना बढ़ी हुने भए हुनाले त्यसलाई पुनर्विचार गर्न म अनुरोध गर्न चाहन्छु। यो नियमावली 269 चर्चामै छ, यो नियमावली चाहिँ संघीय कानूनको रूपमा सही के विशेष कानूनका रूपमा रहने भन्ने जुन व्यवस्था गरिएको छ यो नेपालको संविधान भन्दा माथि हुन सक्दैन। संसदभित्र हाम्रो चाहिँ विशेष कानून त हो, हामी सभामुखी मार्फत अथवा चाहिने यसलाई चाहिँ मान्न त मान्छौं, तर यो नेपालको संविधानभन्दा माथि हुन सक्दैन, त्यस कारणले गर्दाखेरि यसलाई विशेष कानून बन्नुपर्छ भन्ने कुरा चाहिँ सच्याउनु पर्छ भन्ने लाग्छ। अन्तिममा धारा 140 को उपधारा 11 ले नेपालको संविधान र दुईटै संरचनाहरू दुईटै संविधान सभा के प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिकारलाई चाहिँ कुण्ठित पार्ने त्यसलाई चाहिँ के भन्छ घटाउने काम गर्ने भएको हुनाले त्यसलाई हटाउनका लागि यो संविधानमा कानूनमा लेखेका अक्षरलाई मात्र बढी व्याख्या गर्ने भन्दा पनि तत्पत संरचनाको चाहिँ स्वायत्ततालाई त्यो तत्पत संरचनाको संवैधानिक हक अधिकारलाई चाहिँ ध्यान दिनुपर्छ। त्यसले गर्दाखेरि कतै यो दुईटै संसदको चाहिँ दुई तिहाई पुर्याउने खालको चाहिँ हिसाब किताब गडबड गर्ने खालको चाहिँ आशय त्यसको प्रकट हुन्छ। यसलाई सच्याउनका लागि म यो संसदको र के भन्छ सभामुखज्यू मार्फत ध्यान आकर्षण गराउन चाहन्छु। धन्यवाद।
1: माननीय सदस्यहरू, अब संशोधनकर्ता माननीय प्रमिला कुमारी गच्छदारलाई आफ्नो संशोधन पेश गर्दै छलफलमा भाग लिन समय दिन्छु। समय 5 मिनट, त्यसपछि माननीय सदस्य गीता गुरूङ।

सम्मानीय सभामुख महोदय, सरकारले प्रस्तुत गरेको प्रतिनिधि सभा नियमावली 2083 को मस्यौदा प्रतिवेदनमाथि हामी छलफलमा छौं। म आज यस सम्मानित सदनको ध्यान आकर्षण एउटा अत्यन्तै संवेदनशील र गम्भीर विषयतर्फ गराउन चाहन्छु। प्रतिनिधि सभा नियमावली 2079 को परिच्छेद 30 नियम 257 मा महिला सांसदहरूको संयोजकत्वमा महिला समन्वय समिति रहने स्पष्ट व्यवस्था छ। यसको उद्देश्य सदनमा महिलाका मुद्दाहरूमा समान धारणा बनाउन र खालको छ। मैले यो व्यवस्था कायम गर्नुपर्छ भनेर संशोधन पेश गरेको छु। हामीले यो व्यवस्था किन कायम गर्नुपर्छ, यसका मुख्य तीनवटा कारणहरू म राख्न चाहन्छु। एकमा, दलभन्दा माथि उठेर महिला सम्बन्धी मुद्दामा ऐक्यबद्धता जनाउन। संसदीय राजनीतिमा दलीय व्हिप र नीति फरक हुन सक्छन्, तर महिला हिंसा, प्रजनन स्वास्थ्य, लैंगिक समानता र महिला सशक्तिकरण जस्ता विषय दलीय घेराभन्दा माथिका साझा एजेण्डा हुन्। यो समितिले सबै दलका महिला सांसदहरूलाई एउटै मञ्चमा ल्याएर साझा र बलियो आवाज निर्माण गर्न मदत गर्दछ। दोस्रो नीतिगत पैरवीको

0: संसद केवल कानून बनाउने ठाउँ मात्र होइन, यो समाजको ऐना र रूपान्तरणको वाहक पनि हो। आधा आकाश ओगट्ने महिलाका मुद्दालाई संगठित रूपमा उठाउने संरचनालाई नै नियमावलीबाट गायब गरिनु न्यायसंगत छैन। त्यसैले म यस सम्मानित सदन र नियमावली मस्यौदा समितिसँग जोरदार माग गर्दछु। विगतको प्रतिनिधि सभा नियमावली 2079 परिच्छेद 30 नियम 257 भएको महिला समन्वय समिति सम्बन्धी व्यवस्थालाई नयाँ प्रतिनिधि सभा नियमावली 2083 अनिवार्य रूपमा समावेश गर्न म जोरदार माग गर्दछु। धन्यवाद। जय नेपाल।
1: माननीय सदस्यहरू, अब संशोधनकर्ता माननीय गीता गुरुङलाई आफ्नो संशोधन पेश गर्दै छलफलमा भाग लिन समय दिन्छु। समय 5 मिनट, त्यसपछि माननीय सदस्य रीना उप्रेती।

0: सम्मान्य सभामुख महोदय, आज म यस गरिमामय सदनमा प्रस्तुत भएको प्रतिनिधि सभा नियमावली 2083 को मस्यौदामा रहेका केही गम्भीर र आपत्तिजनक प्रावधानहरूतर्फ सदन र सिंगो देशको ध्यान आकर्षण गराउन उभिएकी छु। सभामुख महोदय, हामी अहिले संसदीय शासन प्रणालीमा छौं, जहाँ सरकार संसदप्रति पूर्ण रूपमा उत्तरदायी र जवाफदेही हुने व्यवस्था छ। संविधानको धारा 76(10) प्रधानमन्त्री र मन्त्री संघीय संसदप्रति उत्तरदायी हुनेछन् भनिएको छ, तर नियमावलीमा यस्तो व्यवस्था ल्याइएको छ जुन हाम्रो संविधानको सरकार संसदप्रति जवाफदेही र उत्तरदायी हुनुपर्ने व्यवस्थाको मर्मको बिल्कुल विपरीत छ। अहिले नियमावलीको नियम 178 को उपनियम 4 सरकारलाई संसदप्रति होइन संसदलाई सरकारको लाचार छाया बनाउन खोजेको छ, जुन कुरा संसदीय शासन प्रणाली र हाम्रो संविधानको पूर्ण बर्खिलापमा छ र यसलाई कदापि स्वीकार गर्न सकिँदैन। सभामुख महोदय, प्रतिनिधि सभा नियमावली 2079 संसदीय समितिका हरेक बैठकमा मन्त्रीको उपस्थिति अनिवार्य हुनुपर्ने व्यवस्था थियो, तर अहिले त्यसलाई बदलेर मन्त्रीहरू आफ्नो अनुकूलतामा मात्र आउन सक्ने गरी सरकारमाथिको संसदीय निगरानी कमजोर बनाउन खोजिएको छ। सभामुख महोदय, म सोध्न चाहन्छु, मन्त्री आउने कि नआउने भन्ने कुराको निर्धारण कसले गर्ने? के अब मन्त्रीहरू संसदको नियन्त्रण भन्दा माथि हुन खोजेका हुन्? यदि मन्त्री नै समितिमा उपस्थित हुँदैनन् भने त्यहाँ उठेका नागरिकको प्रश्नको उत्तर कसले दिन्छ? सरकारलाई जवाफदेही कसले बनाउँछ? सरकारलाई संसदप्रति जवाफदेही बनाउने विषय शक्ति पृथकीकरणको सिद्धान्तको मूल मर्म पनि हो, तर मन्त्री समिति बैठकमा नगए पनि हुने यो व्यवस्थाले संसदीय निगरानीलाई पूर्ण रूपमा कमजोर बनाउनेछ। त्यसैले मन्त्री अनिवार्य रूपमा बैठकमा आउनै पर्ने साधिक्य व्यवस्था कायम गरियोस् भनी उक्त व्यवस्थामाथि मैले दर्ता गराएको संशोधन प्रस्ताव पारित गरियोस् भन्ने माग राख्न चाहन्छु। सभामुख महोदय, यो भन्दा पनि घातक र डरलाग्दो व्यवस्था नियम 259 थप गरिएको छ, जहाँ उल्लेख छ प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि यो नियमावली विशेष कानून सरह लागू हुनेछ र यो सदस्यहरूको विशेष अधिकार हुनेछ। सभामुख महोदय, नियमावली संसद सञ्चालन गर्ने एउटा कार्यविधि हो, यो देशको मूल कानून वा फौजदारी ऐन भन्दा माथि हुनै सक्दैन। प्रचलित कानूनलाई नै मिचेर संसद र सांसदलाई विशेष कानूनको दायरामा राख्न खोज्नुको अन्तर्य के हो? के यो व्यवस्था भोलि जुनसुकै फौजदारी वा भ्रष्टाचारको मुद्दा लाग्दा पनि सांसदहरूलाई कार्यवाही र निलम्बनबाट जोगाउनका लागि राखिएको सुरक्षा कवच हो? विधिको शासन भएको देशमा कानून भन्दा माथि कोही पनि हुन सक्दैन। सभामुख महोदय, सांसदहरू कानून भन्दा माथि हुन खोज्नु लोकतन्त्र र संविधानको भावनामाथिको गम्भीर प्रहार हो। त्यसैले मन्त्रीलाई समितिमा अनिवार्य उपस्थित गराउने व्यवस्था कायमै राखियोस् र नियम 259 जस्ता संसदलाई बदनाम गराउने प्रावधानहरू हटाइयोस् भनी गम्भीर ध्यानाकर्षण गराउँदछु। धन्यवाद। जय नेपाल।
1: माननीय सदस्यहरू, अब संशोधनकर्ता माननीय रीना उप्रेतीलाई आफ्नो संशोधन पेश गर्दै छलफलमा भाग लिन समय दिन्छु। समय 5 मिनट, त्यसपछि माननीय सदस्य सुशीला ढकाल।

सम्माननीय सभामुख महोदय, प्रतिनिधि सभा नियमावली 257 प्रतिनिधि सभामा महिला समन्वय समितिको गठनको व्यवस्था गरेको छ। त्यसलाई अहिले प्रतिनिधि सभा नियमावली 257 अहिले हटाउनका लागि हटाइएको छ र सभामुख महोदय, महिला सांसदहरू र लैङ्गिक

0: का पक्षधरहरूको नजरमा यो निर्णयलाई स्वाभाविक लैंगिक उत्तरदायित्वमा एक प्रदान गर्न सक्यो। सकारात्मक अभ्यासको अन्त्य विगतमा संविधान सभाका बहत महिला ककसले संविधान निर्माणमा महिला मैत्री प्रावधानहरू समेट्न ऐतिहासिक भूमिका खेलेको थियो। नियमावलीबाटै यसलाई हटाउँदा महिला सांसदहरूको संस्थागत सञ्जाल निर्माण गर्ने अवसर गुमेको महसुस भएको छ। सभामुख महोदय, नेपालको राजनीतिमा महिलाको सहभागितालाई साँच्चीकै निर्णायक बनाउनुको साटो केवल संख्या पुर्याउने वा देखाउने माध्यममा सीमित गरिएको छ भन्ने बुझाई धेरै हदसम्म यथार्थको नजिक पुगेको छ। संविधानले 33% महिला प्रतिनिधिको ग्यारेन्टी त गर्यो, तर व्यावहारिक रूपमा उनीहरूलाई दलको नेतृत्व, मन्त्रीमण्डल, महत्वपूर्ण निर्णय प्रक्रियामा अझै पनि दोस्रो दर्जाकै भूमिकामा खुम्च्याएको देखिन्छ। यो पृष्ठभूमिमा महिला समन्वय समिति सम्बन्धी प्रावधान हटाउनु र महिलाको कमजोर भूमिका हुनुबीच गहिरो अन्तर सम्बन्ध छ। यसलाई हामी कार्यकरणको दुवै रूपमा हेर्न सक्छौ। सभामुख महोदय, नियम 257 व्यवस्था हटाइनुले महिला सांसदहरूलाई कमजोर बनाउन भूमिका खेलेको छ, किनभने दलीय घेराबन्दी तोड्ने हतियार खोसियो। नेपालका राजनीतिक दलहरू चरम पुरूष प्रधान नेतृत्व र दलीय व्हीपबाट नियन्त्रित छन्। महिला सांसदहरूले आफ्नै दलभित्र महिलाका मुद्दा जोडतोडले उठाउन सक्ने अवस्था कमै हुन्छ। यो समिति हुनु भनेको उनीहरूका लागि दलको घेरा भन्दा बाहिर निस्किएर सामूहिक शक्ति निर्माण गर्ने वैधानिक ठाउँ हुनु हो। त्यो ठाउँ नै खोसिएपछि उनीहरू फेरि एक्ला एक्लै कमजोर बन्न पुगे, नेतृत्वको विकास बाटो बन्द। यस्ता समितिहरूले महिला सांसदहरूलाई संसदको कमजोर कार्यविधि, कानून निर्माण र नेतृत्व गर्ने कला सिकाउने ट्रेनिङ ग्राउण्डको रूपमा काम गर्थे। यो प्रावधान हट्दा उनीहरूलाई केवल पार्टीले भनेको ठाउँमा भोट हाल्ने र संसदमा टाउको गन्ती पुर्याउने पात्र मात्र बनाइराख्न मद्दत पुग्यो। अर्को कोणबाट हेर्दा नियमावलीबाटै यो प्रावधान हटाउनु आफैमा नेपाली राजनीतिमा रहेको पुरूष प्रधान मानसिकता र टोकनिजमको परिणाम हो। महिलाको संगठित शक्तिसँग डर। राजनीतिक दलका शीर्ष नेताहरू, जो प्राय धेरै सबै पुरूष छन्, महिला सांसदहरू एकजुट भएर आफ्ना निर्णयहरूमा चुनौती दिउन् भन्ने चाहदैनन्। संविधान सभाका बेला महिला ककसले देखाएको एकता र दबावका कारण पुरूष नेताहरू धेरै ठाउँमा पछि हट्नु परेको थियो। त्यस्तै शक्तिशाली समूह फेरि बन्ला र आफ्ना नियन्त्रण गुम्ला भन्ने डरले न्यायावली परिवर्तन गर्दा यो व्यवस्था सुटुक्क हटाइयो। उपेक्षाको पराकाष्ठ, अघिल्लो कार्यकालभरि यो समिति गठनै गरिएन। यदि महिला प्रतिनिधित्वलाई राजनीतिक नेतृत्वले साँचो अर्थमा सम्मान गरेको भए समिति गठन नगर्नेहरूलाई कार्यवाही हुन्थ्यो वा तत्काल गठन गर्न दबाव दिइन्थ्यो, तर यहाँ त गठन नै भएन। त्यसैले सभामुख महोदय, यो प्रावधान हटाइनु, महिलाको भूमिका कमजोर हुनु एक आपसका परिपूरक हुनु। यो व्यवस्था हटाइएकै कारण महिलाहरू थप कमजोर र टोकनमा सीमित हुने जोखिम बढेको पक्कै हो। जबसम्म महिला सांसदहरूलाई दलगत स्वार्थभन्दा माथि उठेर आफ्ना एजेण्डामा बहस गर्ने संस्थागत र कानूनी अधिकार जस्तै यो समन्वय समिति दिइदैन, तबसम्म 33% संख्या केवल कागजमा र संसदको सीटमा मात्र सीमित रहन्छ, निर्णय प्रक्रियामा होइन। त्यसैले सभामुख महोदय, यो प्रावधान फेरि पनि नियमावली 2083 व्यवस्था गरियोस् भनी म अनुरोध गर्दछु। धन्यवाद। जय नेपाल।
1: माननीय सदस्यहरू, अब संशोधनकर्ता माननीय सुशीला ढकाल आचार्यलाई आफ्नो संशोधन पेश गर्दै छलफलमा भाग लिन समय दिन्छु। समय 5 मिनट, त्यसपछि माननीय सदस्य सरस्वती लामा।

0: Samanya Sava Mugjo Sabdale Sano Hola Tara Sansati Sudarko Ura Mohato Puno Usmati Yo जुन व्यङ्ग्यात्मक शब्दलाई मैले संशोधनमा हालेको छु यो महत्त्वपूर्ण संसदका लागि हुन्छ मलाई भर्खरै उत्तरदायी प्रधानमन्त्री यो संसदको उत्तरदायी व्यक्तित्व हो जनताको प्रधानमन्त्री हो उहाँलाई एउटा प्रश्न र उत्तर तयार नगरिकन रोस्टरमा उभ्याएको व्यवस्थापन गर्न नसकेको कमजोरीको हाम्रो पनि प्रधानमन्त्री हो दुःख लागेको छ यस्तो फेरि हुनु हुँदैन सामान्य सभामुख महोदय प्रस्तावित प्रतिनिधि सभा नियमावली 79 को नियम 17 मा उल्लेख गरिएको व्यङ्ग्यात्मक र अनावश्यक भन्ने शब्द हटाइयोस् भन्ने संशोधन प्रस्तावका लागि म यो सम्मानित सदनको रोस्टममा उभिएर बोल्न चाहन्छु सबैभन्दा पहिले संसद भनेको केवल बहुमतको अंकगणित होइन यो लोकतन्त्रको मर्यादा विचारको गरिमा र असहमतिको सभ्य अभिव्यक्तिको साझा मञ्च हो भन्ने कुरा स्मरण गराउन चाहन्छु यहाँ प्रयोग हुने प्रत्येक शब्दले केवल कानूनी अर्थ मात्र राख्दैन त्यसले राजनीतिक संस्कार लोकतान्त्रिक चरित्र र संसदीय सभ्यताको स्तर पनि निर्धारण गर्दछ त्यसैले प्रतिनिधि सभा नियमावलीमा रहेका व्यङ्ग्यात्मक र अनावश्यक जस्ता शब्दहरू हटाउन संशोधन प्रस्ताव दर्ता गरेको हुँ मेरो उद्देश्य कुनै व्यक्ति विशेष दल वा सरकारप्रति पूर्वाग्रह राख्नु होइन बरु संसदको भाषालाई अझ मर्यादित र स्पष्ट वस्तुनिष्ठ र लोकतान्त्रिक बनाउनु हो सम्मान्य सभामुख महोदय व्यङ्ग्यात्मक भन्ने शब्द आफैमा अत्यन्त व्यक्तिनिष्ठ छ कसैको अभिव्यक्ति कसैलाई आलोचना लाग्न सक्छ कसैलाई व्यङ्ग्य लोकतन्त्रमा आलोचना प्रश्न र असहमति नै जीवन्त संसदको आत्मा हुन् यदि नियमावलीभित्र यस्ता अस्पष्ट र फराकिला व्याख्या गर्न मिल्ने शब्द राखियो भने त्यसको दुरुपयोग हुने सम्भावना रहन्छ
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन् यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
2: नेपाल सरकार विज्ञापन बोर्ड आयो है मासु ताजा ताजा मासु दोस्ती टू मिट सपमा

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट छ पोखरा रत्नचोक, प्रोप्राइटर शिव कुमार। सम्पर्क नम्बर 98052 67793, 97659 50960। दोस्ती टु मिट छ।
2: नमस्कार सेन्सेविका दिदी।
3: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
4: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
3: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
2: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
3: हो त,
4: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
3: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
7: होइन के भन्छ यो रेडियाले त्यही लगा त कान्छ।
6: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225, 98560140, 98560-60127 र 98038-21440। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भरपर्दो एकमात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।
8: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
9: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
8: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
10: कन्ट्याक्ट 0615530050, 0615589848।
8: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।
11: ए हेर्नुस् त, यो समाचार त कस्तो अचम्मको छ, शेयर गर्दिन कि क्या हो?
12: पख्नुस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
13: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौ, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
14: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा,

0: तँ के हेरेर टोलाए कि
1: अहो कति राम्रो गहना लगाए कि हेरी राखु जस्तो कता बनाएछ
0: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुन चाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुन चाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
1: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुन चाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
0: सम्पर्क दीप सुन चाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802120 9821270
3: छोरोलाई खेलकुदको सामान छोरीलाई स्टेसनरी सामान ती बुढालाई दिन दिनै पत्र पत्रिका चाहियो रे अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ
4: ल दिदी बहिनी यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि पोखराको 0 किलोमिटरमा हो त्यही जानुहोस् न तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ
3: हजुर प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू खेलकुद साथै स्टेसनरी सामानहरू फोटोकपी प्रिन्ट बाइन्डिङ रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्
5: सम्पर्क नव विद्या सदन स्टेसनरी पोखरा 5 0 किलोमिटर प्रोप्राइटर मिनराज खड्का फोन नम्बर 0165536651 सम्झनुहोस् है नव विद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा
6: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मास बारमा
7: विभिन्न साइजका दराज पलङ डाइनिङ टेबल सोफा टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस् सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै सञ्चालक गुरुप्रसाद बराल मोबाइल नम्बर 9840602127
6: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहकवर्गहरूलाई जानकारी गराउँछौ

0: मठ मंदिर
1: गुरुकुल
0: चैत्य गुम्बा
1: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
0: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
1: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम। हामी सुरक्षित छौं, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
0: सफा कपडा संकलनमा हातेमालो गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
1: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
0: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
1: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
0: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
1: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98560116, 98460335111। सम्पर्क नम्बर फेरि एकपटक 98460335111।
2: अब सुन्नुहोस् पुरा समाचार।
3: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नून सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
2: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
3: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
2: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
3: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
2: मध्यपान र धूम्रपान सेवन नगरौं,
3: स्वस्थ रहौं, सुखमय जीवन बिताउ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: डिभिजन वन कार्यालय कास्कीको सूचना। सुक्खा याम तथा खडेरीको मौसममा वन डढेलो लागि वन पैदावार, वन्य जन्तु तथा पशु पक्षी समेतलाई हानि नोक्सानी पुर्याई समग्र वातावरणमा नकारात्मक असर पर्न सक्ने सम्भावना भएकोले सुक्खा याम तथा हावाहुरी लाग्ने समयमा आफ्नो गाउँघर वरिपरिको वन क्षेत्रलाई वन डढेलोबाट जोगाई वन संरक्षण तर्फ अग्रसर हुन सबैमा अनुरोध छ।
4: कथम कदाचित वन डडेलो लागिहालेमा वन उपभोक्ता समूह लगायतका सम्बन्धित पक्षीहरू मिली तत्काल नजिकको वन कार्यालय तथा सुरक्षा निकायमा वन डडेलोको सूचना गर्ने तथा स्रोत र साधनले भ्याएसम्म सम्बन्धित सबै पक्षीसँग सहकार्य गरी वन डडेलो तत्काल नियन्त्रण गर्न तथा निभाउन प्रयत्न गर्नुहुन हार्दिक अपील गर्दछ।
0: अनुरोधक डिभिजन वन कार्यालय कास्की बगर पोखरा। सम्पर्क नम्बर 061-570-171।
5: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: सफलता एम्बुलेन्स अब 24 घंटा हजुरको सेवामा।
4: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि 4 व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 9556011090 9828842020। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
6: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
0: सूचना शिक्षा र मनोरञ्जन अब रेडियो सफलता 103.4 MHz सँगै सफलताखबर.com मा पनि www.sofaltakhabar.com साथमा रेडियो सफलताको फेसबुक पेज रेडियो सफलता 103.4 MHz पोखरा र रेडियो सफलताको युट्युब च्यानल रेडियो सफलता टिभी पनि सब्स्क्राइब गरी हामी सँगै रहनुहोला।

अंग्रेजाले कब्जा गर्दै नेपालतिर आटे अंग्रेजाले कब्जा गर्दै नेपालतिर आटे सघाउँछु तिमलाई भनी नेपालीलाई ढाटे कतिलाई तोपा

नेपाललाई नै खान्छु भन्ने कस्तो दाउ त्यसको, नेपाललाई नै खान्छु भन्ने कस्तो दाउ त्यसको, महसु र अमर सिंह डर मान्थे कसको, गर्जिएर बाघ बुढा तिनलाई धाव बोले मरे।

0: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: टाइम चेक यति बेला हाम्रो

0: श्री राधा माधव समिति नेपाल श्यामा श्याम धाम ठिमीको प्रस्तुति कार्यक्रम अध्यात्म सन्देश।
1: अब हरेक हप्ताको आइतबार सोमबार मंगलबार बिहान 5:10 बजे रेडियो सफलता 103.4 मेगाहर्जमा पनि धार्मिक कार्यक्रम आध्यात्मिक सन्देश।

0: नमस्कार। कार्यक्रम आध्यात्मिक सन्देशको प्रतीक्षामा रहनुभएका सम्पूर्ण आदरणीय श्रोतामा राधे राधे। राधा माधव समिति नेपालको प्रस्तुति कार्यक्रम आध्यात्मिक सन्देश तपाईँ रेडियो सफलता 103.4 मेगाहर्जमा हरेक हप्ताको 3 दिन आइतबार, सोमबार र मंगलबार सुन्न सक्नुहुनेछ। मानव जीवनको परमचरम लक्ष्य सुख आनन्दको बाटो देखाउनु नै वर्तमान समयका अनन्त विभूषित श्री 1008 श्री कृपालुजी महाराज समन्वयवादी पञ्चमम जगद्गुरुत्तम हुनुहुन्छ। उहाँका एकमात्र नेपाली प्रचारक स्वामी श्री हरिदासजी हुनुहुन्छ। सुनौ उहाँको प्रवचनको आजको श्रृंखला।
1: अनन्त श्री विभूषित जगद्गुरु श्री कृपालुजी महाराजका एकमात्र नेपाली प्रचारक स्वामी श्री हरिदासजी आफ्नो प्रवचनमा पुराण एवं अन्यान्य धर्म ग्रन्थहरूमा रहेका विरोधाभाषी सिद्धान्तहरूको समन्वय गर्दै भगवत प्राप्तिको सर्वसुगम एवं सर्वसाध्य मार्गको प्रतिपादन गर्न लाग्नु भएको छ। यहाँहरू स्वामीजीका सारगर्भित प्रवचन मनोयोगका साथ श्रवण गर्नुहोला। प्रवचन धारावाहिक हुनेछ, अतएव प्रतिदिन सुन्न अनिवार्य छ।
2: भगवान श्रीकृष्णलाई एक पुतला नाम गरेकी राक्षसीले मार्ने उद्देश्यले मनसायले आफ्नो स्तनमा कालकुट विष लगाई। केवल लगाई सोची होइन, कार्यान्वयन गरी भगवानको मुखार बिन्दमा लगेर त्यो विष पिलाई। विष पिलाई भगवानलाई मार्ने उद्देश्यले, त्यसले त भयानक सजाय पायो होला। अरे भगवानको आफ्नो स्वभाव अनुसार भगवानले त्यो पुतना राक्षसीलाई पनि आफ्नो दिव्य धाम दिए। प्रश्न उठ्यो, किन दियो यो अपराध गर्नेलाई? त भगवानले भने कि त्यसको स्तन जब मैले पिए त त्यो मेरो आमा भई, आमाको सेवा गर्नु मेरो कर्तव्य हो, यो बहाना बनाइदिए। यानी कि भगवानलाई यसबाट सुख प्राप्त भयो, कृपा गरेर सुख प्राप्त भयो। त यो सिद्धान्त स्थापित भयो, चाहे भगवान चाहे महापुरुष चाहे सर्वसाधारण जीवात्मा, सब सुख चाहन्छन्। सुख दुष्ट अरूलाई कष्ट दिएर त्यसमा सुखको अनुभव गर्दछ भने महापुरुष र भगवान अरूलाई सुख देखेर सुखी हुन्छन्। पर दुख दुख सुख सुख देखे पर, संत महात्माको यो नेचर हुन्छ, अरूलाई दुखी देखेर दुखी हुन्छन्, अरूलाई सुखी देखेर सुखी हुन्छन्। हेर्नुहोस् हाम्रो इतिहासमा एक महात्मा भए नामदेवजी। नामदेवजी आफ्नो चिन्तन मननमा लागिरहन्थे, संसारिक शरीर चलाउने हेतु पनि कुनै प्रयत्न गर्दैन थिए, जल्ली जे ल्याएर दियो त्यही ग्रहण गर्थे। एकपटक कयौं दिन पश्चात कोही व्यक्तिले केही पिठो ल्याएर दियो त नामदेवजीले त्यसको रोटी पकाए पिँढीमा बसेर। गर्मीको समय थियो, बाहिर पिँढीमा बसेर रोटी पकाए। अब त्यो रोटी निल्नलाई सजिलो होस् त्यसको निमित्त भित्र केही आफ्नो कुटीभित्र घिउ थियो। त्यो घिउ लिनलाई भित्र पसे, जब घिउ लिएर बाहिर आए त एक कुकुरले त्यो एक रोटी जुन थियो कति दिनदेखि भोका थिए त्यो एक रोटी पनि बोकेर दौड्न थाल्यो। त नामदेव जीले तुरंत सोचे, अरे यो जीवात्मा भित्र पनि परमात्मा को बास छ, यो भोको छ, दुखी छ, रोटी खान लाछ, त्यो फुका रोटी कसरी खाला यसले? त उसले भने, ए पख पख म घिउ हालिदिन्छु, त्यो रोटी घिउसँग खाऊ। पछि पछि भागे, कुकुर डरले भागिरहेछ, अगाडि अगाडि उनी घिउ दिनलाई भागिरहेछन्। हेर्नुहोस् यो सन्तको स्वभाव। जीजसलाई क्राइस्टमा टाँगियो, केही दिन पछि उनी पुनः बौरिए, त उनको मुखारविन्दबाट पहिलो सेन्टेन्स निस्क्यो, ओ लर्ड फर्गिव देम फर दे डोन्ट नो व्हाट आर दे डुइङ। हे प्रभु, ती व्यक्तिहरूलाई क्षमा गरिदिनु होला, किनकि ती जान्दैनन् तिनीहरूले के गरे। यदि केही गर्नु छ भने कोप होइन, तिनीहरूलाई कृपा गरिदिनुस्, सुख दिनुस्, आनन्द दिनुस्। यो बताए यो सन्तको नेचर। त सन्त भगवान अरूलाई सुखी राख्नमा प्रयत्नशील हुन्छन्। स्वार्थीहरू आफ्नो सुखको निमित्त अथवा दुष्ट स्वभावका व्यक्तिहरू बिना कारणहरूलाई दुःख दिन्छन्। तर यसभित्रको परम चरम उद्देश्य लक्ष्य भनेको सुख प्राप्ति नै हो। यो सिद्धान्त स्थापन भयो, यानि कि उद्देश्य छ,

के को लागे, सुख प्राप्ति को लागी। यहां एक प्रश्न उठ्छ, सुख आनंद त हामी जान्दैनम्, तर संसारमा त सब लागिराछन्, धन प्राप्ति हेतु, परिवार प्राप्ति हेतु, पोस्ट प्राप्ति हेतु अलग अलग चीज देखिन्छ। केवल सुख प्राप्ति कसरी स्थापित हुन्छ त यसको पनि समाधान भागवत को दसौ स्कंद को चौदौ अध्याय को पचासौ श्लोक में उपलब्ध छ। सर्वेषामपि भूतानां नृपस्वात्मैव वल्लभः इतरे पत्य वित्ताद्यास्तद्वल्लभतयैव हि। दस चौदह पचास। यद्यपि देखिन्छ संसारमा व्यक्तिहरू धन प्राप्ति, परिवार प्राप्ति, पोस्ट प्राप्ति को निमित्त प्रयत्नशील छन्, तर त्यही चीज को लागि प्रयत्नशील छैनन्, त्यसको मार्फत सुख नै चाहन्छन्। मार्फत एक व्यक्ति बस स्ट्यान्डमा खडा छ, तपाईले सोध्नु भयो या किन खडा छौ, उसले भने म बुटोल जाने बस कुर्दैछु। त तपाईले अन्डरस्टुड बुझ्नुहुन्छ त्यो चीज कि यसको लक्ष्य गाडी होइन, बुटोल पुग्नु हो। गाडी माध्यम हो, त्यो माध्यमद्वारा बुटोल पुग्ने उसको लक्ष्य प्राप्ति गर्न हेतु उपयोग गर्न चाहन्छ, साधन मात्र साध्य होइन। त्यस्तै ध्यान दिनुहोस्, धन सम्पत्ति परिवार इत्यादि जति पनि छन्, पोस्ट, तपाईहरुको त्यही लक्ष्य होइन, तपाईहरु त्यो मार्फत आफ्नो सुख चाहनुहुन्छ। त्यसभित्र गोप्य रूपमा यो उद्देश्य छिपेको छ। We believe that through them we shall be made happy. अरिस्टोटल ग्रीस का प्रख्यात दार्शनिकले पनि यो चीजलाई लेखे, सिद्धांत बनाए, यानी कि हामी सब सुख नै चाहन्छौ। अब हेर्नुहोस्, यो जुन सुख छ, आनन्द छ, आज पूरा विश्वमा जति व्यक्ति छन्, एक व्यक्ति तपाईहरू खडा गर्न सक्नुहुन्न जो सुखको विपरीत दुख चाहोस्। यसबाट पनि स्वत सिद्ध हुन्छ कि सब सुख नै चाहन्छन्, तर सुखको सोचाइ र खोजाइमा भिन्नता छ। बुझ्नुहोस् यो कुरा, तपाईहरूको जुन सोचाइ छ, जहाँ सुख छ भनेर तपाईहरू सोच्नुहुन्छ, त्यो एक तर्फ छ, र जुन तपाईहरू जानी नजानी खोजिरहनु भएको छ सुख, त्यो अर्को तर्फ छ। यानी कि सिधा सिधा बुझ्नु पर्दा, तपाईहरूको घर छ पूर्व तर्फ, तपाईहरू गइरहनु भएको छ पश्चिम तर्फ, यो अवस्था छ। जुन संसारमा तपाईहरू सुखको खोजीमा हुनुहुन्छ, सुखको तृष्णा लिएर हिँड्नु भएको छ, त्यहाँ वास्तविक सुख छैन। वास्तविक सुख हेर्नुहोस्, वेदले सुखको परिभाषा गरेको छ। तपाईहरू तमाम उदाहरण सोच्न सक्नुहुन्छ, दिन सक्नुहुन्छ, हामीलाई तमाम प्रकारको लाभ हुँदाखेरि हामीले सुखको अनुभव गर्यौं, कसरी सुख छैन? तर ध्यान दिनुहोस्, हिजो प्राप्त भएको सुख पनि तपाईहरूसँग आजसम्म पनि रहँदैन। अझ हानि भयो भने त दुखै दुख छ हर प्रकारको। त वेदले परिभाषा गर्छ, यो वै भूमा तत् सुखम, सुख केलाई भन्दछन्?
वेद वच भूमा, यानी कि जुन सुख एक पटक प्राप्त भए पछि श्रद्धै रहोस्, कहिले वियोग नहोस्, साथ साथै प्रत्येक क्षणम वर्धमानम, प्रत्येक क्षण बढ्दै जाओस्, त्यसको नाम सुख। जसको अनादिकालदेखि हामीले लवलेशसम्म पनि प्राप्त गरेनौं, हिजो तपाईँहरू खुब सुखी हुनुहुन्थ्यो, खुसी हुनुहुन्थ्यो, कारण तपाईँहरूको घरमा एक उत्सव थियो विवाह इत्यादिको, टाढा टाढादेखिका सब आफन्त आए, बधाई दिए पुत्रको विवाहको उपलक्ष्यमा, खुब खुशी मनाइयो। तर आज सब आफन्तहरू गए, केही आए कुआए, जो आफन्तहरूलाई खुवाउनको निमित्त पार्टी इत्यादि गरेका थियो ती व्यक्तिहरू पैसा लिन आए, कोही पण्डालवाला आयो, कोही क्याटरिङवाला आयो। अब तपाईँ बसेर झगडा गर्दै हुनुहुन्छ, कहाँ हुन्छ, त्यति प्लेट त भएकै छैन, त्यति मान्छे आएनन् मैले बोला जति, क्याटरिङवाला हुन्छ कहाँ हुन्छ, हेर्नुहोस् अब दुःख प्रारम्भ भयो, यत्रो खर्च लाग्यो, बुढाबुढी बसेर कुरा गर्दैछन्। त्यसमाथि पनि अरू भयानक दुःख त छँदैछ, जसरी आफन्त भेटिँदा सुख छ, त्यस्तै कोही व्यक्ति आफन्तमा मर्यो भने फेरि दुखी, कहाँ गयो त्यो केही दिन अगाडि सब ग्यादरिङ हुँदाको सुख, त्यो रहेन। त्यो सब तपाईँहरू सबलाई अनुभव छ, म डिटेल्स गर्दिन। त हेर्नुहोस्, त्यो सुख सुख नै होइन, त्यो केवल सुखको भ्रम हो। संसारमा सुख खोज्न त हामीले धेरै प्रयत्न गर्यौं, धेरै गर्यौं, तर हाम्रो जुन सुखको तृष्णा कहिल्यै गएन। अङ्गं गलितं पलितं मुण्डं

आदि जगतगुरु शंकराचार्य जी वचन, बुढ़ो वो दात वात झड़े कपाल झरना थाले लौरो ले रहा थाले तैपनी यो संसार बट सुख प्राप्ति हुन्छ यो तृष्णा गएन। तृष्णान जीर्ण भयमेव जीर्ण, स्वयं जीर्ण भयो तर तृष्णा ताजै रह्यो। चक्रधरोऽपि सुरत्वम्, चक्रधरोऽपि कोई यो पूरा संसार को एक राजा होस् त्यो सुरत्तो देवता को लागी चाहना गर्छ देवता बनू। सुरत्तो लाभे सकल सुरपतित्वम, यदि देवता बनाइदियो भने सब देवताहरूको राजा हुन पाएको त्यो कामना तृष्णा बनाउँछ। सुरपति रूर्धगतित्वम तथा पिदा, हेर्नुहोस् जब देवता पनि बनाइदियो भने देवताको राजा इन्द्र, यदि इन्द्र पनि बनाइदियो भने ब्राह्मण पदम याचते, ब्रह्मा बन्न पाएको यही तृष्णा। तपाईँहरू यही त गर्नुहुन्छ, दस लाख छ बीस लाख कसरी बनाउने, बीसलाई पचास कसरी बनाउने, पचासलाई करोड कसरी बनाउने, अरब कसरी बनाउने, खरब कसरी बनाउने। बिल गेट्स अम्बानीलाई पनि सोध्यो भने भन्न बेर लाउँदैनन्, कुबेरलाई जित्न पाए पो, संसारलाई जितेर के हो। यो हाल छ, जबकि सब चिज यही छोड्नु पर्छ, सबले देखेका छन्, कसैले केही लाँदैन जाने बेलामा एक सियो पनि। एक हामी यहाँ सुख खोज्छौ, यो हाम्रो सोचाइ, तर खोजाइ विपरीत छ। खोजाइ के छ, हामी नित्य सुख चाहन्छौ, शाश्वत सुख चाहन्छौ, जुन एक पटक प्राप्त भएपछि सधैँ रहोस् त्यो सुख चाहन्छौ, त्यसको खोजीमा छौ। अब भन्नु होला त्यो नित्य सुख चाहिँ हामी किन चाहन्छौ, के कारण? कारण हामी जुन छौ त्यो नित्य छौ। हेर्नुहोस् हामी भित्र म र मेरो दुई चीज छ, इन्द्रियभ्य परा हेर्था अर्थे व्यस्त परम मन, मनसस्तु परा बुद्धिर् बुद्धिर् आत्मा महान परः। यो वेद भन्छ जुन हाम्रो इन्द्रिय मन बुद्धिले जान्न नसक्ने एक पर्सनालिटी छ जुन हो म, जसलाई हामी आत्मा पनि भन्दछौ, आत्मा म। त्यो आत्माको यो शरीर के हो, मेरो हो। तपाईँहरू के भन्नुहुन्छ, म शरीर भन्नुहुन्न, मेरो शरीर भन्नुहुन्छ। आत्मा अलग चीज भयो, शरीर अलग चीज भयो। मेरो शरीर, एक दिन मेरो शरीरलाई घाटमा लगिनेछ, जलाइनेछ, मेरा छोरा छोरीले पिण्ड दिनेछन्, क्रिया गर्नेछन्, कुपुत्र निस्क्यो भने गर्ला कि नगर्ला। तपाईँहरू सोच्नुहुन्छ मेरो शरीरको निमित्त, त हेर्नुहोस् दुई पर्सनालिटी भयो। त यो जुन मेरो शरीर छ त्यसको निमित्त यो संसार हो, जुन संसार र यो म सजातीय छ, यो संसार पनि नश्वर छ, यो शरीर पनि नश्वर छ, तर जुन भित्रको म तत्व छ, आत्मा तत्व छ, त्यो अजर छ, अमर छ, त्यो कहिल्यै मर्दैन। त्यसकारण त्यसको जुन सुख हो त्यो सुख शाश्वत सुख खोज्दछ, नित्य सुख खोज्दछ, यो अनुत्य वस्तुबाट त्यसले सुख प्राप्त गर्दैन। त्यसैले हामी यी सब संसारिक सामग्रीमा जानी नजानी सुख खोज्दछौ, तर हाम्रो खोजाइ जुन छ भित्रको हो, तर हाम्रो बुझाइ जे छ, सोचाइ जे छ, त्यो बाहिरी संसारमा छ। हेर्नुहोस् वेद भन्छ ज्ञान

निदेही गीता 2:22 आगे 2:20 अहिले 2:22 फेरि सम्झाए हे अर्जुन सुन यो जुन आत्मा छ यो त नित्य रहन्छ यो जुन शरीर छ तेरो यो शरीर त तैले जसरी पुरानो कपडा जीर्ण भएपछि त्यागेर नयाँ कपडा ग्रहण गर्दछ बस त्यही समान यो शरीर त्यागेर फेरि अर्को शरीर ग्रहण गर्दछ आत्मा त अजर छ अमर छ यो सम्झाए फेरि जब हतियार इत्यादिको युद्धमा कुरा थियो त फेरि सम्झाए

मारुतः गीता 2:23 हे अर्जुन यो जुन आत्मा छ त्यसलाई कुनै हतियारले काट्न सक्दैन हतियारले काट्न सक्दैन न दहति पावक आगोले पनि जलाउन सक्दैन न पानीले गलाउन सक्छ न हावाले सुकाउन सक्छ त्यसैले निश्चित भएर युद्ध गर यहाँ सब बताए त जातस्य हि ध्रुवो मृत्युर् ध्रुवं जन्म मृतस्य च गीता 2:27 यो जुन शरीर छ जन्मिन्छ मर्छ जो जन्म्या छ ऊ मर्छ निश्चित छ जो मरेको छ ऊ फेरि जन्मिन्छ तर आत्माको जन्म मृत्यु हुँदैन अच्छा फेरि सम्झाए

युद्धाय कृत निश्चय। गीता 2:37। अर्जुन युद्ध गरेर यदि मरिस भने स्वर्ग प्राप्त गर्छस्। स्वर्ग यो शरीर तेरो यहीं रहन्छ, अर्को शरीर प्राप्त गर्छस् र त स्वर्ग भोग गर्छस्। यदि जितिस भने यही शरीरले यो संसारको भोग गर्छस्। यो प्रकारले सम्झाए। तर पछि गएर यो सब सम्झाए कि संसारबाट सुख प्राप्त हुँदैन। तत्प्रसादात् पराम शान्तिम् स्थानम् प्राप्स्यसि शाश्वतम्। शाश्वत सुख प्राप्ति गर्नुपर्छ। त्यो पनि बताए, म डिटेल्स यहाँहरूलाई बताउँछु आउने दिनमा। त हेर्नुहोस्, प्रयोजन बिना कसैले केही कार्य गर्दैन, यो चीज मैले बताए। चाहे त्यो जीवात्मा होस्, चाहे महात्मा होस्, चाहे परमात्मा होस्। फेरि विरोधी सिद्धान्त आयो कि बिना स्वार्थ पनि व्यक्तिहरू कार्य गर्दछन्, महात्मा पनि गर्दछन्, भगवान पनि गर्दछन्। त त्यसको कारण मैले यहाँलाई बताए कि त्यसको पछाडि गोप्य उद्देश्य छ। सब सुख चाहन्छन्, सुख प्राप्ति हेतु। त तपाईँ हामी पनि सुख चाहन्छौ, अन्डरस्टुड भयो। तर यो संसार त के कुरा, स्वर्ग सम्राट इन्द्र समेत आफैमा असन्तुष्ट छ, ब्रह्माको पद ताक्दछ। यानि कि पूर्ण छैन, सुखी छैन, सब दुखी छन्। र सुख, शाश्वत सुख वेदद्वारा मैले बताए, नित्य सुख, जुन एकपटक प्राप्त भएपछि सधैँ रहोस्, कहिले हामीबाट नछिनियोस् र प्रत्येक क्षण बढ्दै जाओस्, त्यो सुख हो। त्यो सुख हामी किन चाहन्छौ, त्यसको कारण मैले बताए, किनकि हामी शाश्वत छौ। शाश्वत छ आत्मा, त्यसैले आत्माको सुख जुन हामी खोजी गर्दछौ। अब प्रश्न यो उठ्छ कि त्यो शाश्वत सुख कहाँ छ, कसरी प्राप्त हुन्छ, त्यो प्राप्त गर्ने साधन के हो, एवं यी सब चीज बताउने जुन ज्ञान छ त्यो कुन हो।

0: यदि वेद शास्त्र दर्शन शास्त्र हो भने वेद शास्त्र न दर्शन शास्त्र को आधिकारिकता के हो। हाम्रो जीवन मृत्यु को फैसला गरिदिन्छन् न्यायाधीशहरु जज साहबहरु, हाम्रो संपत्ति को निर्णय गरिदिन्छन्। हामी एक छिनमा करोडपति बाट फुटपाथ प्रति हुन सक्छौं न्यायाधीश को एक निर्णय बाट, तर हामी मान्न बाध्य छौं। किन? किनकि न्यायाधीशले संविधान को दफा लगाउँछन्। चित्त नबुझे हामी स्वयं पढ्न सक्छौं। त्यसकारण त्यस्तै वेद शास्त्र यदि हाम्रो जीवन को परम चरम लक्ष्य सुख प्राप्ति को निमित्त कुनै मार्ग बताउँछ भने के आधार में बताउँछ, त्यसको आधिकारिकता के हो, इत्यादि चीज को हामीलाई समाधान गर्नु छ, गरिने छ, तर आज हैन भोलि। श्रीमद् सद्गुरु भगवान की।
1: आदरणीय श्रोताहरू, रेडियो सफलता 103.4 मेगाहर्जबाट आइतबार, सोमबार र मंगलबार बिहान 5:10 बजेबाट प्रसारण हुने कार्यक्रम निरन्तर रूपले श्रवण गर्नुहोला। श्रोताहरू, तत्वज्ञान ठिक ठिक रूपले सावधान भई निरन्तर रूपमा सुन्नुपर्दछ, अन्यथा अधुरो ज्ञानले लाभको साटो हानि पनि पुग्न सक्दछ। हाम्रो कार्यक्रमको बारेमा सुझाव सल्लाह दिनको लागि श्यामश्याम सत्संग पोखरामा सम्पर्क गर्न सक्नुहुनेछ। यसका लागि सम्पर्क सूत्र 98560-35806 र 98460-24162। हस्त, आजका लागि आध्यात्मिक सन्देश यति नै। जय श्री राम।

0: मठ मंदिर
1: गुरुकुल
0: चैत्य गुम्बा
1: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
0: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
1: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
2: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
3: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा विद्युती राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
2: ए हो र, ल त्यसो भए म ढुक्क भएन।
4: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एक हात लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
2: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98460 54635, 98464 43853।